दीन अरु गोविंद राधे तरु से सहिष्णु निज मन को बना दे। भगवत पथगामी सच्चा साधक ले दुबो जति के नम्र एवं वृक्ष झै सहिष्णु बन्ने पर्छ। यो नै भगवत भक्ति को आधारशिला हो। जगद्गुरु श्री कृपालुजी महाराज द्वारा रचित राधा गोविंद गीत को यो प्रेरणादायी दोहा सँगै आजको कार्यक्रमबाट बिदा चाहन्छु। आदरणीय श्रोताहरू, कार्यक्रमबाट बिदा हुनु अघि कार्यक्रम अध्यात्म सन्देश नियमित श्रवण गर्दै सत्सङ्गको लाभ प्राप्त गरिरहनु भएको छ र अझ साधनाको अवसर प्राप्त गर्न चाहनुहुन्छ भने यहाँले हाम्रो प्रमुख केन्द्र श्यामाश्यामधाम ठिमीमा सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क सूत्र हो कार्यक्रम अध्यात्म सन्देश श्यामाश्यामधाम ठिमी हनुमन्ती पुल भक्तपुर। फोन नम्बर 663-0059। हस्त, यिनै जानकारीका साथै यहाँको आजको दिन

0: भाउजू दर्शन
1: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *1415# डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्युयोर्क स्थित न्युजर्सी स्टेडियममा भएको खेलको निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टोरेजले गोल गरे। उनले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरुद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाडीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। सेमी फाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 गोल अन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। जल तथा मौसम विज्ञान विभागले अनुमान गरिए जस्तो बाढीको खतरा नरहे पनि देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढीको जोखिम कायम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका बाढीविद सौभाद्र जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले अनुमान गरिएको स्तरको बाढीको जोखिम नदेखिएको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्व तयारीका गतिविधिलाई सशक्त बनाउने जनाएको छ। प्राधिकरणले जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने सम्भावित विपदको प्रतिकारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको पनि जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले राजमार्ग अवरुद्ध भएका छन्। केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक कटुन्जेबिसी सडक खण्डमा हरेक दिन बेलुका 6 बिहान 4 सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन बन्द भएको छ। त्यस्तै अर्घाखाँचीको पाडिनी गाउँपालिका 2 ढुङ्गे खोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भटेकोसी गाउँपालिका 4-0 र वडा नम्बर 2 कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहितको ढुङ्गा माटो खसेपछि अरनीको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जयमिनी नगरपालिका 8 बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका 7 घुमाउने वडा नम्बर 8 गिम्दी तथा वडा नम्बर 9 बिरुवा डाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले बिपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। पहाडी क्षेत्रमा निरन्तर वर्षा भएपछि सप्तकोशी नदीमा जलसतह उच्च हुँदै गएको छ। हिजो बेलुकी 6 कोशी ब्यारेज कन्ट्रोल रुमले कोशीमा पानीको बाप 2,15,135 क्युसेक प्रति सेकेन्ड मापन गरेको छ। यसअघि हिजै दिउँसो 4 मापन अनुसार कोशी ब्यारेजमा 2,09,840 क्युसेक प्रति सेकेन्ड पानीको बाब रहेको थियो। कोशीमा जलसतह बढेसँगै अहिले ब्यारेजका 56 ढोकामध्ये 29 ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमका कर्मचारी मनिष कुमार यादवले जानकारी दिनुभयो। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरोला सडक आयोजना रातिको समयमा बन्द हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुस्ताङ जिल्लाबाट बग्ने कालीगण्डकी नदीसहित साना खोलामा पानीको बाब उल्लेखीय बढ्ने तथा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरेपछि सतर्कता अपनाउन सडक बन्द गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनु भएको छ। इन्जिनियर एसोसिएसनको 64
दसौँ वार्षिक उत्सवका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकाङ्क्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी तथा आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले दक्ष युवा रोजगारी र अवसरको खोजीमा विदेशी निक्रम देशका लागि चिन्ताको विषय भएकाले स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानवाधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकार सुनिश्चितताका लागि कार्ययोजना बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकार सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदनमाथि सम्बन्धित मन्त्रालयसँग छलफल पश्चात सरकारलाई निर्देशन दिएको हो। बैठकले प्रतिवेदनमाथि समितिका सदस्य र सम्बन्धित अधिकारीबाट प्राप्त रचनात्मक तथा व्यवहारिक सुझाव समेतलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप कार्यान्वयन योग्य, व्यवहारिक र नतिजामुखी बनाउने कार्ययोजना समितिको आगामी बैठकमा पेश गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिएको छ। नेपाली कङ्ग्रेसका सभापति गगन थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनु पर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा हिजो पोखरामा आयोजित संविधान संशोधन सुझाव विषयक गोष्ठीमा सभापति थापाले नेपाल जस्तो मुलुकमा संसदबाट कार्यकारी प्रमुख चुनिने शासकीय स्वरूप र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने बताउनुभयो। सभापति थापाले सरकारले कमी कमजोरी गर्दा प्रमुख प्रतिपक्षी दलका हिसाबले कङ्ग्रेसले सधैँ खबरदारी गरिरहने पनि बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। एमाले केन्द्रीय संसदीय विभागले हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले तथ्यमा आधारित बहस, जनसरकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखी संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र नभएर जनताको आवाज बुलन्द बनाउन र सरकारलाई अझ बढी जवाफदेही र जिम्मेवार बनाउनु पर्नेमा जोड दिनुभयो। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि 27 दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा 3 करोड रुपियाँ बराबरको आर्थिक क्षति भएको छ। बर्ड फ्लू संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार 5 गतेदेखि सर्वसाधारणका लागि चिडियाखाना बन्द गरेको थियो। संक्रमण नियन्त्रणमा आएपछि यही साउन 1 गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार संक्रमण देखिएपछि नियमित सरसफाई, संक्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अप्नाइएको थियो। त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। र प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट 4 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका 1 नारायण चौरबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोन सहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र साई, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य बाल्मिकी रहेका छन्। उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ। उनीहरूले मोबाइल ब्याङ्किङ समेतबाट 1,96,03,519 रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सँगालो कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल साउन 4 गते अषाढ शुक्ल पक्ष षष्ठी तिथि, तदनुसार जुलाई 20 सन् 2026, नेपाल सम्मत 1146। आज प्रकाशित पत्र पत्रिकाहरूले देशका विभिन्न भागमा वर्षाका कारण गएको बाढी पहिरोका प्रसङ्गलाई प्राथमिकता दिएर खबर प्रकाशित गरेका छन्। निरन्तरको वर्षाले देशका विभिन्न स्थानमा राजमार्गहरू अवरुद्ध भएका छन्। 80 राजमार्गका विभिन्न खण्डमा पहिरो गएका प्रसङ्गहरू पनि पत्र पत्रिकामा समावेश रहेका छन्। कान्तिपुर दैनिकले 155 स्थानमा उपकरण परिचालन गरिएको प्रसङ्ग, त्यसै गरी 122 स्थानमा तयारी अवस्थामा राखेको प्रसङ्गलाई पनि उल्लेख गरिएको छ। उपकरण र जनशक्ति राखिएका मुख्य केही सडक खण्डहरूलाई सूचीबद्ध पनि गरिएको छ समाचारमा क्रमिक रूपमा, जसमा बिपी राजमार्ग, नेपालथोक विमान, खुर्कोट रामेछाप, किरणटार रामेछाप, अरनीको राजमार्गका विभिन्न खण्ड, कालीगण्डकी करिडोर, बल्खु दक्षिणकाली, नौबिसे जुरी, मलेखु मुगलिन, छहरे गुजरु भन्ज्याङ, नारायणगढ मुगलिन, हिलेपानी हलेसी दिक्तेल, जयराम घाट हलेसी, धरान भेडेटार, चतरा बारा क्षेत्र भेडेटार मूलघाट, कोशी राजमार्गको सङ्खुवा सभा, मेची राजमार्गको फिकल पशुपति नगर, दमक चिसापानी, खादबारी नमुना खण्ड लगायतका विभिन्न 80 स्थानको अवस्थालाई समेत उल्लेख गरिएको छ। 155 स्थानमा उपकरण परिचालन गरिएको विषय कान्तिपुरमा समावेश गरिएको छ। रोगमा मात्र होइन सबमा पनि कर, नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा समाचार रहेको छ। एम्बुलेन्स, सब वाहन र रगत प्रयोग गर्दाखेरि मृगौला फेल भएका बिरामीलाई अत्यावश्यक डायलासिस र क्यान्सरको उपचारमा मात्र होइन मृत्युपछि सब गृहमा सब राखे बापत पनि निजी अस्पतालले लिन थाले 3% करको प्रसङ्गलाई आज नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। खास गरी चालु आर्थिक वर्षको बजेट मार्फत स्वास्थ्यमा 3% कर लगाएपछि यो प्रसङ्ग आएको विषयलाई आज नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा उत्थान गरेको छ। त्यसै गरी नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवाद चुलिँदै गएको छ। आन्तरिक विवाद चुलिँदै गएपछि अन्तर्द्वन्द मतभेदका विषयहरू पनि रहेका छन्। यिनै प्रसङ्गलाई आज नागरिक दैनिकले अग्रपृष्ठमा चोइटी नै उद्धत काङ्ग्रेस शीर्ष नेता शीर्षकमा खबर प्रकाशित गरेको छ। नेपालगञ्ज र पोखराको उडान बन्द भएको छ। सातामा हुँदै आएको उडान यात्रुको अभावमा नेपालगञ्जबाट पोखरा उडान हुन नसकेको प्रसङ्ग पनि आजको नागरिक दैनिकमा रहेको छ। 16 वर्ष अघि सर्वोच्च अदालतले प्रजनन अधिकारको सुरक्षा गर्दै पति पत्नी कारागारमा सँगै बस्न पाउने गरी आदेश फैसला गरेको थियो। उक्त फैसलाको कार्यान्वयन हुने क्रममा रहेको छ। सोही अनुसार अब पति पत्नी कारागारमा सँगै बस्न पाउने प्रसङ्गलाई आज अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशित गरेको छ। अग्र पृष्ठमा 20 सचिव सहित 2000 कर्मचारी घर जाँदै चालु आर्थिक वर्षको प्रसङ्ग रहेको छ। चालु आर्थिक वर्षको विभिन्न समयमा 20 सचिव र 2000 कर्मचारीले अवकाश पाउने प्रसङ्ग आजको अन्नपूर्ण पोस्ट दैनिकमा रहेको छ। सम्पदा विधेयकमा 17 संशोधन परेको प्रसङ्ग पनि रहेको छ। औषधिमा आत्मनिर्भरताको नयाँ पाइला, लामो समयदेखि पूर्ण रूपमा सञ्चालन हुन नसकेको नेपाल औषधि लिमिटेडलाई पछिल्लो समय सञ्चालन गर्ने तयारी भइरहेको प्रसङ्गलाई पनि आज नेपाल समाचार पत्रले अग्रपृष्ठमा प्रकाशित गरेको छ। आर्थिक प्रसङ्गहरूमा घर जग्गा कारोबारमा वर्षभरिको कारोबारको तथ्याङ्कलाई उल्लेख गरिएको छ। त्यसै गरी राष्ट्र
बैङ्क ऐन संशोधनको विधेयक छलफलमा रहेको प्रसङ्ग कारोबार दैनिकमा रहेको छ। त्यसै गरी राजस्व लक्ष्यको कति प्रतिशत उठेको छ भन्ने प्रसङ्गलाई आज नयाँ पत्रिका दैनिकले आफ्नो अर्थ पृष्ठमा समावेश गरेको छ। सबैभन्दा पहिला हामी कान्तिपुर दैनिकमा रहेको प्रसङ्गलाई कार्यक्रम अखबारमा समावेश गर्दैछौँ, जहाँ राजमार्गहरू अवरुद्ध भएको प्रसङ्गलाई समेटिएको छ। बर्खायाम सुरु भएसँगै देशभरका 80 राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने जोखिम बढेको छ। नारायणगढ मुगलिन सडकको तुइन खोलामा दैनिक जसो पहिरो खसिरहेको छ। पहिरो गएपछि मेसिन र प्रविधिको सहायतामा पन्छाएर सवारी सञ्चालन गर्ने गरिएको सडक विभागले जनाएको छ। त्यस्तै अरनीको राजमार्ग अन्तर्गत तातोपानी नाका जोड्ने कोदारी खण्डमा पहिरो खसेर सवारी आवागमन ठप्प हुने गरेको प्रसङ्ग पनि रहेको छ। कान्ति राजमार्गको ललितपुर र मकमानपुर जिल्लाको दुवैतर्फ पहिरोको समस्या रहेको छ। यस राजमार्गमा पानी पर्नासाथ दैनिक जसो पहिरो खसेर सवारी रोकिने प्रसङ्गलाई यो समाचारमा उल्लेख गरिएको छ। सुरक्षाकर्मीमाथि कारवाही सिफारिस प्रतिवेदन अल्पत्र समितिको प्रतिवेदन गृहमन्त्री गुरुङले बुझ्न मान्नु भएन। प्रधानमन्त्री शाहले समय नदिएको प्रसङ्गलाई कान्तिपुर दैनिकले अग्रपृष्ठमा उठान गरेको छ। 23 र 24 भदौका घटना जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई गरेको कारवाही सिफारिसबारे अध्ययन गर्न गठित समितिको प्रतिवेदन अल्पत्र परेको छ। समितिका पदाधिकारीले 25 असारमै गृहमन्त्री सुदन गुरुङलाई भेटेर प्रतिवेदन बुझाउन खोजेको प्रसङ्ग पनि समाचारमा रहेको छ। अध्ययन समितिको निष्कर्ष, जेन्जी आन्दोलनलाई लिएर सुरक्षाकर्मीमाथि फौजदारी कसुरमा मुद्दा चलाउने आधार देखिएन, विभागीय कारवाहीसम्म गर्नु भन्ने प्रसङ्ग रहेको छ। खास गरी जेन्जी आन्दोलन गएको भदौ 23 र 24 गते भएको थियो। सोही विषयलाई छानबिन गर्न सुरक्षाकर्मीको संलग्नता लगायत वस्तुस्थितिको यथार्थ छानबिन गर्नका लागि गठित समितिले आन्दोलनलाई लिएर सुरक्षाकर्मीलाई फौजदारी मुद्दा लगाउने अवस्था नरहेको र कारवाही गर्नुपरेमा विभागीय कारवाहीसम्म गर्न सकिने विषयलाई सिफारिस गरेको प्रसङ्ग आज कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। हरेक शीर्षकमा कर उठाएर राजस्व जम्मा गर्न थालिएको प्रसङ्गलाई आजको नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा उल्लेख गरेको छ, जसमा रहेका फरक प्रसङ्गहरूलाई हामी कार्यक्रम अखबारमा समावेश गर्दैछौँ। निजी अस्पतालहरूको छाता सङ्गठनका अध्यक्ष डाक्टर पदम खड्का भन्नुहुन्छ, सब गृहमा सब राखे बापत पनि अब नागरिकले कर तिर्नुपर्छ, यो कुनै कोणबाट व्यावहारिक छैन। अस्पताल प्रवेशदेखि निस्किँदासम्म जस्तो सुकै बिरामीबाट पनि कर उठाउन सरकारको निर्देशन रहेको छ। एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेजका अध्यक्ष प्राध्यापक डाक्टर ज्ञानेन्द्र मान सिंह कार्कीको भनाई हो। निवर्तमान स्वास्थ्य मन्त्री सुधा शर्मा भन्नुहुन्छ, निजीमा जाने बिरामी सम्पन्न हुन्छन् भनेर सरकारले सोचेको होला, तर बाध्य भएर गएका हुन्छन्, यो भनाई रहेको छ। यसअघि नै असफल भएको थियो स्वास्थ्य र शिक्षाको करको व्यवस्थालाई समेत उल्लेख गरिएको छ। बाबुराम भट्टराई अर्थमन्त्री हुँदा समतामूलक स्वास्थ्य र शिक्षामा 5% शुल्क लगाउनु भएको थियो, त्यसको चर्को आलोचना पनि भएको थियो। त्यसपछि सुरेन्द्र पाण्डे अर्थमन्त्री हुँदा उक्त शुल्क घटाएर 1% झार्नु भएको थियो र युवराज खतिवडा अर्थमन्त्री हुँदा यो शुल्क नै हटाउनु भएको थियो। अहिले फेरि सरकारले त्यही शुल्क 3% दरले उठाउने व्यवस्था बजेट मार्फत ल्याएको हो। यो प्रसङ्ग नयाँ पत्रिका दैनिकको समाचारमा रहेको छ। आजदेखि ठुलो वर्षाको क्रम घट्दै जाने नयाँ पत्रिका दैनिककै अग्रपृष्ठमा समाचार रहेको छ। रेड अलर्ट हटे पनि लगातार पानी परिरहेकाले बाढी पहिरोको जोखिम भने कायमै रहने प्रसङ्ग पनि समावेश रहेको छ। शनिबारदेखि भइरहेको ठुलो वर्षा सोमबारदेखि क्रमशः घट्दै जाने आकलन गरिएको
भएको छ तर देशभर नै साँझ बिहान र रातिको मध्यसम्म वर्षाको सम्भावना भने कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार ठूलो वर्षा कम हुँदै जाने भएकाले रेड अलर्ट हटाइएको छ। विभागले शनिबार र आइतबारका लागि कोशी, बागमती, गण्डकी र लुम्बिनीका 23 जिल्लालाई रेड अलर्ट जोखिममा राखेको थियो। विभागले रेड अलर्ट हटाए पनि सोमबारका लागि कोशी, बागमती, गण्डकी प्रदेश तथा लुम्बिनीका पूर्वी भाग र सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा, त्यसै गरी दार्चुला र बैतडीमा सुन्तला रङको संकेत दिएको छ। त्यहाँ ठूलो वर्षा हुन सक्ने र बाढी पहिरोको जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ। नयाँ पत्रिका दैनिकको खबर हो यो। पार्टी एकताका लागि काङ्ग्रेस इतर समूहले राखेका 5 बुँदे प्रस्ताव

0: गरेको छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
1: सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
2: छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
1: ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
2: अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू। इलामे चियाबारीले लोभ्याउँदै पर्यटक, आजको नागरिक दैनिकमा खबर रहेको छ। इलामको दोस्रो नाम जस्तै छ, चिया। हुन त पर्यटक लोभ्याउने गन्तव्य इलाममा चियाबारी मात्र होइन, अरू पनि छन्। तर बाहिरका पर्यटकलाई इलाम घुम्ने भन्ने बित्तिकै सबैभन्दा पहिला सम्झनामा आउने भनेको चियाबारी नै हो। इलामको चियाबारी भनेर धेरैले कन्याम सुनेका हुन्छन्। हुन पनि हो, कन्याम चियाबारी मेची राजमार्गमै परेकाले पनि यसले धेरैलाई लोभ्याउँछ नै। तर पछिल्लो समय नेपालकै सुन्दर चियाबारी गणना हुने देउमाई नगरपालिका स्थित पानीटार चियाबारी पनि घुम्न आउनेको संख्या बाक्लिँदै गएको छ। नेपालमै पहिलो चिया खेती भएको इलाम चियाबारी र त्यही रहेको नेपालको पुरानो उद्योग इलाम चिया उद्योग समेत पर्यटकको आकर्षक गन्तव्य बनिरहेका छन्। सूर्योदय नगरपालिका, नौको सुन्दर पानी चियाबारी र जसबिरे चियाबारीले समेत पर्यटकलाई लोभ्याइरहेको छ। आजको नागरिक दैनिकमा यो प्रसङ्ग रहेको छ। दुई तहमा विद्यालय संरचना। सरकारले शिक्षा नियमावली 2059 दशौं संशोधन अर्थात् शिक्षा नियमावली 2083 ले विद्यालय शिक्षा अब दुई तहको मात्र बनाउने कानुनी आधार तयार पारेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावली संशोधन गरी विद्यालय र शिक्षालाई विद्यालय शिक्षालाई आधारभूत कक्षा 1-8 र माध्यमिक शिक्षा 9-12 गरी दुई तहमा मात्र सञ्चालन गर्ने कानुनी आधार तयार पारेको हो। यससँगै लामो समयदेखिको प्राथमिक शिक्षा 1-5 र निम्न माध्यमिक शिक्षा 6-8 तह र माध्यमिक शिक्षा 9-10 साथै उच्च माध्यमिक भन्ने गरिएको कक्षा 11-12 गरी 4 तहको विद्यालय हुने कानुनी व्यवस्था अन्त्य भएको छ। नेपालको संविधान 2072 विद्यालय शिक्षालाई दुई तहमा वर्गीकरण गरे पनि शिक्षा ऐन र नियमावलीमा भएको पुरानो संरचनाका कारण व्यवहारमा 4 तहकै प्रणाली कायम रहेको थियो। नयाँ संशोधनले यही कानुनी असङ्गतिलाई हटाएको मन्त्रालयको दावी रहेको छ। दुई तहमा विद्यालय संरचना, आजको नागरिक दैनिकको भित्री पृष्ठमा यो खबर प्रकाशित छ। चालू आर्थिक वर्षमा 2000 कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन्, जसमा सचिवको संख्या 20, सहसचिवको संख्या 87, उपसचिव 206, शाखा अधिकृत 320, सहायक स्तर 773, श्रेणीविहीन 579 र जम्मा 1985 आँकडालाई आज अन्नपूर्ण पोस्ट दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। साथै अन्नपूर्ण पोस्ट दैनिकको यसै पृष्ठमा केही बेरमै काठमाडौँ जलमग्नको प्रसङ्ग पनि रहेको छ। पछिल्ला दिनमा वर्षा हुने बित्तिकै माइतीघर लगायत काठमाडौँ उपत्यकाभित्रका अन्य क्षेत्रहरूमा पानीको तह बढ्दै सवारी आवागमन अवरोध भएको प्रसङ्गलाई आज अन्नपूर्ण पोस्ट दैनिकले उठान गरेको हो। औषधिमा आत्मनिर्भरताको नयाँ पाइला। 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारी योजना नेपाल औषधि लिमिटेडसँग स्वास्थ्य मन्त्रालयको सहकार्य हुँदै सरकारी अस्पतालमा स्वदेशी औषधिलाई प्राथमिकता, आयातमा निर्भरता घटाउने लक्ष्य। आजको नेपाल समाचार पत्रमा यो खबर प्रकाशित छ।

घर जग्गा कारोबारबाट एकै वर्षमा पाउने 61 अर्ब राजस्व साउनदेखि पुँजीगत लाभ कर 2.5%ले बढ्ने र किताकाट रोकिने भएपछि गत असारमा घर जग्गा कारोबार बढेको व्यवसायीको दावी कान्तिपुर दैनिकमा प्रसङ्ग रहेको छ। आर्थिक वर्ष 2082-83 घर जग्गा कारोबारबाट 60 अर्ब 73 करोड 72 लाख रुपियाँ राजस्व उठेको छ। यो आर्थिक वर्ष 2079-80 यता सबैभन्दा धेरै हो। आर्थिक वर्ष 2079-80 41 अर्ब 15 करोड 76 लाख रुपियाँ राजस्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क रहेको छ। आर्थिक वर्ष 2080-81 42 अर्ब 42 करोड 2 लाख रुपियाँ राजस्व उठेको थियो। आर्थिक वर्ष 2082-83 महिना अनुसार हेर्दा असारमा सबैभन्दा बढी 11 अर्ब 94 करोड 89 लाख रुपियाँ उठेको छ। गत कार्तिकमा भने सबैभन्दा कम 2 अर्ब 74 करोड 51 लाख रुपियाँ राजस्व उठेको विभागको तथ्याङ्क रहेको छ। आजको कान्तिपुर दैनिकमा यो प्रसङ्ग रहेको छ। राष्ट्र बैङ्क सञ्चालकमा अर्थ सचिव नराख्नेदेखि 3 डेपुटी गभर्नरसम्म प्रस्ताव कान्तिपुर दैनिककै अर्को प्रसङ्ग हो। यो राष्ट्र बैङ्क ऐनको संशोधन विधेयकमा संसदले केन्द्रीय बैङ्कको सञ्चालक समितिमा अर्थ सचिव राख्ने नराख्ने, 3 डेपुटी गभर्नर, गभर्नर र डेपुटी गभर्नरको नियुक्ति प्रक्रिया, योग्यता, कार्यकाल, मौद्रिक नीति घोषणा, उपभोक्ता संरक्षण, बैङ्कको नाफा वितरण र संसदप्रतिको जवाबदेहिताका विषयमा संशोधन प्रस्ताव परेका छन्। अर्थ समितिको बैठकमा आइतबार सरकारवालाको उपस्थितिमा संसदको प्रस्ताव उपर छलफल भएको हो। नेपाल राष्ट्र बैङ्कको सञ्चालक समितिमा अर्थ सचिव नराख्ने संसदको प्रस्तावमा अर्थ मन्त्रालयका अधिकारीले भने फरक मत राखेका छन्। बैठकमा संसदले राष्ट्र बैङ्कलाई स्वायत्त र स्वतन्त्र बनाउन सञ्चालक समितिमा अर्थ सचिव नराख्ने प्रस्ताव गरेका थिए। जवाफमा अर्थ मन्त्रालयका प्रतिनिधिले बजेट वित्त नीतिले तय गरेका आर्थिक वृद्धिका लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी मौद्रिक नीति आउने भएकाले राष्ट्र बैङ्क सञ्चालक समितिमा अर्थ सचिव सदस्य रहने हालको व्यवस्था हटाउन नहुने विचार पनि आएको छ। आजको कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। पूर्वाधार विकासमा इन्जिनियरले खेलेको भूमिका प्रशंसनीय, राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा इन्जिनियरले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ। आइतबार 64 इन्जिनियर्स दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ऊर्जा, सूचना प्रविधि, सहरी विकास, वातावरण लगायतका विषयमा केन्द्रित विमर्श महत्त्वपूर्ण हुँदै गएको बताउनुभयो। छलफलबाट नै कार्यान्वयन योग्य नीति निर्माण हुने उहाँले भन्नुभयो। यस्तै दिवसको अवसरमा आयोजना गरिएका प्राविधिक सत्रहरूले आगामी दिनमा सरकारलाई समेत मार्गदर्शन गर्ने राष्ट्रपतिको विश्वास रहिआएको छ। कारोबार दैनिकको अग्रपृष्ठमा यो प्रसङ्ग उल्लेख छ। दुई हजार 82-83 लक्ष्यको 84.66% उठ्यो राजस्व। 122 शीर्षकमा 12 खर्ब 53 अर्ब राजस्व सङ्कलन, सबैभन्दा ठूलो हिस्सा आयात, कम्पनीको नाफा र मदिरा सुर्तीमा लाग्ने अन्त शुल्क। आजको नयाँ पत्रिका दैनिकमा यो खबर रहेको छ। सरकारले आर्थिक वर्ष 2082-83 विभिन्न कर, भन्सार शुल्क, दस्तुर, रोयल्टी, जरिवाना तथा अन्य स्रोतबाट 12 खर्ब 53 अर्ब भन्दा बढी राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षमा सरकारले 14 खर्ब 80 अर्ब राजस्व उठाउने लक्ष्य लिएको थियो। यो लक्ष्यको 84.66% हो। सरकारले उठाउने राजस्वको सबैभन्दा ठूलो हिस्सा अझै पनि आयात, मूल्य अभिवृद्धि, कर, भ्याट, कम्पनीको नाफा र मदिरा सुर्तीमा लाग्ने अन्त शुल्कबाट आएको देखिएको छ। राजस्व मध्ये सबैभन्दा धेरै रकम आयातमा लाग्ने कर, भन्सार र भ्याटबाट उठेको छ। कम्पनीको नाफामा लाग्ने कर, व्यक्तिगत आयकर, अन्त शुल्क, ब्याज तथा लाभांश कर र विभिन्न सेवा तथा दस्तुरले सरकारको ढुकुटी भरेका छन्। आयकरतर्फ एकलौटी फर्म तथा व्यक्तिगत आयकरबाट 31 अर्ब 78 करोड 80 लाख रुपियाँ, पारिश्रमिक करबाट 38 अर्ब 53 करोड 99 लाख रुपियाँ, पुँजीगत लाभ करबाट 33 अर्ब 44 लाख 33
44,33,00,000 रुपियाँ, आकस्मिक लाभ करबाट 21,76,00,000 रुपियाँ सङ्कलन भएको छ। एकलौटी व्यवसायको आयकरबाट 15,00,000 रुपियाँ उठेको छ। कम्पनी तथा संस्थाको नाफामा लाग्ने कर अन्तर्गत सरकारी संस्थानबाट 9,13,76,00,000, पब्लिक लिमिटेड कम्पनीबाट 69,98,32,00,000 रुपियाँ, प्राइभेट लिमिटेड कम्पनीबाट 54,80,72,00,000 रुपियाँ तथा अन्य संस्थाबाट 18,42,09,00,000 रुपियाँ राजस्व उठेको छ। निकायको पुँजीगत लाभ करबाट 3,76,19,00,000 रुपियाँ, आकस्मिक लाभ करबाट 6,22,00,000 रुपियाँ तथा अन्य आयकरबाट 1,53,000 रुपियाँ सङ्कलन भएको छ। 2082-83 लक्ष्यको 84.66% उठ्यो राजस्व। आजको नयाँ पत्रिका दैनिकमा यो प्रसङ्ग प्रकाशित छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारु गर्नका लागि *1415# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर्संवादबाट सन्तोष रेग्मी। स्पेनले विश्वकप फुटबलको उपाधि जितेको छ। आज बिहान सम्पन्न फाइनल प्रतिस्पर्धामा साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेन उपाधि विजेता बनेको हो। यसो कि स्पेनले सन् 2010 उपाधि जितेको थियो। अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकपको उपाधि उचाल्ने सपनालाई स्पेनले गैराति धराशयी पारेको हो। आज श्रावण महिनाको पहिलो सोमबार आराध्य देव पशुपतिनाथ सहितका देशभरका शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। अब मूल विषयतर्फ लागौँ। मूलत पछिल्लो समयमा मुलुकको अर्थतन्त्र सकारात्मक लयमा देखिएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन धितुपत्र बजारमा पनि सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 79.74 अङ्कले बढेर 2677.54 अङ्कमा पुगेको हो। त्यसै गरी रेमिट्यान्स वृद्धि, घट्दो मुद्रास्फीति र आर्थिक गतिविधिमा आएको सुधारले अर्थतन्त्रलाई सकारात्मक दिशा दिएको छ। यद्यपि बैङ्क क्षेत्र बढ्दो निष्क्रिय कर्जाको दबावबाट मुक्त हुन नसक्दा समस्या भने देखिएको छ। यिनै विभिन्न विषयमा आजको अन्तर्संवादमा कुराकानी गर्नेछौँ। अर्थविज्ञ डाक्टर चिरञ्जीवी नेपाल हामीसँग कुराकानीमा हुनुहुन्छ। डाक्टर साहब,
4: हजुर,
3: स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: अब अर्थतन्त्रको पछिल्लो अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ?
4: अब भर्खर नयाँ वर्ष सुरु भयो होइन, हाम्रो आर्थिक वर्ष होइन, आर्थिक वर्ष सुरु भएकोमा तपाईँले अहिले ठिकै भन्नुभयो।
3: हजुर,
4: अब भनौँ न, यो सरकार आएको 3 महिनाभन्दा बढी भइसक्यो। त्यसले गर्दाखेरि यो सरकार आएपछि पनि पुँजीगत खर्च चाहिँ नि हुन सकेन। 6 वर्षकै न्यून भएको छ पुँजीगत खर्च, जसले गर्दाखेरि बिचमा के मध्य अवधि समीक्षा गरेर चाहिँ नि पुँजीगत खर्च मात्रै सरकारको बजेटै घटाएको थियो। विष्णु पौडेलले लिएर आएको बजेटलाई चाहिँ नि रामेश्वरजीले फेरि मध्य अवधि समीक्षामा फेरि घटाएर पछि खर्च गर्न नसकेपछि चाहिँ नि अझै घटाएर चाहिँ नि पुँजीगत खर्च पनि 2 खरब 43 अरब बनाएको थियो, जसले गर्दाखेरि राजस्व पनि जुन अनुसार चाहिँ करिब 12.25 खरब मात्रै उठ्न सकेको छ। मतलब अस्ति 31 साउन 31 सम्मको कुरो अनुसार।
3: हजुर,
4: त्यसले गर्दाखेरि के देखिन्छ भन्दा पुँजीगत खर्च बढ्न नसक्दा के देखियो भन्दा 190 अरबको अब भनौँ कि 1-2 दिनले 195 बढीमा 200 अरब पुग्ला। यो देख्दाखेरि के देखिन्छ भनेर भन्दाखेरि पुँजीगत खर्च बढेको भए राजस्व पनि बढ्छ, जसले गर्दा राजस्व पनि बढ्न नसके 14 खरब 80 अरबको भनेको थियो। त्यसले गर्दाखेरि अब राजस्व पनि सङ्कलन पनि जुन लक्ष्यको हेर्दाखेरि चाहिँ नि जुन अनुसार हुन नसकेको, पुँजीगत खर्च बढ्न नसकेको, अब त्यो हेर्दा र अर्को कुरा चाहिँ के देखिन्छ भन्दा सरकारको चाहिँ नि खर्च र उसमा चाहिँ नि सरकारी वित्त घाटामा छ 3 खरब 48 अरब। यो सरकारी वित्त घाटाले गर्दाखेरि आर्थिक क्रियाकलाप चाहिँ नि राम्रोसँग गत वर्ष आर्थिक वर्षमा पनि हुन सकेन भनेर देखिन्छ। अब तपाईँले भनेको जस्तै अब आउने वर्ष चाहिँ राम्रो होला कि भन्ने आशा के हो भनेर भन्दा राष्ट्र ब्याङ्कले निकालेको जुन देशको अर्थ र वित्तीय स्थिति अनुसार मुद्रास्फीति 5.22% छ भने विदेशी विनिमय सञ्चय चाहिँ नि अत्यन्त धेरै भनौँ न 3755 अरब जसले गर्दाखेरि अमेरिकी डलर चाहिँ 24 अरब 68 करोड छ अमेरिकी डलर, जुन 19.1 महिनाको वस्तु र सेवाको आयात धान्न सक्ने पर्याप्त छ। अब चालु खाता 8.2 अरब बचतमा र स्वतान्तर 926 अरब बचतमा, भने मतलब नेपालभित्र आउने पैसा भन्दा नेपालबाट जाने पैसा चाहिँ नि कम, अत्यन्त कम, जसले गर्दा डिप्रेसन चाहिँ 38% बढेको छ। अमेरिकी डलर जुन भनौँ न 29.6% अमेरिकी डलरले हेर्ने हो भने निर्यात 12% र आयात 15% बढेको छ। अब त्यो भन्दाखेरि त 12 र 15 थोरै जस्तो लाग्छ, निर्यात जम्मा हेर्दाखेरि 277 अरब र आयात 1894 अरब, जसले गर्दाखेरि चाहिँ नि कर्जा विस्तार के देखिन्छ भनेर भन्दाखेरि अत्यन्त न्यून। 3 वर्षदेखि हामीले कर्जा विस्तार 12.5% गर्दा पनि आधी मात्रै हुन सकेको स्थिति कर्जा विस्तार, कर्जा विस्तार धेरै नहुँदा आर्थिक क्रियाकलाप अगाडि बढ्न नसकेको, आर्थिक क्रियाकलाप अगाडि नबढ्दाखेरि अर्थतन्त्र सुस्त र राजस्व रोजगारी लगायतका क्षेत्रहरू अत्यन्त सुस्तका साथ चलिरहेका छन् होइन, जसले गर्दाखेरि अब यसो हेर्दा शिक्षामा तपाईँको 132 अरब बाहिर गएको छ यो पिरियडमा शिक्षामा, जसले गर्दा आयमा केही भ्रमण आय चाहिँ नि केही वृद्धि हुन सकेको स्थिति के हो भने पर्यटन क्षेत्रमा इन्डियन टुरिस्टहरू नेपाल आउने, किन इन्डियामा त सरकारले नै डलर खर्च नगर पैसा चल्छ त्यो ठाउँमा जाऊ डलर खर्च गरेर विदेश नजाऊ भनेर सरकारले नै प्रधानमन्त्रीले एनाउन्स गरे हुनाले अत्यन्त धेरै इन्डियन टुरिस्टहरू नेपालभित्र आएछन्। त्यसले गर्दाखेरि चाहिँ नि भ्रमण आए चाहिँ नि 82 अरब अझै बढेको छ, अब आउने दिनमा अझै नै बढ्ने होला। त्यस कारणले गर्दाखेरि भ्रमण व्ययता हाम्रो खर्च त अत्यन्त धेरै छ, जसले गर्दाखेरि 193 अरब मैले अघि भने शिक्षामा 132 अरब भने ओ एनओसी लिएर चाहिँ विदेशमा पढ्न जाने विद्यार्थीले 132 अरब लगाएका छ यो आर्थिक वर्षभित्र। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले अब आशा गर्ने बाहेक होला कि भन्ने आशा गर्ने बाहेक अर्को स्थिति देख्दिनँ, किन अब हर्मुजमा पनि फेरि युद्ध अमेरिका र इरानको युद्ध सुरु भइसक्यो, त्यो सुरुले गर्दाखेरि तेलको भाउ दिन प्रतिदिन बढ्दै गइरहेछ होइन रेग्मी, हेलो
3: हजुर हजुर हजुर
4: बढ्दै गइरहेछ भनेको मतलब भोलि त्यसले त पुरा मुद्रास्फीतिमा त असर गर्छ। मुद्रास्फीति चाहिँ सामान्य जुन सरकारले सोचे अनुसार बजेट नेपाल राष्ट्र ब्याङ्कले सोचे अनुसार 6% 5.5% बस्ने स्थिति नै छैन, किन हामी त पुरै ऊर्जामा चाहिँ नि बाह्य क्षेत्रमा निर्भर हुन्छौँ। त्यसले गर्दाखेरि मुद्रास्फीति पनि बढ्ने, सरकारको खर्च पनि बढ्ने, विकास निर्माणका कामहरू सुस्त हुन्छन् कि भन्ने चाहिँ नि भोलिको दिनमा चाहिँ त्यो डर छँदैछ। तथापि डर भए पनि अब कुरो के छ भन्दा अब करिब दुई तिहाईको सरकार सञ्चालनमा आएको, त्यसले गर्दाखेरि विकास निर्माणका कामहरू अब नयाँ आर्थिक वर्षदेखि चाहिँ नि मजाले जालान भन्ने सोच हो।
3: हजुर, अब जस्तो यहाँले अवस्था पनि र समस्या पनि करिब करिब आउँदै आउनुभयो, अवस्थाको विश्लेषण पनि गर्नुभयो, अब बाटो जस्तो यो अवस्थामा अब आन्तरिक चाहिँ स्थिति ठ्याक्कै चाहिँ मूलत बाह्य स्थिति बाह्य सूचकहरू सकारात्मक देखियो होइन, तर आन्तरिक स्थिति खास गरी अर्थतन्त्रको राजस्वमा पनि जुन खालको अवस्था आउला भनेको त्यो अलि देखियो।
4: भनौँ न यो हाम्रो उद्योग व्यवसायहरू जुन सञ्चालन हुने 45% बढी क्षमतामा सञ्चालनै हुन सकेको छैन, भनेपछि तिनीहरूले सञ्चालन त्यो हुन नसक्नु, बजारमा आपूर्ति हुन नसक्ने, त्यति सञ्चालन रोजगारी सिर्जना हुन नसक्नु, अब त्यसले त सिधै असर अनि उद्योग व्यवसायहरू बन्द हुने स्थितिमा जान्छन्। भोलि सञ्चालन कम हुँदै गयो भने ऋण त तिर्नु पऱ्यो, त्यो ऋण चाहिँ नि तिर्ने स्थितिलाई पनि बडो गाह्रो छ स्थिति। त्यसले गर्दाखेरि कहिलेसम्म तान्दै जाने हो केन्द्रीय ब्याङ्क? केन्द्रीय ब्याङ्कले त अहिले मोनिटरी पोलिसीमा फेरि तान्दिया छ, चालु पुँजी कर्जा सम्बन्धलाई अझै एक वर्ष चाहिँ नि 83-84 भनेर फेरि तानिदिएको छ। अब कहिलेसम्म त पाइल अप गर्दै जाने ऋण तिर्ने ऋण पनि, त्यसले गर्दाखेरि चाहिँ नि उद्योग व्यवसाय बन्द हुने र व्यवसायीहरू पलायन हुने, उद्योगी व्यवसायीहरू पलायन हुने स्थिति चाहिँ नि अहिलेसम्म देखिएकोमा त्यो देखिन्छ।
3: अब त्यही त, अब यहाँ चाहिँ प्रधानमन्त्रीको आर्थिक सल्लाहकार पनि हुनुभयो, अब गभर्नर पनि हुनुभयो, अब यो यहाँको अनुभवले के भन्छ त, यो अवस्थाबाट हामीले कसरी पार पाउन सक्छौँ, अथवा हाम्रा हाम्रा अहिलेका प्रयासहरू, सरकारका प्रयासलाई यहाँले नजिकबाट निहाल्नु पनि भएको छ, त्यसमा के अझै थप गर्यो भने हामी यो अवस्थाबाट पार पाउन सक्छौँ त?
4: अब सरकारले सुशासन भन्छ, ठिकै छ, सुशासन अनिवार्य हो। सुशासनमा ध्यान केन्द्रित भयो भने आर्थिक क्रियाकलापतिर हामी त्यति ध्यानमा छैनौँ भन्ने भनिरहेछ, त्यो भनेर सुख पाइएन। सुशासनको साथै आर्थिक क्रियाकलाप, आर्थिक क्रियाकलापमा पनि सरकारको ध्यान जानु पर्यो भनेको मतलब निजी क्षेत्र र व्यवसायीहरू केमा आत्मविश्वास बढ्नु पर्यो सरकारप्रतिको। यो बिचको समयमा निजी क्षेत्रप्रति को दृष्टिकोणमा निजी क्षेत्रले अहिलेको सरकारलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन हुनु पर्यो, किन भन्दा व्यापारी व्यवसायीहरू जुन मतलब एउटा व्यापार व्यवसायमा लागेका व्यक्तिहरूले जुन उद्देश्य सोचेका थिए नयाँ सरकार आइसकेपछि अब त केही हुन्छ भन्ने, त्यसलाई चाहिँ नि त्यो रूपमा चाहिँ नि देखिएन भने डर त्रास चाहिँ नि व्यापारी व्यवसायीहरूमा पनि अहिले पनि देखिएको छ। त्यसले गर्दा त्यसलाई हटाउन अब सम्मान्य प्रधानमन्त्रीजीले त बोलाएर कुरा पनि गर्नुभयो, उत्साहित पनि भएका छन्, त्यसको आर्खन दिन नेप्से पनि बढ्यो भन्ने कुरा छ होइन। त्यस कारणले गर्दाखेरि यो के छ स्थिति भन्दा, राष्ट्र जुन ब्याङ्कमा रहेको पैसा लिएर लगानी गरिदियो अत्यन्त न्यून दरमा चाहिँ नि ब्याज दर छ, मतलब अत्यन्त न्यून दरमा ब्याज, जसले गर्दाखेरि यस्तो ब्याज हुँदाहुँदै त्यो पैसा लिने चाहिँ नि उद्योगी व्यवसायी र नयाँ लगानीकर्ता नहुनाले यो समस्या भयो हो। त्यसले गर्दा सरकारले निजी क्षेत्रका व्यवसायीहरूको आत्मविश्वास बढाउनु पर्यो, कसरी भन्दा हामीबाट कुनै किसिमको अवरोध हुँदैन तपाईँले यो व्यापार व्यवसाय गर्नु, कुन कुन क्षेत्रमा नियम कानुनहरू हामीले परिवर्तन गर्छौँ त्यो गर्दै जान्छौँ, तपाईँहरूले त्यसमा चाहिँ नि कुनै अप्ठ्यारो मान्नु पर्दैन, तपाईँहरूलाई सहज बनाउँछौँ भनेर त्यो आश्वासन दिने काम त सुरु अलिअलि हुन लाग्छ र ऐन नियमहरू कानुनहरू अलिअलि अगाडि बढिरहेछ भन्ने कुरा छ। ती चाहिँ नि सबै निजी क्षेत्रलाई चाहिँ नि राम्रोसँग अगाडि बढाउने खालको भइदियो भने सहज भइहाल्छ।
3: हजुर, अब जसो राजस्व सङ्कलनकै सन्दर्भमा जाउँ न, अलि सीमामा पनि अलि खास गरी नेपाल भारत सीमामा अलिक कडाइ पनि गरियो, सुरुमा 100 रुपियाँसम्म, त्यसपछि 500 रुपियाँभन्दा माथिमा चाहिँ अलिक कडाइ नै गरियो, अब त्यसै गरी पछिल्लो दिनमा घर जग्गाको कारोबारबाट पनि एउटा राम्रो अवस्था सिर्जना भयो, तर जसरी चाहिँ सरकारले अपेक्षा गरेको थियो कि राजस्व सङ्कलन होला त्यो चाहिँ हुन सकेन, अब त्यसलाई कसरी हामीले चाहिँ ठ्याक्कै लयमा लैजान सक्छौँ, त्यहाँभित्रका समस्याहरू कसरी समाधान गर्न सक्छौँ, खास गरी त्यहाँ देखिएका लुप होलहरूको चाहिँ अन्त्य कसरी हुन्छ?
4: यो राजस्व सुधार गर्ने सुझाव आयोगले पनि दिएको छ, जसले गर्दाखेरि हाम्रो नाकाहरूमा जुन छ त्यसलाई अलि चाहिँ नि चुस्त दुरुस्त बनाएर राख्दाखेरि र जुन तरिकाबाट 100 रुपियाँ 500 रुपियाँ भने यो ह्यारेस गर्ने जस्तो हुन्छ तपाईँलाई भन्दाखेरि, किन सीमावर्ती इलाकामा त सबै नेपालीहरू चाहिँ भारतकै बजारमा निर्भर छन् र भारतको बजार पनि हाम्रो नेपालको सीमावर्ती इलाकामा निर्भर छ, सबै उत्पादन हामी गर्न सक्दैनौँ। अब अहिले तपाईँलाई भनौँ न, मलको के गर्ने, मल ब्ल्याकमा किन्नु पर्यो, चाहियो समयमा पाइहाल्छ नि, यो भने यो समस्या त दशकौँदेखि छ, अहिले पनि यथावतै छ, सरकारले मल दिन सकेका छैन भनौँ नि तपाईँलाई, होइन यो स्थिति छ। त्यस कारणले गर्दाखेरि चाहिँ नि अब यो चाहिँ नि सरकारका प्रशासनिक संयन्त्र लगायत निजी क्षेत्रका व्यापारी व्यवसायीले नै सहयोग गर्यो भने किनभने यो खुला सिमाना क्षेत्रको सबभन्दा ठुलो समस्या नै त्यही हो, रासो चुहावट हुन्छ, जसले गर्दाखेरि दुवैतिर नै रासो चुहावट हुन, यसमा सबभन्दा बढी घाटा त हामीलाई छ। त्यस कारणले गर्दाखेरि हामीले हाम्रो भण्डार प्रशासनदेखि लिएर सीमावती इलाका चाहिँ नि प्रहरी प्रशासन लगायत यी क्षेत्रहरूलाई चुस्त दुरुस्त राखेर र ती इलाकाका भनौँ नि क्षेत्रका व्यापारी व्यवसायीहरूको समन्वयमा रासो चुहावटलाई कम गर्न पनि सकिन्छ। त्यस कारणले गर्दा यस्ता कुराहरूलाई चाहिँ अत्यन्त ध्यानमा राखेर अगाडि बढ्न सक्नुपर्ने हुन्छ।
5: त्यो राजस्व चुहावटको चाहिँ नियन्त्रणका लागि संयन्त्रहरू पनि बनाइएको छ, त्यो संयन्त्रमा पनि पटक पटक संशोधनहरू पनि गरिएको छ, अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर यो थप्दै पनि गइएको छ, यद्यपि त्यसले जुन खालको नतिजा दिनुपर्ने हो त्यो दिन सकेन।
4: अब दिन सकेन त अब जो जो हिजोको दिनमा जुन सरकार थियो, जुन सरकार भने त्यो सरकारकै लापरवाही हो।
5: हजुर,
4: त्यसले गर्दा त्यसमा सुशासनको प्रभाव ठुलो छ। त्यसले गर्दाखेरि अहिले पनि सुशासनलाई सरकारले लिएको त्यो राम्रो हो। त्यस कारणले गर्दाखेरि सुशासन नै मेन मेजर चाहिँ नि त्यसमा प्रभावकारी नै हुनसक्छ, जसले गर्दा भोलिको दिनमा राजस्व चुहावट चाहिँ नि कम हुँदै जाने स्थिति चाहिँ नि हामीले गराउँछ। अहिले पनि बजेटमा त धेरै कुराहरू आएछ, जसले गर्दा राजस्व चुहावट रोक्ने तरिकाहरू यसरी रोक्ने र यो स्थितिमा हामी जाने भनेर त्यही अनुसार सरकारले कार्यान्वयन गर्दै गयो भने निश्चय पनि भोलिका दिनमा राजस्व र आन्तरिक रूपमा अर्थतन्त्र चलायमान गराउनलाई चाहिँ जुन सरकारले नीतिगत कुराहरू लिएको छ अहिलेको बजेटमा त्यसलाई राम्रोसँग लागू गर्दै जाने हो भने चाहिँ नि राजस्व पनि बढ्छ, त्यसले 8 करोड 14 अरब 5 अरब हो सङ्घीय सरकारले जुन राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ त्यो चाहिँ नि नहुन सक्ने भन्ने छैन। तर सरकारले चाहिँ नि अत्यन्त यो राजस्व चुहावटलाई अत्यन्त निर्ममका साथ हेर्नु पनि पर्यो र अर्को समन्वय पनि राम्रो गरेर चाहिँ नि एउटा व्यापारी व्यवसायमा कन्फिडेन्स त्रास होइन कि कन्फिडेन्स बढाइदिनु पर्यो।
5: हजुर, अब यो यो अहिले जुन भनौँ न बैङ्कमा चाहिँ अब कर्जामा जुन खालको निष्क्रियता देखिएको छ, मूलत केही समय यता घर जग्गाको कारोबारमा आएको शिथिलता पनि त्यसको एउटा कारण भनिएको छ, किनभने अरू क्षेत्र ठ्याक्कै चाहिँ ग्यारेन्टी गर्न सक्ने क्षेत्र भएन हामीसँग। तर अब घर जग्गा कारोबारको यो पछिल्लो तथ्याङ्क हेर्ने हो भने चाहिँ असार महिनामा 11.95 करोड करिब करिब 12 अर्ब बराबरको चाहिँ घर जग्गाको कारोबार भएछ। वर्षभरिको हेर्ने हो भने करिब करिब 61 अर्ब चाहिँ राजस्व सङ्कलन यसले गरेछ। अब यो क्षेत्रलाई चाहिँ चलायमान बनाउनलाई विद्यमान अवस्था नै ठिक छ कि अथवा यसमा अब केही संशोधन त तत्काल अब साउनदेखि सुरु नै अब यो
4: घर जग्गा अहिले सबभन्दा पीडित भनेकै घर जग्गा अब कारोबारी पनि हुन्।
5: हजुर,
4: घर जग्गा कारोबारीलाई एउटा नियमन गर्ने नियमन गरेर जुन आधारहरू सिर्जना गरेको छ सरकारले ठिक छ, तर घर जग्गा कारोबारीहरू चाहिँ कतिले ब्याङ्कको लोनहरू तिर्न सकेका छैन, कतिलाई एकदमै गाह्रो भएको छ। किन अर्थतन्त्रमा घर जग्गा कारोबार एउटा सेवा क्षेत्र भएको हुनाले त्यो क्षेत्र चाँडो बढ्दा अर्थतन्त्र पनि चाँडो बढ्छ। घर जग्गा कारोबार र सेयर बजार भनौँ न तिनटै, यो यो घर जग्गा कारोबार र सेयर बजारले चाहिँ नि अर्थतन्त्रमा ठुलो असर गर्छ, आर्थिक क्रियाकलाप तुरुन्तै बढाउने र सरकार र राजस्व पनि वृद्धि हुने, जसले गर्दाखेरि प्रत्यक्ष रूपमा आर्थिक वृद्धिलाई चाहिँ नि सहयोग पुर्याउने हो। अब यी क्षेत्र नै तपाईँको जुन रूपमा बढ्नुपर्ने हो त्यो बढ्न नसकेको देखिन्छ। त्यस कारणले गर्दाखेरि घर जग्गा कारोबार लगायत सेयर बजारले पनि प्रत्यक्ष रूपमा असर पार्ने नीति नियमन निकाय तथा सरकारले ल्याइदिन सक्यो र जसको असरले गर्दाखेरि व्यापारी व्यवसायीहरू त्यसमा आकर्षित हुन सक्यो भने हो। अब घर जग्गा कारोबारीको रूपमा चाहिँ हेर्दाखेरि चाहिँ उनीहरूलाई जुन रूपमा त्यो क्षेत्रमा अहिले पनि मौद्रिक नीतिले केही बोलेन, नबोल्दाखेरि सबभन्दा पीडित घर जग्गा कारोबारी हो। घर जग्गा कारोबारी उत्साहित भयो भने अर्थतन्त्र आर्थिक क्रियाकलाप बढ्ने त्यसले समग्र अर्थतन्त्रमा असर पार्छ। त्यस्तै चाहिँ नि घर जग्गाका त्यो यो हाम्रो सेयर बजारको कारोबार पनि बढ्ने त्यही हो। त्यस कारणले गर्दा सेयर बजारको कारोबार पनि अहिले त्यतिको प्रभावकारी हुन नसकेको किन कारण पनि त्यही हो, किन सेयर बजारमा केन्द्रीय ब्याङ्कले ल्याएको नीतिले फरक किन भन्दा त्यहाँ चाहिँ नि कमसे 50-60% ब्याङ्क तथा वित्तीय संस्था 10% जल विद्युतवाला छन्, 70% त सिधै ब्याङ्कबाट ऋण लिएर सञ्चालन भएका यी क्षेत्रहरू छन्, जसले गर्दा 70 अरू 30% अरू रियल सेक्टर यिनीहरू भने 5% 10% यिनीहरू मात्रै छ। त्यस कारणले गर्दाखेरि अब जल विद्युत र ब्याङ्क तथा वित्तीय संस्था करिब 70% चाहिँ नि सेयर बजारमा उनीहरू प्रभाव छ, त्यसले यो क्षेत्रलाई सिधै असर गर्ने केन्द्रीय ब्याङ्कको नियमन यो मौद्रिक नीति बेला बेला परिवर्तन गर्ने निर्देशन लियो। अब यसले राम्रो प्रभाव पार्यो भने सेयर बजार पनि बढ्छ, अहिलेको स्थितिमा मौद्रिक नीतिबाट आएको नीतिले प्रभाव पारे देखिँदैन, त्यसले गर्दा बढ्न सकेका छैन सेयर बजार। अर्कोतिर जग्गा व्यवसायहरूको भनौँ न जग्गा व्यवसायहरूको हालत ठिक छैन, त्यसलाई पनि चाहिँ राहत दिनु पऱ्यो। अब घर जग्गा र सेयरमा लगानी गर्ने अनुत्पादक भनेर त भएन, फेरि जसले प्रत्यक्ष अर्थतन्त्रमा असर गर्थ्यो प्रत्यक्ष अप्रत्यक्ष जुन क्रियाकलापले त्यो त उत्पादक त भयो नि त, अर्थतन्त्र त उत्पादनतिर लाग्यो नि। त्यस कारणले गर्दा हामी कहाँ के भाष्य सुरु गरियो भनेर भन्दा पछिल्लो समय कर्जा विस्तार हुनु नराम्रो, सेयर बजारमा पैसा लगानी हुनु नराम्रो, घर जग्गामा पैसा लगानी हुनु नराम्रो भनेर यो 2-4 वर्ष 8-10 वर्षदेखि त्यो एकदमै जो सरकारमा जान्छ उसले अर्को सरकारबाट बाहिर बस्ने यहाँ पढे लेखेका बुद्धिजीवी जान्ने आफूलाई जान्ने भन्नेहरू लगाए त्यही चिज ऋण विस्तार भयो ल बर्बाद भयो भन्दै हिँड्ने सारा चाहिँ नि ल सेयर बजारमा पैसा गयो बर्बाद हुन्छ भन्ने, त्यसो अर्कोतिर आएर चाहिँ घर जग्गामा पैसा गयो यो बर्बाद हुन्छ भनेर यी सबै चिजलाई नियन्त्रित रूपमा राख्न खोजियो। यी आर्थिक क्रियाकलापहरू यो क्षेत्रमा सबभन्दा छिटो बढ्ने क्षेत्र यही हो आर्थिक क्रियाकलाप, रोजगारी सिजन त्यसको प्रत्यक्ष मल्टिप्लायरी इफेक्ट बहु आयामी प्रभाव पर्ने क्षेत्रहरू ती क्षेत्रलाई नै एउटा गजबको भाष्य सिर्जना गरियो कि नेपालमा यी क्षेत्रमा ऋण विस्तार नेपालमा एकदमै नराम्रो, ऋण विस्तार भयो भने बर्बाद हुन्छ र अर्को चिज तिनीहरू त क्षेत्र खत्तमै हुन् यो सेयर बजार र यो घर जग्गा क्षेत्र खत्तमै हुन् यिनीहरूमा त पैसा दिनै हुन्न भन्ने त्यो त्यो उसबाट चाहिँ नियन्त्रित अर्थतन्त्रतिर गइसकेपछि अहिलेको हालत हुने त आफै सिर्जना गरे हो। भन्नु नि तपाईँ संसारमा ऋण विस्तार नभइकन आफै क्रियाकलाप हुन्छ
5: हामी अब करिब करिब अन्त्य अन्त्यमा छौँ, अन्त्यमा यहाँसँग संक्षिप्त एउटा चाहिँ जवाफ लिन चाहेको, राष्ट्र ब्याङ्कको सञ्चालकमा अर्थ सचिव नराख्ने प्रस्ताव चाहिँ संसदीय समितिमा छलफलमा छ, त्यसै गरी अब 3 डेपुटी गभर्नरसम्मको प्रस्ताव पनि गरिएको छ, के छ यहाँको प्रतिक्रिया?
4: यसमा होइन यसमा स्पष्ट म त स्पष्ट छु, सरकारसँग समन्वयको आधार अर्थ सचिव हो, हाम्रै छिमेकी राष्ट्रमा पनि अर्थ सचिव हुन्छ र धेरै देशहरूमा विकसित देशमा चाहिँ नि स्वतन्त्र रूपमा राख्न खोज्ने भन्ने आधार एकदमै विकास अमेरिका युरोप लगायत ईयुको युएसए ईयु जापान अनि तपाईँलाई लन्डन अनि यिनीहरूमा चाहिँ नि अर्थ सचिव हुँदैन छैन, टोटल केन्द्रीय ब्याङ्कले नै हेरोस् बाहिरबाट
5: एक्सपर्टहरू
4: राखेर होइन। अब नेपालमा चाहिँ नि त्यो सम्भव कतिको छ नेपालको स्थितिमा, हिजो नेपालमा यिनै दलहरूले के अरे केन्द्रीय ब्याङ्कलाई निर्देशन दिन पाउने भनेर म जाँदा मलाई प्रभाव पार्न मलाई चाहिँ नि मेरो कामहरू किनकि जुन पुँजी वृद्धि लगायत के अरे सभासदहरू अध्यक्ष र सदस्य हुन पाउँथे ब्याङ्क तथा वित्तीय संस्थाका यता सभासदको अर्थ समितिहरूमा
5: हुने। हजुर संक्षेपमा हजुर, अब हामी करिब
4: हुन पाउने त्यो मैले हटाइदिएँ, त्यसपछि तुरुन्तै त्यो तर्को नेपाल राष्ट्र ब्याङ्क एन्डमा के लिएर आइयो भनेर भन्दाखेरि सिधै लौ बर्बाद भयो, अब चाहिँ नि रोक्नु पर्यो, त्यसले गर्दा केन्द्रीय ब्याङ्कलाई निर्देशन दिने भनेर सबै सबैहरू लिएर आयो, त्यसले गर्दा यिनीहरूको विश्वास मलाई लाग्दैन। त्यस कारणले गर्दाखेरि सरकारसँग समन्वयको हुनुपर्ने र निजी क्षेत्रको प्रभावकारिता भूमिकामा र केन्द्रीय ब्याङ्कलाई मौलिक नीति सजिलोसँग लिएर आउने हो भने त्यहाँ एउटा बाहिरको राख्दाखेरि के फरक पर्ला जस्तो लाग्दैन मलाई, ठिकै होला जस्तो लाग्छ।
5: डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो अर्थविज्ञ डाक्टर चिरञ्जीवी नेपाल। अन्तरसंवादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्रहरू उत्तम पाण्डे र मोहम्मद असलमलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनद्वारा फिफा विश्वकप 2026 उपाधि जित्न सफल। देशका विभिन्न जिल्लामा बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। युवा पुस्तालाई स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। कार्यकारी प्रमुख संसदबाट चुनिने र मिश्रित निर्वाचन प्रणाली नै नेपाललाई उपयुक्त रहेको कांग्रेस सभापति गगन थापाको भनाई र अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 को उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्युयोर्क स्थित न्युजर्सी स्टेडियममा भएको खेलको निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टोरेजले गोल गरेका थिए। उनले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरुद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाडीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विजेता स्पेनका क्याप्टेनलाई ट्रफी प्रदान गर्नुभयो। स्पेनले उपाधि जितेपछि सुनको ट्रफीसँगै 51 मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। उपविजेता अर्जेन्टिनाले 34 मिलियन डलरमा चित्त बुझाए। त्यसै गरी तेस्रो भएको इङ्ल्यान्ड 30 मिलियन र चौथो स्थानमा रहेको फ्रान्सले 28 मिलियन डलरको उपाधि जितेका छन्। यसपटकको विश्वकप फुटबलमा फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बापे विश्वकप इतिहासमा दुईपटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन्। कडा प्रतिस्पर्धाबीच लियोनल मेस्सीलाई पछाडि पार्दै एम्बापेले 8 खेलमा 10 गोल गरेका थिए। देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढीको जोखिम कायम रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागका बाढीविद सौभाद्र जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा वर्षा एउटै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले अनुमान गरिएको स्तरको बाढीको जोखिम नदेखिएको बताउनुभयो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्व तयारीका गतिविधिलाई सशक्त बनाएको छ। प्राधिकरणले जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ भने सम्भावित विपदको प्रतिकारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको जनाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले राजमार्ग अवरुद्ध भएका छन्। केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रे प्लान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुन्जेबेसी सडक खण्डमा हरेक दिन बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन बन्द भएको छ। त्यस्तै अर्घाखाँचीको पाडिनी गाउँपालिका 2 ढुङ्गे खोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4-0 किलो र वडा नम्बर 2 कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहितको ढुङ्गा माटो खसेपछि अरणीको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको छ। काभ्रे प्लान्चोकको रोसी गाउँपालिका 7 घुमाउने वडा नम्बर 8 गिम्दी तथा वडा नम्बर 9 बिरुवा डाँडा र पिनथली क्षेत्रमा पहिरो खसेकाले बिपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। पहाडी क्षेत्रमा निरन्तर वर्षा भएपछि सप्तकोशी नदीमा जलसतह उच्च हुँदै गएको छ। हिजो बेलुका 6 बजे कोशी ब्यारेज कन्ट्रोल रुमले कोशीमा पानीको बहाव 215,135 क्युसेक प्रति सेकेन्ड मापन गरेको छ। यसअघि हिजो दिउँसो 4 बजेको मापन अनुसार कोशी ब्यारेजमा 209,840 क्युसेक प्रति सेकेन्ड पानीको बहाव रहेको थियो। कोशीमा जलसतह बढेसँगै अहिले ब्यारेजका 56 ढोकामध्ये 29 ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमका कर्मचारी मनिष कुमार यादवले जानकारी दिनुभयो। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरोला सडक आयोजना अन्तर्गतको आयोजना रातिको समयमा बन्द हुने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मुस्ताङ जिल्लाबाट बग्ने कालीगण्डकी नदीसहित साना खोलामा पानीको बाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरेपछि सतर्कता अपनाउन सडक बन्द गरिएको हो। बेनीबाट जोमसम जाने सवारी साधनलाई बेनी नगरपालिका 9 गलेश्वर बजार र मुस्ताङबाट आउने सवारी साधनलाई घाँसामा रोकिनेछ। मुस्ताङ जाने सवारी साधन साँझ 7 बजे भित्र मुस्ताङ प्रवेश गर्नुपर्ने र मुस्ताङबाट फर्कने सवारी साधन साँझ 7 बजे भन्दा अघि नै गलेश्वर क्षेत्रबाट अगाडि बढ्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनु भएको छ। इन्जिनियर्स एसोसिएसनको 64 वार्षिक उत्सवको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी तथा आर्थिक क्रियाकलापलाई अघि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले दक्ष युवा रोजगारी र अवसरको खोजीमा विदेशी नै क्रम देशका लागि चिन्ताको विषय भएकाले स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। प्रतिनिधिसभा अन्तर्गत कानून, न्याय तथा मानवाधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकार सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदनमाथि सम्बन्धित मन्त्रालयसँग छलफल पश्चात सरकारलाई निर्देशन दिएको हो। बैठकले प्रतिवेदनमाथि समितिका सदस्य र सम्बन्धित अधिकारीबाट प्राप्त रचनात्मक तथा व्यवहारिक सुझाव समेतलाई आवश्यकता अनुसार समावेश गरी प्रतिवेदनलाई थप कार्यान्वयन योग्य, व्यवहारिक र नतिजामुखी बनाउने कार्ययोजना समितिको आगामी बैठकमा पेश गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनु पर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा हिजो पोखरामा आयोजित संविधान संशोधन सुझाव विषयक गोष्ठीमा सभापति थापाले नेपाल जस्तो मुलुकमा संसदबाट कार्यकारी प्रमुख चुनिने शासकीय स्वरूप र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने बताउनुभयो। सभापति थापाले सरकारले कमी कमजोरी गर्दा प्रमुख प्रतिपक्षी दलका हिसाबले काङ्ग्रेसले सधैँ खबरदारी गरिरहने पनि बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य तर्क अध्ययनसहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। एमाले केन्द्रीय संसदीय विभागले हिजो पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले तथ्यमा आधारित बहस, जनसरकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले बलियो प्रतिपक्ष भनेको केवल सरकारको आलोचना गर्ने शक्ति मात्र नभएर जनताको आवाज बुलन्द बनाउन र सरकारलाई अझ बढी जवाबदेही र जिम्मेवार बनाउनु पर्नेमा पनि जोड दिनुभयो। ललितपुरको जावलाखेल स्थित सदर चिडियाखानामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि 27 दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा 3 करोड रुपियाँ बराबरको आर्थिक क्षति भएको छ। बर्ड फ्लू संक्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले गत असार 5 गतेदेखि सर्वसाधारणका लागि चिडियाखाना बन्द गरेको थियो। संक्रमण नियन्त्रणमा आएपछि यही साउन 1 गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ। चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार संक्रमण देखिएपछि नियमित सरसफाई, संक्रमित जीव जन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो। त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। असामको कमल बजार नगरपालिकाले पालिकाको 3 नम्बर वडालाई नमुना कृषक गाउँका रूपमा छनौट गरी कार्यक्रम अघि बढाएको छ। बहुक्षेत्रीय पोषण योजना अन्तर्गत अहिले किसानलाई कृषि उपज बिउ बिजन, टनेल तथा आधुनिक कृषि यन्त्र, हाते ट्र्याक्टर लगायतका सामग्री अनुदानमा वितरण गरेपछि किसानहरू व्यावसायिक रूपमा अघि बढेका छन्। असामबाट संवाददाता हिक्मत बहादुर नेपालीको यो रिपोर्ट।
3: पालिकाको खाद्य सुरक्षा निर्देशन समितिद्वारा पोषण मैत्री नमुना गाउँ बनाउनका लागि वडा नम्बर 3 बैलालाई छनौट गरिएको छ। पोषण सुधारका लागि पहिलो चरणमा 5,00,000 लागतमा 35 जना कृषकलाई कृषि उपज बिउ बिजन पोली हाउस टनेल तथा चौथे माडो कृषक समूहलाई आधुनिक कृषि यन्त्र हाते ट्याक्टर अनुदानमा वितरण गरेको बताउनुहुन्छ कृषि विकास प्राविधिक सहायक सुनिल कुँवर।
4: पोषण मैत्री नमुना गाउँ कार्यक्रम सञ्चालन गर्नको लागि 35 जना सहभागी किसानहरूलाई तरकारीको बिउहरू र प्रत्येक जना किसानलाई एउटा एउटा पोली हाउस र खेती गर्न सहज होस् भन्नको लागि मिनी टिलर हाते ट्याक्टरहरू पनि हामीहरू वितरण गर्न गइरहेका छौँ। त्यो सँगसँगै अरू काउली बन्दा मुला 7 किसिमको बिउहरू छ, टनेलको सही सदुपयोग गर्नु।
3: अनुदानमा वितरण गरिएका सामग्रीले कृषकलाई थप सहज हुने बताउनुहुन्छ। विगत 3 दशकदेखि व्यावसायिक रूपमा तरकारी तथा फलफूल खेती गरिरहेका कमलबजा नगरपालिका वडा नम्बर 3 का अगुवा कृषक टिकाराम ढकाल। तरकारी खेतीका लागि पालिकाले सामग्री दिएकोमा खुसी लागेको तर सिँचाइका लागि पानीको अभाव रहेको बताउनुहुन्छ अर्का कृषक मना कामी। नमुना कृषि उद्यमी भएर जीविकोपार्जन गर्न सुझाव दिँदै पालिकाले कृषकलाई थप आवश्यक सहयोग गर्न तत्पर रहेको बताउनुहुन्छ प्रमुख प्रशासकीय अधिकृत गणेश विक्रम शाही।
5: अझै उत्पादन बढाउने नयाँ काम गर्ने हामी हौसला दिन्छौँ। तपाईँलाई नमुना कृषि उद्यमी भएर देखाउनु पर्यो, आफ्नो परिवारको पोषणको मात्रा पुरा गर्नु पर्यो र कृषिबाट तपाईँले आय आर्जन पनि बढाउनु पर्यो।
3: उडालाई नमुना कृषक गाउँ बनाउनका लागि सबै कृषकलाई उदाहरणीय काम गरेर देखाउन उडा अध्यक्ष नन्द सिंह कौरको सुझाव छ।
6: यहाँका कृषकहरूले केही नमुना देखाएको कारणले आफ्नो उडामा काम गराउन सक्छु भनेर समितिसँग आग्रह गरेर उहाँहरूले यो उडालाई छनौट गर्नुभएको छ। जसरी हामीले पालिकाले छनौट गर्यौँ, उडाले छनौट गर्यौँ, त्यसभन्दा पछाडि काम गरेको छ भन्ने उदाहरणको रूपमा तपाईँले देखाइदिनु भयो भने हामी निकै खुसी हुनेछौँ।
3: पोषण मैत्री नमुना गाउँको छुट्टै पहिचान बनाएर सबैको ध्यान आकर्षण गराउन सम्पूर्ण कृषकले उत्पादनमा जोड दिनुपर्ने बताउनुहुन्छ नगर प्रमुख यज्ञ प्रसाद ढकाल।
7: पोषण मैत्री नमुना गाउँ छ नि, त्यहाँ चाहिँ तरकारी पाइन्छ, फलफुल पाइन्छ, अब त्यहाँ जाउँ है भनेर हामी यतातिर आएर लिन सक्ने अवस्था तपाईँहरूले सृजना गर्नु।
3: पोषणको मात्रामा सुधार ल्याउन तरकारी खेती तथा कृषि क्षेत्रमा तिनै तहका सरकारले लगानी बढाउँदै कृषकलाई प्रोत्साहन दिने र प्रत्यक्ष लाभ हुने कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटेर कार्यान्वयनमा जोड दिनु पर्दछ।
8: हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
2: यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमति पत्र, लाइसेन्सको आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीबाट काम गर्ने भएको छ। विभागले सूचना प्रकाशन गर्दै नयाँ प्रणाली अनुसार सेवाग्राहीले राष्ट्रिय परिचय पत्र वा नागरिक एपमा रहेको क्युआर कोड स्क्यान गरी आवेदन फारममा आफ्ना व्यक्तिगत विवरण स्वत भर्न अटोफिल सक्ने जनाएको छ। लाइसेन्सको दस्तुर वा राजस्व पनि अनलाइन माध्यमबाटै बुझाउन सकिनेछ। विभागका निर्देशक केशव खतिवडाले नयाँ प्रणालीका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिनुभयो। सुरुवाती समयमा स्वास्थ्य परीक्षणका लागि मात्र सेवाग्राही सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्ने उहाँले बताउनुभयो। नागरिक एपमा आबद्ध नभएका सेवाग्राहीको हकमा साबिकै प्रक्रिया अनुसार व्यक्तिगत विवरण भरेर आवेदन दिनुपर्ने व्यवस्था यथावत नै राखिएको निर्देशक खतिवडाले बताउनुभयो। प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट 4 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका 1 नारायण चौरबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोन सहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र साई, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकीका आदित्य बाल्मिकी रहेका छन्। उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ। उनीहरूले मोबाइल ब्याङ्किङ समेतबाट 1,96,03,519 रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ। उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लिम्बू संस्कृति झल्काउने धनकुटाको चोतलुङ पार्क अहिले पूर्वी नेपालको महत्त्वपूर्ण सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। तिनजुरे मिल्के जल जले क्षेत्रको प्रवेशद्वारमा रहेको यो पार्कले प्राकृतिक सौन्दर्यसँगै याक्थुम संस्कृति, मुन्धुमी परम्परा र ऐतिहासिक सम्पदालाई एउटै स्थानमा संरक्षण र प्रवर्धन गरिरहेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
9: गुराँसको राजधानी मानिने तिन्जुरे मिल्के जलजले क्षेत्रको प्रवेशद्वार बसन्तपुर स्थित चोतलुङ पार्क अहिले पर्यटकको रोजाइसँगै याक्थुम संस्कृति र मुन्धुमी परम्परा अध्ययन गर्ने महत्वपूर्ण केन्द्र बन्दै गएको छ। गुराँसे वनबीच फैलिएको पार्कमा रैथाने वस्तुकला, परम्परागत संरचना र मुन्धुममा उल्लेख गरिएका विभिन्न वनस्पति संरक्षण गरिएको छ। ढुङ्गा गाड्ने परम्परा र प्रकृति प्रतिको श्रद्धालाई यहाँ कलात्मक रूपमा प्रस्तुत गरिएको छ। पार्क भ्रमणमा आएका पर्यटकहरूले मौलिक संस्कृति र इतिहासलाई नजिकबाट बुझ्ने अवसर पाएको बताएका छन्।
10: लिम्बूको पुरानो पुरानो कल्चर, कस्तो कस्तो चामलहरू चलाउँथे, कस्तो कस्तो चामलहरू युज गर्थे, कस्तो लुगाहरू लाउँथे, कस्तो भाँडाकुँडाहरू चलाउँथे, त्यही सम्बन्धी चाहिँ हेर्नुलाई हामी।
9: पार्क भित्र रहेको युमा संग्रहालय अर्को प्रमुख आकर्षण हो। यहाँ पृथ्वी नारायण शाह र लिम्बुवान बीच भएका सन्धि सम्झौतादेखि याक्थुम समुदायका पुराना गरगना, वेशभूषा, हात हतियार र ऐतिहासिक सामग्री सुरक्षित गरिएका छन्। संग्रहालय इतिहास अनुसन्धान र सांस्कृतिक अध्ययनका लागि महत्वपूर्ण स्रोत बनेको छ। पार्कमा विशेष गरी गुराँस फुल्ने समयमा पर्यटकको भिड लाग्ने गरेको छ। 2074 सालदेखि निर्माण सुरु भएको पार्क अहिले 100 रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको छ। हालसम्म 2 करोड रुपियाँ भन्दा बढी लगानी भइसकेको पार्कबाट वार्षिक करिब 13 लाख रुपियाँ राजस्व संकलन हुँदै आएको लाली गुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन बाबु माबुहाङले बताउनु भयो।
11: 2.5 लाख गर्दै गरे ग्रुपमा 12-13 लाख रुपियाँ हामीले गाह्रो सक्नु गर्यो। पछि पनि नयाँ सहर यहाँ हामीसँग जोडिएको छ, नयाँ सहर र पालिका मिलेर हामी गऱ्यौँ। अब अहिले बिल्डिङदेखि पाएको चाहिँ 1.5 करोड भएको, अब अहिले फेरि बिल्डिङ भइरहेको छ, तल त्यो युमा थिएटरहरू बन्दैछ।
9: प्राकृतिक सौन्दर्य, याक्थुम संस्कृति, मुन्धुमी दर्शन र ऐतिहासिक सम्पदालाई एउटै स्थानमा समेटेको चोतलुङ पार्क अहिले पूर्वी नेपालको सांस्कृतिक पर्यटनको नयाँ आकर्षण बनेको छ। प्रकृति, संस्कृति र इतिहासलाई एकै ठाउँमा अनुभव गर्न सकिने चोतलुङ पार्क पछिल्ला वर्षहरूमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
2: यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेका छन्। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्व युद्ध पुनः सुरु भएको र पहिलो पटक अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको छ। यो आक्रमण इरानलाई सजाय दिनका लागि भएको अमेरिकाले बताएको छ। इरानले पनि अमेरिकी आक्रमणको तत्काल प्रतिक्रिया दिँदै कुवेतमा रहेका 2 अमेरिकी सैनिक आधारलाई लक्षित गरेको जनाएको छ। यो आक्रमण 1 सातादेखि बढ्दै गएको आक्रमणको जवाफमा भएको इरानले उल्लेख गरेको छ। तेहरानले विमानस्थल, रेलवे स्टेसन र पुलहरूमाथि पनि निशाना बनाएको आरोप लगाएको छ। हर्मुज जल मार्ग मध्येमा नियन्त्रणका लागि 2 पक्षबीच लडाईँ बढेपछि युद्ध अन्त्य गर्नका लागि तयार पारिएको प्रारम्भिक सम्झौता भाँडिएको छ। यो जलमार्ग विश्वको तेल आपूर्तिका लागि महत्त्वपूर्ण छ। इरानी सेनाले कुवेतका 2 अमेरिकी आधारमा ड्रोन आक्रमण गरेको बताइएको छ। रुसी सेनाले युक्रेनको कियेभमा रातभर जारी राखेको ब्यालिस्टिक क्षेप्यास्त्र सहितको आक्रमणमा 4 जनाको मृत्यु भएको छ भने कम्तीमा 36 जना घाइते भएका छन्। युक्रेनको राज्य आपतकालीन सेवाका अनुसार रुसी आक्रमणबाट कियेभका 5 जिल्लामा आगलागी भएको छ। आक्रमणमा आवासीय भवन, कार्यालय, औद्योगिक क्षेत्र, छात्रावास तथा सवारी साधनमा क्षति पुगेको छ। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: गत आर्थिक वर्ष 2082-83 7,92,000 भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर 7,92,187 नेपाली वैदेशिक रोजगारीमा गएको पाइएको छ, जसमा 6,97,096 पुरुष र 95,091 महिला रहेका छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 को तुलनामा गत आर्थिक वर्ष विदेशी नेपाली कामदारहरूको संख्या 47,000 2079 जनाले कमी आएको छ। आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीमा जान विभागबाट 839,266 जनाले श्रम स्वीकृति लिएका थिए। विभागको तथ्याङ्क अनुसार गत वर्ष मेन पावरहरूले 268,990 जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् भने 128,520 जना व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। गत वर्ष G2G मार्फत 8,197 जना वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली गएको मुलुकमा यही रहेको छ। त्यहाँ 183,580 जना नेपाली वैदेशिक रोजगारीमा गएका छन्। सुदूरपश्चिम प्रदेशमा यस वर्षको हालसम्म 93.47% क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय दिपायलका अनुसार प्रदेशभर धान रोप्न योग्य 154,950 हेक्टर क्षेत्रफल मध्ये शुक्रबारसम्म 144,829 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो। प्रदेशमा सबैभन्दा बढी धान उत्पादन हुने कैलाली र कञ्चनपुर जिल्लामा करिब 96% रोपाई सम्पन्न भएको छ। कैलालीमा 66,820 हेक्टर मध्ये 64,147 र कञ्चनपुरमा 48,496 मध्ये 46,556 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेले जानकारी दिनुभयो। नेपाल धितोपत्र बोर्डले हाल औसत 8 अर्ब रुपियाँको हारिमा रहेको सेयर बजारको दैनिक कारोबार रकमलाई 30 अर्ब रुपियाँ पुर्याउने लक्ष्य अघि सारेको छ। पुँजी बजारलाई देशको आर्थिक विकासको दोस्रो मुख्य स्तम्भ बनाउने घोषणा गर्दै बोर्डले पुँजी बजार विकास मार्गचित्र 2083 मार्फत आगामी 10 वर्षभित्र

0: स्तरीय छुर्पी उत्पादन तथा निर्यात केन्द्रको रूपमा स्थापित गर्दै आर्थिक समृद्धिमा योगदान गर्ने सोच अघि सारेको छ। रणनीतिले छुर्पीको लागि आवश्यक दुध उत्पादन र संकलन प्रणालीलाई सुदृढ बनाउने, छुर्पी उत्पादकको उत्पादन क्षमता र गुणस्तर अभिवृद्धि गर्ने, छुर्पीको निर्यात वृद्धि गर्ने, छुर्पी उत्पादन तथा निर्यात प्रवर्धन गर्न नीति तथा संस्थागत सुदृढीकरण गर्ने उद्देश्य रणनीतिले लिएको छ।
1: भुवन आचार्य आर्थिक समाचारका साथमा अब मौसम। आज देशको हिमाली भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। देशका पहाडी तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तथा मध्य प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 7:05 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनद्वारा फिफा विश्वकप 2026 उपाधि जित्न सफल। देशका विभिन्न जिल्लामा बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। युवा पुस्तालाई स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। कार्यकारी प्रमुख संसदबाट चुनिने र मिश्रित निर्वाचन प्रणाली नै नेपाललाई उपयुक्त रहेको काङ्ग्रेस सभापति गगन थापाको भनाई र अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, रेडियो कार्यक्रम संचार तथा सूचनामा तपाईँलाई स्वागत छ।
1: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना प्रत्येक सोमबार बिहान यसै समयमा 20 मिनेट प्रसारण हुन्छ।
2: नेपालमा पत्रकार महिलाहरूको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ र क्रियाशीलता पनि उच्च छ। यसले अवसरको ढोका खोल्दै आत्मनिर्भर र पेशागत पहिचान बनाउन त सहयोग गरेको छ, तर सँगसँगै सुरक्षा लगायत पेशामा टिकिरहन भने चुनौती छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट आज प्रस्तुत गर्छौ। अनि प्रेस काउन्सिल नेपालका पछिल्ला कार्य प्रगतिहरूका सम्बन्धमा हामी काउन्सिलका मुख्य अधिकृत झविन्द्र भूषालसँग गरिएको कुराकानी प्रस्तुत गर्छौ। कार्यक्रमको पुरै समय अवधिभर हामी सँगै रहनुहोला।
3: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
4: बर्खायाममा सजग बनौं, पूर्व तयारी गरौं, बाँचौं बचाऊ।
2: नेपालमा पत्रकार महिलाहरूको संख्यात्मक गुणात्मक वृद्धि त भएको छ, तर पेसामा टिकिरहनका लागि सुरक्षा तथा सेवा

0: विधाको भने समस्या छ। यस सम्बन्धमा तयार पारिएको रिपोर्ट अब प्रस्तुत गर्छौ।
1: पत्रकारिता पेसा आफैमा पनि चुनौतीपूर्ण पेसा हो। त्यसमा पनि हाम्रो मुलुकमा महिलाहरूका लागि यो पेसा थप चुनौतीपूर्ण देखिन्छ। पछिल्लो समय महिला पत्रकारहरूको संख्यामा उल्लेख्य वृद्धि त भएको छ, यो आफैमा खुसीको कुरा हो। तर पुरुष पत्रकारहरूको तुलनामा महिला पत्रकारहरूलाई यो क्षेत्रमा टिकिराख्न समस्या देखिने गरेको छ। विभिन्न समयमा विभिन्न परिस्थितिका कारण महिला पत्रकारहरूले पेसा छोड्नुपर्ने अवस्था देखिने गरेको सञ्चारिका समूहका अध्यक्ष कमला पन्थी बताउनुहुन्छ।
2: महिला पत्रकारको सबैभन्दा चुनौतीको कुरा गर्ने हो भनेदेखि चाहिँ अहिले चाहिँ कस्तो छ भन्दाखेरि, एक त पत्रकारिता नै चुनौतीपूर्ण छ, त्यसमा पनि महिलाहरू चाहिँ अझ बढी जागिरबाट छोड्नुपर्ने बाध्यता हुने अनि जागिर छोडिनेमा चाहिँ धेरै पत्रकार महिलाहरू हुनुहुन्छ। विशेष गरी चाहिँ जो झन् अनुभवी महिलाहरू हुनुहुन्छ र उहाँहरू चाहिँ नेतृत्वमा सम्पादकीय लेभलमा पुग्नुहुन्छ भनेर अनुमान गरेको महिलाहरू नै छोड्ने अवस्थामा पुगिरहनु भएको छ। यसको चाहिँ एउटा आर्थिक कारण पनि हुनसक्छ होइन, त्यो कारणले गर्दाखेरि पनि अहिले चाहिँ छ, आउनेको संख्या बढी छ तर छोड्नेको संख्या पनि त्यति नै देखिरहेको छ। त्यो चाहिँ सबैभन्दा ठुलो चुनौती हो भन्ने चाहिँ मलाई लाग्छ। अवसरको चाहिँ कुरा गर्दाखेरि हुँदै नभएको भन्ने चाहिँ होइन, अवसर पनि छ तर कस्तो भन्दाखेरि चाहिँ बढी धेरै सङ्घर्ष गर्नुपर्ने छ। त्यही तुलनामा चाहिँ पुरुषले कम सङ्घर्ष गरे पनि हुने, महिलाले चाहिँ अलि अझ बढी चाहिँ मेहनत गर्नुपर्ने, हरेक काममा हामी गर्न सक्छौँ भनेर देखाउनु पर्ने त्यस्तो अवस्था चाहिँ छ। सबैभन्दा त वातावरण नै हो कि, काम गर्न सक्ने खालको वातावरण बनाउनु नै एकदमै जरुरी छ। महिलाहरूले चाहिँ गर्न सक्छन् भनेर भन्ने खालको चाहिँ सोचाइ नै वृद्धि हुनुपर्ने छ। महिला गर्न नसक्ने होइन, महिलाले गर्न सक्छन् तर हामी कहाँ पहिलो नै सोचाइ के हुन्छ र महिला गर्न सक्छ र भन्ने हिसाबले चाहिँ सोचिन्छ र उहाँहरूलाई चाहिँ एकदमै नजरअन्दाज गरिन्छ। त्यो कारणले गर्दाखेरि पनि त्यो चिजहरूको सामना गर्नु परिरहेको छ। त्यो भनेको चाहिँ मानसिकता नै हो, मानसिकता चाहिँ चेन्ज हुनुपर्छ। अब त्यो मानसिकता चेन्ज हुनलाई फेरि अब एउटा लामो इतिहासै लड्नु पर्ने हुन्छ। हुन त अब अहिले पहिलाको तुलनामा अहिले केही चेन्ज त हुँदै गएको छ, गर्न सक्छन् भन्ने कति त नयाँ जेनेरेसनले बताउन थालेको अवस्था पनि छ, पुरानोहरूले पनि बताइरहनु भएको अवस्था छ। त्यति हुँदा हुँदै पनि हाम्रो अब परिवर्तन हुँदै जाँदाखेरि पनि त्यो चिजमा चाहिँ अझ परिवर्तन हुन सकेको चाहिँ छैन। महिलालाई हेर्ने दृष्टिकोण र महिलाले गर्ने काममा चाहिँ अहिले पनि ठुलो प्रश्न चिन्ह अगाडि ल्याउने गरेको चाहिँ देखिन्छ कि।
1: भन्दा पहिले त हाम्रो मुलुक पितृसत्तात्मक मानसिकताबाट गुज्रिएका कारण पनि यस्तो अवस्था आउने गरेको सञ्चारिका समूहका अध्यक्ष पन्थीको धारणा रहेको छ। एउटै समयमा पत्रकारिता पेसामा प्रवेश गरेका महिला र पुरुषको तुलना गर्ने हो भने माथिल्लो तहमा पुग्नका लागि पुरुषले भन्दा महिलाले बढी चुनौती खेप्नुपर्ने अवस्था रहेको उहाँ बताउनुहुन्छ। पछिल्लो समय कतिपय मिडियामा पुरुषले भन्दा अब्बल काम गर्न सक्ने महिला पत्रकार भए पनि महिलाले पटक पटक म पनि सक्छु भनेर आफूलाई प्रस्तुत गरिराख्नु अवस्था रहेको अध्यक्ष पन्थी बताउनुहुन्छ।
2: एउटा त पितृसत्तात्मक सोच पनि होइन,
1: हजुर,
2: त्यो चाहिँ पुरुषमा पनि छ महिलामा पनि छ। त्यो भन्ने कुरा सोच चाहिँ त्यो पुरुषमा मात्रै त्यो सोच छैन, हामी किन भन्दाखेरि हाम्रो विकासको क्रमलाई हेर्ने हो भनेदेखि महिलाले गर्न सक्छन् र भन्ने प्रश्न चाहिँ हरेकको दिमागमा रहिरहने। त्यो कारणले गर्दाखेरि पनि उनीहरूलाई चाहिँ सुरुमै गर्न सक्दैनन् कि भन्ने आकलन गरिने, त्यो कारणले गर्दाखेरि पनि हरेक चिजको चाहिँ उहाँले हामी गर्न सक्छौँ भनेर देखाउन पर्ने होइन। देखाउँदाखेरि पनि अब त्यही काम चाहिँ पुरुषले गर्दाखेरि चाहिँ त्यति प्रश्न गरी उठाइँदैन, सेम काममा चाहिँ महिलालाई चाहिँ प्रश्न उठाइन्छ कि, त्यो भनेको चाहिँ नजरअन्दाज नै हो त्यो गरिएको भनेको चाहिँ। त्यो कारणले गर्दा पितृसत्ता हरेकमा छ होइन, त्यो भनेको कल्चर हो खासमा चाहिँ त्यसरी हाजिर भएर बसेको छ। अब त्यसलाई तोड्नलाई त ठुलो चिजको परिवर्तन हुनुपर्छ होइन, बिस्तारै हुने हो, त्यसले एकैचोटि परिवर्तन पनि हुँदैन। पहिलाको तुलनामा चाहिँ अब अलिअलि चेन्ज हुँदै गएको छ, नभएको भनेको होइन। फेरि महिलाले पनि पहिलाको तुलनामा त अपर्च्युनिटी पाउँदै पनि गइरहेको, एउटा घरभित्र मात्रै सीमित हुनुभएको महिलाहरू अब घरबाट बाहिर निस्केर पठन पाठन भनौँ न साक्षरताको र रेटलाई पनि हेर्ने हो भनेदेखि बढ्दो क्रममा छ। अब कम्पिटिसन गर्न सक्ने कम्पिटेटर भएर बाहिर आइरहेको अवस्था छ। त्यो कारणले गर्दाखेरि अब त्यो हुँदै जाँदा वृद्धि गर्दै जाँदाखेरि त त्यो पितृसत्तालाई पनि चिर्न सक्ने एउटा आधार चाहिँ के हो त्यो चाहिँ बन्दै जान्छ, तर समय चाहिँ लाग्दो रहेछ भन्ने चाहिँ अहिलेको उदाहरणहरूले चाहिँ देखाउँछ। परिवर्तन गर्नुपर्छ एउटा, तर त्यसै त सँगसँगै चाहिँ फेरि महिलाहरूले अपर्च्युनिटी पनि पाउनुपर्छ कि, नपाइ नआइकना चाहिँ हुँदैन. जस्तो हिजोका दिनमा त घरमा मात्रै सीमित राखिएको थियो नि त, पढाइबाट नै बन्देज गरिएको अवस्था थियो नि त. सानो उमेरमा बिहा गरिदिएर छोरी त विवाह गरेर जाने हो भन्ने हिसाबले चाहिँ विवाह राम्रो केटासँग गरिदिँदा हुन्छ भन्ने सोचाइको विकास भएको थियो नि त. र अब अहिले पछिल्लो समयमा त त्यो होइन रहेछ. छोरीलाई पनि पढायो भनेदेखि चाहिँ राम्रै हुँदो रहेछ, छोरा छोरा गर्न सक्दो रहेछन् भनेर भन्ने किसिमका उदाहरण जब छोरीहरूले दिन थाल्नु भएपछि त चेन्ज त हुँदै गएको छ. शिक्षा नै विकास हो भनेर भन्ने कुराको चाहिँ कहीँ न कहीँ कतै न कतै त इन्डिकेटर हो भन्ने त बुझिराखिएको छ नि त. त्यसैले गर्दाखेरि पढाउनु पर्छ भनेर भन्ने अभिभावकहरू पनि हुनुहुन्छ. त्यही भएर साक्षरतामा पनि पहिलाको भन्दा त रेसियो बढ्दै गइरहेको छ नि होइन. अब महिलाहरूले पनि स्थानहरू ओगट्दै गइरहेको अवस्था छ. अब एउटा चाहिँ इन्डिकेटर यो परिवर्तनको यो पनि हो. महिलाहरू पढे पढिसकेपछि भोलि पोजिसनमा पुग्छन्, कम्पिटिसन गर्न सक्छन्, कम्पिटिटर भएर निस्किन्छन् र उनीहरूले गरेर देखाउँछन्, अपर्च्युनिटी पाएपछि गर्दा रहेछन् भन्ने उदाहरण दिँदै जाँदाखेरि हुने एउटा चेन्ज भयो. एउटा चाहिँ मानसिक रूपमा चाहिँ चेन्ज गरिने एउटा कुरा भयो. दुईटा कुराहरूले चाहिँ परिवर्तन चाहिँ सम्भव छ भन्ने चाहिँ मलाई लाग्छ.
1: पछिल्लो समय पहिलेको तुलनामा धेरै सुधार आएको भए पनि यो अवस्थाको अन्त्यका लागि ठूलै परिवर्तन आवश्यक देखिन्छ. पुरुषको तुलनामा महिला पत्रकारहरूको दोहोरो तेह्रो भूमिका भएकाले पनि यो क्षेत्रमा महिलाहरूलाई टिकी राख्न समस्या हुने गरेको छ. पछिल्लो समय पत्रकारिता क्षेत्रमा महिलाको संख्या पनि उल्लेख्य रूपमा बढेको छ. समाज रूपान्तरणका लागि महिला सशक्तिकरण आवश्यक रहेकोमा सरकारवालाहरूले जोड दिँदै पनि आइरहेका छन्. तर यसलाई बचाइराख्न र यही क्षेत्रमा महिलाहरूलाई टिकाइराख्न भने मानिस को मानसिकतामा परिवर्तन आवश्यक हुनुका साथै यस क्षेत्रका सम्बन्धित निकायले महिलाहरूका लागि विभिन्न समयमा क्षमता अभिवृद्धिका कार्यक्रमहरू गर्न जरुरी रहेको संचारिका समूहका अध्यक्ष पन्थीको भनाइरहेको छ.
2: कार्यक्रमहरू गर्दै पनि आइरहेको, नगरेको होइन. अब बिचमा अब केही समय ग्याप भयो, अब देशको परिस्थिति नै त्यस्तो हुँदाखेरि चाहिँ स्वाभाविकै अरूले जसरी चाहिँ त्यसको सामना गर्नु परेको छ, हामी पनि यस्ता इन्स्टिट्युसनहरूले चाहिँ सामना गर्नु परेको छ. त्योबाट हामी अलग छैनौँ होइन. त्यस बाहेक चाहिँ अब यो यस्ता अपर्च्युनिटीहरू यस्ता चिजहरूले चाहिँ तालिम अनि क्षमता अभिवृद्धिका चिजहरूले चाहिँ विकासलाई चाहिँ सघाउँछ. किन भन्दाखेरि प्रोफेसनलिजम चाहिँ कायम गर्न सक्छ. अब कुनै पनि मिडिया हाउसले त त्यसरी चाहिँ उसको ग्रोथलाई हेरेर कस्तो खालको आवश्यकता छ, उसलाई कस्तो खालको तालिम चाहिन्छ, उसको ग्रोथको लागि के गर्नुपर्छ भनेर भन्ने हिसाबले सोचेर कहिले पनि गरेको देखिँदैन नि त. हामीहरू जस्तो चाहिँ इन्स्टिट्युसन्सहरूले चाहिँ उनीहरूका लागि यो आवश्यकता छ भनेर त्यस्तो खालको तालिमहरू दिँदै जाँदा उनीहरू इम्पावर हुँदै गइरहेको अवस्था पनि छ नि त. उनीहरू किनभने हामी नै इम्पावर हुँदै गइरहेको अवस्था छ नि त. त्यो स्वयं हामी आफैले पनि त महसुस गर्छौँ. भनेपछि यस्ता इन्स्टिट्युसन्सहरू चाहिँ बलियो हुनुपर्छ, संरचनाहरू बलियो हुनुपर्छ र यी इन्स्टिट्युसनहरूले पनि त्यो व्यवसायिक पत्रकारितालाई चाहिँ ध्यानमा दिएर त्यस्तो किसिमको तालिमहरू र क्षमता अभिवृद्धिका कामहरू चाहिँ अगाडि
1: समाजलाई समयानुकूल परिवर्तन तथा क्रियाशील बनाउन महिला पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको छ. यस क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा सरकारवालाहरूको जोड रहेको छ. राज्य र समाजमा प्रभाव पार्न सक्ने र पहिचान दिलाउने ठाउँमा महिला पत्रकारको सहभागिता बढाउन जरुरी रहेको देखिन्छ. अप्ठ्यारा परिस्थितिमा पनि महिला पत्रकारहरू आफ्नो पेसाप्रतिको उत्तरदायित्व वहन गर्ने विषयमा बढी संवेदनशील र जिम्मेवार रहेको देखिन्छ. पत्रकारको हकहित संरक्षणमा सम्बन्धित निकायले गम्भीर रूपमा सोच्नुपर्ने र निर्णायक तहमा महिला पत्रकारको सहभागिता बढाउनु पर्ने आवश्यकता छ.
3: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ.
4: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ.
3: जनहितका लागि रेडियो नेपाल
0: सूचना तथा संचार मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुन्दै हुनुहुन्छ. अब हामी प्रेस काउन्सिल नेपालका पछिल्ला कार्य प्रगतिहरूका सन्दर्भमा काउन्सिलका मुख्य अधिकृत जविन्द्र भुषालसँग कुराकानी गर्दैछौँ.
5: प्रेस काउन्सिल नेपालले पछिल्लो गतिविधि के गर्दैछ? नयाँ आर्थिक वर्ष पनि सुरु भयो होइन, कुन कामलाई यहाँले प्राथमिकता दिनु भएको छ, के छ अवस्था?
6: भर्खरै आर्थिक वर्ष एउटा चाहिँ सकिएर अर्को आर्थिक वर्षको हामी सुरुवातमै छौँ. अब यसमा त स्वाभाविक रूपमा सबैको ध्यान जाने भनेको अब अघिल्लो वर्षको समीक्षा गर्ने, त्यसका चाहिँ प्रतिवेदनहरू चाहिँ तयारी गर्ने, अब आगामी वर्षको चाहिँ कार्ययोजनाहरू बनाउने, अनि त्यसपछि चाहिँ कार्यक्रम कार्ययोजनाहरू बनाउने कुराहरूमै सबै त्यही केन्द्रित हुन्छ. हामी पनि त्यसैमै छौँ. अब हाम्रो अर्को रेगुलर चाहिँ तपाईँले भनेअनुसारको खाली नै नहुने, दिनका दिन पर्ने र यो सिद्धो भन्ने अवस्थै हुँदैन. यो उजुरी र अनुगमन जुन मिडियामा दैनिक रूपमा जुन समाचारहरू सम्प्रेषण हुन्छन्, पत्र पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, अहिले त चाहिँ सोसियल मिडियाहरू, सामाजिक सञ्जालहरूमा यति चाहिँ दिनका दिन सामग्रीहरू सम्प्रेषण हुन्छ, आउँछन्, त्यसका चाहिँ उजुरीहरू पनि आउँछन् र हामीले स्व अनुगमन पनि गरिरहेका हुन्छौँ, त्यो त हामीले चाहिँ गरि नै हाल्ने भयौँ। अब सँगै अर्को अहिले कतिपय त्यस्ता केही विषयवस्तुहरू भयो भने यो हेलो सरकार, यो नेपाल सरकारको चाहिँ प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकार छ, त्यसमा पनि केही उजुरीहरू पर्ने। अब उजुरी परेपछि त्यो चाहिँ मिडियासँग, पत्रकारसँग र चाहिँ यो पत्रकारितासँग सम्बद्ध विषयहरू भयो भने त्यो चाहिँ अब सञ्चार मन्त्रालय हुँदै हामी कहाँ पनि आइपुग्छ। अहिले त्यो हेलो सरकारबाट आउने उजुरी पनि यति धेरै छ कि मैले अस्ति एकजना चाहिँ सिंहदराभित्रको एउटा अधिकारीलाई सोधेको थिएँ, वर्षभरिमा चाहिँ योभन्दा पहिला वर्षभरिमा प्राप्त हुने उजुरी 3 महिनामै यति धेरै उजुरी आयो कि त्यो थाम्नै नसक्ने गरी उजुरी आए भन्ने खालको कुरो सुनेको थिएँ। हामीलाई पनि आउँदाखेरि त्यति धेरै नै उजुरी आइरहेका छन् अहिले, त्यो अवस्था छ। त्यसो भए हुनाले त्यो उजुरीहरूको सम्बोधन पनि गर्ने प्रेस काउन्सिलले अब नयाँ आर्थिक वर्ष सुरु भइसक्यो, अब हाम्रो यो सुरुमा त कतिपय कार्यक्रमहरू गर्ने सन्दर्भमा कार्यविधिहरू बनाउनु पर्ने, अब त्यसको तयारीहरू गर्नुपर्ने छ। अब यो वर्ष हामीले प्रेस काउन्सिलले 2 नयाँ कार्यक्रम चाहिँ हामी गर्दैछौँ, 2-3 कार्यक्रम बनाउन। त्यसमा चाहिँ एउटा त यो मिडिया, डिजिटल मिडियाको अहिले चाहिँ दबदबा छ, प्रभाव छ, त्यसमा चाहिँ हामीले कम्तीमा धेरै विषयहरू चाहिँ अहिले डिजिटल्ली यकिन गर्न सक्ने, सत्य के हो के होइन भन्ने यकिन गर्न नसकिरहेको अवस्थामा कम्तीमा पनि चाहिँ डिजिटल मिडियाका सम्बन्ध थुप्रै सङ्घ संस्थाहरूले, साइटहरूले चाहिँ यो फ्याक्ट चेक गर्ने गरिरहेका थिए। अब प्रेस काउन्सिलले पनि हामीले आफ्नो आचार संहिताको अनुगमन अध्ययन गर्ने सन्दर्भमा कतिपय प्रमाणहरू जुटाउने, सही हो कि होइन भन्ने खालले हामीले आफ्नो तरिकाले फ्याक्ट चेक त गर्थ्यौँ, तर अहिले डिजिटल्ली चाहिँ त्यसका कसरी हुन्, त्यसका प्रविधिहरू प्रयोग गरेर फ्याक्ट चेक गर्ने र सत्य हो कि होइन भनेर चाहिँ त्यो सुरुवात गर्ने, प्रेस काउन्सिलमै फ्याक्ट चेकको संयन्त्र स्थापना गर्ने, त्यस्ता जनशक्तिहरूलाई ट्रेन गर्ने र अलिकति प्रभावकारी रूपमा त्यो सन्दर्भमा काम गर्ने भनेर यो वर्षको कार्यक्रम छ। अब त्यसलाई चाहिँ कस्तो कस्तो विषयहरूलाई चाहिँ फ्याक्ट चेक गर्ने र कसरी गर्ने भन्ने खालको पनि एउटा चाहिँ कन्सेप्ट बनाउनु पर्ने छ यो हामीले साउनमा। अर्को अब यो पब्लिकहरूमा र मिडिया प्रति र पब्लिकहरू प्रति थुप्रै गुनासाहरू, अघि पनि मैले भने उजुरीहरूको संख्या यति धेरै बढेको छ र गुनासाहरू मिडियातर्फ पनि छन्, पत्रकारहरूतर्फ पनि छन् र पत्रकार र मिडिया क्षेत्रको चाहिँ यो अथोरिटीहरू अधिकारीहरूसँग पनि छन्। थुप्रै गुनासाहरू, सूचनाहरू समयमा पाइएन अथवा चाहिँ तपाईँ सही तरिकाले सूचनाहरू चाहिँ दिइएन, सूचनाहरू लुकाइए अनि त्यो इन्फर्मेसनहरू फ्लो गर्ने सिस्टमहरू नै अलिकति चाहिँ दिन चाहिएन भन्ने खालका त्यो प्रवृत्तिहरू बढेका हुनाले एउटा दुवै खालका गुनासाहरू चाहिँ सुन्ने र त्यसलाई चाहिँ अलिकति त्यो स्वस्थ चाहिँ पत्रकारिताको वातावरण सिर्जना गर्ने सन्दर्भमा जनगुनासो सुन्नु है, पारदर्शिता प्रवर्धन गर्ने कार्यक्रम पनि हामीले सँगै गर्नुपर्ने छ। अर्को अब अनुगमन, अहिलेको नयाँ चाहिँ जुन प्रविधिहरू छ त्यसलाई चुनौतीहरू बढेसँगै नयाँ नयाँ प्रवृत्तिहरू आएसँगै अनुगमनकर्ताहरूको पनि क्षमता बढाउनु पर्ने छ, तिनीहरूलाई दक्षता, अहिले एआईको प्रयोग चाहिँ व्यापक रूपमा भएको छ, कुन सामग्री एआई प्रयोग गरेर गरिएको कुन होइन, तपाईँ हामी पनि एकदमै हेर्दाखेरि झुक्किने अवस्थाहरू छ, त्यस कारण त्यस्तो चाहिँ पहिचान गर्न सक्ने त्यो अवस्थाहरूको छ, अनि अनुगमन गर्दाखेरि यसको सत्यता कसरी परीक्षण गर्ने, फ्याक्ट चेक कसरी गर्ने, अनि जनगुनासोहरू धेरै आउँछन्, गुनासोहरूको ह्यान्डलिङ कसरी गर्ने, त्यस्ता विषयहरू पनि हाम्रो अनुगमनकर्ताहरूलाई पनि ट्रेनिङ दिनुपर्ने अवस्थाहरू छ। यो 2-3 अलिकति नयाँ तरिकाले हामीले कार्यक्रमहरू गर्दैछौँ। सँगै यो वर्ष अब प्रेस काउन्सिलको चाहिँ एउटा पुनर्संरचना, अलिक प्रभावकारी रूपमा कसरी यसलाई चाहिँ सञ्चालन गर्न सकिन्छ भन्ने छ। मिडिया काउन्सिलको बिल पनि सरकारले चाहिँ अगाडि बढाउने भनेको छ, त्यसमा पनि हामीले केही कामहरू गर्नुपर्ने छ। पत्रकार आचार संहिता पनि 2073 सालको 76 सालमा केही संशोधन गरेका थियौँ, त्यसलाई चाहिँ समसामयिक रूपमा संशोधन गरेर अगाडि बढाउनु पर्ने छ। वर्गीकरण पनि प्रेस काउन्सिलले गर्थ्यो पत्र पत्रिकाको हकमा, त्यो पत्र पत्रिका वर्गीकरण गर्ने सन्दर्भमा पनि केही समस्याहरू देखिएका छन्। मापदण्ड सुधार गर्ने र अब यो प्रकाशकहरूलाई पनि अलिकति ओरिएन्ट गर्ने कामहरू पनि गर्नुपर्ने छ, यस्तै कामहरू। अर्को सँगै तपाईँले भन्नुभयो हामी अब अन्तिममा भएको हुनाले हामीले वार्षिक प्रतिवेदन प्रत्येक वर्ष चाहिँ यो अघिल्लो आर्थिक वर्षभरिमा के कार्यक्रमहरू गर्यौँ र उजुरीहरूको प्रवृत्तिहरू कस्तो थिए, नेपाली पत्रकारिताका नेपाली मिडियाको अवस्थाहरू कस्तो रह्यो भनेर पनि हामीले समग्र यो विश्लेषण सहितको एउटा चाहिँ प्रेस काउन्सिलको वार्षिक प्रतिवेदन प्रकाशन गर्छौँ, त्यो काम पनि हामी गर्दैछौँ, यस्तै काम अगाडि बढिरहेका छ।
5: हजुर, प्रदेशमा साथी प्रदेशमा प्रेस काउन्सिलको कार्यालय स्थापना गर्ने भन्ने पनि केही समय अगाडि यो कुरा पनि भएको थियो होइन, यो विषयतर्फ चाहिँ के छ?
6: यो प्रेस काउन्सिल अहिले अब प्रदेशगत संरचनाहरू जसरी चाहिँ अब संहिताको मोडल छ त्यो अनुसारको चाहिँ प्रेस काउन्सिल र यो समग्र सञ्चार क्षेत्र पत्रकारिताको पनि संहिताको चाहिँ मोडलमा चाहिँ केही कामहरू गर्नुपर्छ भन्ने खालको स्वाभाविक हुने नै भयो। अब तर पत्रकारितामा संहिता आएन भन्ने खालको चाहन चाहिँ गुनासोहरू छ, त्यस कारण अब प्रदेशमा कतिपय संरचनाहरू प्रेस रजिस्ट्रार अनि त्यसपछि आम सञ्चार प्राधिकरण यस्ता कतिपय निकायहरू चाहिँ प्रदेश अन्तर्गतका बनेका छन्, तर अब प्रेस काउन्सिलकै आफ्नै प्रेस काउन्सिल सबै प्रदेशमा चाहिँ त्यसरी बन्ने हो कि होइन भन्ने खालको पनि एउटा एउटा बहसकै विषय छ। यो आचार संहिता अनुगमन, मिडियाको अनुगमन गर्ने यो चाहिँ कम्तीमा पनि सङ्घीय प्रेस काउन्सिलले नै गर्नुपर्ने हुन्छ। प्रत्येक प्रदेशमा छुट्टा छुट्टै प्रदेशले प्रेस काउन्सिल स्थापना गर्ने होइन, बरु काउन्सिलकै प्रदेशमा चाहिँ त्यस्ता कार्यालयहरू सम्पर्क कार्यालयहरू स्थापना गर्ने र त्यसरी कामहरू गर्न सकिन्छ भन्ने खालको चाहिँ छलफलहरू भएको हो। तर अब त्यो चाहिँ अलिकति कानुनले पनि सम्बोधन गर्नुपर्ने हुन्छ। हामीले एकचोटि चाहिँ अलिकति प्रयास गरेर जस्तै नेपालगञ्ज विराटनगर लगायतका चाहिँ स्थानीय तहसँग समन्वय बजेटको स्रोत साधनको व्यवस्था गरेर यो एनपिआईको कार्यालयहरू पनि त्यहाँ भएको ठाउँमा तिनको उपयोग गरेर यो अभ्यास गर्नु पर्यो भनेर केही तयारी चाहिँ गरेका थियौँ। तर त्यो विविध कारणले गर्दा त्यो अगाडि बढ्न सकेन। अब कानुनमै त्यो कुराहरू चाहिँ व्यवस्था गरेर अब मिडिया काउन्सिलमा पनि त्यस्ता केही विषयहरू राखेर संहिताको अनुरूप चाहिँ जान सकियो भने त्यसमा अगाडि बढिएला। अहिले तत्कालै चाहिँ त्यो प्रदेशगत रूपमा त्यहाँ कार्यालयहरू खोल्ने त्यहाँबाटै सेवा दिने अवस्थाहरू चाहिँ तत्कालै त्यो अवस्था सम्भव छैन। तर एउटा चाहिँ के हुन सक्छ भने अब प्रेस काउन्सिलको बोर्डमा चाहिँ नियुक्ति गर्दाखेरि प्रदेशगत रूपमा पनि विभिन्न क्षेत्रबाट चाहिँ नियुक्ति भएर यो समग्र यो चाहिँ प्रेस काउन्सिलको प्रतिनिधित्व समानुपातिक अथवा समावेशी प्रदेशगत रूपमा प्रतिनिधित्व हुने गरी बोर्डमा चाहिँ त्यो सदस्यहरू चाहिँ नियुक्त हुने अवस्था भयो भने त्यसले पनि कतिपय चाहिँ कामहरू प्रदेशगत रूपमा काम गर्न सहज हुन्छ। सम्भवतः अब नियुक्त गर्ने नेपाल सरकारले त्यो पनि त्यो विषयमा पक्कै पनि ध्यान पुर्याउला भन्ने अपेक्षा गर्न सकिन्छ।
5: हजुर, अब सातै प्रदेशमा सञ्चार माध्यम मिडियाहरू जति पनि छन् होइन, यी मिडियाहरूको अनुगमन चाहिँ कसरी भइरहेको छ? जस्तो आचार संहिता भयो, उल्लङ्घनका घटनाहरू भयो, धेरै विषय हुन्छन्, यसलाई चाहिँ यहाँले कसरी समन्वय गरिरहनु भएको छ?
6: अब अहिले त तपाईँ धेरै मिडियाहरू प्रदेशगत रूपमा भए पनि सब डिजिटल रूपमै आउँछन्। तपाईँको पेपर हो भने पनि तपाईँको ई पेपरहरू पनि आउँछ। अब सँगै अहिले हामीले पेपरको हकमा पिडिएफ सिस्टमहरू चाहिँ जुन अनलाइन न्युज पेपर म्यानेजमेन्ट सिस्टम भनेर एउटा सिस्टमहरू चाहिँ बनाएका छौँ। त्यहाँ चाहिँ प्रेसमा छापिँदा बित्तिकै पिडिएफ फाइल जाँदा बित्तिकै हाम्रो सिस्टममा पनि पिडिएफ आउँछ अनि त्यसबाट अनुगमन पनि गर्न सकिन्छ। अनि प्रत्येक चाहिँ 15 दिनभित्र प्रेस काउन्सिलमा चाहिँ त्यो छपाई कपी पनि आउनुपर्ने भन्ने छ। त्यसो भएपछि त्यसले चाहिँ पनि हामीले अनुगमन गरिराखेका हुन्छौँ। र सँगै चाहिँ अब उजुरी र गुनासो सुन्ने कुराहरूमा अहिले चाहिँ प्रेस काउन्सिलको अनलाइन सिस्टम छ, त्यहाँबाट उजुरी जहाँसुकैबाट पनि दिन सकिन्छ। कतिपय विषयहरू हाम्रा सामाजिक सञ्जालहरू इमेल अनि चाहिँ अनलाइन उजुरी प्रणालीबाट पनि उजुरी दिन सकिने भएको हुनाले त्यस्तो त्यति धेरै चाहिँ समस्याहरू छैन। अब तर तत्काल चाहिँ प्रदेशगत रूपमा आएका उजुरीहरू त्यहीँ चाहिँ छलफल गर्ने, कतिपय स्थलगत रूपमा अनुगमन गरेर त्यसलाई समाधान गर्ने कुराहरू जसरी चाहिँ प्रदेशमा त्यस्ता कार्यालयहरू सम्पर्क कार्यालय हुन्थ्यो भने त्यो अलिक बढी प्रभावकारी चाहिँ हुन्थ्यो भन्ने कुराहरू चाहिँ एउटा छ। तर अहिले चाहिँ होइन, त्यहाँबाट त्यो प्रदेशका मिडियाहरूको अनुगमन गर्नै सकिया छैन, गाह्रो छ भन्ने विषय चाहिँ होइन। हामीले अहिले यो विभिन्न किसिमका प्रविधिहरूको प्रयोग गरेर त्यहाँका मिडियासँग चाहिँ हाम्रो एसएस चाहिँ छ अनि अनुगमन गर्ने, उजुरीहरू चाहिँ प्राप्त गर्न सक्ने र त्यसलाई कारवाही गर्न सक्ने अवस्थाहरू चाहिँ अहिले पनि विद्यमान।
0: उहाँ हुनुहुन्थ्यो प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भूषाल।
4: सूचना तथा सञ्चारको सही सदुपयोग गरी आफ्नो जीवनशैली सहज बनाऊ,
0: यही अनुरोधका साथ अब आगामी सोमबार बिहान 7:25 बजे सूचना तथा सञ्चार क्षेत्रका विषय प्रस्तुति सहित हामी आउनेछौ। तबसम्मलाई हामी सरिता खनाल, शोभा भट्टराई र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

0: Kes bonus pal.
1: Visa top and nerdy show. Kelkoma chapi tewat my home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

भर्खरै सुन्नुभयो तारा देवीको सुर अनि सङ्गीतमा रहेको स्वदेश गान, रचना हो दामोदर घिमिरेको। स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ भक्तराज आचार्यको सुर, सिद्धिचरण श्रेष्ठको रचना अनि सङ्गीत, गायक स्वयंकै।

स्वदेशगान सुनाउने क्रममा अब अन्तिम स्वदेशगान सुनाउँछौँ। हरिप्रसाद रुइमाल र ध्रुव केसीको स्वर, लक्ष्मण लोहनीको रचना अनि सङ्गीत हो नातिकाजीको। यसपछि यहाँहरूले ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।
2: अब सुनाउँछौ केही जागरण गीतहरू। सुरुवातमा सुनाउँछौ सुदेश शर्मा र साथीहरूको सुर, शरद कुमार भट्टराईको रचना अनि सङ्गीत हो चन्द्रराज शर्माको।

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: जागरण गीत सुनाउने क्रममा अब सुनाउँछौ विज्ञान श्रेष्ठ र साथीहरूको सुर खेम भुसालको रचना अनि सङ्गीत हो डम्बर ढकालको।

तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई जागरण गीतहरू सुनाइरहेका छौँ। जागरण गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। रमेश ताम्राका र साथीहरूको सुर, रचना अनि सङ्गीत हो गणेश रसिकको। यसपछि यहाँहरूले कार्यक्रम सरोकार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: सरकार कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, अहिले बरसातको समय नेपाल भौगोलिक हिसाबले समेत उच्च जोखिम भएको देश। भूकम्पीय जोखिम, मनसुनजन्य बाढी पहिरो र पछिल्लो समय जलवायु परिवर्तनका कारण निम्तिएका विभिन्न खाले सङ्कटले हाम्रो धनजन, पूर्वाधार तथा मानवीय जनजीवनमा ठूलो क्षति पुर्याउँदै आएका समाचारहरू हामी सुन्न र पढ्न पाएका छौँ। विपदपछिको उद्धार राहत मात्र होइन, विपदको पूर्व तयारी, जोखिम न्यूनीकरणका प्रयास र त्यसका लागि अपनाइने दीर्घकालीन योजनाबारे आज हामी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालासँग कुराकानी गर्दैछौँ। कोइराला सर, स्वागत छ कार्यक्रममा।
1: हस्, धन्यवाद।
0: यो बर्सातको समय
1: हजुर
0: खास गरेर बढी जोखिमको समय पनि हो र यहाँहरूले विज्ञप्ति मार्फत पनि नागरिकहरूलाई सचेत रहन आग्रह पनि गर्नुभएको छ, के छ अहिलेको अवस्था? कुराकानीको सुरुवात त्यसैबाट गरौँ न।
1: यो बर्सातको समय भन्दा पनि हाम्रो चाहिँ मनसुनको समय भन्छौँ होइन,
0: मनसुनको समय।
1: अनि मनसुन चाहिँ यसपल्टको मनसुन असार 5 शुक्रबारबाट
0: हजुर
1: यो कोशी प्रदेशको यो पूर्वी भूभाग हुँदै नेपाल भित्रियो भन्ने हो पहिले 5 गतेको डेटा होइन। अनि त्यसपछि हामीले के गर्यौँ भने पहिला सम्बन्धा पहिले त हामी कमान्ड पोस्टको बैठक बस्छौँ र यो मनसुनभन्दा पहिले नै प्रतिकारीय कार्ययोजना हामीले राष्ट्रिय तहमा बनाएका छौँ र त्यो कार्ययोजना चाहिँ प्रदेश, जिल्ला र स्थानीय तहमा पनि हरेक निकायको जिम्मेवारी तोकेर र राष्ट्रिय तहमा पनि यो निकायले यो काम गर्नुपर्छ भनेर हामीले सबैलाई जिम्मेवारीहरू तोकेका हुन्छौँ। त्यो कमान्ड पोस्टको बैठकमा हामी त्यो अनुसारको जिम्मेवारी कसले कसले के निर्वाह गर्नुपर्छ, गर्नुपर्दैन, कहाँ के भयो भनेर हामीले एक किसिमको हाम्रो प्राधिकरणको भूमिका चाहिँ समन्वयकारी, सहजीकरण र भोलि केही परिहाल्यो भने हामीले नीतिगत रूपमा चाहिँ फिडब्याक दिने र त्यो नीति चेन्ज गर्नलाई पनि हामीले चाहिँ सिफारिस गर्ने यस्ता कुराहरू छन्। त्यही अनुसार हाम्रो अहिले काम भइरहेछ। अनि त्यो विशेष गरी यो मनसुन भन्ने बित्तिकै बाढी पहिरो अनि तराईतिर चाहिँ सर्पदंश यो बढी घटना यस्तो आइरहेछ अहिले
0: हजुर।
1: यो तिनवटा घटनालाई बढी फोकस छ र हाम्रो चाहिँ यो खोज उद्धारको लागि सुरक्षा निकायहरू तयारी अवस्थामा हुनुहुन्छ। उहाँहरूको चाहिँ करिब करिब 26,000 जति सुरक्षा निकाय चाहिँ यसैलाई डेडिकेटेड भएर उहाँहरू लाग्नु भएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल उहाँहरू चाहिँ पुरै त्यो खोज उद्धार लाग्नु भएको छ। अनि हाम्रो गोदाम घरहरू छ फेरि ठाउँ ठाउँमा, यो प्रदेश गोदाम घरहरू छ र सङ्घीय सरकार पनि गोदाम घर छ, त्यसमा राहत सामग्रीहरू हामीले स्ट्यान्ड बाई राखेका छौँ। सबभन्दा पहिला त त्यो जिल्ला तहमै गोदाम घर हुन्छ र पालिका तहमा हुन्छ, उहाँहरूले आफ्नैबाट भए जति प्रयोग गर्नुहुन्छ। त्यसपछि नपुगेको चाहिँ प्रदेश तहमा रहेको गोदाम घरसँग उहाँहरूले माग गर्नुहुन्छ, त्यसपछि अनि सङ्घीय सरकारबाट हामी डिस्प्याच गर्छौँ सामग्री। भनेपछि यसरी हाम्रो यो फुड आइटम, नन फुड आइटमको हकमा यसरी हाम्रो जारी हुन्छ। र विशेष गरी यो भन जल तथा मौसम विज्ञान विभागले ठुलो वर्षा हुँदैछ, अब जति हिजो र अस्ति मात्रै पनि ठुलो भन्ने थियो, आजदेखि अलिक कम भएको छ होइन। भनेपछि उहाँहरूले त्यो मौसम पूर्वानुमान जारी गरेपछि त्यो उहाँहरूले रातो, पहेँलो, निलो यस्तो कलर आएर दिनुहुन्छ क्या। अनि हामी चाहिँ त्यो रातोलाई अलिक रेड अलर्ट मानेर अनि त्यसमा चाहिँ कुन कुन ठाउँमा पहिरोको जोखिम छ हेरेर अनि त्यसअनुसार हामी एडभाइजरीहरू जारी गर्छौँ र आवश्यकताअनुसार सिटो साहबसँग समन्वय गरेर कतिपय यातायात पनि अब केही समयलाई हाम्रो रोक्नुपर्ने हुन्छ कि भनेर उहाँले आगमन पनि निषेध गर्नुहुन्छ। यही तरिकाले हाम्रो अहिले काम भइरहेछ।
0: यसको लागि यहाँहरू बैठक बस्छ भन्नुभयो नि, त्यसको लागि जोखिम पूर्वानुमानका कुराहरू हुन्छ नि, यो वर्ष यस्तो हुनसक्छ भनेर त्यो पत्ता लगाउने हामीसँग केही त्यसो प्रविधिहरू छन्?
1: होइन, प्रविधि भन्दा पनि हामीले त प्रतिकारीय कार्ययोजना नै सार्वजनिक गरेका छौँ, हाम्रो वेबसाइटमा पनि छ, त्यो पहिले नै सबै निकालले हेर। त्यसमा हामीले त 52,000 घरधुरी र 2,25,000 व्यक्ति प्रभावित हुनुहुने यसपालिको आकलन छ र यो 77 जिल्लामा यो मनसुनको प्रभाव पर्छ भन्ने आकलन हो हाम्रो र हाम्रो सम्पूर्ण तयारी चाहिँ त्यही आकलनलाई नै आधार मानेर भइरहने हो।
0: यहाँले विज्ञप्ति निकालेर साउन 2 गते र 3 गते बढी जोखिम हुने कुरा गर्नुभएको छ नि, या त्यसपछि कम हुँदै जाने हो या
1: मैले यसो
0: सतर्क रहन भन्नुभयो?
1: होइन, हामीले भन्यौँ नि त, जस्तै हाम्रो जुन एडभाइजरी हुन्छ त्यो एडभाइजरी भनेकै जल तथा मौसम विज्ञान विभागबाट पहिले विशेष बुलेटिन निस्किन्छ
0: हजुर।
1: त्यसमा चाहिँ उहाँहरूले त्यो बादलको मुभमेन्ट हेरेर कहाँ पानी पर्ने के पर्ने उहाँहरूले आफ्नो टेक्नोलोजी छ उहाँहरूको, त्यसअनुसार उहाँहरूले हामीलाई हाई एलर्ट गर्नुहुन्छ। जस्तै वर्षा हुने, अति भारी वर्षा हुने भन्ने खालको उहाँहरू क्याटेगोरी छ र उहाँहरूले भारी वर्षा भनिसकेपछि अनि हामीले फेरि यता हाम्रो जोखिमको क्षेत्रहरू हामीसँग पहिचान गरेका ठाउँहरू छन्, त उहाँहरूको र हाम्रो दुईजना बसेर अनि हामी चाहिँ कुन कुन जिल्लामा कहाँ कहाँ एलर्ट हुने, कहाँ कहाँ सावधानी अप्नाउने, जस्तै अब ट्राभल एडभाइजरीहरू कहाँ कहाँ जारी गर्ने र कुन कुन ठाउँमा चाहिँ आगमनै हामीले चाहिँ केही समय रोक्नुपर्छ भन्ने खालको कुराहरू हामीले गर्ने हो। त्यस्तै हिसाबले हिजो अस्ति हामीले रिस्पोन्स गरायो।
0: यी घटनाहरूलाई प्राथमिकरण गर्नुहुन्छ या जे आइपर्छ त्यसलाई समाधान गर्दै जाने हो?
1: होइन, हामी त प्राथमिकरण गर्ने हो। भन्यो के भने पहिला त हाम्रो त्यो कुन कुन ठाउँमा पहिरो जाने भन्ने हाम्रो क्षेत्र नै छ। जस्तै पानी पर्ने बित्तिकै बाढी आउँछ, बाढी भएपछि त्यहाँ पहिरो हुन्छ भने त्यो त सिक्वेन्सियल हुन्छ। भनेपछि अब त्यो बाढी र पहिरो पनि फेरि एक किसिमको चाहिँ ग्रामीण बस्तीहरूमा दूर दराजमा हुने खालको पहिरो हुँदो रहेछ एउटा बाढी आउने, अर्को चाहिँ हाइवेमा। भनेपछि दुई तरिकाको रिस्पोन्स चाहिने भयो। अनि हाइवेको पहिरोमा चाहिँ हाम्रो सडक विभागले त्यो एउटा एप पनि बनाउनु भएको छ, त्यसमा डोजर अपरेटरदेखि लिएर सारा इन्जिनियरहरू सबै अनलाइन बसेर कहीँ पहिरो जाने बित्तिकै त्यो खबर एपमा हुने बित्तिकै नजिकको डोजर त्यहाँ मुभ भइहाल्छ। भनेपछि हामीले त्यो डोजरले खोल्ने काम चाहिँ सुरु भइहाल्छ। उयो अब के भने कहिलेकाहीँ हामीले अब कतिपय हेऱ्यौँ भने जस्तै अब यता तातेपानीतिरको त्यो पहिरो अब दुई हप्ता तिन हप्ता भइसक्यो खुलेको छैन अहिले पहिरो, अब त्यो चाहिँ कस्तो पऱ्यो भने अब हामीले त्यो डोजर चाहिँ त्यहाँ गएर खोल्न त थाल्यौँ, तर खोल्दाखेरि फेरि माथिको बस्ती जोखिममा पर्ने भयो किनभने डोजरले तलको पहिरो पन्छाइदियो भने माथिबाट फेरि खस्ने भयो क्या पहिरो, र माथिबाट खस्दा माथिको बस्ती जोखिम हुने भयो र त्यो गाउँलेहरूले पनि खबरदार यहाँ अहिले यहाँ झिक्न पाइँदैन भनेर उहाँहरूले फेरि त्यहाँ अब रोग भन एक किसिमको त्यहाँ सहमति भइरहेछ। भन्दा यस्तो यस्तो कारणले केही कारणले पहिरो अलिकति अड्किन्छ, तर अहिले तपाईँले सुन्नुभयो होला फलान ठाउँमा पहिरो गयो भनेर बेलुका सुन्नुहुन्छ भोलि खुलो भनेर सुनिहाल्नुहुन्छ। भने यस्तो खालको रिस्पोन्स अहिले भइरहेछ क्या।
0: अहिले पनि समाचार हेर्नुभयो भने धेरै राजमार्गहरू अवरुद्ध छन् र खुल्ने क्रममा छन्।
1: यो अहिले हाम्रो 19 जति राजमार्ग अवरुद्ध भन्ने आइरहेछ
0: हजुर,
1: यो भएर त्यही भएर त मैले अवरुद्ध त पहिरोले गरिहाल्दो रहेछ त्यसमा हाम्रो त हातै अब केही गर्न सक्दो रहेछौँ, तर त्यो अवरुद्ध भएका राजमार्गहरू खोल्ने कामको जुन तदारुकता छ त्यो चाहिँ फेरि तुरुन्तै भोलिपल्ट तपाईँ सुनिहाल्नुहुन्छ यो खुल्यो भनेर क्या। त्यसरी हाम्रो अहिले डेटामा चाहिँ कुनै पनि हाइवेहरू अघिल्लो दिन अवरुद्ध भएर भोलिपल्ट खुलेको भन्ने छ, तर केही केही पहिरोहरू चाहिँ दुई हप्ता अगाडिदेखि पनि अवरुद्धै भइरहेछ क्या, त्यो खोल्न सकेको छैन। त्यही भएर मैले नखोल्न नसकेको कारण चाहिँ त्यो भनेको हो।
0: सर इन्द्र, हामी सरकारी संयन्त्र प्रयोग गर्छौँ तर त्योसँग प्रदर्शनमा जोडिएका मैले यातायातको कुरा गरेँ, सवारी चालकहरू भए होइन, त्यसमा जाने यात्रुहरू, उहाँहरूलाई जसरी सहजीकरण गर्नु सक्नु पर्थ्यो त्यसरी नगरेको कारणले गर्दाखेरि पनि यस्ता दुर्घटनाहरू बढ्छन् कि
1: होइन? यसो त्यो चाहिँ हाम्रो सिडो साहबको नेतृत्वमा सुरक्षा निकायहरूले त्यो समन्वय गरिरहनुहुन्छ, उहाँहरूले चाहिँ त्यो हामीले एडभाइजरी जारी गरेपछि जस्तै अति चितवनको भनौँ न 7 बजेपछि यात्रा गर्दा सतर्कता अप्नाउनु होला भनेर हामीले त्यो चितवन र यहाँ भनौँ नागढुङ्गाबाट बस छुट्दैखेरि त्यो गाडी छुट्दैखेरि उहाँहरूले है 7 बजेपछि तपाईँहरू डेन्जर छ अलिकति विचार गर्नुहोस् भनेर त्यो एडभाइजरी जारी गर्ने भनेर 7 बजेपछि गऱ्यौँ, र 10 बजेपछि चाहिँ अब नहिने अब बन्द अब आजलाई भोलि बिहान मात्रै अब खुल्ने भनेर बन्द पनि गऱ्यौँ भने त्यो हिसाबले हाम्रो त्यो सचेतनाको कार्यक्रम त हामी गरिरहेछौँ, गरि पनि रहनु भएको छ, तर उयो अब के भने अब कतिलाई पुग्यो अथवा कतिलाई पुगेन अब हाम्रो भन्ने हो। अब नदी किनारमा त हामीले हरेक मान्छेको त्यो टावरसँग कनेक्सन गरेर त्यो नेटबाट पनि त्यो एसएमएस जाने प्रणाली बनाएको छ। जस्तै अहिले हेर्नुभयो हाम्रो तथ्याङ्क हेर्नुभयो भने त्यो पहिरोबाट मृत्यु हुनेको सङ्ख्या बढिया छ, त्यो बाढीबाट मृत्यु हुनेको घटिया छ। भनेपछि के भने बाढी आयो भने चाहिँ तुरुन्तै एसएमएस मेसेज गरेर यहाँ बाढी आउँदैछ भन्ने गइहाल्दो रहेछ, मान्छे स्किप भइहाल्नु हुँदो रहेछ। अब त्यो पहिरोको हकमा चाहिँ त्यो कति कहाँ कति पहिरो आउँछ थाहा पनि नहुने, अनि त्यसको पहिरोको पूर्वानुमान पनि अलिकति गाह्रो हुने, त्यसको प्रणाली अलिक अप्ठ्यारो भएको हुनाले चाहिँ अनि पहिरोको खबर गर्न नसकिने अनि पहिरोमा ढ्याकै परिहाल्नेछ, अब त्यस्तो खालको अहिले परिस्थिति भइरहेछ।
0: हाम्रो देशमा मौसम जन्ने अथवा अन्य विभिन्न किसिमका विपदको रूपमा विपदको लागि उच्च जोखिम भएको देश भनेर अथवा भौगोलिक बनावटले पनि होला होइन, यस्तो देखिएको छ। त्यसको लागि यहाँले भने जस्तै पूर्व तयारी, पूर्व सूचना प्रणालीका कुराहरूमा कस्ता किसिमका संयन्त्रहरू अपनाइएका छन्? जस्तै आधुनिक ढङ्गले जुन चाहिँ तत्काल दिन सक्ने सूचनाहरू हुन्छन् नि ती दिन सक्ने अवस्था छ कि छैन विकसित मुलुकको तुलनामा?
1: होइन, यसो छ, अब तुलना त गर्ने विकसित मुलुकसँग त कसरी तुलना गर्नु होइन, तर हाम्रै कन्टेक्स्टमा हेर्दाखेरि हाम्रो चाहिँ रिभर वाच
0: हजुर,
1: रेन वाच सिस्टमहरू अनि त्यो एलर्ट सिस्टमहरू त्यस्तो सिस्टम छ। भनेको के भने जतै पहाडतिर पानी पऱ्यो भने त्यो रेन वाच सिस्टमले यति पानी पऱ्यो भने मिजर गर्छ त्यो र त्यो खबर तल आउँछ। जस्तै भने अब हिजो र अस्ति पानी पऱ्यो पहाडतिर, अब त्यो तल सप्तकोशीमा एलर्ट भएर बस्नु भएको छ, भोलि अब 52 ढोका पनि खोल्नुपर्ने हुनसक्छ कि भएर एलर्ट, किनभने हिजो र अस्तिको पानी अब आज र भोलि कोशी ब्यारेजमा आइपुग्छ क्या। भनेपछि त्यो खबर त उहाँहरूलाई पहिले हाम्रो यति पानी आउँदैछ भन्ने छ नि। भनेपछि यस्तो खालको त्यो वाच सिस्टमहरू, मेसेजिङ सिस्टमहरू, हाम्रो एलर्ट सिस्टमहरू त्यो सबै छ। त्यसैले अहिले भनौँ न यो बाढीको हकमा चाहिँ अब हाम्रो टेन्टेटिभ अलिकति केही प्रगति भएकै देखिन्छ। त्यो फेरि प्रगति हामीले हाम्रो प्रगति हामी आफैले भन्ने होइन क्या, त्यो हाम्रो विपद पोर्टलमा हामीले तथ्याङ्कहरू राखिदिएका छौँ, तथ्याङ्क विश्लेषण गरेर विज्ञहरूले ल यसमा यति भएछ भनेर भन्दै पनि सजिलो हुन्छ नि त। भनेपछि बाढीमा चाहिँ अहिले हामीले केही गरेको प्रगति गरे जस्तो मानेछौँ होइन, तर त्यो पहिरोको हकमा चाहिँ त्यो हुन सकेको छैन, किनभने पहिरोको त्यो पूर्वानुमान गाह्रो भएर त्यो अब टेक्नोलोजी पनि अब त्यति धेरै नसकेर पनि होला होइन, त्यस्तै कुराहरू छ त्यहाँ।
0: तर हामी अगाडि बढ्यौँ, हामीसँग त्यस्तो संरचना भनिरहँदाखेरि काठमाडौँमै पनि एक दुई वर्ष अगाडि डुबान हुँदाखेरि हामीले उद्धार गर्न सकेनौँ।
1: होइन यसो छ, काठमाडौँमा भन्नु अब अहिलेको जुन एक दुई वर्ष अगाडिको डुबान छ नि, जस्तै एकजना मान्छे परार सालको त्यो छतमा बसेको चाहिँ केस छ नि एउटा, त्यसमा चाहिँ कस्तो भने त्यहीबाट लेसन लर्न भएर हामीले हेली चाहिँ ठिक पाएर राख्यौँ। तर हेली कसरी ठिक पाएर राख्यौँ भने काठमाडौँ बाहिर जस्तै सुर्खेतमा इटरीमा हेटौँडामा हेली भयो, अब त्यसले त त्यहाँ उद्धार गर्ने भयो, काठमाडौँमा आउन गाह्रो हुने भयो, भिजिबिलिटी भएन फेरि, भनेपछि त्यो काठमाडौँ उपत्यकालाई केन्द्रित भएर हेली राख्नुपर्दो रहेछ भन्ने कुरा थाहा भएर हामीले एकदम त्यो हाम्रो नेपाली सेनासँग समन्वय गरेर एउटा हेली चाहिँ एकदम रेडी भएर काठमाडौँ उपत्यकालाई राख्नुपर्छ भनेर त्यहाँ राख्नु भएको छ उहाँहरूले अहिले। त्यसपछि यो हाम्रो हेली एसोसिएसनहरू छ नि उहाँहरूसँग हामीले एग्रिमेन्ट गरेका छौँ कि उहाँहरूले हामीलाई काठमाडौँ उपत्यकाभित्र हामी जतिखेर भन्नुहोस् हामी फोन गरे भनेर उडाउँछौँ भन्नुभएको छ। भनेपछि त्यो अस्तिको त्यो परार सालको लेसनबाट अनि यसपालि यो हेली अनि त्यो ड्रोन एसोसिएसनहरूसँग हामीले एग्रिमेन्ट गरेर त्यो ड्रोनबाट चाहिँ फुटेजहरू ल्याएर कस्तो अवस्थामा कसरी जाने के गर्ने उहाँलाई कसरी रेस्क्यु गर्ने अथवा कम्तीमा खानेकुरा त पुर्याउन सकिन्छ नि त्यहाँ बसेको बेलामा भने यस्ता कुराहरू भइरहेछ।
0: जस्तै खोज तथा उद्धारका लागि आधुनिक उपकरणका कुराहरू, तालिम प्राप्त जनशक्तिका कुराहरू हुन्छ नि यसमा जोडिएका, त्यसको लागि त्यही किसिमको जनशक्ति चाहियो, त्यसमा पनि केही अपग्रेड
1: होइन जनशक्तिहरू छ। जस्तै अब हाम्रो विशेष गरी जनशक्ति अलिक बढी चाहिने भनेको त्यो एमएफआर सिएफ सिएसएसआर भन्ने यस्तो तालिमका क्याटेगोरी हुन्छन् क्या, भनेको त्यो खोज उद्धार कसरी गर्ने, त्यसलाई मेडिकल रिस्पोन्ड कसरी गर्ने, अनि त्यसपछि अब सबभन्दा बढी टेक्निकल कुरो छ त्यो बाढी आएको बेलामा खोलामै पसेर त्यो गोताखोर तालिम,
0: हजुर
1: त्यो त झन् एकदम खतरा हुँदो रहेछ। जस्तै अस्तिको यो भन्दा गत हप्ताको
0: कर्णालीमा
1: भएको गत हप्ताको एउटा क्याबिनेट डिसिजन पनि हेर्नु होला, त्यहाँ सशस्त्र प्रहरीको त्यो गोताखोरहरूलाई नै अलिकति केही प्रोत्साहन भत्ता पनि दिनुपर्छ भनेर, किन त्यो त ठ्याक्कै जोखिमै हालेर खोलामा हाम फाल्ने हो नि त बाढी आइरहेको बेलामा, भन्छ त्यस्तो रेस्क्युहरूलाई विशेष दक्षता पनि चाहिने। जस्तै अब हिमालयन रेस्क्यु भन्यो भने त त्यो हिउँ पर्या बेलामा हिउँमा पर्या मान्छेलाई उद्धार गर्न त त्यो विशेष दक्षता चाहिन्छ, जसले बातिर सक्दै सक्दैन होइन, भन्छ त्यस्तो दक्ष जनशक्ति तयार भइरहेछ, तालिमहरू छ। तर हाम्रो समस्या दक्ष जनशक्तिको होइन, हाम्रो समस्या के हो भने दक्ष जनशक्तिलाई कसरी टिकाएर राख्ने भने चाहिँ हाम्रो समस्या हो कि दक्षता भएपछि उहाँहरू यो सबै तालिमहरू जानेपछि त उहाँहरूले अवसरहरू धेरै खुल्दो रहेछ, अनि है यो कहाँ यहाँ हामी भएर उहाँ टिकाएर राख्ने चाहिँ हाम्रो समस्या हो कि
0: सर। यहाँले हामी दक्ष जनशक्ति छ भन्नुभयो, मैले कर्णालीको कुरा केही दिन अगाडि चाहिँ बस खस्दाखेरि यात्रुलाई खोज्दाखेरि पनि धेरै समय लाग्यो।
1: होइन त्यो त यसो हो नि त, त्यो जतिसुकै दक्षता भए पनि प्रकृतिसँग त मान्छेले सक्दैन नि लड्नलाई होइन, भनेको हाम्रो दक्षताको हिसाबले त्यो ग्राउन्ड त्यो नदीमा पसेर खोज्ने काम छ नि, त्यो त अब त्यो त गरे गरे उहाँहरू पुरा लागिरहनु भएको छ खोज्नु पनि भयो। जस्तै हाम्रो नारायण नदीमा त ढ्याक्कै खोला तल बसेर कहाँ छ मान्छे बस कहाँ छ भनेर उहाँहरू निकाल्नु पनि हुन्छ, मान्छे दक्षता त त्यो, तर किन प्रकृतिसँग जुझ्ने दक्षता भने त अब त्यो त त्यो के कुराहरू त्यसलाई होइन
0: समस्या छ,
1: त्यो त समस्या हुन्छ।
0: अब यो मात्र नभएर तीन तहको सरकार बिचको समन्वयका कुराहरू पनि आउँछन् होइन, तीन तहको सरकार छ कसरी भइरहेछ
1: यसो छ, त्यो चाहिँ हाम्रो भन्न प्रदेशमा पनि यो आन्तरिक मामिला गृह मन्त्रालय हेर्ने त्यहाँ मन्त्रीज्यू सचिवज्यूहरू हुनुहुन्छ, त्यो उहाँहरूको संयोजकत्वमा एउटा चाहिँ त्यो भन्न त्यो यो सबै सरकारवालाहरूको एउटा ग्रुप हुन्छ, त्यसपछि त्यो डिजास्टर विपद व्यवस्थापन प्रदेश विपद व्यवस्थापन त्यो जोखिम न्यूनीकरण व्यवस्था समिति हुन्छ त्यहाँनिर, भन्छ अनि प्रदेशको गोदाम घर छ। अहिले हामीले अब सिडो साहबहरूलाई अझ के जिल्लामा के भनिरहेको छौँ भने केही पऱ्यो भने तपाईँले केन्द्र सरकारमा खबर गर्ने र यहाँबाट प्रदेशमा गएर त्यहाँबाट गोदाम घरबाट सामान रिलिज गर्न टाइम लाग्छ नि, त्यहीँ समन्वय गर्नु भएर समन्वय संयन्त्र छ, त्यसपछि हेलीहरू जुन त्यहाँ छ त्यो चाहिँ ती प्रदेश सरकारसँग समन्वय गरेर तीको हाम्रो त्यहाँ प्रदेशका गृह सचिवहरूले त्यहाँ हेली उडाउने क्रममा समन्वय गर्नुहुन्छ। अन्त अहिले चाहिँ एकदम यो प्रदेश सरकार पनि त्यहाँ पिओसी भन्ने छ, प्रोभिन्सियल इमर्जेन्सी अपरेसन सेन्टर भन्ने त्यहाँ खोल्नु भएको छ, त्यसमा पुरा स्याट भिस्याट सारा राखेर त्यो कस्तो भने त्यो रेगुलर कम्युनिकेसन अवरुद्ध भयो भने कसरी हामी उसबाट कुरा गर्ने भिएचएफबाट कुरा गर्ने भन्ने खालको त्यो तालिमहरू छ भने चाहिँ अहिले चाहिँ एकदम प्रदेश सरकारहरू पनि अनबोर्ड हुनुहुन्छ। यसमा चाहिँ यो विपद व्यवस्थापनमा चाहिँ सङ्घीय सरकार, प्रदेश सरकार, अझ जिल्ला तह सिडिओ साहब र पालिका तहमा चाहिँ चाँडै तहको एकदम राम्रो समन्वय देखिया छ यसमा चाहिँ।
0: यहाँले यो भन्दै राख्नु भएको छ राम्रो समन्वय छ, तर सङ्घ सरकार, प्रदेश सरकार अथवा स्थानीय सरकार बिचको टकरावको कारणले गर्दाखेरि पनि समस्या हुन्छ भन्छन् नि, किनभने जिल्लामा सिडिओले नेतृत्व गर्ने होइन, उहाँले एक किसिमले सञ्चालन गर्ने, यस पालिका प्रमुखले आफ्नो हिसाबले हिँड्ने, प्रदेशले आफ्नो हिसाबले हिँड्ने, कहीँ कतै चाहिँ नमिला हो कि कोड्ने छन्।
1: होइन, टकराव नमिलेको भन्ने अरू अरू विषयमा होला
0: हजुर,
1: तर मैले विपद व्यवस्थापनको विषयमा कुरा गरिरहेको छु क्या। विपद व्यवस्थापनको विषयमा चाहिँ समन्वय राम्रो छ, उहाँहरूले गरिरहनु भएको छ। अब अरू विषय त मलाई थाहा भएन, अब यो टकराव नमिलेको अरू अरू विषय त्यो चाहिँ
0: यही विषयमा पनि कसले गर्ने भन्ने
1: होइन, त्यो त छैन। त्यो कस्तो भने हामीलाई पालिका तहमा हामीले के भनिरहेको छौँ, हामीले सबै पालिका प्रमुखजीहरूलाई के अरे भन्दा जुम मिटिङ गरेर हामीले सबैलाई कन्ट्याक्ट गरेर हरेक प्रदेश वाइज हामीले भिन्दै जुम मिटिङ पनि गऱ्यौँ। उहाँहरू केमा क्लियर हुनुहुन्छ भने कहीँ कतै विपद गयो, बाढी पहिरो पऱ्यो भने त्यो सुरक्षा निकालेर त पछि खबर आउँछ, पहिले त स्थानीय तह समुदायलाई नै पहिले खबर आउँछ क्या। उहाँहरूले रेस्क्यु गर्नुहुन्छ, उहाँहरू नै जानुहुन्छ पहिला होइन, र उहाँहरूले तुरन्त सुरक्षा निकायलाई खबर गर्दै हाम्रो इलाका जिल्ला प्रहरी चौकीहरू हुन्छ, उहाँहरू तुरुन्तै मुभ हुनुहुन्छ। भनेपछि सर्च एन्ड रेस्क्युको काम चाहिँ हाम्रो सुरक्षा निकायले गर्छ सिडी साहबको नेतृत्वमा। त्यसपछि सर्च एन्ड रेस्क्यु भइसकेर जुन ल्याएपछि रिलिफ वितरण गर्ने काम हुन्छ नि, खानेकुरा खुवाउनु पऱ्यो, राख्नु पऱ्यो दुई चार दिन, टेन्ट पाल त्रिपाल, त्यो चाहिँ हाम्रो फेरि पालिका तहबाट गर्नुहुन्छ। भनेपछि यति मिलेर काम गर्नुहुन्छ उहाँहरू। भनेपछि सर्च एन्ड रेस्क्यु चाहिँ प्रहरी सुरक्षा निकायले गर्ने, सर्च एन्ड रेस्क्यु भइसकेपछि चाहिँ पालिकाको जिम्मा लगाएर उहाँहरूले त्यसलाई चाहिँ म्यानेज गर्ने भनेर यस्तो खालको काम भइरहेको छ। अनि कसरी यसलाई चाहिँ हामीले त्यो अरू विषयमा होला तपाईँले भने यसमा त छैन,
0: यसको लागि आवश्यक बजेट जनशक्तिका कुराहरू पनि छन् होइन,
1: पर्याप्त त
0: भएन भन्ने कुराहरू सुनिन्छन्
1: होइन, पर्याप्त त अब कहिले पनि हुँदैन होइन, अब कतिले पर्याप्त भन्ने कुरा भयो होइन, तर अहिले
0: यो मूल्याङ्कन गरे अनुसार
1: यो खोज उद्धार र राहतको लागि चाहिँ अहिले हामीसँग छ, हामीले गरेका छौँ खोज उद्धार राहत होइन। अब अलिकति बजेटको सीमितता भनेको चाहिँ के भने, त्यो जुन मैले एउटा भनेको थिएँ नि त्यो जोखिम न्यूनीकरणको पाठोमा, जस्तै अब बाढी आयो, पहिरो आयो, के गर्यो, यस्तो यस्तो विभिन्न हुँदाखेरि त यो त यो वर्षको मात्रै कुरो होइन नि, घर घर चाहिँ जोखिममा छ भने त त्यो गाउँ बस्ती नै सार्नुपर्छ भने त्यो त यो यो वर्षको मात्रै कुरो होइन, त्यो त अर्को वर्ष पनि त्यही हुन्छ, अर्को वर्ष पनि त्यही हुन्छ भने त बस्ती नै सार्नु पऱ्यो। त्यसको लागि त अब जग्गालाई धेरै पैसा पऱ्यो, घर बनाइदिनु पऱ्यो होइन, पुनर्निर्माण गर्नु पऱ्यो भन्दा अलिकति त्यो साधन स्रोतको समस्या चाहिँ त्यतापट्टि चाहिँ हुन्छ होइन, तर यो खोज उद्धारै गर्न मान्छेको जिउ जानै जोगाउनु चाहिँ अहिले हाम्रो चाहिँ गरिरहेको छौँ। अहिले
0: यहाँले जो बस्ती विस्थापित गर्ने कुरा गर्नुभयो नि, योसँग जोडिँदाखेरि यो त अब यो बस्ती जोखिममा छ भने पूर्वानुमान गरिसक्नु भन्छ होइन, पटक पटक यी कुराहरू आउँछन्, तर स्थानीय बासिन्दाहरूले सर्न मानेर आउँदैन, जोखिम छ भने थाहा पाउँदा पनि बसिरह हुन्छन्, कसरी समन्वय गरिराख्नु
1: होइन, हामीले एउटा दुइटा गरिसक्यौँ हामीले। त्यो उहाँहरूको के हुँदो रहेछ भने त्यो सर्न नमान्ने भनेको चाहिँ समूहबाट छुट्टिनुपर्छ भन्ने किसिमको त्यो संस्कृति कल्चर अब त्यो सारा उहाँको जुन लिगेसी हिस्ट्री हुन्छ त्यहाँको मेमोरीहरू हुन्छ, त्यस कारणले उहाँहरूले चाहिँ भन्नुहुँदो रहेछ। त्यस कारण एउटा दुइटा ठाउँमा हामीले के प्र्याक्टिस गरेका छौँ भने ग्रुप नै सर्ने, जति गाउँमै सर्ने
0: हजुर
1: भयो भने चाहिँ यो समस्या हुँदो रहेछ। जस्तै एउटा दुईवटा व्यक्ति सर्ने हुँदा चाहिँ यो तपाईँले भनेको समस्या हो। त्यस कारणले अब सङ्घ सभाको एउटा केस छ विभिन्न ठाउँको, त्यो त्यो ग्रुपै सर्यो भने चाहिँ यो केसहरू कम हुँदो रहेछ, उहाँहरूको कम गुनासो आउँदो रहेछ।
0: विकास गर्दै गर्दाखेरि विनाश पनि निउताएका घटनाहरू हामी देखेका छौँ, डोजर लगाउने जहाँ पायो त्यहाँ, त्यसले गर्दाखेरि पहिरोको जोखिम हुने, त्यसले गर्दाखेरि बस्तीहरू विस्थापित हुने, मानवीय धनजनको क्षति हुने, यी समस्याहरू पनि छन्।
1: त्यही त यो तपाईँले भनेको चाहिँ जोखिम न्यूनीकरणको पाटो भयो होइन, जोखिम न्यूनीकरण मैले अघिदेखि कुरा गरेको चाहिँ व्यवस्थापन, जस्तै विपद पऱ्यो भने कसरी रिस्पोन्स गर्ने, प्रतिकार कसरी गर्ने भन्ने कुरा गरे। अब न्यूनीकरणको पाटोमा अब यसमा कसरी गरिएको छ भने व्यवस्थापनको हकमा भन्न त्यसलाई प्रतिकारको रूपमा लिँदाखेरि त्यो चाहिँ सुरक्षा निकाय गृह मन्त्रालयको संयन्त्र एक्टिभेट हुन्छ व्यवस्थापन। अब यो जोखिम न्यूनीकरणको पाटोमा चाहिँ गृह मन्त्रालयको हाम्रो संयन्त्र एक्टिभेट हुँदैन, त्यो चाहिँ सबैको जिम्मेवारी तोकिएको छ। जस्तै स्थानीय तहले के गर्नुपर्ने, सडक विभागले सडक बनाउँदा कस्तो गर्नुपर्ने, सिँचाइ विभागले नदी नियन्त्रणको काम के गर्नुपर्ने, यो पूर्वाधार विकास मन्त्रालयले यो भवन निर्माण गर्दा भवन संहिता पालना गरेर गर्नुपर्ने भनेर सबै निकायको कामहरू तोकिएको छ जोखिम न्यूनीकरणको पाटोमा। र हाम्रो काम चाहिँ समन्वय गर्ने भन्ने हो होइन, अब खालि के भने अब उहाँहरूले गरिदिनु भयो भने अब हाम्रो जस हुने भयो, अब उहाँहरूले गरिदिनु भयो भने हाम्रो जस भएन। अब जस्तै के भयो भने अब स्थानीय पालिकाहरूले जुन अघि जुन भन्नुभयो नि डोजर विकास भनेर, अब बाटो यदि जथाभावी खनेर उहाँहरूले गरेर पहिरो गएको भए त गर त उहाँहरूले गरे हो नि, तर त्यसको अब जस्तै फेरि के आउने भने खोइ तपाईँले खोइ समन्वय गरे भन्ने आउने भयो क्या। अब समन्वय गर्न त हामीले भनेका छौँ, प्रतिकार योजना बनाएको छौँ, उहाँहरूलाई भनेको छौँ नगर्नु भनेको छ, अब गरिहाले चाहिँ अब गर्ने के भन्ने क्या। त्यस कारण हाम्रो यो समस्या चाहिँ यो जोखिम न्यूनीकरण पाटोमा चाहिँ व्याप आफैकै समस्या छ, किनभने हाम्रो क्षमताले नपुग्या हो कि अब हाम्रो चाहिँ भन्नु अब साधन स्रोत नभए हो कि हाम्रो समन्वय गर्न हामी सकिरहेको छैनौँ नि त। जोखिम न्यूनीकरण पाटोमा चाहिँ यो हो होइन, तर यो यो व्यवस्थापन भनेर जुन प्रतिकारको पाटोमा चाहिँ गृह मन्त्रालय सुरक्षा निकायको संयन्त्र एक्टिभेट हुने हुनाले त्यो पाटोमा चाहिँ कम्पेरेटिभली राम्रो काम भएको छ मैले त्यति भने।
0: हजुर, यो भन्दै गर्दाखेरि पछिल्लो समय जलवायु परिवर्तनका मुद्दाहरू पनि व्यापक रूपमा उठिरहेको छ, यसले पनि ठुलो समस्या ल्याएको छ, यसको लागि के कस्तो दीर्घकालीन नीतिहरू अप्नाउनुमा चाहिँ यहाँहरूले?
1: होइन, यसो त जलवायु परिवर्तन भनेको हाम्रो हेर्ने फेरि त्यो जलवायु भन्ने अर्कै छ फेरि, होइन। अब हामी उहाँहरूसँग के लबिङ गरिरहेको छ भने जलवायु परिवर्तन भन्ने विषय आफैमा किन महत्त्वपूर्ण भयो भन्दा यसले विपद ल्याउने हुँदा,
0: हजुर,
1: यदि जलवायु परिवर्तनले विपद नल्याउने हो भने जलवायु परिवर्तन भनेको पृथ्वीको यो नेचुरल फेनोमेना हो, यो केही छैन, तर विपद ल्याउँछ यसले, समस्या अब। त्यस कारणले जलवायु परिवर्तन हामीले जे प्लान बनाउँछौँ, जे योजना बनाउँछौँ, जेसुकै गर्छौँ, त्यहाँ विपद व्यवस्थापनको पाठ त आदि नै हुनु पऱ्यो नि त्यहाँ,
0: हजुर,
1: भनेर हामीले लबिङ गर्ने, कुराकानी गर्ने, छलफल गर्ने गरिरहेको छ, तर गर्ने अर्को निकाय हुनुहुन्छ, हामीले हामी समन्वय गर्ने भन्ने मात्रै हो होइन, तर उहाँहरूले चाहिँ अझै पनि त्यसलाई त्यो मिलाउन बाँकी छ क्या। अब हामीले बेला बेला यो गोष्ठी सेमिनार छलफलमा चाहिँ यो जलवायु परिवर्तन र डिजास्टरलाई चाहिँ एकै ठाउँमा लानुपर्छ भनेर हामी बेला बेला कुरा त गर्छौँ यो नीतिगत तहमा, तर व्यावहारिक तहमा उहाँहरूले अझै मिलाउनु थियो बाँकी छ, हामी चाहिँ त्यस काममा लागिरहेछौँ।
0: पछिल्लो समय यो जोखिमका घटनाहरूमा पनि परिवर्तन आयो, जस्तो यहाँले अगाडि भन्नुभएको थियो, सर्पको सर्पदंशबाट मृत्यु हुने, त्यसपछि पहिरोबाट मृत्यु हुने सङ्ख्या बढ्या छ भन्नुभएको।
1: होइन, यसो यो
0: हामी डुबानमा यस्तो भयो, दुर्घटनामा यस्तो भयो, हरेक कुराहरू सुन्थ्यौँ होइन, तर अहिले चाहिँ फरक।
1: होइन, यसो यो परिवर्तन आएको चाहिँ कसरी हेर्नुपर्छ भने यो विगत 10 वर्षको डिजास्टरको डेटा निकाल्नु,
0: होइन,
1: विपद पोर्टलमा हाम्रो डेटा छँदैछ, अनि त्यो डिआरआर पोर्टल पनि छ, त्यसमा पनि डेटा छ, होइन, विगत 10 वर्षको निकालौँ, त्योभन्दा अघिल्लो 10 वर्षको निकालौँ,
0: हजुर,
1: र दुईवटा डेटा कम्पेयर गरौँ, होइन, यो भन्दा के अरे त्योभन्दा अघिल्लो 10 वर्षमा हाम्रो मानिसको मृत्यु धनजन क्षति केबाट हुन्थ्यो, अब यो 10 वर्षमा केबाट भइरहेछ भने, पहिला चाहिँ बाढीबाट मृत्युको सङ्ख्या बढी थियो त्यो अघिल्लो 10 वर्षमा, यो 10 वर्षमा चाहिँ बाढीबाट मृत्यु सङ्ख्या घट्यो, पहिरोबाट मृत्यु हुने सङ्ख्या बढ्यो, होइन, अब फेरि हिजो आज कस्तो आइरहेको छ भने त्यो पहिरोभन्दा पनि त्यो चट्ट्यानबाट मर्नेको सङ्ख्या पनि उति नै भइरहेछ, अनि सर्पदंशबाट मृत्यु हुनेको सङ्ख्या पनि झन्डै बढिरहेछ, होइन, भनेपछि यो खालको ट्रेन्ड देखियो। मैले अब यसबाट के निचोड निकालेको भने अब हामीले आगामी दिनमा काम गर्दाखेरि बाढीमा त कम्पेरेटिभली त अर्ली वार्निङहरू राखेर हाम्रो कम्पेरेटिभली त्यो अलिक ठिकठिकै भए हुनाले, अब हाम्रो आगामी दिनमा काम गर्ने भनेको पहिरो, चट्ट्याङ र सर्पदंशमा काम गर्नु पऱ्यो। अनि सर्पदंशबाट किन यसरी धेर बढ्यो भनेर भन्दाखेरि त्यसको कारण चाहिँ अब विज्ञहरूले उहाँहरूले हामीलाई के भन्नुभयो भने त्यो डुबान भएपछि त्यो सर्पको पुवालहरूमा चाहिँ पुरै पानी पसेर पुरै डुब्दो रहेछ त्यहाँ, अनि त्यो सर्पहरू चाहिँ त्यो आफ्नो वासस्थान उनीहरूको पानीले जम्मै भावनाले उनीहरू माथि अल्गो ठाउँमा आएर सर्पहरू बहन रहेछन्, अब अल्गो ठाउँमा चाहिँ मान्छे पनि बस्छ, भनेपछि मान्छे र सर्पको इन्टरफेस चाहिँ बढो, अब त्यस कारणले सर्पदंश घटना बढ्यो भन्ने खालको कुरो, त्यसैले हाम्रो अब हामीले आगामी दिनमा काम गर्यो भनेको पहिरो, होइन, त्यसपछि चट्ट्यान र सर्पदंश, यो एरियामा अलिक बढी फोकस हुनुपर्छ।
0: त्यसो भए यहाँहरूले पनि आफ्नो रणनीति परिवर्तन
1: हो, अब हामीले पनि हाम्रो रणनीति चाहिँ यही मैले तथ्याङ्क हेरेर भने अब हामीले पनि हाम्रो के भने आगामी दिनमा यो तिनवटा कुरालाई अलिक बढी फोकस गरेर काम गर्नुपर्छ।
0: हाम्रो अहिले पनि के छ भने सबै कुरा सरकारले गरिदियोस् भन्ने भावना छ, यो यस्ता घटनाहरूबाट बच्न अथवा विपद जोखिमका कुरा हुनु, व्यवस्थापनका कुरा हुनु, है, नागरिकको पनि महत्त्वपूर्ण भूमिका हुन्छ, स्थानीय सरकारको पनि हामीले कुरा गरिसक्यौँ, तिन तहका सरकारको कुरा त गरिसक्यौँ, नागरिकहरू कसरी सचेत रहन्छ?
1: यसो त यो सबै कुरा सरकारले गरिदियोस् भनेर अब हुन्छ हुनु चाहिँ, होइन, त्यो किन सरकारप्रति अपेक्षा हुनु चाहिँ स्वाभाविक हो, तर विपद
0: बढी अपेक्षा गऱ्यौँ,
1: तर विपद व्यवस्थापन हामीले के कस्तो खालको संयन्त्र गरेका छौँ भने पहिला गृह सचिवको संयोजकत्वमा एउटा एनपिडिआरआर भन्ने हुन्थ्यो, भन्यो के भने त्यो निजी क्षेत्र, एकाडेमिया, सबै सरकारवाला, गैर सरकारी संस्था, संयुक्त राष्ट्र निकाय, एउटा 8 ग्रुपमा बाँडेर सबैको प्रतिनिधि राखेर हामीले सरकारलाई एउटा मानेर बाँकी 7 अरू बाहिरको मान्छे मानेर 8 एउटा समूह बनाएर विपदमा हामीले काम गरेका छौँ, त्यसलाई एनपिडिआरआर भन्छ, त्यसै गरी पिपिडिआरआर भनेर प्रदेशमा पनि त्यो गृह सचिवको संयोजकत्वमा प्रदेशमा रहेका एउटा सरकारी भयो, बाँकी 7 अरू गैर सरकारी भनेको त्यहाँ संयुक्त राष्ट्र निकाय, आइएनजिओ, एनजिओ, एकाडेमियादेखि लिएर निजी क्षेत्र सबैलाई समेटेर हामीले त्यस्तो खालको संयन्त्र बनाएको छ, त्यसले विपद व्यवस्थापन सरकार र गैर सरकारी क्षेत्र सँगसँगै लागेर काम गर्छन्। तर अनि डिमार्केसन कसरी गरिएको छ भने त्यो खोज उद्धार चाहिँ एकदम त्यो सरकारी त्यो हाम्रो सुरक्षा निकायले नै गर्छ र त्यसपछि त्यो हामीले स्वयंसेवक तालिम दिएर राखेको छ, त्यो रेड क्रस लगायत विभिन्न संस्था मिलेर तिमीहरू चाहिँ स्वयंसेवकहरू र सुरक्षा निकायले खोज उद्धार गर्छ। त्यसपछि त्यसमा विभिन्न क्लस्टर मोडेल छ, विभिन्न क्लस्टरहरू छ त्यहाँनिर, त्यो जस्तै फुड क्लस्टर भयो, कुनै न्युट्रिसन क्लस्टर भयो, कुनै हेल्थ क्लस्टर भयो, त आफ्नो आफ्नो क्लस्टरमा जो जो मान्छे जोडिनुहुन्छ उहाँहरू एक्टिभेट भएर त्यो त्यो पार्टको काम उहाँहरूले गर्नुहुन्छ। जस्तै समावेशी समूहमा भन्न अब कोही अब अपाङ्ग अथवा चाहिँ त्यो त्यथा मान्छेहरू हुन्छ नि उनीहरूलाई अलिक विशेष खालको सम्बोधन गर्नुपर्ने हुन्छ भन्दा त्यो सम्बोधन गर्ने कामको भिन्दै क्लस्टर छ एउटा, अनि उहाँहरूले गर्नुहुन्छ भने यसमा चाहिँ सरकारी गैर सरकारी सबै निकाय मिलेर काम गर्ने संयन्त्र बनाइएको छ। तर खालि के भने हामीले जुन पब्लिकलाई अवेर गर्ने कुरा हुन्छ, पब्लिकलाई जानकारी दिने कुरा, त्यो चाहिँ अब हामी एसएमएस अथवा फेसबुक ट्विटर सबै माध्यमबाट त हामी गर्छौँ, जानकारी त भइरहेको हुन्छ होइन, अनि एफएमहरूकोमा पनि न्युज दिन्छौँ, लोकल भाषामा दिन्छौँ। तर के भने अब यो सञ्चार माध्यममा जोडिएका यी सबै मान्छेहरूको हकमा चाहिँ यो सूचना पुग्ने भयो, तर हाम्रो नेपालमा अझै पनि धेरै मान्छेहरू जसले चाहिँ रेडियो पनि सुन्दैनन्, अब समाचार पनि हेर्दैनन्, फेसबुक अनि केही नहुने छ नि, त्यस्ता मान्छेहरूको हकमा फेरि त्यो जुन स्वयंसेवकहरूलाई हामीले तपाईँहरूको जिम्मा चाहिँ त्यस्तो मान्छेहरूलाई खबर गर्ने पनि जिम्मा हो है फेरि भएर पनि लगाएको छौँ, यही खालको कुरा छ।
0: हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
1: हस् हस् धन्यवाद धन्यवाद।
0: आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालासँग। यसै कुराकानी सँगसँगै सरोकार कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्लेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। देशका विभिन्न जिल्लामा बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। बाढी पहिरोले विभिन्न राजमार्ग प्रभावित, रातको समयमा सवारी सञ्चालनमा रोक। यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो। अमेरिकाद्वारा इरानमाथि आक्रमण जारी र अर्जेन्टिनालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल 2026 उपाधि जित्न सफल। समाचार अब विस्तारमा। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले राजमार्ग प्रभावित भएका छन्। केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्ग अन्तर्गत खुर्कोट नेपालथोक कटुन्जेबिसी सडक खण्डमा हरेक दिन बेलुका 6 बिहान 4 सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सडक हिलो बनेपछि सवारी आवागमन बन्द गरिएको छ। उता अर्घाखाँचीको पाडिनी गाउँपालिका 2 ढुङ्गे खोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4-0 र वडा नम्बर 2 कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहितको ढुङ्गा माटो खसेपछि अरनीको राजमार्ग अवरुद्ध भएको छ। बागलुङको जैमनी नगरपालिका 8 बेलबगर क्षेत्रमा पहिरो खसेपछि काली गण्डकी करिडोर पनि अवरुद्ध भएको छ। काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका 7 घुमाउने वडा नम्बर 8 गिम्दी तथा वडा नम्बर 9 बिरुवा डाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले बिपी राजमार्ग पनि अवरुद्ध भएको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका ससाना नदीमा आकस्मिक बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले मौसमी बुलेटिन जारी गर्दै कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका 1-2 स्थानमा अति भारी वर्षा हुन सक्ने र त्यसका कारण बाढी पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने पूर्वानुमान गरेको छ। सोही आधारमा 5 इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लालाई उच्च जोखिममा राख्दै विभागले विशेष बुलेटिन जारी गरेको थियो। विभागका बाढीविद सौभाद्र जोशीले वास्तविक वर्षा पूर्वानुमानको विश्लेषण गर्दा वर्षा एकै क्षेत्रमा केन्द्रित नभई छरिएर भएकाले अनुमान गरिएको स्तरको बाढीको जोखिम नदेखिएको बताउनुभयो। त्यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिम रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्ने तथा अन्य पूर्व तयारीका गतिविधिलाई सशक्त बनाएको जनाएको छ। प्राधिकरणले जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ भने सम्भावित विपदको प्रतिकारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा राखिएको पनि जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका 2 फिस्लिङको पानी धारा र चुम खोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ। गैराति पहिरो गएसँगै सवारी आवागमन रोकिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान 9 पहिरो पन्छाएर आवागमन सञ्चालन गर्ने काम भइरहेको बताउनुभयो। अत्याधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै आइतबार राति बन्द गरिएको नारायणगढ मुगलिन सडक खण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पन्छाएपछि सञ्चालनमा आउनेछ। स्थानीय प्रशासनले पहिरोको जोखिम हुन सक्ने भन्दै आइतबार राति 10 सवारी साधन आवागमनमा रोक लगाएको छ। नारायणगढ मुगलिन सडक हुँदै पोखरातर्फ जाने गाडी भने सञ्चालनमा आएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनु भएको छ। इन्जिनियर्स एसोसिएसनको 64 वार्षिकोत्सवका अवसरमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताउनुभयो। उहाँले वर्तमान समयको माग एवं नयाँ पुस्ताको चाहना र आकाङ्क्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी तथा आर्थिक क्रियाकलापलाई अघि बढाउनु आवश्यक रहेकोमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच तथा इन्जिनियरको प्राविधिक कौशलसँग जोडिए मात्र आर्थिक समृद्धि र समृद्ध नेपालको सपना साकार हुने उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कंग्रेसका सभापति गगन थापाले सुशासनलाई केन्द्रमा राखी संविधान संशोधनको बहस चलाउनु पर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा हिजो पोखरामा आयोजित संविधान संशोधन सुझाव विषयक विचार गोष्ठीमा सभापति थापाले संविधान संशोधनका लागि पहिला प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनुभयो। नेपाल जस्तो मुलुकमा संसदबाट कार्यकारी प्रमुख चुनिने शासकीय स्वरूप र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने सभापति थापाले उल्लेख गर्नुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य तर्क अध्ययनसहित सशक्त रूपमा संसदमा प्रस्तुत गर्न आफ्ना संघीय सांसदहरूलाई निर्देशन दिनुभएको छ। एमाले केन्द्रीय संसदीय विभागले हिजो आयोजना गरेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले तथ्यमा आधारित बहस, जनसरकारका मुद्दाको गहिरो अध्ययन र राष्ट्रिय हितलाई केन्द्रमा राखी संसदमा प्रभावकारी भूमिका निर्वाह भएमा त्यसले लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवाधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकार सुनिश्चितताका लागि कार्ययोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवाधिकार सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदनमाथि सम्बन्धित मन्त्रालयसँग छलफल पश्चात सरकारलाई निर्देशन दिएको हो। यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिर दर्शनका लागि पुगेका छन्। पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट 4 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका 1 नारायण चौरबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र साई, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य बाल्मिकी रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले इरानमाथि लगातार 9 रात हवाई आक्रमण सुरु गरेको जनाएको छ। सेन्टकमले हर्मुज जलमार्गमा व्यापारिक जहाजमाथि हुने आक्रमणमा प्रयोग गरिएका इरानका सैन्य क्षमताहरू कमजोर पार्ने उद्देश्यले हवाई कारवाही जारी राखिएको दावी गरेको छ। यसैबीच उत्तरी इराकमा खसेको इरानी ड्रोनबाट बाँकी रहेको विस्फोटक सामग्री नियन्त्रित रूपमा निष्क्रिय पार्ने क्रममा 1 अमेरिकी सैनिकको मृत्यु भएको सेन्टकमले उल्लेख गरेको छ। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्युयोर्क स्थित न्युजर्सी स्टेडियममा गैराति भएको खेलको निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टोरेजले गोल गरे। उनले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरुद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गरेको हो। खेलको निर्धारित 90 मिनटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना 10 खेलाडीमा सीमित बनेको थियो। त्यसैको फाइदा उठाउँदै स्पेनले गोल गर्न सफल भयो। सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई 2-1 गोल अन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो। स्पेनले उपाधि जितेपछि सुनको ट्रफीसँगै 51 मिलियन अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। अब मौसम। आज देशको हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। देशका पहाडी तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तथा मध्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। देशका विभिन्न जिल्लामा बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह। बाढी पहिरोले विभिन्न राजमार्ग प्रभावित। यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो। अमेरिकाद्वारा इरानमाथि आक्रमण जारी र अर्जेन्टिनालाई पराजित गर्दै स्पेनद्वारा फिफा विश्वकप फुटबल 2026 उपाधि जित्न सफल। यसका साथै बिहान 9 समाचार यहीँ सकिन्छ। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा

अहिले साउन महिना चलिरहेको छ। हिन्दू सनातन धार्मिक मान्यता र परम्परा अनुसार साउन महिना, त्यसमा पनि सोमबार, शिव उपासनाका लागि पवित्र दिन मानिन्छन्। त्यसअनुसार यो महिना विशेष गरी सोमबार आस्थावान श्रद्धालुहरूद्वारा शिव मन्दिरमा पूजाआजाका साथै धार्मिक अनुष्ठानहरू सम्पन्न गरिन्छन्। साउन महिनाका हरेक सोमबार व्रत बस्ने र महिनाभरि नै पनि विशेष निष्ठामा रहेर आफ्ना दिनचर्यामा संलग्न हुने परम्परा पनि रहेको छ। शिवलिङ्गहरूमा जल, दूध, बेलपत्र, धतुरोको फूल चढाउने, रुद्राभिषेक गर्ने प्रचलन सनातन धर्म परम्परामा रहेको छ। शिव उपासनाकै विधिहरूमा श्रावण महिनाभरि बोलबम यात्रा पनि हुन्छ। समूहगत रूपले गेरुवा वस्त्र धारण गरेका श्रद्धालुहरू बोलबम भन्दै पवित्र नदीको जल बोकी लामो यात्रा समेत गरी शिवलिङ्गमा जल चढाउने परम्परा पनि प्रसिद्ध छ। यसरी नियमपूर्वक बोलबम यात्रा गर्ने भक्तजनहरूको सहयोग र सुविधाका लागि यात्रा मार्गमा आवश्यक प्रबन्ध पनि गरिएको देख्न सकिन्छ। मान्यता अनुसार शिवलाई प्राकृतिया आदिदेव भनेर मानिन्छ। शिव आशुतोष देव हुन्, यानि भोलानाथ शङ्कर थोरै आराधनाले पनि चाँडै प्रसन्न हुने देवताका रूपमा प्रसिद्ध छन्। विशेष गरी विवाहित नारीहरू पतिको दीर्घायु र आफू स्वयंको कल्याणका लागि श्रावणमा व्रत बस्ने गर्दछन्। यसै गरी साउनका सोमबार व्रत बस्नाले विवाह गर्ने उमेर पुगेका कन्याहरूलाई सुयोग्य वर प्राप्त गर्न तथा विवाहित नारीहरूलाई पति र सन्तानको सुख प्राप्त गर्न भगवान शिवले आशीर्वाद दिनुहुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। साउन महिनामा मेहन्दी लगाउने चलन पनि छ र हरियो चुरा पोतेर हरियै वस्त्र पहिरिएको पनि देख्न सकिन्छ। उमङ्गका साथ सोमबारको व्रत बस्ने साथै बिहानै स्नान गरी पवित्र वस्त्र धारण गरी नजिकको शिव मन्दिर वा तीर्थमा गई शिव पार्वतीको पूजा गरी दिनभर उपवास बसेर बेलुका एक छाक मात्र चोखो खाने चलन छ। नेपालमा शिव पूजनको परम्परा कहिलेदेखि सुरु भयो भन्दा सभ्यताको सुरुदेखि भन्नु स्वाभाविक पर्छ। यहाँ हजारौं वर्ष पूर्व निर्मित प्राचीन शिव मन्दिरहरू र स्थापित शिवलिङ्ग, शिवका वाहन नन्दी अनि अन्य देवदेवीका मूर्तिले यी कुरा साबित गर्दछन्। नेपालका विभिन्न भागमा 64 शिवलिङ्ग रहेका छन्, जसको उल्लेख हिमवत् खण्डमा समेत पाइन्छ। तिनमा सिन्धुली जिल्लाको सुनकोशी र तामाकोशीको संगम नजिक दुम्जामा रहेको कुशेश्वरलाई पहिलो यानि आदिलिङ्ग मानिन्छ। त्यसै गरी दोलखाका भीमेश्वर, काभ्रेका आशापुरेश्वर, गौखुरेश्वर र धनेश्वर, काठमाडौँका किरातेश्वर, ललितपुरका कुम्भेश्वर, सन्तानेश्वर आदि पनि 64 शिवलिङ्गभित्रका अन्य केही प्रसिद्ध शिवपीठ हुन्। यिनमा अधिकांश शिवलिङ्गको स्थापना कहिले कसले गर्यो यकिन छैन। त्यसबाट पनि नेपालमा शिव उपासना प्राचीनकालदेखि नै चल्दै आएको कुरा स्पष्ट हुन्छ। नेपालमा जे जति शिवलिङ्ग र शिवका पीठ छन् ती अधिकांश कुनै नदी किनार वा नदीको दोभानमा वा तलाउको किनारमा छन्। कुनै कुनै पर्वत शिखरमा पनि छन्। यसबाट शिवको जलप्रियता सिद्ध हुन्छ। कैलाशवासी रूपले पर्वत शिखरमा रहनु पनि शिवको स्वभावसंगत कुरा हो। कथा अनुसार समुद्र मन्थनका बेला उत्पन्न कालकूट विष हलालले संसारलाई दग्ध गर्न लाग्दा लोक कल्याणका लागि शिवले सो विषलाई पिई कण्ठमा अड्याउनु भयो। विषपान गरेकाले त्यसबाट बच्न नीलकण्ठ शिव शीतल जलले नुहाउन वा उच्च शिखरमा बस्न मन पराउनुहुन्छ भन्ने पौराणिक उक्ति छ। श्रावण महिना शिव आराधनाका लागि किन महत्वपूर्ण छ, शिव पूजा आराधनाको नेपाली परम्परा र ऐतिहासिक प्रसङ्गहरू के पाइन्छ त भन्ने लगायतका प्रसङ्गमा हामीले एकजना सांस्कृतिक अध्येता हरिप्रसाद सोडारीसँग कुराकानी गरेका छौँ। सो कुराकानी राख्नेछौँ। त्यसअघि एकैछिन यो भक्ति सङ्गीतबाट अघि बढौँ।

0: यहाँलाई स्वागत छ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा।
1: हस्, धेरै धेरै धन्यवाद।
0: साउनका सोमबारहरू शिव पूजनका लागि किन महत्त्वका छन्? शास्त्रीय प्रसङ्गसहित केही महात्म्य राखिदिनुहोस् न संक्षेपमा।
1: खास गरेर साउन महिना भनेको चौथो महिना, ग्रहगत दृष्टिले हेर्दा चार भनेको कर्कट राशि र त्यसको अधिपति चन्द्रमा मानिन्छ। चन्द्रमा चाहिँ शिवजीको शिरमा बस्नुहुन्छ अथवा महादेवको शिरमा बस्नुहुन्छ। चन्द्रमाको अर्को नाम सोम हो। यस कारणले गर्दा सोमबार र साउनको महिना शिवजीको पूजा उपासनाका लागि असाध्यै राम्रो मानिन्छ र यो महिनामा शिवजीको पूजा अनुष्ठान चाहिँ हरेक दृष्टिले राम्रो मानिन्छ। पहिलो कुरा त शिवजी भनेको जलप्रिय हुनुहुन्छ र साउन महिना भनेको नेपाली परम्परामा अथवा उखानमा जीवनशैलीमा साउने झरी भन्ने चलन छ। यदि मानिसले पूजा गर्न पुगेन त्यो शिवलिङ्गमा भने पनि प्रकृति आफैले साउनमा पूजा गर्छ र शिवजी असाध्यै धेरै छिटो प्रसन्न हुने एउटा आधार भनेको जल हो। जायते इति ज, जहाँबाट जन्म हुन्छ त्यसलाई ज भनिन्छ। लयते इति ल, जहाँ गएर विसर्जन हुन्छ त्यसलाई ल भनिन्छ। त्यो कारणले गर्दा सृष्टि र विनाशको तत्त्व भनेको जल हो र हामी जल अर्पण गर्दाखेरिमा शिवजी सबभन्दा छिटो प्रसन्न हुनुहुन्छ। यस कारणले गर्दाखेरिमा नेपाल भनेको जलको दृष्टिले असाध्यै धनी राष्ट्र, त्यसमाथि पनि नेपाल भनेको शैव भूमि, यहाँका राजाले महाराजाहरूले शिवलिङ्गको पूजाआजा गरे र धेरै प्रकारका सिद्धिहरू प्राप्त गरे। जस्तै एकमुखी शिवलिङ्गको पूजा गर्यो भने शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ। दुईमुखी शिवलिङ्ग जङ्गलमा बसेर पूजा गर्यो भने शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ। पाँचमुखी शिवलिङ्ग को पूजा गर्यो भनेदेखि राष्ट्र वैभवशाली सम्पन्नशाली हरेक दृष्टिले बन्दछ। नेपालमा यी सबै शिवलिङ्गहरूको पूजा गर्ने अनुष्ठान गर्ने विधिहरू छन्। फेरि प्राचीन कालदेखि चाहे हलेसी होस्, चाहे वैद्यनाथ होस्, चाहे गोसाईकुण्ड होस्, नेपालका हरेक ठाउँमा शिवजीको पूजा उपासना गर्नका लागि लायक भूमि त्यस कारणले भयो कि यहाँ शिवजी सबै ठाउँमा विचरण गर्नुभएको छ। शिवजीले मृगको स्वरूप लिएर विचरण गरेको भूमि पाशुपत क्षेत्रदेखि लिएर शिवजीले कालकुट बीज खाँदाखेरिमा अप्ठ्यारो पर्दाखेरिमा शरण लिएको भूमि गोसाईकुण्डदेखि लिएर शिवजीलाई आपत पर्दाखेरिमा शरणागत भूमिको रूपमा हलेसीदेखि लिएर गएर विभिन्न प्रयोजनका दृष्टिले शिवजीले यो भूमिलाई प्रयोग गरे। त्यति मात्र होइन, जब सतीदेवीको वियोग भयो त्यति बेला शिवजीले सतीदेवीलाई काँधमा बोकेर यही भूमिमा घुमे। त्यति मात्र होइन, उनको दुई पटक विवाह, एकपटक सतीदेवी र अर्को पटक पर्वतराज की छोरी पार्वतीसँग यही भूमिमा भयो। भूमि शैव भूमि, त्यसपछि साउन असाध्यै प्रिय महिना, नेपाल जलको सम्पन्नशाली भूमि, यस कारणले गर्दाखेरिमा यो कुनै हिन्दूको, कुनै शैव धर्मको अथवा कुनै वर्ग विशेषको पर्व नभएर हामी साझा नेपालीको पर्व हो र सबैले गर्नुपर्ने पर्व हो।
0: हजुर, अब श्रावण महिनाको शिव पूजन व्रत आराधनाको प्राचीनता र यसका प्रचलनहरू कस्ता कस्ता छन्? अनुष्ठानका रूपमा यसका विधिहरू के छन् अथवा कसरी मनाइन्छ? धार्मिक आस्था अनुसार साउनलाई बोलबमको पनि प्रसङ्ग आउँछ साउनमा, होइन? यी विषयमा आराधनाका विधि पद्धतिहरू के छन्, यो बारेमा संक्षेपमा राखिदिनुहोस् न।
1: हामीले देवी देवता पूजा गर्नका लागि पत्रम पुष्पम फलम तोयम,
0: हजुर,
1: हामीले फुल पात जल जे अर्पण गरे पनि देवी देवता प्रसन्न हुन्छन्। त्यसमाथि पनि प्राचीन कालदेखि यस भूमिमा शिवजीको धेरैले आराधना गरे। जस्तै शिवजीको पहिलो आराधना र दर्शन गर्नका लागि एउटा व्यवस्थित स्वरूप निर्धारण गरेको भनेको पहिलो नेपाल भूमिले। यसको उदाहरण के भन्दा नेमुनिले विरूपाक्ष नाम गरेको कुकर्म गरेका थिए। उनले तिनको पाप नाश गर्नका लागि नेमुनिले ती विरूपाक्षलाई नेपालको चौचेठी शिवलिङ्गको दर्शन गराए। त्यो दर्शन गराइसकिसकेपछि उनको स्वरूप विरूप, विरूपाक्ष जसको रूपै छैन, एकदम कुरूप देखिएको छ अथवा रूप रहित छ, त्यसले रूप पनि प्राप्त गर्यो, आफ्नो राज्य पनि प्राप्त गर्यो, आफ्नो वैभव पनि प्राप्त गर्यो, आफ्नो पापलाई पनि क्षय गर्यो। यस कारणले गर्दा पहिलो दृष्टान्त के छ भने नेपालमा शिवलिङ्गको पूजा गर्नुपर्छ भन्ने एउटा सिद्धान्तको विकास नेमुनिले विरूपाक्षलाई 64 शिवलिङ्गको दर्शन गराएर गरे। अर्को कुरा, यही भूमिमा पार्वतीले शिवजीको उपासना गरेर स्वयं महादेवलाई उनले पतिदेवको रूपमा पाइन्। त्यति मात्र नभएर रामले लङ्का विजय गर्नका लागि पनि रामेश्वरको शिवलिङ्ग बनाए र रामेश्वर शिवलिङ्गको पूजाआजा गरिसकेपछि उहाँको आशीर्वाद लिएर लङ्का विजय गरे। जब चन्द्रलाई रोगग्रस्त भए चन्द्रमा दक्ष प्रजापतिको श्रापले गर्दाखेरिमा त्यो मोक्ष गर्नका लागि सोमनाथको उनले पूजाआजा गरे र उनीले आशीर्वाद पाए, रोगबाट पनि मुक्त भए र उनको कला जुन क्षण भएको थियो फेरि पूर्णिमासम्म बन्न पाउने, पूर्ण कलाको बन्न पाउने उनले सौभाग्य पाए। यसरी यस भूमिमा विभिन्न प्रयोजनका देवता दृष्टिले शिवको उपासना गरेको देखिन्छ यो आर्यवर्तमा, विशेष नेपालमा, त्यहाँमाथि पनि आर्यवर्त भनेको अहिलेको भारत, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तानसम्मको भूमिले। अब अर्को कुरा, नेपालमा चाहिँ अन्य मुलुकको भन्दा नेपालमा शिवजीको पूजा गर्ने पद्धति, रीति, सामग्रीहरू विचित्र खालका छन्। है, हजुरले विषयको उठान गर्नुभयो कि बोलबमको बारेमा, किनकि यो बोलबम चाहिँ सुन्दरी जल माईबाट, त्यहाँबाट जल लिएर आएर हामी शिवजीलाई अर्पण गर्छौँ। सुन्दरी जल भनेको त्रिपुरा सुन्दरी अथवा एउटा 10 महाविद्यामध्येकै एक देवी हुन् र बागमतीकै जल लिएर आउँछन्। वाग भनेको वाणी, वती भनेको बोलीलाई शुद्धिकरण गर्ने अथवा बोलीलाई जागरूक बनाउने, बोलीमा सिद्धता ल्याउने शक्ति कोसँग छ, बागमती नदीसँग। त्यसमाथि पनि त्रिपुरा सुन्दरी अथवा जो 10 महाविद्यामध्येकी एक देवी हुन्, उनको श्री चरणबाट बगेर आएकी बागमतीको जल लिएर आएर शिवजीलाई अर्पण गर्दाखेरिमा चाहिँ त्यसबाट आफूले इच्छाएका मनोकांक्षा पुरा हुन्छ भनेर यो प्रचलन रहेको छ।
0: हजुर, त्यसैभरि छ
1: यो नेपाल, विशेष गरेर काठमाडौँको जुन प्रचलन छ, अब यसलाई अहिले विभिन्न ठाउँमा प्रयोग गरिन्छ। यो विभिन्न शिवालयमा पवित्र ठाउँको कि घाटको, घाट भन्ने बित्तिकै घाट भनेको दुईटा नदीको सङ्गमको, कि त मुहानको, कि त पवित्र तीर्थस्थलको जल चाहिँ लगेर हामीले शिवजीमा अर्पण गर्ने चलन छ। यो चलन चाहिँ नेपालैभरि मात्र होइन, भारतमा पनि छ, किनभने विक्रम बाबाको त्यहाँ दर्शन गर्न जाने चलन छ। यस कारणले गर्दा हामीले शिवलाई पूजा गर्न अथवा शिवलाई सन्तुष्ट गराउनका लागि, आशीर्वाद दिने तुल्याउनका लागि यति बेला पवित्र स्थलको जल लगाएर अर्पण गरिदिने, त्यसले बहुत राम्रो काम गर्छ। तर यही बेलामा एउटा म जोडिहालौँ, हाम्रा नेपालका कयौँ शिवलिङ्गहरूमा चाहिँ शिवलिङ्गमाथि एउटा जलहरी भन्ने राखिन्छ, त्यो जलहरी तामाको छ। यदि तामाको जलहरी छ भने त्यो जलहरीबाट तपाईँले जल चाहिँ चढाउन मिल्छ, तर दुध चढाउन मिल्दैन, किनकि तामामा दुध पर्ने बित्तिकै अपवित्र मानिन्छ। यस कारणले गर्दाखेरिमा जलहरी यदि राख्नु नै छ भने तामा बाहेक चाँदीको राख्नुहोस्, पित्तलको राख्नुहोस्, अन्य धातुको राख्नुहोस्।
0: शिव साधना चाहिँ जपात्मक, हवनात्मक र अभिषेकात्मक आदि गरी गरिन्छ भनिन्छ, यी भनेका चाहिँ कुन कुन विधि हुन्, सरल रूपमा प्रश्न पारिदिनुहोस् न।
1: जपात्मक भनेको चाहिँ जप्नु, ओम नमः शिवाय भनेर जप्नु, त्र्यम्बकम् जिजामय भनेर जप्नु, अथवा नमस्ते रुद्र मन्यवा भनेर पाठ गर्नु, यी सबै के हुन् भने जपात्मक हुन्। अर्को र अभिषेक भनेको चाहिँ जल प्रिय भएको कारणले गर्दा हामी जलले अभिषेक गर्छौँ, त्यस कारणले गर्दा मन्त्र जप गरे पनि हुन्छ, अभिषेक दिए पनि हुन्छ। अर्को हजुरले भन्नुभएको
0: हवनात्मक
1: भनेको चाहिँ के अरे, शिवको नाममा प्राय गरेर पाशुपत क्षेत्रमा रुद्री गर्नका लागि पनि जुराउनु पर्दैन भन्ने चलन छ, रुद्री चाहिँ पढ्न मिल्छ, र अग्नि जुर्ने दिनहरूमा चाहिँ शिवको स्मरण गरेर शिवलाई प्रसन्न तुल्याउनका लागि हवन गर्ने चलन छ, त्यसलाई चाहिँ हवनात्मक भनिन्छ।
0: हजुर, अब शिवका नाम अनेक छन्, अब शिवपीठहरू पनि सर्वत्र छन्, तर शिवपीठहरू प्राय शिवलिङ्गका रूपमा पूजिन्छन्। शिवलिङ्गको प्रतीकात्मकता के हो र यसको महात्म्य कस्तो छ?
1: शिव भनेको परमात्मा हो, लिङ्ग भनेको चिन्ह हो। यदि शिवलिङ्ग भनेको महादेवको अङ्ग थियो भने लिङ्ग पुराण छ हामीसँग, त्यहाँ त महादेवको लिङ्गको मात्रै वयन गर्नुपर्ने थियो, तर त्यहाँ त्यो छैन। शिव पुराणमा पनि शिवलिङ्गको चर्चा छ, तर महादेवको अङ्ग भनेर छैन। हामीले के विचार गरेनौँ भने महादेव र शिवलिङ्गमा फरक छ। शिवलिङ्ग भनेको परमात्माको चिन्ह हो, यो अदृश्य परमात्मालाई साकार रूपमा जुन मूर्ति बनायो त्यो शिवलिङ्ग हो। महादेव भनेको चाहिँ विनाशका देवता हुन्, ब्रह्मा विष्णु र महादेवको उत्पत्ति शिवलिङ्गबाट भएको हो। शिव भनेको चाहिँ निराकार हो, त्यसलाई साकार बनाउनका लागि हामीले शिवलिङ्ग बनाइयो। कुरा के हो भनेदेखि, आकाशम लिङ्गम इत्याहु पृथ्वी तस्य पीठिका आलय सर्वदेवानाम लयानाम लिङ्गम उच्यते। आकाश भनेको लिङ्ग हो, पृथ्वी भनेको जलहरी हो, यिनीहरू अर्थात् हामी 14 लोकका परिकल्पना गर्छौँ, 14 लोक छन् भनेर विश्वास गर्छौँ। 14 लोकका 33 कोटि देवतालाई एकै ठाउँमा पूजा गर्नु पर्यो भने त्यो मूर्तिलाई के भनिन्छ? शिवलिङ्ग भनिन्छ। हामीसँग तिनवटा कुरा हुन्छन्, एउटा शिवलिङ्ग हुन्छ, अर्को मूर्ति हुन्छ, अर्को शालिक हुन्छ। महापुरुष र मानिसहरूको मूर्तिलाई शालिक भनिन्छ, देवी देवताको बिम्ब विशेषलाई मूर्ति भनिन्छ, परमात्माको मूर्ति विशेषलाई शिवलिङ्ग भनिन्छ। त्यो भएर मूर्ति र शिवलिङ्गमा फरक छ। त्यो भएर शिवलिङ्ग भनेको प्रकृति र पुरुषको बिम्ब अथवा परमात्माको चिन्ह हो।
0: पत्रम पुष्पम फलम तोयम अघि पनि यहाँले भन्नुभयो होइन, त्यसअनुसार चाहिँ पत्र पुष्प जल पाती आदि चढाए पनि प्रसन्न हुने शिवलाई, अब दुध पनि चढाइन्छ महत्त्वका साथ, यो अनन्य आस्था मात्रै हो या यसको विशेष महत्त्व पनि केही छ?
1: हो, दुध चढाउने हो भने गाईको दुध चढाउने हो।
0: हजुर,
1: अर्को कुरा चाहिँ यति बेला विज्ञानले पनि के प्रमाणित गरेका छ, पूर्व कुनै एउटा मैले जर्नल पढ्दै थिएँ, अहिले पश्चिमाहरूले नि के प्रमाणित गरे अरे भने साउन महिनामा गाईको दुध चाहिँ स्वास्थ्यका लागि लाभकारी हुँदैन अरे, र यो बेलामा चढाएको जुन शिवलिङ्ग कस्तो ढुङ्गाको बनाइन्छ भने पहिला त शिवलिङ्ग बनाउनका लागि ढुङ्गा तिन प्रकारका हुन्छन्, पुरुष स्त्री र नपुंसक, र यो ढुङ्गा विचार गरेर र ढुङ्गालाई यसरी ठोक्दा टङ टङ आवाज आउनुपर्छ, र पुराना जति पनि शिवलिङ्गहरू छन् सबै चुम्बक टाँस्छ, चुम्बकले तान्ने ढुङ्गाबाट बनेका छन्, ती ढुङ्गाहरूलाई चाहिँ यदि दुध चढायो भने त्यहाँबाट दैविक ऊर्जा बढी आउँछ, त्यो भएर गाईको दुध यदि त्यस्तो शिवलिङ्गमा चढायो भने त्यहाँबाट ऊर्जा बहुत राम्रो आउँछ। यस कारणले गर्दा हामीले यति बेला चाहिँ दुधलाई त्यसले स्वास्थ्यलाई भन्दा पनि दैविक ऊर्जा चाहिँ बढी आउने, स्वास्थ्यलाई त्यति ठुलो सहयोग नगर्ने भएको कारणले गर्दाखेरिमा पनि हामीले चाहिँ गाईको दुध चढाउने काम गर्छौँ, र पश्चिमाहरूले पनि यो कुरा स्वीकार गरेका छन् कि साउनको महिनामा गाईको दुधबाट जति राम्रो स्वास्थ्यलाई फाइदा गर्नुपर्ने हो त्यो गर्दैन भन्ने हिसाबले यो दुईटैको संयोजन हुनसक्छ।
0: हजुर, अब सोम भन्नाले चन्द्रमा बुझिन्छ, तर चन्द्रमाले मनलाई प्रभाव पार्छ भनिन्छ, र शिवको शिरमा चन्द्राकार पनि देखिन्छ। यहाँ एकजना ज्योतिषका अध्येता पनि हुनुहुन्छ, यिनका सम्बन्धमा जान्नु बुझ्नुपर्ने कुरा केही छ कि?
1: हेर्नुहोस्, अष्टम स्थानको जुनसुकै ग्रह चलोस् ज्योतिषीय दृष्टिले,
0: हजुर,
1: जस्तै मङ्गल चलोस् या चन्द्रमा चलोस्, बृहस्पति चलोस् या राहु चलोस्, त्यसलाई नियन्त्रण गर्नका लागि अष्टम स्थानलाई शुद्धिकरण गर्नका लागि, अथवा त्यो अष्टम स्थान भनेको मृत्यु हो, अष्टम स्थान भनेको अवरोध हो, अष्टम स्थान भनेको तनाव हो, अष्टम स्थान भनेको अचानक हुने दुर्घटना हो, यसलाई रोक्नका लागि शिव साधना गरिदियो भने बहुत राम्रो हुन्छ। मैले धेरै मानसिक समस्या भएका मानिसहरूलाई तिमी त्यस्तो शिवलिङ्गमा पूजा गर जो घाटको नजिक होस्, त्यसमा साधना गर्दा बहुत राम्रो हुन्छ। अर्को कुरा चाहिँ यदि कसैलाई मानसिक तनाव बढी छ, अथवा आँखामा धेरै समस्या आइरहेको छ, अथवा सपनामा तर्सन छ भने सोमबार अथवा साउनको महिनाभरि त्र्यम्बकम जिजामय भन्ने मृत्युञ्जय मन्त्र जप्ने, अथवा नमः शिवाय भन्ने मन्त्र शिवालयमा पूर्व या उत्तर फर्केर जप्यो भने यसले मानसिक शान्ति दिलाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्छ, नभए यसलाई प्रयोग गरेर हेर्न सकिन्छ।
0: अलिकति ज्योतिषीय प्रसङ्ग पनि आयो, धार्मिक प्रसङ्ग पनि चल्यो, होइन? अब यो साउनमा शिव पूजनको जुन परम्परा छ, विधि छ, विधान छ, तौर तरिका छ, होइन, जसरी आस्थावानहरू यसप्रति प्रेरित भएर आफ्नो व्रतमा साधनामा संलग्न हुन्छन्, यसले चाहिँ हाम्रो खास गरी व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा र समाजमा पनि र भौतिक जीवनमा पनि दिने सन्देश के हो? यो संस्कृतिलाई हामीले निरन्तरता किन दिनुपर्छ? यस सम्बन्धमा केही भनाइराखिदिनुहोस् न।
1: यो सिक्ने भनेको शैव परिवारबाट हो। शैव परिवारमा के छ भनेदेखि, महादेवको शिरमा अथवा गलामा नाक छ, र महादेवको छोरा गणेशको वाहन चाहिँ मुसा छ, त्यो सर्प सधैँ मुसा खानालाई आकर्षित हुन्छ। महादेवको वाहन नन्दी छ र पार्वतीको वाहन सिंह छ, त्यो सिंह चाहिँ नन्दीमाथि आक्रमण गर्नका लागि सधैँ उद्धत छ। महादेवको गलामा रहेको वासुकी नागलाई खानका लागि उहाँको पुत्र कुमारको वाहन मयूर सधैँ आकर्षित छ, तथापि यो विषयमा उहाँहरूको बिचमा कहिले पनि झगडा भएन। उहाँहरूको वाहन, उहाँहरूले धारण गरेका गहना, उहाँहरूको आभूषण, यीसँग एकअर्कामा विरोधाभास छ, तथापि कहिले पनि उहाँहरूको बिचमा झगडा भएन। यो हाम्रो समाजले सिक्नुपर्छ, यो हाम्रो परिवारले सिक्नुपर्छ, यो अहिले राजनीतिले सिक्नुपर्छ। हामी अरूको दर्शन पनि मानौँ, तर सबभन्दा पहिला त के अरे, हाम्रै दर्शन नमानिकन आफ्ना घरका चिज प्रयोग नगरिकन अन्त गएर यो बर्बाद भइरहेको छ। र शैव पूजाले के गर्छ भने, चाहे त्यो परियार होस्, चाहे त्यो आचार्य होस्, चाहे त्यो लिम्बू होस्, चाहे त्यो खनाल होस्, चाहे त्यो राई होस् अथवा त्यो राईमाझी होस्, जुनसुकै भए पनि तिनीहरू चाहिँ एक आपसमा जोड्नका लागि शिव संस्कृतिले जोड्न सक्छ, यो दर्शन हामीले बुझ्नुपर्छ। अर्को हामीले लिने कुरा चाहिँ के हो भने, पारिवारिक अभिभावकत्व ग्रहण गरेको मानिसले विष पनि सेवन गर्न सक्नुपर्छ। जस्तै महादेवले कालकुट विष खाइदिएका थिएनन् भने त्यति बेला ब्रह्माण्ड ध्वस्त हुन्थ्यो, मानव जातिको इतिहास रहन्थ्यो कि रहन्थेन कुनै ग्यारेन्टी थिएन। त्यस कारणले गर्दा राष्ट्रको प्रमुख होस् अथवा समाजको प्रमुख होस्, परिवारको प्रमुख होस्, त्यसले विष खान सकेन भनेको त्यहाँको खराब परिस्थितिलाई नियन्त्रण गर्न सकेन भनेदेखि भयावह अवस्था आउँछ। यस कारणले गर्दा महादेवबाट हामीले अथवा शैव परिवारबाट हामीले अथवा शिवचिन्तनबाट हामीले यो कुरा बुझ्न जरुरी, यो कुरा हाम्रो परिवार, समाज, समुदायले यो बुझ्यो भने हाम्रो परम्परा, संस्कृति, जीवनशैली फरक भए पनि हामी एकाकार भएर रहन सक्थ्यौँ, अथवा हामी ऋषिमुनिका सन्तान भएर बाँच्न सक्थ्यौँ, आफ्नै भूमिका देवी देवताका उपासक भएर बस्न सक्थ्यौँ।
0: हस् त, यहाँलाई धेरै धेरै धन्यवाद, साउने सोमबारका सन्दर्भमा यति धेरै जानकारी राखिदिनु भयो।
1: हस्, मलाई पनि यो शुभ अवसर दिनुभएकोमा रेडियो नेपाल परिवारप्रति म कृतज्ञता ज्ञापन गर्न चाहन्छु। जय भोले, जय शिव, जय शम्भू।
2: उहाँ हुनुहुन्थ्यो धर्म संस्कृतिका अध्येता हरिप्रसाद सोडारी।
3: भस्म दलेर सम्भुति मिले जीवनको रूप देखायो।

आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले हिन्दू सनातन धर्म संस्कृतिमा श्रावण महिनामा शिव आराधना सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। श्रावण महिनामै मिथिलाञ्चलमा श्रावण कृष्ण पञ्चमीदेखि मधुश्रावणी पर्व सुरु हुन्छ। यस समयमा मिथिलाका नवविवाहित नारीहरूले 15 दिनसम्म शिव, गौरी र नागदेवताको पूजा गर्दै सुखद दाम्पत्य र पारिवारिक जीवनको कामना गर्दै मधुश्रावणी पर्व मनाउँदछन्। आध्यात्मिक धार्मिक उन्नति र पारिवारिक कल्याणका लागि कालक्रम ऋतुचक्र अनुसार गरिने हाम्रा व्रत अनुष्ठानको अभ्यास र चाड पर्व जात्रा आदिका परम्पराले हाम्रा सांस्कृतिक वैभवलाई जीवन्त राखिरहेका छन् भने हामी हुनुको गौरवबोध पनि गराइरहेका छन्। हस्त, यसै भक्ति गायनसँगै आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्राविधिक सहकर्मी देवकी गौतम र प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र लाहोरेबाट आशा भोसलेको सुर, कुसुम गजमेरको रचना अनि सङ्गीत हो रञ्जित गजमेरको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले राजमार्ग प्रभावित भएका छन्। केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन जे बेसी सडक खण्डमा हरेक दिन बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्गमा सडकमा हिलो भएपछि सवारी आवागमन बन्द भएको छ। यसै गरी अर्घाखाँचीको पणिनी गाउँपालिका 2 ढुङ्गे खोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी ढोरपाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4-0 किलो र ओडा नम्बर 2 कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहितको ढुङ्गा माटो खसेपछि अरनीको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका 7 घुमाउने ओडा नम्बर 8 गेम्दी तथा ओडा नम्बर 9 बिरुवा डाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले बीपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत इच्छा कामना गाउँपालिका 2 फिस्लिङको पानी धारा र चुम खोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ। आज बिहान 2:20 बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले पहिरो पछ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताउनुभयो। अत्याधिक वर्षाका कारण बाढी पहिरोको जोखिम रहेको भन्दै हिजो राति बन्द गरिएको नारायणगढ मुगलिन सडक खण्ड र चितवनको पृथ्वी राजमार्ग क्षेत्र पहिरो पछ्याएपछि सञ्चालनमा आउनेछ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भागका केही स्थान मा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा तथा मध्य प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका थोरै स्थानहरूमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमान सिंह राईद्वारा गत असार 32 गते जारी परिपत्रमा सो अनुरोध गरिएको छ। संघीय सरकारको सो परिपत्रबाट चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचलाई थप व्यवस्थित मर्यादित हुने र सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ। यसैबीच यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकहरूको विवरण माग गरेको छ। यही साउन 1 गते विभागले काउन्सिललाई पत्राचार गर्दै सो विवरण माग गरेको हो। चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षति बापत 1,29,98,307 रुपियाँ राहत वितरण गरिएको छ। वन्यजन्तुका कारण भएको मानवीय क्षति सहित अन्न बाली तथा पशुधन क्षति बापत सो रकम राहत वितरण गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट 4 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका 1 नारायण चौरबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोन सहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी अजय महत्तरा र बाँकेका आदित्य वाल्मीकि रहेका छन्। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पुगेको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले इरानमाथि लगातार 9 रात हवाई आक्रमण सुरु गरेको जनाएको छ। सेन्टकमले हर्मुज जलमार्गमा व्यापारिक जहाजमाथि हुने आक्रमणमा प्रयोग गरिएका इरानका सैन्य क्षमताहरू कमजोर पार्ने उद्देश्यले हवाई कार्यवाही जारी राखिएको दावी गरेको छ। यसैबीच उत्तरी इराकमा खसेको इरानी ड्रोनबाट बाँकी रहेको विस्फोटक सामग्री नियन्त्रित रूपमा निष्क्रिय पार्ने क्रममा 1 अमेरिकी सैनिकको मृत्यु भएको सेन्टकमले जनाएको छ। र अब खेल समाचार। साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्युयोर्क स्थित न्युजर्सी स्टेडियममा गैराती भएको खेलको निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेरान टोरेजले गोल गरे। उनले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरुद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
5: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
6: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
5: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
7: अब सुनाउँछौ करिब बिहानको 11 बजेसम्म आधुनिक गीतहरू। सुरुवातमा सुनाउँछौ अर्जुन सुनामको स्वर, सुमन श्रापितको रचना अनि सङ्गीत हो बिबी अनुरागीको।

भर्खरै सुनायौं मान्डवी त्रिपाठी र जगदीश समालको स्वरमा रहेको आधुनिक गीत बी पाण्डेको रचना अनि संगीत हो प्रवीण बराइलीको। तपाईँ यति बेला रेडियो नेपाल सुन्दै हुनुहुन्छ र हामी तपाईँलाई आधुनिक गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ विमला परियारको स्वर राजेश कुमार श्रेष्ठको रचना अनि संगीत हो राजेश कुमार श्रेष्ठकै।

भर्खरै सुनायौँ सञ्जीव चौधरीको सुर, प्रमोद ढुङ्गानाको रचना अनि सुवर्ण लिम्बुको सङ्गीतमा रहेको आधुनिक गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौँ देव कुमार द्रविडको सुर, रचना अनि सङ्गीत गायक स्वयंकै

भर्खरै सुनायौं ओम गुरुङको सुर, सन्तोष गुरुङको रचना अनि संगीत हो गोपाल गुराँसको। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई आधुनिक गीतहरू सुनाइरहेका छौँ। यो क्रम रहनेछ करिब बिहानको 11 बजीसम्म। अब सुनाउँछौ हेमन्त शर्माको सुर, रचना अनि संगीत हो एक नारायण भण्डारीको।

नरेश भट्टराईको रचना तथा तारा प्रकाश लिम्बुको संगीतमा रहेको आधुनिक गीत सुनायौं। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौं कञ्चन थलाङको स्वर, सन्त कुमार आङदाम्बेको रचना अनि संगीत हो खगेन्द्र कुमार लिम्बुको।

माफ गर्नुहोला आदरणीय श्रोता, केही बेर अगाडि यहाँले सुन्नुभयो कञ्चन थलाङको स्वर, नरेश भट्टराईको रचना अनि सङ्गीत तारा प्रकाश लिम्बुको, र भर्खरै सुन्नुभएको आधुनिक गीत जस्तो सुब्बाको स्वर सन्त कुमार आङदम्भेको रचना अनि सङ्गीत हो खगेन्द्र कुमार लिम्बुको। आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ। मेन गुरुङको स्वर, राजेन्द्र थापाको रचना अनि सङ्गीत हो बसन्त सापकोटाको। यसपछि यहाँहरूले ठिक 11 बजी बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले राजमार्ग प्रभावित भएका छन्। केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट नेपाल थोक कटुन्जे बेसी सडक खण्डमा हरेक दिन बेलुका 6 बिहान 4 सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका सवारी साधन सञ्चालनमा अर्को सूचना नभएसम्म रोक लगाइएको प्रहरीले जनाएको छ। इलाम नगरपालिका 9 राज दुवाली स्थित मेची राजमार्गमा सडकमा हिलो भएपछि सवारी आवागमन बन्द भएको छ। यसै गरी अर्घाखाँचीको पणिनी गाउँपालिका 2 ढुङ्गे खोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी ढोर पाटन सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 4-0 र वडा नम्बर 2 कोदारी क्षेत्रमा पहिरो तथा लेदोसहितको ढुङ्गा माटो खसेपछि अरनीको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका 8 बेलबगर क्षेत्रमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका 7 घुमाउने वडा नम्बर 8 गिम्दी तथा वडा नम्बर 9 बिरुवा डाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेकाले बीपी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनका 2 ठाउँमा खसेको पहिरो पछ्याइएको छ। धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन। पृथ्वी राजमार्ग अन्तर्गत इच्छा कामना गाउँपालिका 2 फिस्लिङको पानीधारा र चुम खोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो। आज बिहान खसेको पहिरो पछ्याएर 9:30 सडक सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार धादिङको जवाङ खोलामा पहिरो झरेकाले चितवनतर्फको पहिरो पछ्याए पनि गाडी सञ्चालन हुन भने सकेको छैन। चितवनतर्फका गाडीलाई चुम्लिङटार कुरिनटार र मुगलिनमा रोकिएको छ। नारायणगढ़ मुगलिन सडक खण्डबाट पोखरातर्फ जाने आउने गाडी बिहानैदेखि सञ्चालनमा छन्। स्थानीय प्रशासनले पहिरोको जोखिम हुन सक्ने जनाउँदै गैरातीदेखि सवारी साधन आवागमनमा रोक लगाएको थियो। नारायणगढ़ मुगलिन सडक खण्ड र पृथ्वी राजमार्गमा सवारी रोकिएको हो। गैरातीबाट रोकिएका सवारी साधन अझैसम्म सञ्चालन हुन नसक्दा सडकमा सवारीको लाम लागेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। विभागका अनुसार देशभर अधिकांश स्थानमा बादल लागेको छ। कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा तथा मध्य प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भागका थोरै स्थानमा तथा बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 3 नेपाली सेनाले सकुशल फेरा पारेको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाटा निकुञ्जभित्र जङ्गलमा बेलडाँडी गाउँपालिका 2 लक्ष्मी थापा मगर, सीता चौधरी र मन्जु राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएको छ। 3 निकुञ्जभित्रको लल्लेरी पोस्टबाट करिब 4 टाढाको दूरीमा सेनाले फेला पारेको हो। सेनाका अनुसार बेलडाँडीका 3 हिजो लुकी छिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। त्यसै गरी शुक्ला फाटाभित्र अहिले भीमदत्त नगरपालिका 19 बागफाटाबाट प्रवेश गरेको 14 महिलाको समूह सम्पर्कविहीन छ। रणसिंह दलगणका अनुसार सम्पर्कविहीन महिलाहरूको खोजी कार्यका लागि ठूलो संख्यामा निकुञ्जभित्र सैनिक टोली परिचालन भएको छ। बागफाटा क्षेत्रबाट हिजो दिउँसो महिला च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमान सिंह राईद्वारा गत असार 32 गते जारी परिपत्रमा सो अनुरोध गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पुर्याएको क्षति बापत 1,29,98,307 रुपियाँ राहत वितरण गरिएको छ। वन्यजन्तुका कारण भएको मानवीय क्षतिसहित अन्न बाली तथा पशुधन क्षति बापत सो रकम राहत वितरण गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताउनुभयो। प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट 4 पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका 1 नारायण चौरबाट इन्टरनेट सर्भर सिम कार्ड ल्यापटप र मोबाइल फोन सहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कालीकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महत्तरा र बाँकेका आदित्य वाल्मिकी रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेन्ट्रल कमान्ड सेन्टकमले इरानमाथि लगातार 9 रात हवाई आक्रमण सुरु गरेको जनाएको छ। सेन्टकमले होर्मुज जलमार्गमा व्यापारिक जहाजमाथि हुने आक्रमणमा प्रयोग गरिएका इरानका सैन्य क्षमताहरू कमजोर पार्ने उद्देश्यले हवाई कार्यवाही जारी राखिएको दावी गरेको छ। यो सँगै बिहान 11 समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो 11 समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा राधिका ओझा अनि उद्घोषणतर्फ विमला राई र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 सम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम हाम्रो चासो। त्यसपछिको समयमा दोहोरी गीतहरू सुनाउनेछौँ भने 12 बजे समाचार सुन्नुहुनेछ। 12:05 के तिमी मेरो साथी बन्छौ कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ। 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 म्युजिक क्याफे कार्यक्रम सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रश्नका कार्यक्रम सुन्नुहुनेछ। यसै बिच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम हाम्रो चासो। साथमा हुनुहुन्छ रिता तिमल सिन्हा।
1: नमस्कार। उपभोक्ता हकहित र अधिकार संरक्षणका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासोमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक सोमबार बिहान 11 बजेको समाचारपछि हाम्रो चासो कार्यक्रम प्रसारण हुने गर्छ। यहाँहरूले हामीलाई मिडियम वेबका सबै फ्रिक्वेन्सीहरू लगायत एफएम स्टेसनहरूबाट 98, 100 र 103 MHz र इन्टरनेटमा रहेर www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण उपभोक्ताहरू आफूले उपभोग गर्ने वस्तु र सेवाको मूल्य, शुद्धता, गुणस्तर र परिमाणका बारेमा सचेत बन्न सकुन् भन्ने उद्देश्य हाम्रो चासो कार्यक्रमको रहेको छ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। आदरणीय श्रोताहरू, उपभोक्ता हकहित र अधिकारका विषयमा जानकारी प्रस्तुत गरिने यो कार्यक्रममा आज हामीले आयो नुनलाई छनौट गरेका छौँ। आयोडिनयुक्त नुन भनेको आयोडिन नामक सूक्ष्म पोषक तत्त्व मिसाइएको नुन हो। आयोडिन मानव शरीरका लागि अत्यन्त आवश्यक खनिज हो, जसले थाइराइड ग्रन्थीहरूबाट उत्पादन हुने हर्मोन बनाउन मद्दत गर्दछ। यी हर्मोनहरूले शरीरको वृद्धि, मस्तिष्कको विकास, ऊर्जा उत्पादन तथा शरीरका विभिन्न अङ्गहरूको कार्यलाई नियमित राख्न महत्त्वपूर्ण भूमिका खेल्दछन्। आयोडिनको कमी हुँदा गलगाँड, मानसिक तथा शारीरिक विकासमा अवरोध, सिकाइ क्षमता कमजोर हुने, गर्भवती महिलामा गर्भपतन वा मृत शिशु जन्मिने जोखिम बढ्ने तथा नवजात शिशुमा बौद्धिक विकासमा असर पर्न सक्छ। त्यसैले सबै उमेर समूहका मानिसहरूका लागि पर्याप्त मात्रामा आयोडिन सेवन आवश्यक हुन्छ। बजारमा आयो नुन प्रयोग गरेमा नकारात्मक असरहरू परेका छन् भन्ने दुष्प्रचारहरू भइरहेका छन्। साँच्चै आयोडिनयुक्त नुन प्रयोग गर्दा यस्ता किसिमका नकारात्मक असरहरू हुन्छन् त? यसकै सेरोफेरोमा रहेर हामीले स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख लीला विक्रम थापा र राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनसँग कुराकानी गरेका छौँ। सबैभन्दा पहिले स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लीला विक्रम थापासँग गरिएको कुराकानी यहाँहरू समक्ष राख्दैछौँ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा लीला विक्रम सरलाई धेरै धेरै स्वागत छ।
2: हजुर, धन्यवाद।
1: आयोडिनका बारेमा अहिले एकदमै धेरै नकारात्मक कुराहरू बजारमा छरपस्त देखिएका छन्, यसलाई स्पष्ट पारिदिनुहोस् न।
2: नेपालमा विभिन्न समयमा अब युनिभर्सिटीका स्टुडेन्टहरू र अरू अरू विभिन्न समूहले विभिन्न ठाउँमा आयोडिनको अध्ययन गर्यौँ र अध्ययनबाट त्यस्तो नतिजा आयो भनेर जुन पत्र पत्रिकामा केही वर्ष अगाडि अलिकति पत्र पत्रिकामा आएको अवस्था हो, जसले गर्दाखेरि एउटा यस्तो खालको भयो कि अब नेपाल सरकारले अहिले उपलब्ध गराएको जुन 2 बाल्यबालिका चिन्ह अङ्कित आयोडिन नुन अथवा हामीले उपभोग गर्दै आएको आयोडिन नुनमा बढी आयोडिन, चार गुणा बढी आयोडिन मिसिएको अथवा यति आयोडिन मिसिएको, यसले गर्दाखेरि विभिन्न किसिमका झन् खराब स्वास्थ्यमा खराब असरहरू भइरहेको छ भन्ने खालको एउटा जुन अफवाह अथवा यो भ्रम आइरहेको अवस्था छ। र अब अहिले यसको बारेमा हामीले अब स्वास्थ्य तथा खाद्य स्वच्छता जुन मन्त्रालयले यो विगतका दिनहरूमा पनि यसको बारेमा अब यो प्रेस विज्ञप्तिहरू, यो होइन है, यो यस्तो अफवाह, यो यस्तो यस्तो हो भनेर जुन आफ्नो पोजिसन पनि प्रेस विज्ञप्ति मार्फत पनि हामीले 2079-80 पनि प्रेस विज्ञप्ति जारी गरेका पनि थियौँ, जहाँ कि स्वास्थ्य मन्त्रालय मात्रै नभएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागका महानिर्देशक र स्वास्थ्य सेवा विभागका महानिर्देशकले ती अफवाहको बारेमा पनि हामीले उचित गरेका हौँ। तैपनि अब अहिले अलिकति कम्युनिटी अथवा पब्लिक अलिकति भाइबल छ, अब यो सामाजिक सञ्जाल र विभिन्न कुराहरूले भएको हुनाले यसमा चाहिँ अलिकति हामी सचेत हुनुपर्छ र यो आधिकारिक तथ्य र तथ्याङ्कलाई मान्नुपर्छ भन्ने चाहिँ कुरा चाहिँ त्यो।
1: अब आयोडिन शरीरका लागि अति आवश्यक छ भनिरहँदाखेरि पनि मान्छेहरू ढिके नुन सिधे नुनको युगमा फेरि फर्किने क्रम जारी रहेको छ, उहाँहरूलाई सजग अनि सतर्क बनाउन के गर्नु पर्ला त सर?
2: अब यो हामीले एउटा टेक्निकल्ली कुराहरू गर्दाखेरि अथवा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको तर्फबाट एउटा प्राविधिक कुराहरू गर्दाखेरि यो आयोडिन चाहिँ यो नेपालको उच्च भौगर्भिक बनोट छ, यो बनोटले गर्दाखेरि लामो समयदेखि कमी भएको कारणले जनस्वास्थ्यको समस्याको रूपमा रहेको कुरा यो सर्वविदितै कुरा हो। विगतमा भन्दा अहिले चाहिँ जुन अब हाम्रो सजिलैसँग विभिन्न ठाउँमा गाडी जान सक्ने, यसको ढुवानी हुन सक्ने, यसको जुन पहिला खेर जाने दरहरू जुन यी कुराहरूमा कमी आएका कुराहरू यो चाहिँ यो पनि एउटा प्रश्न हो। र अहिले विभिन्न खालको जुन खानेकुराहरू विभिन्न परिकार खानेकुराका परिकारहरू बढीभन्दा बढी परिकारहरू चाहिँ अब यो हाट बजारमादेखि लिएर सहर बजारका विभिन्न चोक चोकमा पनि जुन यो बेचबिखन हुँदै गएको कुराहरू हो। र यहाँले भन्नुभएको जस्तै मानिसहरूलाई यो आयोडिनको कमीले हुने जोखिम भनेको सबै उमेरमा हुन्छ, सबै वर्गमा हुन्छ, र जसले गर्दाखेरि शारीरिक र मानसिक रूपले जुन अस्वस्थ गर्ने कुरा विकृति हुने कुरालाई कम गर्नुपर्छ भन्ने उद्देश्यले विभिन्न समयमा अब 1960 ताकादेखि नै यो यसमा विभिन्न खालको एउटा कामहरू भएका कुराहरू छन्। होइन कुनै समयमा 85-86 एउटा समयमा यस्तो थियो कि हरेक 2 एकजनालाई गलगाँड देखिने, लाटो लठेबुरे हुने सम्मका हुँदै थियो भने अब 25 विभिन्न समयमा सरकारले स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले चाहिँ 2 चिन्ह अङ्कित आयोडिन नुन खुवाउनु पर्छ र जसले गर्दाखेरि हामीले आयोडिनको कमीले हुने समस्याहरू चाहिँ समस्याहरूलाई कम गर्दै गयो। एउटा कम्युनिटी लेभलको इन्टरभेन्सनको परिप्रेक्ष्यमा सबभन्दा राम्रो र सबभन्दा यो हामीले जुन रिजल्ट पाएको एउटा कार्यक्रम चाहिँ एउटा यो इन्टरभेन्सन पनि हो। र जुन समयमा एउटा एक समयमा चाहिँ सोसियल मार्केटिङदेखि लिएर तराईका विभिन्न बडा जिल्लाहरूमा, हिमाली जिल्लामा, पहाडका जिल्लामा सामाजिक बजारीकरणदेखि लिएर यो आयोडिन किन खानुपर्छ, कति मात्रामा खानुपर्छ, कमी हुँदाको अवस्थामा के विकृतिहरू देखा पर्न सक्छन् भन्ने कुराहरूको एकदमै इन्टेन्सिभली जुन जनचेतना जगाउने कार्यक्रम भएपछि अहिले आयोडिन भएको नुन चाहिँ खाने 90% भन्दा बढी घर धुरीहरूले खाएको छन् भनेर पनि हामीले पछिल्ला सर्वेले पाएका हौ। यो 90 नहुने कुरा हो, आवश्यक छ, तर यो समय अनुसार जुन हाम्रो सर्वे अनुसार उनीहरूले देखाएको विभिन्न अध्ययन अनुसार देखाए अनुसारले यसलाई परिमार्जन गर्दै लाने कुरामा पनि हामी अहिले काम गरिरहेका छौँ। दैनिक रूपमा 5 नुन एउटा व्यक्तिले खानुपर्छ भने त्यो 5 नुनमा कम्तीमा पनि 150 माइक्रोग्राम चाहिँ आयोडिन खानुपर्छ भन्ने चाहिँ जुन एउटा यो विश्व स्वास्थ्य संगठनको सुझाव अथवा यो रिकमेन्डेसन अनुसार नै भइरहेको छ। तर विभिन्न समयमा यसका विभिन्न खालको तथ्याङ्कहरू आएको चाहिँ हामी पाउँछौँ।
1: अब आयोडिनको कमीले गर्दा गलगाँड आउने एक ठाउँमा छँदैछ, अन्य के कस्ता स्वास्थ्य समस्याहरू आउन सक्छन् त्यसका बारेमा पनि जानकारी गराउन सक्यौँ भने 2 अङ्कित रहेकै आयो नुनको प्रयोग सबैले गर्छन् होला कि भन्ने लाग्छ।
2: त्रेस इलिमेन्ट भन्छौँ हामी, एउटा अस्तै नभई नहुने एउटा खनिज तत्त्व आयोडिन भनेको नुनमा हामी चाहिन्छ र यो चाहिँ शरीरमा थाइरोइड हर्मोन उत्पादन गर्नको लागि नभई नहुने तत्त्व सबैमा चाहिन्छ, जसले गर्दाखेरि हामीले खानाबाट प्राप्त हुने जुन कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो अथवा पोषक सम्पूर्ण यी तत्त्वहरू चाहिँ आवश्यक हुन्छन्। र यो थाइरोइड हर्मोनको उत्पादनमा बाधा हुन गयो भने विभिन्न खालका विकृति जुन अहिले भन्यौँ गलगाँडका कुरा, लाटो लठेब्रोका कुराहरू, होइन केटिनिजम अथवा जुन गर्भवती आमाहरू चाहिँ बच्चा चाहिँ गर्भमै तुइने कुराहरू छन्, सुस्त मनस्थिति हुने कुराहरू छन्, यसले गर्दा चाहिँ यो व्यक्ति होइन कि व्यक्ति समाज र राष्ट्रमै यसको कमीले हुने समस्या असाध्यै अलिकति ठुलो स्केलमा अलिक भयावह लाग्दो स्थिति चाहिँ छ। तर अब अहिले विगतका दिनहरूमा युनिभर्सल आयोडिनको चाहिँ जुन एउटा स्ट्राटेजी ल्याइसकेपछि अहिले चाहिँ यो यी समस्याहरूबाट अहिले अहिले देखिएका छैनन् र हामी अहिले त्यो अवस्थामा छैनौँ। तर यहाँले अहिले भन्नुभएको जस्तो अब यो विभिन्न खालको अपवाह विभिन्न समयमा भएका यी अलिकति सिग्निफिकेन्ट र साइन्टिफिक जुन अध्ययन अनुसन्धानहरू भन्दा पनि अलिकति अधिकांश चाहिँ भरपर्दो र विश्वासिलो मान्न नसकिने खालका अध्ययन अनुसन्धान पनि पत्र पत्रिकामा लेखिहाल्ने गरिदिने हाल्ने कुराले गर्दा अलि यो अफवाह को कारणले अलिकति एउटा जनमानसमा त्रास छ, जसले गर्दाखेरि अरू विकल्पहरू अप्नाइरहेको अवस्था छ, जसले गर्दा अहिलेको जुन पिङ्क सल्ट विभिन्न खालको जुन बाहिरबाट आएको आयातित नुनहरू छ त्यो नुन पनि अब यो खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ल्याएर त्यो नुनको पनि टेस्ट गरेको छ। त्यो टेस्ट गर्दा पनि आयोडिन जति मात्रामा हुनुपर्ने हो त आयोडिन चाहिँ त्यसमा मिसाएको छैन भन्ने पनि प्रतिवेदनमा आएको छ। किनभने सोडियम पोटासियम क्याल्सियम र विभिन्न नुनिलो तत्त्व भनेको अर्कै तत्त्व हो। आयोडिन भनेको चाहिँ नुनिलो तत्त्व होइन कि, यो चाहिँ एउटा खनिज तत्त्व, मान्छेलाई नभई नहुने चिज यसरी नुनमा मिसाउन उपयुक्त हुने भएको हुनाले अध्ययन अनुसार देखा अनुसारले नुनमा मिसाएको मात्रै हो। र यो चाहिँ त्यो अनुसारले अब यो टेक्निकल्ली हेरेर यो कति मिसाउने के गर्ने भनेर यो टेक्निकल विषयहरूमा पनि अलिक काम भइरहेको कुरा चाहिँ छ।
1: अब हामीले हेर्ने हो भने प्रत्येक घरधुरीमा यदि 5 मान्छे बस्छन् भने 1 चाहिँ थाइरोइडको औषधि खाएको देखिन्छ। यो थाइरोइडको औषधि खानुपर्ने अवस्था आयोडिनकै उचित मात्रामा प्रयोग नगरेरै हो कि अरू केही कारण होला, त्यसको बारेमा पनि केही बताइदिनुहोस् न सर।
2: अब यहाँले बडा राम्रो प्रश्न गर्नुभयो, एकदमै यो त टु द टेक्निकल कुरा हो। जस्तो अहिले जुन बजारमा अहिले यो देखिएका कुराहरू छन् आयोडिन, अहिले मैले भने हर्मोन, यो हर्मोन उत्पादनका लागि नभई नहुने तत्त्व हो मानव शरीरमा, त्यसले गर्दा यो हामीलाई यो थोरै चाहिन्छ तर नभई हुँदैन। त्यसले गर्दा अब आयोडिनको कमीले गर्दाखेरि हुने समस्या र बढीले गर्दा पनि समस्या हुन्छ भन्ने एउटा सिद्धान्त त एउटा प्रिन्सिपल एउटा हुने विषयहरू भयो। र अब अहिले के छ भने विभिन्न इन्डोक्राइनोलोजिस्टहरूले आफ्नो ठाउँबाट विभिन्न केस स्टडीहरू गरिरहेको अवस्था छ, अरू अवस्था छ। तर आयोडिनकै कारणले चाहिँ यो जस्तो थाइरोइड को समस्या भएको हो भनेर चाहिँ जस्तो नेपालमा पनि विभिन्न समयमा विभिन्न ठाउँमा एउटा अध्ययनहरू भएको देखिन्छ। अझै पनि अब कति ठाउँमा अध्ययन होला, जस्तो चरक अस्पताल पोखरामा पनि भएको एउटा अध्ययन छ, पिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पटक पटक भएको अध्ययनहरू छ। र त्यो अध्ययनमा पनि यो थाइयो चाहिँ आयोडिनकै कारणले नै यो थाइरोइडको समस्या भएको महिलाहरूमा अथवा अरूमा भन्ने चाहिँ त्यो ठ्याक्कै चाहिँ अब अरू हुनसक्छ भन्ने चाहिँ छ। अब अहिले त्यो यसमा पनि हामीले अहिले कति धेरै आयोडिन खाएका छौँ त अहिले जुन हामीले गरेको यो पछिल्लो विभिन्न खालका सर्वेमा पनि हेर्दाखेरि के देखिन्छ भने असर हुने किसिमको जुन एउटा त्यो मात्रामा हामी पुगेका छौँ कि छैनौँ भनेर पनि हामीले विभिन्न खालको विश्लेषण गरेर हेरेका छौँ। त्यो चाहिँ के देखिन्छ भने डब्ल्युएचओकै यो उसले पनि के भन्छ त भने प्रतिदिन 5 नुन खानुपर्छ भन्ने कुरो अहिले जुन डब्ल्युएचओको रिकमेन्डेसन छ भने हामीले प्रतिदिन 2019 स्टेप सर्वेले होइन सूक्ष्म पोषक तत्व सर्वे 2016 नेपालमै भएको अध्ययनले के देखाएको छ भने 9 प्रति व्यक्ति चाहिँ 9 भन्दा बढी नुन खाएको छौँ भने चाहिँ देखाउँछ। किनभने जति बढी नुन खायो त्यति चाहिँ अब आयोडिन त्यो नुनमा आयोडिन मिसियो हुनाले बढी खाएको हौ कि भन्ने खालको एउटा त्यो हामीले हेरेका छौँ। त्यो हेर्दा पनि के देखिया छ त भन्दा अब यो चाहिँ केमा हेरिन्छ त आयोडिन स्टाटस भन्दा एउटा 6-9 उमेर समूहका विद्यालय जाने उमेरका बालबालिकामा, अरू 15-49 उमेर समूहका गर्भवती महिला र गर्भ धारणा नगरेका महिलाहरूमा पनि हेरिन्छ। प्रति यो चाहिँ पिसाबमा अलिक फेरेको जुन पिसाबमा चाहिँ यो आयोडिनको कन्सन्ट्रेसन के छ भनेर जुन हेर्ने आयोडिनको एक्सक्रेसन हेर्ने गुसमा पनि के देखिया छ भने बालबालिकाहरूमा चाहिँ 6-9 बालबालिकाहरूमा 300 चाहिँ त्यसको जुन अब हामी अप्पर लिमिट भन्छौँ त्यो 314 भएको अवस्था हो। तर गर्भवती गर्भको के अरे 15-49 उमेर समूहका जुन रिप्रोडक्टिभ एज ग्रुपका महिलाहरू र गर्भवती महिलाहरूमा चाहिँ एक्सेस भएको अवस्था चाहिँ अहिले 2016 राष्ट्रिय स्तरको सूक्ष्म पोषक तत्व सर्वेले चाहिँ देखाए अनुसार पनि त्यो होइन। र ती बच्चाहरू पनि कहाँ कहाँ बच्चाहरू भन्दा अलिकति सहर बजारको होइन बच्चाहरूमा चाहिँ छ, तर पहाडमा हिमालका त्यो रेन्जमा हेर्दाखेरि अलिकति सेग्रिएट गरेर हेर्दा पनि त्यो चाहिँ अलिक कम देखिन्छ। आयोडिनको जुन पिपिएम जुन राख्ने मात्रामा चाहिँ हामीले विचार गर्नुपर्छ भन्ने चाहिँ यसले झगझगाएको चाहिँ झगझगाएको छ तर जुन बजारमा अहिले जुन आएको अलिकति धेरै जुन ह्याबोक छ, त्यो ह्याबोक चाहिँ आएको चाहिँ अब सत्य होइन, यो प्राविधिक हिसाबले हेर्दाखेरि त्यो सत्य होइन भन्न सकिन्छ।
1: अब आयोडिन युक्त नुन जुन दुई बाल बालिकाको चिन्ह भएको छ त्यो त प्याकेटमा आउँछ, सहरको कुरा गर्ने हो भने त्यो प्याकेट फोरेर बट्टामा बिर्को भएकै बट्टामा राखेको देखिन्छ, तर गाउँ घरतिर चाहिँ त्यो नुनको प्याकेट काटेर अनि त्यो त्यत्तिकै राखिराखेको पनि देखिन्छ। यस्तो गर्दा आयोडिन उड्छ भन्ने पनि सुनिने रहेछ, यो सत्य हो कि होइन सर? यो कुरा पनि प्रश्न पारिदिनुहोस्।
2: राम्रो प्रश्न गर्नुभयो। जस्तो यहाँको प्रश्नमा मैले एउटा अरू जस्तो एउटा चाहिँ यो भोलाटाइल हो, यो उड्छ, उडेर उड्छ, यो तातोमा पनि पग्लन्छ र खेर जान्छ। जस्तो इन्डियामा गरेको एउटा अध्ययनले के देखाएको छ भने आयोडिनहरू भुट्यो, यो आयोडिनहरू नुन यो उसमा ततायो भुट्यो अथवा नुन हामीले कुनै पनि तरकारीमा हामीले खाएका जुन दाल तरकारी आदि इत्यादि कुरामा त्यो पहिला नुन हालेर सिटी लगायो भने 30%-70% आयोडिन नष्ट हुन्छ भनेर इन्डियामा गरेको एउटा अध्ययनले देखाएको छ। भनेपछि अझै पनि जुन हाम्रो नेपाली परिवेशमा हाम्रो जुन सामाजिक रीतिथिति र हाम्रो परम्परा अनुसार अथवा हाम्रो जुन खानपान पकाउने यी कुराहरूमा चाहिँ हामीले यो चाहिँ सुरुमै हालेर यो पाक्नुपर्छ भनेर जुन छिट्टी लाउने भुट्ने तताउने पकाउने कुराले गर्दा पनि त्यो आयोडिन चाहिँ अलि खेर जाने कुरा चाहिँ हुन्छ। त्यसले गर्दा हामीले बढी नै यो पिपिएमको आयोडिन खाएको सबै चाहिँ यसले चाहिँ असर गर्छ, असर भएको अथवा शरीरमा असर छ भनेर चाहिँ जुन जुन क्लेमहरू जुन पत्रपत्रिकामा लेखिएको छ त्यो चाहिँ सबै कुराहरू चाहिँ त्यो सत्य होइन भनेर यसरी पनि भन्न सकिन्छ।
1: अब नेपालमा त थुप्रै वर्षदेखि आयोडिन युक्त नुनको प्रयोग गरौँ है भनेर प्रचार प्रसार गर्दै आएको छ, जसले गर्दा गलगाँडको समस्या बिस्तारै हट्दै गएको छ, तर कुनै कुनै ठाउँमा अझै पनि गलगाँडको समस्या देखिन्छ भनिरहँदा त्यस्ता ठाउँमा बस्नेहरूलाई हामीले सजग बनाउन नसकेको पो हो कि सर?
2: यस्तो छ, अब यो चाहिँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले को चाहिँ प्रवर्धन गर्ने कुरा र अनि जनचेतना जगाउने कुराहरू र हाम्रा विभिन्न स्वास्थ्यका विभिन्न निकायहरूले स्थानीय तहसम्म त्यो निरन्तर रूपमा चाहिँ भइरहेको कुराहरू मैले जानकारी गराउन चाहे र अहिले पनि

0: तर्फबाट, र त्यो सँगसँगै मैले अहिले यहाँलाई पनि भने जुन टेक्निकल्ली पनि अब यसलाई यो समयानुकूल यसलाई परिमार्जन गर्नुपर्छ भन्नेतिर पनि विभिन्न मन्त्रालयसँग यो सहजीकरण गर्ने कुराहरू, प्राविधिक रूपले चाहिँ यो प्रेजेन्टेसन गर्ने कुराहरू पनि हामीले गरिरहेका छौँ।
1: अब हामीले स्वास्थ्यकर जीवन शैली अपनाउनका लागि चाहिँ नुन सेवनलाई कसरी ब्यालेन्समा राख्ने, यसको बारेमा केही सुझाव पनि दिइदिनुहोस् न सर।
0: हामीले नुन बढी खाइरहेका छौँ, नुन बढी खाँदाखेरि नसर्ने रोगदेखि लिएर विभिन्न यो स्वास्थ्यमा नकारात्मक असरहरू भइरहेका अब हाम्रा विभिन्न तथ्य तथ्याङ्कले पनि देखाउँछ। र हामीले अहिले जुन पत्र पत्रिकाहरूमा यहाँहरूले कतिको यो नोट गरेका छौँ, नुन चाहिँ नेपाली परिवारले अथवा घरधुरीले नुन बढी खाएको भनेर पनि अध्ययनले देखाएको छ। 5 ग्राम खानुपर्ने, 9 ग्राम भन्दा बढी नुनको बारेमा कहिल्यै पनि कुनै खालको पनि यो पत्र पत्रिकामा यस्तो उयोहरू आउँदैन। नुनमा मिसाएको आयोडिन चाहिँ थपेर आयोडिनको विषयमा चाहिँ कुराहरू आउँछ। र यो 90 नहुने यो तत्त्व हो, थोरै चाहिन्छ। तर जुन समय समयमा अब नेपाल सरकारले जस्तो अब अहिले पनि यो 2026 राष्ट्रिय स्तरमै हामीले सूक्ष्म पोषक तत्त्वको सर्वेक्षण गर्दैछौँ। र यो भनेको अब अहिले हामीले यो समयमा वर्ष दिनमा यसको हामी रिपोर्टहरू आउँछ, यो हामी गर्ने अहिले प्लान गरिराखेका छौँ। यो गरिसकेपछि पनि अझै पनि यो पछिल्लो समय के छ त, यो स्कुल एजको बालबालिकामा र यो रिप्रोडक्टिभ एज ग्रुपको महिलामा र यो गर्भवती महिलामा जुन विभिन्न विश्व स्तरमै जुन हेरिन्छ पिसाबमा जुन आयोडिनको मात्रा के छ भने हेरिन्छ, त्यही नै अहिले हामीले हेर्न गइरहेका छौँ। र पछिल्लो समय हामीलाई अवश्य पनि यो नयाँ तथ्याङ्कहरू आउँछ, त्यो नयाँ तथ्याङ्कले पनि हाम्रा नीति नियम बनाउनलाई पनि यो सहयोग हुन्छ एउटा यो विषय। र मैले भन्नुपर्दाखेरि अब अहिले विभिन्न खालको मिडियामा आएका कुराहरू र अथवा पत्र पत्रिकामा आएका कुराहरूलाई हेर्ने कुरो एउटा आफ्नो विषय भयो, तर आधिकारिक जुन निकायहरूबाट जुन भएका कुराहरूलाई चाहिँ मध्यनजर गरेर भइरहेको जुन डर त्रासले गर्दा अरू जुन आयोडिन नभएकै नुनहरू यदि खान हामीले थाल्यौँ भने विभिन्न उमेर समूहका व्यक्तिहरूलाई जुन यसले असर गर्ने कुरा यो त आजको भोलि त गर्दैन, यो त 5 वर्ष 7 वर्ष 10 वर्षपछि बल्ल यसको प्रभाव देखिन्छ। अनि फेरि हामी कतै फेरि त्यो हिजोका दिनमा हरेक प्रत्येक 2 जनामा 1 जना व्यक्तिलाई जुन आयोडिनको कमीले हुने जुन विकृतिहरूको त्यो समस्यामा पुग्यौँ, एउटा गर्भवती महिला एउटा किशोरी फेरि त्यो गर्भमा हुँदाखेरि उनको बच्चा तुइने अवस्था आयो होइन भन्ने त्यो चाहिँ र अनि सूक्ष्म मनस्थिति हुने कुराहरू आयो भने त्यो चाहिँ सबभन्दा डरलाग्दो स्थिति त्यो हो। त्यसलाई मध्यनजर गरेर हामीले विभिन्न ठाउँमा भएका अध्ययन अनुसन्धानहरूलाई चलाउँ हेरौँ र त्यसको एउटा आधिकारिक साइन्टिफिक अध्ययनलाई आधार मानेर यो जुन दैनिक उपभोग गर्ने उसमा पनि हेरौँ भन्ने खालको चाहिँ म यो सबैमा यो आग्रह गर्न चाहन्छु।
1: अहिले यहाँहरू समक्ष हामीले राख्यौँ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापासँग आयोडिन युक्त नुनको सेरोफेरोमा रहेर गरिएको कुराकानी सुनायौँ। श्रोताहरू, भर्खरै मात्र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल खोल्नु भएको छ भने यहाँहरूले सुनिरहनु भएको छ कार्यक्रम हाम्रो चासो। हाम्रो चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापा र राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनसँग। अबको पालोमा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनसँग आयोडिन युक्त नुनकै सेरोफेरोमा हामी कुराकानी गर्दैछौँ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष

होइन, यी जिल्लाहरूमा हामीले अध्ययन गर्दाखेरि, अनुगमन गर्दाखेरि हामीले के पायौँ भने केही निस्वार्थ भएका व्यक्तिहरूले यो प्रचार गरेको पाइन्छ। र यो कुरा हामीले पहिले विगतमा पनि हामीले हेरेका थियौँ, यो पिङ्क साल्ट अथवा रक साल्ट अथवा चाहिँ तपाईँको नन आयोडाइज साल भनेर बिक्री वितरण गरेको छ। भर्खरै पनि बागलुङमा शुद्ध नुन भनेर बिक्री वितरण गरेको पाइयो, एक किलोको प्याकेटको नुन 120 रुपियाँ, त्यसमा आयोडिन पटक्कै छैन। र त्यसरी चाहिँ बजारमा बिक्री हुँदाखेरि स्थानीय प्रशासनमा चाहिँ अब सम्बन्धित निकाय खाद्य प्रविधा नियन्त्रण विभागको डिभिजन कार्यालयहरू चुप लगाएर बसेको देख्दाखेरि म अचम्मित भएको छु। किनभने यो मैले तपाईँलाई अघि पनि भने, आयोडिन यदि चाहिँ उचित मात्रामा उपभोग गरेन भने अथवा चाहिँ मानव जातिलाई धेरै ठुला रोगहरू लाग्न सक्छ। ती रोगहरूबाट बच्नको लागि नै यो आयोडिनयुक्त नुन खानुपर्ने हो। यसलाई चाहिँ तपाईँको धेरै खानु, कुनै पनि औषधि पनि त धेरै खानु हुने भने जस्तै आयोडिनयुक्त नुन पनि तपाईँको धेरै खानु हुँदैन, उचित मात्रामा उचित तरिकाले खानुपर्दछ। यदि त्यो खाएन भने हामीमा फेरि अर्को रोग लाग्छ, अघि भनेकै कुराहरू जस्तो गलत प्रचार गरियो भनेर भने मैले ती गलत प्रचारमा भनिएकै कुराहरू चाहिँ ठ्याक्कै यो आयोडिन खाएन भने रोग लाग्न सक्छ। त्यति मात्रै होइन, बालबच्चाहरूलाई तपाईँको आईको डेभलपमेन्ट हुँदैन, स्वस्थ मनस्थिति हुन्छ, तपाईँको मनोविज्ञानका जुन कुराहरू हुन्छ त त्यो चाहिँ बढ्दैन, र तपाईँको शारीरिक क्षमता बढ्दैन, र प्रतिरोध क्षमता पनि बढ्दैन। शारीरिक प्रतिरोध क्षमता हुन्छ नि हाम्रो, होइन अरू रोगबाट बच्ने त्यो पनि यो हुँदैन। अनि लुलो लङ्गलो लठेप्रो हुने वा चाहिँ गलगाँड हुने कुराहरू यो हुन्छ। अहिले तपाईँ आर्मी भन्नुहोस् न, म त अलिकति एजेड मान्छे भएकोले मैले थाहा छ, त्यहाँ धेरैजनाले थाहा छैन, नेपालमा गलगाँडका रोगीहरू थुप्रो हुन्थ्यो। गाउँघरमा टोल सहर टोलमै तपाईँको गलगाँड भएका पुरुष महिलाहरू देखिन्थे, त्यस कारण विशेष गरेर महिलाहरू बढी गलगाँड भएका देखिन्थे बजारमा। अहिले त्यो छैन। अब तपाईँको सरकारी तथ्याङ्क अनुसारमा पनि तपाईँको 10 लाख मध्येमा 4 जनामा त्यस्तो रोग देखिन्छ भन्ने कुरा आएको छ। त्यो भनेपछि त अहिले त एक हिसाबले शून्य नै भयो नि, 10 लाख भन्ने मान्छे भनेको त धेरै भयो। यस्तो अवस्थामा पनि जसरी अहिले चाहिँ आयोडिन खानु हुँदैन भनेर चाहिँ प्रचार गरेर अनि आफ्नो दुनो सुझाउने, आफ्नो नुनको व्यापार गर्ने, माने नुन पनि चाहिँ गुणस्तर भए त हुन्थ्यो। अब तपाईँलाई म अहिले भन्न चाहन्छु, रेडियो नेपाल सुनिराख्नुभएका तमाम श्रोताहरूलाई भन्न चाहन्छु, पिङ्क सल्ट भनेको के, रक सल्ट भनेको के। रक सल्ट भन्न साथी मान्छेले के बुझ्छ भने सिँडे नुन बुझ्छ, अनि पिङ्क सल्ट भन्नाले पनि त्यही सिँडे नुन नै बुझ्छ। अर्को के भने ब्ल्याक सल्ट भन्छ, यो हाम्रो चाहिँ बिरे नुन। अब यहाँ बजारमा तपाईँको बिरे नुन, त्यो बजारमा प्याकिङ गरेको नुनहरू हामीले भेटाउँछौँ, जसको मूल्य तपाईँको 1 किलो त होइन, 100 ग्रामको 300-200 लिएको पनि पाइएको छ। अनि पिङ्क सल भनेको नाममा तपाईँको जम्मा 100-150 ग्राम हुन्छ, 100-150 ग्रामको 100-150 रुपियाँ नै लिइरहन्छ। यसरी अब तपाईँ बजारमा जानुहोस्, काठमाडौँकै बजारमा, असमको बजारमा, अथवा चाहिँ तपाईँको ललितपुरको बजारमा, भक्तपुर के चाहिँ पुरानो कोर एरियामा तपाईँको यो सिने नुन ठिक्काको हुन्छ। सिने नुन भन्ने ठिक्कै हुन्छ, ढुङ्गै हुन्छ त्यो, अनि बिरे नुन भन्ने पनि ठिकै हुन्छ। तर बजारमा अहिले चाहिँ त्यो ठिकाको पाउँदैन, ठुलो पाउँछ। त्यो ठुलो भनेको तपाईँको ठिकै नुन चाहिँ पिँधेर अनि त्यसमा चाहिँ विभिन्न चाहिँ हिङसिङ राखेर त्यो कुटेर बनाएको हुन्छ बिरे नुन। अनि अर्को चाहिँ तपाईँको पिङ्क सल्ट भनेर के गरेको हुन्छ, ठिकै नुनलाई नै तपाईँको पिङ्क सल्टको नाममा बेचिरहन्छ। 1 किलोको ठिकै नुन 1 किलोको 16-17 रुपियाँ मात्रै पर्छ। अनि बजारमा तपाईँको पिङ्क सल्ट भनेर बडो मजाको तपाईँ प्याकिङ गरेर कतिमा बेचिरहेको हुन्छ, 100-150-200-300 रुपियाँमा बेचिरहेको हुन्छ। हेर्नुहोस् त, अब यो भनेको ठगी धन्दा होइन र ठगी धन्दा चलाउनको लागि अहिले आयोडिन खानु हुँदैन, आयोडिन खायो भने थाइरोइड हुन्छ, आयोडिन खायो भने यो हुन्छ, आयोडिन खायो भने त्यो हुन्छ भनेर प्रचार गरिरहेको छ। जबकि यो 100% गलत प्रचार हो, र गलत प्रचार के का लागि हो भने आफ्नो व्यापार बढाउनको लागि, अथवा चाहिँ कालो बजार बढाउनको लागि, अथवा चाहिँ कालो करतुत गरेर, कालै बजार गरेर कालो कमाई खानको लागि यसरी चाहिँ बजारमा यसो चाहिँ गोरखधन्दा गरिरहेछ एउटा कुरा। अर्को यसमा चाहिँ तपाईँको ठुल्ठुला तपाईँको व्यापारी पनि लागेको हामीले फेला पारेको छौँ। 2077 साल भने 6-7 वर्ष अगाडि, त्यो बेला तत्कालीन आफूले राज्य मन्त्री जस्तो मान्छे समेत जो उद्योगी पनि हो, त्यसले चाहिँ तपाईँको चाहिँ यसरी चाहिँ गोरखधन्दा गरेर 100 ग्रामको नुन, त्यो पनि आयो नुनै, सरकारी आयो नुनै आफ्नो बट्टामा प्याकेजिङ गरेर
35 रुपियाँमा 100 ग्रामको 35

0: बेच्यो पिङ्कल साल्ट अथवा स्प्रिङ्कल साल्ट नाउँ पनि कस्तो राम्रो, हेर्नुहोस् न तलक्क तल्किने, अङ्ग्रेजी भाषाको कुरा गर्दाखेरि उल्टा भने स्प्रिङ्कल साल्ट, तलक्क तल्किने नुन भनेर तपाईँको बट्टा सानो बट्टामा टेबल साल्टको रूपमा बेच्यो। त्यसलाई हामीले चाहिँ यो कालाबजारी भयो, यो गैर कानुनी भयो भनेर हामीले कारवाही गरेँ। कारवाही गर्दाखेरि त्यो उद्योगी जो स्वयं आपूर्ति राज्य मन्त्री थिए त्यसलाई चाहिँ कारवाही गर्दाखेरि उसले राजीनामा दिनुपर्ने अवस्था समेत सिर्जना भएको थियो। अनि यसरी तपाईँको ठुल्ठुला व्यापारी समेत जसले राज्यको नियामक निकाय समेत हेरिराखेको अवस्थाका मान्छेहरू सबै गलत धन्दामा लाग्दाखेरि अहिले यो बजारमा यस्ता कुराहरू देखिराखे।
1: अब यहाँले त पूर्वका विभिन्न जिल्लाहरू घुमेर आउनुभएको अवस्था, ग्रामीण क्षेत्रमा चाहिँ आयोडिन युक्त नुनको प्रयोग चाहिँ कस्तो देख्नुभयो, त्यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न त नि।
0: वास्तवमा साँच्चै भने यो प्रचार गलत प्रचार ग्रामीण क्षेत्रमा जहाँ पुगेको छैन त्यहाँ चाहिँ फेरि चाहिँ अहिले आय नुनको उपलब्धता अत्यन्त सहज रूपमा पुगिराखेको अवस्था छ। अहिले कहिलेकाहीँ अब तपाईँको ठेकदारले बदमासी गरेको कारणले कहिलेकाहीँ जस्तो मुगुमा अथवा गोल्पामा अलिकति समस्या आएको थियो गएको साल, त्यहाँ पनि हामीले उजुरी गरिसकेपछि नेपाल सरकारले तत्कालै आदेश दिइसकेपछि त्यहाँ नुन पर्याप्त मात्रामा पुगेको अवस्था छ। अनि अर्को कुरा तपाईँको जस्तो तराईको भाग, तराईको यो सीमावर्ती चौर बजारमा के भइरहेछ भने अहिले त्यहाँ पनि म तपाईँलाई भन्न चाहन्छु, हुने खानेले तपाईँको चाहिँ आय नुन नै खाइरहेछ, अझै नेपालमा भन्दा उता पारिपट्टि समेत आय नुन खाइरहेछ, इन्डियामा समेत इन्डियाका बजारका मान्छेहरूले त्यहाँका बासिन्दाहरूलाई भारतीय नागरिकले समेत आय नुन खाइरहेछ, किनभने आय नुन अत्यन्त स्वस्थकर पोसिलो र गुनिलो छ र त्यसमा चाहिँ आयोडिनको उचित मात्रा छ भन्ने थाहा छ, जसले थाहा छ तिनीहरूले यो उपभोग गरिरहेछ। अनि उनीहरूले के गरिरहेछ उताको फेरि बदमास उद्योगीहरूले व्यापारीहरूले के गरिरहेछन् त्यहाँबाट एउटा चाहिँ कबाडीको नुनहरू, माने कबाडी भनेको चाहिँ प्रयोग गर्नसम्म प्रयोग गरिसकेपछि उद्योग धन्दा जस्तो साबुन उद्योग हरेक उद्योगमा मलखाडो उद्योगमा धेरै उद्योगहरूमा यो नुन चाहिन्छ, अनि नुन चाहिँ तपाईँको त्यहाँ प्रयोग गरिसके बाँकी रहेको त्यो कबाडीको खाली नुनलाई प्याकेजिङ गरेर अनि विभिन्न नाम गङ्गा सङ्गा के नाउँ राखेर तपाईँको यता नेपालमा अब प्राइस चाहिँ 18 रुपियाँ आइसी लेख्छ, 20 रुपियाँ आइसी लेख्छ, 30 रुपियाँ लेख्छ आइसी, हेर्नुहोस् है 30 रुपियाँ आइसी लेखेको त तपाईँको 45 रुपियाँ पऱ्यो नि, तर बेच्छ कति भने 10 रुपियाँमा बेच्छ नेपाली 10 रुपियाँमा, अनि नेपाली जनता चाहिँ अलिकति गरिब भएकोले त्यहाँका बोर्डर एरियाका तराईका बोर्डर एरियाका नेपालीहरू अत्यन्त गरिब भएकोले उनीहरूले के खोज्छ, नुन त हो नुनिलो भएपछि पुगिहाल्यो भने त तपाईँको 45 रुपियाँ पर्ने नुन 10 रुपियाँमा बिक्री गर्दै गरेको त्यही 10 रुपियाँको नुन खाएर बस्छ। अब त्यो 10 रुपियाँको नुन भनेको न स्वस्थ गर्छ न के छ, अत्यन्त अखाद्य नुन, नुन त नुनै हो तर अखाद्य नुन, त्यस्तो नुन पनि खाइराख्यौँ हामी भेटायौँ र त्यहाँ पनि हामीले चाहिँ उपभोक्ता सचेतना कार्यक्रमहरू सञ्चालन गरेर त्यस्ता नखानु भनेर हामीले चाहिँ आयो नुनै खानुपर्छ भनेर हामीले चाहिँ जोड दिने गरेका छौँ।
1: अब आयोडिन युक्त नुन खानेकुरा पकाउँदा अन्तिममा मात्र हाल्नुपर्छ भनिने रहेछ, यो किन होला, यसको बारेमा पनि केही बताइदिनुहोस् न त नि।
0: विगतमा हाम्रो चाहिँ समाजमा के हुन्थ्यो भने दाल भात तरकारी अथवा केही लागि छ भने अचार पनि खान्थ्यो, अहिले हाम्रो सहरी जीवन यस्तो परिवर्तन भयो कि हाम्रो खाने बानी यति परिवर्तन भयो कि अहिले नुन राख्नु पर्ने आइटमहरू जस्तो तरकारी साग सब्जी के गरेर हामी एउटै एकैपटक भात मात्र खाँदाखेरि चाहिँ हामीले 5-6 वटा चाहिँ आइटमहरू नुन राखेको आइटमहरू खाने गर्छौँ, अब माछा मासु एउटा अथवा तरकारी सागसब्जी अर्को अनि अर्को फेरि तरकारी मिक्स भेज भनेर अनि त्यसपछि अचार यताउता गरेर 4-5 वटा खान्छौँ, तर हामीले यो खाने बानी चाहिँ जुन हामीले चाहिँ अहिले व्यवहारमा ल्यायौँ त्यो अत्यन्त गलत हो, किनभने तपाईँको त्यसमा नुन आयोडिनयुक्त नुनको मात्रा बढी प्रयोग हुन्छ। बजारमा अहिले जङ्क फुड अथवा त्यहाँ प्याकेज गरेका खानेकुराहरू जस्तो चाहिँ वाइवाई भयो, चाउचाउ भयो, अब तपाईँको लेजो हो, कुरकुरे भयो, दुनियाँ थरीको यो प्याकेजिङ मेटेरियल्सहरू हुन्छ नि खाद्य पदार्थहरू, खाना खाने अत्यन्त स्वादिलो मिठो हुन्छ, तर त्यसले चाहिँ त्यो जङ्क फुड भन्छ त्यसलाई, त्यो जङ्क फुडमा चाहिँ अत्यधिक मात्रामा नुन प्रयोग गरेको हुन्छ, बच्चैदेखि तपाईँको बुढासम्म हामी खाने गर्छौँ, जसले गर्दाखेरि एउटा त जङ्क फुड बिहानदेखि बेलुकासम्म खान्छौँ, अर्कोतिर हाम्रो चाहिँ खानेकुरामा धेरै आइटमहरू राख्छौँ र त्यो खानेकुरामा त्यो जम्मै कुरा गर्दाखेरि हामीले अत्यधिक मात्रामा नुन उपभोग गर्न थालेको छ, त्यसलाई हामीले म तपाईँहरूलाई चाहिँ के अनुरोध गर्न चाहन्छु भने तपाईँहरू सकेसम्म त्यो जङ्क फुड नभए जङ्क भनेको चाहिँ अङ्ग्रेजी भाषामा जङ्क भनेकै नेपाली भाषामा पत्रो हो, पत्रो खाना हो, पत्रो खाना भनेको कबाडी हो. अब हामी कबाडी खाना कति बढी खाने, नआउने कबाडी, कबाडी किन खाने, स्वास्थ्यकर गुनिलो त ताजा हामीले खाना खाऊ न, खाजा खाऊ न, घरमै बनाएको अथवा चाहिँ हामीले आफैले देखाएर आफूले हेरेर खाऊ न, त्यस्तो खान छोडेर हामीले अहिले जङ्क फुड बढी प्रयोग गर्न थालेको छ एउटा कुरा. अर्को कुरा, हामीले खाने व्यवहार परिवर्तनले गर्दाखेरि धेरै नुन मिसिएको धेरै प्रकारका आइटमहरू खान थाल्यौँ, एउटा कुरा. यो दुईवटा कुरा. अब अर्को आयो तपाईँको प्रश्नमा, यो महत्त्वपूर्ण प्रश्न के भयो भने, हामीले आयो नुन प्रयोग गर्दाखेरि अथवा नुन तरकारी सागसब्जीमा प्रयोग गर्दाखेरि पकाइसकेपछि वा पकाउने चुलोबाट निकाल्ने बेलामा अथवा चाहिँ पाक्ने बेलामा गच्छा अनुसार अथवा स्वाद अनुसार नुन मिसाइएर खायो भने हामीले त्यो नुनले चाहिँ अत्यन्त गुनिलो हामीलाई चाहिँ एउटा उब्दिन्छ, गुण दिन्छ, र त्यसले चाहिँ हामीलाई चाहिँ स्वस्थ जीवन बिताउनुको नै फाइदा गर्छ.
1: अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ. अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आम उपभोक्ताहरूलाई आयोडिन युक्त नुनका बारेमा यहाँको केही सन्देशहरू छन् त?
0: रेडियो नेपाल सुनेर राख्नुभएका तमाम श्रोताहरूलाई म हार्दिक रूपमा आग्रह गर्न चाहन्छु, तपाईँहरू बजारमा आएका हल्लाहरू नसुन्नुहोस्, आयो नुन थोरै खानुहोस्, उचित मात्रामा खानुहोस्, स्वाद अनुसार खानुहोस्, र तपाईँले चाहिँ यो पाकिसके पाक्ने बेलमा अथवा पाकिसकेपछि मात्र मिसाएर खानुहोस्. नुनले चाहिँ तपाईँलाई जीवन प्रदान गर्छ, नुनले तपाईँको जीवन रक्षा गर्छ एउटा कुरा. अर्को कुरा, अहिले जसरी यो बजारमा आइरहेछ खानेकुराहरू, तयारी खानेकुरा, त्यो तयारी खानेकुरा अथवा जङ्क फुडहरू तपाईँ कम से कम मात्र खाने बानी गर्नुहोस्, बच्चा बाल बच्चाहरूलाई पनि त्यो जङ्क फुड खाने बानी चाहिँ हटाउन लगाउनुहोस्. त्यसले गर्दाखेरि परिवार स्वस्थ हुन्छ. थोरै नुन खानुहोस्, आयो नुनै खानुहोस्.
1: उहाँ हुनुहुन्थ्यो प्रेमलाल महर्जन. आयोडिन युक्त नुनमा नकारात्मक असरहरू गर्ने तत्त्वहरू छन् त, यसकै सेरोफेरोमा हामीले कुराकानी गर्यौँ. स्वस्थ, सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो. ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ. हामीले बुझ्नुपर्छ कि अधिकार कानुनले प्रयोग गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ. उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै. तपाईँ पनि उपभोक्ता हक संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौँ. हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com, upabhokta.radionepal@gmail.com. हवस् त, अब आजको लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ. वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्रद्वय सुलोचना वज्राचार्य र देवकी भण्डारी सहित रिता तिमल सिन्हा बिदा हुन्छु. अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला. नमस्कार.
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ.
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ.
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ.
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ.
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि. फोन नम्बर 01-4530-418.

0: Kes bonus pal. Visa top and dish home. Kelko mocha pita wat my home. Bharpur manoranjan sahit matra ru 999 mai dish home ko FIFA World Cup 2026 season pass linuhos. Ra paunuhos 15 din dekhi 3 mahina samma sampurna channel herne package bonus. Yadi ajai linu bhayeko chaina bhane ajai najikai ko dealer dai marfat wa dish home ko customer support 01421766 ma samparka garnuhos. Visa top and dish home.
1: अब यहाँहरूका माझमा राख्दैछौँ दोहोरी गीत. यो पहिलो गीत रहेको छ दिनेश भण्डारी र शर्मिला श्रेष्ठको स्वरमा, रामप्रसाद नेपालको शब्द, दिनेश भण्डारीको सङ्गीतमा.

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। ठिक 12 बजे मध्याह 12 बजेको समाचार सुन्नुहुनेछ। त्योभन्दा अगाडि सुनाइरहेका छौँ दोहोरी गीत। मध्याह 12 बजेको समाचारपछि के तिमी मेरो साथी बन्छौ कार्यक्रम रुक्मिणी पोखरेलको साथमा सुन्नुहुनेछ भने, अब राख्दैछौँ दोहोरी गीत सुनाउने क्रमको अन्तिम गीत। शान्तिश्री परियार र विक्रम परियारको सुरमा रहेको छ नयन शर्माको लय शब्द सङ्कलन।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। पृथ्वी राजमार्ग अन्तर्गत चितौनका दुई ठाउँमा खसेको पहिरो पन्साइएको छ, तर दादिङतर्फ सड़क अवरुद्ध भएकाले सवारी आवागमन भने सञ्चालन हुन सकेको छैन। पृथ्वी राजमार्ग अन्तर्गत इच्छा कामना गाउँपालिका दुई फेसलिङको पानी धारा र चुम खोलामा पहिरो खस्दा सड़कमा यातायात अवरुद्ध भएको थियो। आज बिहान खसेको पहिरो पन्साएर सड़क सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दादिङको जवाङ खोलामा पहिरो झरेकाले चितौनतर्फको पहिरो पन्साए पनि गाडी सञ्चालन हुन नसकेको बताउनुभयो। लगातार वर्षा हुने सम्भावनासँगै उदयपुरमा बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानका आधारमा आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना देखिएकाले प्रशासनले पूर्व तयारीलाई तीव्र बनाउन र नागरिकहरूलाई सुरक्षित रहन अपील गरेको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमराज उपाध्यायद्वारा जारी सूचनामा विपद पूर्व तयारी तथा प्रतिकार्यका लागि सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। विशेष गरी आकस्मिक बाढी आउन सक्ने खोला, खहरे तथा नदी आसपास अनावश्यक आवजावत नगर्न र पहिरोको जोखिम भएका क्षेत्रमा अत्यधिक सावधानी अपनाउन आग्रह गरिएको छ। पूर्वाधार विकास मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत

नमस्कार नमस्कार नमस्कार, यो कार्यक्रम के तिमी मेरो साथी बन्छौ। कार्यक्रम के तिमी मेरो साथी बन्छौमा तपाईँलाई हार्दिक स्वागत गर्छौ। प्रविधि संयोजनमा साथी राधिका ओझा अनि तपाईँहरूकै सहयात्री म रुक्मिणी पोखरेल। कार्यक्रम के तिमी मेरो साथी बन्छौ हरेक सोमबार 12 बजेको समाचारपछि करिब करिब 1 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका सबै फ्रिक्वेन्सी हाम्रो एफएम ब्यान्ड 98.1 मेगा हर्जका साथै तपाईँले www.radionepalonline.com.np पनि सुन्न सक्नुहुन्छ। तपाईँले मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। तपाईँलाई जे सहज हुन्छ पक्कै पनि यी प्रविधिहरू अपनाउँदै हुनुहुन्छ होला। र यो कार्यक्रममा सहभागी हुनको लागि हामीलाई फोन गर्नुपर्ने हुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 42 11 721 42 11 736। यी दुवै फोन तपाईँका लागि खुल्ला गरेका छौँ। यदि तपाईँ एउटा असल साथी बन्न खोज्नुभएको छ र सहयोगी भावसहित साथीप्रतिको दायित्व निभाउन खोज्नुभएको छ भने तपाईँले हामीलाई टेलिफोन गर्नुहोला भन्न चाहन्छौँ। टेलिफोन हामी रिसिभ गर्छौँ। साथी साथीलाई नजिक बनाउने प्रयासमा हामी सदैव रहन्छौँ। वास्तवमा साथी भन्ने शब्द आफैमा शुद्ध र निस्वार्थ छ, कोमल शब्द हो यो, किनकि साथीको भावना साथीले नै बुझेको हुन्छ। त्यसकारण बिछोडमा आगोसरी मनमुटु पोलिदिन्छ, मिलन भएमा ओखती माया बनिदिन्छ। पाएका नम्बर गनेर चित्त बुझाउँला, नयाँ सत्मार्ग अनि साथीको साथ सँगसँगै निभाउँला। हजुर, यही भावनासहित तपाईँ आउनुभयो भने साथी बनाएको र बनेको दिगो टिका हुनसक्छ। मैले यति कुरा भनिराख्दाखेरि सबैभन्दा ठुलो पक्ष भनेको सकारात्मक सोच चाहिँ हामीभित्र हुनुपर्छ। बोली व्यवहार त भइहाल्यो होइन। जब हामीमा सकारात्मक सोचको ऊर्जा भरिन्छ, साथी बनाएको र बनेको दिगो टिका हुनसक्छ। यो कुरा मैले तपाईँहरूलाई हरेकचोटि भन्ने गरेको छु। यसलाई मनन गरेर साथीको लागि हात अगाडि बढाउनु हुन आग्रह र अनुरोध गर्छु। केही बेरमा म तपाईँका टेलिफोन रिसिभ गर्नेछु। सुरुवातमा यो साङ्गीतिक कोसेली राख्दैछु, प्रताप दास र प्रविशा अधिकारीको स्वरमा रहेको छ।

0: हजुर, मिठो साङ्गीतिक कोसेलबाट कार्यक्रमको सुरुवात गऱ्यौँ। अब भने हामी तपाईँका टेलिफोनतर्फ लाग्छौँ र हामीलाई अनलाइन सुनेर म्यासेज पनि गर्दै हुनुहुन्छ साथी भन्नको लागि। भर्सक सुन्दै त गर्नुहोस्, भर्सक फोनमै पनि ट्राई गर्नुहोला भन्न चाहन्छु। म्यासेजलाई पनि समेट्ने कोसिसमा हुनेछौँ, कतिलाई समेट्न सक्छौँ त्यो भने समयले समयलाई छोडिदिन्छौँ। आजको पहिलो कलर हाम्रो साथमा आइसक्नु भएको छ, साथी भन्नका लागि आतुर हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? हेलो
1: हजुर, नमस्ते। नमस्कार हजुर, मिस।
0: हजुर हजुर, नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ होला? यहाँको शुभ नाम?
1: आज बल्ल बल्ल फर्स्टमै फोन लाग्यो मिस, बल्ल बल्ल भन्दा नि लाग्छ कहिले कहीँ त। राजु कटोल है, यता भोजुरदेखि भन्नुपर्छ है।
0: हजुर हजुर, राजुजी
1: आज पहिलो रेकर्ड राखेँ मैले। हजुर,
0: पहिलो रेकर्ड राखिदिनु भयो?
1: एकदम फर्स्टमा फोन आएको भनेको त कहिल्यै थिएन मिस, मेरो त साँच्चै भनेको। कहिले काहीँ यसो फर्स्टमा लाग्दो रहेछ क्या, ट्राई गरिराख भन्नु त।
0: ट्राई गर्नुपर्छ, गर्दै नगर्दा कसरी लाग्छ त होइन?
1: हो नि, यो साउन महिनामा चाहिँ 200 भनौँ न, साउन महिनाको पहिलो हप्तातिर छौँ। आज बल्ल पहिलो हप्तामै बोल्न पाएँ मिसमा तपाईँसँग।
0: हजुर हजुर,
1: अस्ति असारको अन्तिमतिर पनि बोलेको थिएँ, अस्ति
0: असारमा पनि लागेको थियो यहाँको फोन।
1: हो नि, लाग्छ त कहिले काहीँ,
0: कहिले काहीँ लाग्छ, खुसी पनि लाग्छ।
1: के गर्नु मिस, लाग्छ कहिले काहीँ, लाउन मन लाग्छ हो मिस, यसो कार्यक्रमतिर आइराख्न मन लाग्ने होइन। अब यसो जे कार्यक्रम राम्रो लाग्छ आफूलाई पनि मनपर्छ, धेरै राम्रो कार्यक्रम राख्नु भएको छ। यो कार्यक्रम चाहिँ सदाभरि निरन्तरता पाइरहोस् भन्ने मेरो कामना है।
0: हजुर, मन पराइदिनु भएकोमा थ्याङ्क यू भन्न चाहन्छु। अनि असारमा लागेको फोनबाट साथीहरू कति जोडिनु भयो?
1: साथीहरू त्यति बेला लगभग राम्रो साथीहरू जोडनुहुन्छ, एकजना एकजना दुईजना जति रहनुहुन्छ मसित।
0: हजुर,
1: असल साथीहरू बसिरहनुहुन्छ, रहिरहनुहुन्छ। अब त्यही हो, साथीहरू आफ्नो आफ्नो कार्य व्यस्तता हुन्छ, अब फोन बोलेर मतलब बसिरहन नि भ्याइन्छ भन्ने हुँदैन, कहिले कसो पाइन्छ। अब साथी भनेको अब बोले पनि नबोले नि एकचोटि बोलचाल भइसकेपछि, अब दुई चार महिनापछि फेरि बोलचाल हुँदा नि साथी रहिरहन्छु भन्नुपर्छ हो मिसमा।
0: हजुर हजुर, अब साथीप्रतिको केही भावना भन्नुहुन्छ यहाँले?
1: साथीप्रतिको भावना भन्नुपर्दा मिस अब केही छैन खासै भनिरहनु पर्ने त, अब म एक त आफै दृष्टिबिन पनि हो।
0: हजुर,
1: अब कतिपय साथीहरूलाई यो दृष्टिबिन भनेको के हो भन्ने कुरा पनि भन्नुहुन्छ, थाहा नहुन पनि सक्दो रहेछ कि। अनि यो म नदेख्ने मान्छे हो खासमा चाहिँ, अब म आफ्नो नदेख्ने मान्छे भने मैले यो नेपाली शब्दबाट
0: भन्नुपर्दा
1: अनि के हो त भन्नुहुन्छ, म त्यस्तो जागिरे ओर्ने केही पनि जागिरे पनि होइन, म यसो घरैसँगै घरतिर बसोबास गर्ने मान्छे हो। यदि मसँग यदि साथी बन्न चाहनुहुन्छ र बनाउन चाहनुहुन्छ भने साथी भनेको साथीको भावना बुझ्नु होला, म मिसकल चाहिँ नहान्नु होला, सकभर यसो एक दुईचोटि एकचोटि मलाई कल गर्नु होला, नम्बर दिनु होला, म नि सम्झिन्छु। दोहोरो हुन्छ साथी, एक कुरो कहिले हुँदैन। र त्यस्तै गरी म नम्बर छोड्छु है अब चाहिँ।
0: हजुर, नाम नम्बर छोडिदिनुहोस् ल।
1: मेरो नाम चाहिँ राजु कटोल हो, मेरो घर यता भोजपुरको देउराली सडानन्द नगरपालिका 12 बस्ने मान्छे हो म खासमा। अनि त्यस्तै गरी मेरो नम्बर चाहिँ रहेको छ 97-61-08-582 भन्न चाहन्छु, यसपट्टि भन्छु 97-61-08-582 सम्पर्क गरेर साथी बन्न सक्नुहुनेछ। यति भनेर बिदा भए, सदाभरि आराम रहनुहोला। नमस्ते, नमस्कार।
0: बाई, राजु कटुवाल हुनुहुन्थ्यो हामीसँग, हाम्रो माझबाट गइसक्नु भएको छ। उहाँले प्रष्ट रूपमा आफ्ना सबै कुरा राख्नुभएको छ, भावनालाई कदर गर्दै साथीको लागि हात अगाडि बढाउनुहोला भन्न चाहन्छु। म फेरि पनि म टेलिफोनतर्फै लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो
2: हेलो,
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ?
2: नमस्कार हजुर, नमस्कार।
0: शुभ नाम तपाईँको?
2: मेरो मानधोत लामा, काभ्रे।
0: हजुर मानधोतजी,
2: हजुर
0: सुन्दै हुनुहुन्छ काभ्रेमा?
2: एकदम सुनिरहेको छु दिदी।
0: हजुर, टेलिफोन पनि लाग्यो होइन, साथी बन्न खोज्दै पनि हुनुहुन्छ यहाँ?
2: हजुर हजुर।
0: साथीहरू कति हुनुहुन्छ होला अहिलेसम्म?
2: ठिकै छ दिदी, अब थोर थोरै छ।
0: हजुर, आज धेरै बनाउनु छ है त?
2: हस् हजुर।
0: साथीप्रतिको भावना केही भन्नुहुन्छ यहाँले?
2: सबै खालको साथी मनपर्छ दिदी मलाई।
0: हजुर, सम्पर्क नम्बर दिइदिनुहोस्।
2: 98-60-34-20-51 मेरो फेरि पूर्ण दोहोऱ्याउन चाहन्छु, 9860034420 असलभन्दा असल साथी आइदिनु होला भन्दै अहिले छुट्छु दिदी। ओके
0: हस् त बाई। मान्दोज लामा काभ्रेदेखि हुनुहुन्थ्यो, हाम्रो माझबाट गइसक्नु भएको छ, छुटिसक्नु भएको छ, कार्यक्रममा छौँ, फेरि पनि हामी टेलिफोन तर्फै लाग्छौँ। कहाँबाट को हुनुहुन्छ हाम्रो साथमा, कोही हुनुहुन्छ? हेलो,
3: नमस्कार, गुड आफ्टरनुन, म धरानबाट मिडिया प्रेमी शेखर प्रसाद श्रेष्ठ बोल्दैछु। हजुर
0: हजुर शेखरजी, साथी बन्न आउनुभयो।
3: हेलो
0: हजुर, आइरहेछ शेखरजी, मैले सुनिरहेको छु।
3: हेलो
0: हजुर हजुर, मैले सुनिरहेको छु शेखरजी।
3: ए हजुर हजुर, यहाँ अलिकति गडबड छ, म धरानबाट शेखर हो, म अलि यहाँ नोइजी कस्तो रहेछ, म नम्बर छोडिहाल्छु। मेरो नमस्तेको नम्बर छ 9894206302, 9894206302, र एन्सलको नम्बर छ 9819344476, 9819344476। यति भनेर म बिदाउन चाहन्छु, किनकि मेरो मोबाइलमा गडबडी जस्तो लाग्यो, पानी पनि परेको हुनाले त्यसको लागि म सोरी भन्न चाहन्छु र मैले राखेँ। हजुर
0: हस् त बाई। शेखर प्रसाद श्रेष्ठ धरानबाट हुनुहुन्थ्यो, आफ्नो नम्बर दिएर जानुभएको छ। हामी छौँ कार्यक्रम के तिमी मेरो साथी बन्छौमा, साथी बनेर बनाउने क्रम जारी नै छ। फेरि पनि टेलिफोनतर्फै लाग्छु, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो हेलो
4: हेलो
0: हजुर नमस्कार।
4: नमस्ते, नमस्कार दिदी,
0: को बोल्दै हुनुहुन्छ होला?
4: म दोलखाबाट प्रेम श्रेष्ठ।
0: प्रेम श्रेष्ठ
4: हजुर
0: हजुर, प्रेमजी दोलखाबाट तपाईँ हामीसँग जोडिनु भयो।
4: हजुर दिदी,
0: अनि योभन्दा पहिला फोन लागेको थियो कि थिएन?
4: रेड नेपालमा फोन लाग्न एकदमै गाह्रो पर्छ दिदी, एक वर्ष अगाडि लागेको थियो।
0: एक वर्ष अगाडि लागेको थियो, अब एक वर्ष पछाडि लाग्यो।
4: हजुर हजुर,
0: जे भए पनि वर्ष दिनमा सम्झिनु भयो नि यहाँले।
4: होइन दिदी, म प्रोग्राम नियमित सुन्छु, फोन डायल पनि गर्छु, अलिकति ग्याप राखेर, तर फोनै लाग्दैन कि दिदी।
0: है, गाह्रो छ नि।
4: हजुर हजुर
0: हजुर, आज लाग्यो। अब साथीहरूले सुन्दै हुनुहुन्छ, दोलखादेखि हाम्रो साथी आउनुभयो भनेर कतिपय त खुसी पनि हुनुहुन्छ होला है, किनकि हामी कतिवटा जिल्लाबाट कतिवटा जिल्लामा जोडिन्छौँ नि त, होइन? अलग अलग ठाउँबाट साथीहरू नजिक हुन्छौँ, यो कार्यक्रमले त्यसरी तपाईँलाई जोडाइदिन्छ। प्रेमजी, साथीप्रतिको भावना केही भन्नुहुन्छ?
4: मलाई साथी यस्तो उस्तो केही भन्दिनँ दिदी, मलाई समग्रमा सम्पूर्ण साथी, समग्रमा असल साथी मनपर्छ।
0: समग्रमा असल साथी मनपर्छ है,
4: अब हरेक गुण, अब हाम्रो भनौँ न सबै गुणहरू हामी मात्रै राम्रो भनेर सीमित हुँदैन दिदी, हरेक मान्छेसँग बोल्दै जाँदाखेरि, अब पछि साथीहरूसँग बोल्दै जाँदाखेरि पछि थाहा पाउने कुरा हो दिदी, त्यही भएर समग्रमा म असल साथी भन्न चाहन्छु है दिदी।
0: हजुर हजुर, पक्कै पनि। अब सम्पर्क नम्बर चाहिँ दिने बेला भयो नि।
4: हुन्छ दिदी, मलाई यदि साथी बनाउन चाहनुहुन्छ भने मेरो सम्पर्क नम्बर रहेको छ, मेरो नाम चाहिँ प्रेम श्रेष्ठ, घर दोलाखा, अनि सम्पर्क नम्बर 9944060017, 9944060017 भन्न चाहन्छु है दिदी।
0: हजुर, छुट्यौँ त अब।
4: हस् दिदी, नमस्ते,
0: बाई। प्रेमजी हुनुहुन्थ्यो दोलखाबाट, हाम्रो माझबाट गइसक्नु भएको छ, साथीको लागि सम्पर्क नम्बर छोड्नु भएको छ, टेलिफोन गर्नुहोला, साथी बन्नुहोला भन्न चाहे। फेरि पनि टेलिफोनतर्फै लाग्छु म, को हुनुहुन्छ, स्वागत छ उहाँलाई। हेलो
5: हजुर, नमस्ते,
0: नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
5: ल, तपाईँलाई आज पर्न गएको व्रतको पनि शुभकामना, मकर एघारस संक्रान्तिको पनि शुभकामना बोल्नुहुन्छ, म धनकुटाबाट सधैँ फोन गरिरहन्छु अहिले चाहिँ, म रामप्रसाद निरौला।
0: रामप्रसाद निरौला,
5: हजुर हजुर
0: हजुर, धनकुटाबाट?
5: हजुर, म धनकुटाबाट। हजुर,
0: अब साउने सक्दा त हामीले मानिसक्यौँ होइन?
5: हजुर हजुर,
0: खिर खाने 15 गते।
5: हजुर
0: हजुर, अब तपाईँले खिर पक्कै पनि बनाउनुहुन्छ, त्यतातिर हुनुहुन्छ, हामी चाहिँ आउने भयौँ है, रेड नेपालको सबैजना।
5: ए ल, हजुरहरूको धनकुटा यता घुमघाम जिल्ला पनि
0: हजुर, साथी बन्न आउनुभयो, पहिला पनि साथी बन्नुभएको छ यहाँ?
5: साथी चाहिँ बनाइरहेको, तपाईँ पहिलो स्थानको चुनाव हुँदा शोभा दिदी फागुनमा फुल्दा चुनाव चाहिँ अन्ठाइसपछि साथीमा कतिमाथि त्यसपछि बिचमा पछि पछि तपाईँ पनि बन्दै आएको फेरि फोन डायल गरौँ गरौँ लागि लोभ लाभ कि यो रेडियो नै फोन गर्न के नम्बर साह्रै सजिलो साह्रै मिठो सञ्चालक दाई दिदी हुनुहुन्छ
0: है हजुर अब केही भावना भनेर सम्पर्क नम्बर दिइदिनुहोस् है त
5: स्वभावैले राम्रो सबै श्रोता बोल्दै आउनु भयो मैले काम गरेँ तथापि सम्पर्क गरिदिनु भयो भने राम्रो हुनेछ मेरो चलचित्रको प्रचलित मोबाइल नम्बर 98 4 12 53 97 67 17 90 98 4 12 53 र 67 67 90 असल राम्रोहरू नेपालदेखि लिएर जतासुकै साथीहरूले साथी बनाउन सक्नुहुन्छ नम्बर लिनुहोला तर जाँदो दिन रेडियोमा नानी आशा पनि राख्नु होला बिल्कुलै त्यो समावेश गर्न सकिँदैन भनेअनुसारको रेडियोमा पनि आइरहेका हुँदैन गुनासो नराख्नु होला भन्दै भन्दै यो बोलाइरहेको यस कार्यक्रमको उन्नति र प्रगति गर्दै गर्दै
0: रामप्रसाद निरौला हुनुहुन्थ्यो हाम्रो चाटबाट गइसक्नु भएको छ अब एउटा फोन लिन्छु त्यसपछि केही म्यासेज अनि साङ्गीतिक कोसेली को हुनुहुन्छ हाम्रो साथमा स्वागत छ उहाँलाई हेलो
6: हजुर दिदी नमस्कार
0: को बोल्दै हुनुहुन्छ होला शुभ नाम तपाईँको
6: म यता दैलेखबाट है त म खगेन्द्र मगर बोल्दैछु
0: हजुर खगेन्द्रजी दैलेखमा सुन्दै हुनुहुन्छ रेडियो नेपाल
6: एकदम मैले अनलाइनबाट सुन्दैछु
0: हजुर थुप्रै छ नि प्रविधि तपाईँलाई जे सहज हुन्छ सुन्नको लागि होइन
6: हजुर मैले लाइभबाट नि सुनिरहन्छु अनि यता अनलाइनबाट नि सुनिरहन्छु
0: हजुर हजुर दैलेखको ठ्याक्कै कहाँ हुनुहुन्छ यहाँ अहिले
6: म दैलेखको नौमुले गाउँपालिका भन्ने ठाउँबाट बोल्दैछु दिदी
0: नौमुलेमा हुनुहुन्छ साथी बन्न पनि आउनुभयो साथी प्रतिको भावना भन्नुपर्दा केही छ
6: साथीको भावना भन्नुपर्दा आफूभन्दा ठुलालाई आदर सम्मान गर्ने आफूभन्दा सानालाई माया गर्ने होइन धन रूपको घमण्ड नगर्ने होइन अनि साथी भइसकेपछि विजयमा नछोड्ने होइन साथीत्वको भावना निभाउने होइन अनि रुचि भन्दा रेडियोहरू धेरै सुन्ने

0: छ अनि त्यहाँबाट फेरि यता हाम्रो
1: दक्षिणतिर फर्क्यो भने सुर्खेत देखियो होइन
0: हजुर
1: उतातिर अलिकति उत्तरतिर फर्क्यो भने दैलेखको देखियो सदरमुकाम ल यति भने साथीहरूले बुझिसक्नु भयो होला ओहो जानुपर्छ क्यारे दैलेख जस्तो पनि लाग्यो होला होइन हजुर अब धेरै वर्ष सुर्खेत बस्या भएर यो अनुभव सेयरिङ गर्दा मैले सुर्खेततिर जानुपर्छ झर्नुपर्छ क्या जस्तो लाग्यो होला
0: माथिबाट हेर्नु तल सुर्खेतको भ्याली देखिन्छ नि
1: हजुर हजुर
0: सिद्ध पहिलाबाट
1: हो त नि हजुर अब खगेनजी अब सम्पर्क नम्बर छोडिदिनुहोस् है त
0: मेरो अब सम्पर्क नम्बर सुन्नुपर्दा मेरो नाम चाहिँ खगेन्द्र रामजाली मगर होइन अनि मेरो सम्पर्क नम्बर रहेको छ 97-63-93-70-20 97-63-93-70-20 आएर साथी बनेर जोडिन सक्नुहुनेछ भन्दै छुट्टिन्छु नमस्कार गरेँ दिदी
1: हस् त बाबाई हामीसँग खगेन्द्रजी हुनुहुन्थ्यो दैलेखबाट हाम्रो माझबाट गइसक्नु भएको छ हामीलाई यतिखेर सुन्दै हुन्छ टङ्क प्रसाद आचार्य टङ्क आचार्य त्यसै गरी पौडेल एमपीजीले सुन्दै हुनुहुन्छ रेडियो नेपालको अनलाइनबाट त्यसै गरी मनको साथी जीवन कार्कीले 98-23-66-20-21 उहाँले कन्ट्याक्ट नम्बर छोड्नु भएको छ साथी बन्नको लागि पक्कै पनि साथी बन्नु होला भन्न चाहे सानो केसीको 98-10-34-23-23-69 रहेको छ कुमार प्रजा चितवनबाट सुन्दै हुनुहुन्छ 97-69-18 उहाँको नम्बर रहेको छ साथी बन्नको लागि राम थुलुङ राईले 97-67-18-13-98 उहाँको नम्बर रहेको छ तपाईँहरूले फोन गर्नुहोला साथी बन्नुहोला भन्न चाहे त्यसै गरी सङ्गीता लामालाई 98-60-41-89-50 कन्ट्याक्ट गर्न सक्नुहुनेछ अनलाइन सुनेर पनि म्यासेज गर्दै हुनुहुन्छ तपाईँहरूलाई थ्याङ्क यू भन्न चाहन्छु फेरि पनि म पूर्व जानकारी गराएअनुसार साङ्गीतिक कोसेल राख्छु तपाईँहरूका माझमा यो गीतपछि म तपाईँका टेलिफोन रिसिभ गर्नेछु राख्दैछु मेलिना राईको स्वरमा रहेको यो गीत

0: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
1: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
0: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
3: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
2: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
0: रेडियो नेपालद्वारा जनहितका लागि।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
6: हजुर, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम के तिमी मेरो साथी बन्छको साथमा उपस्थित भएका छौ। कोही हुनुहुन्छ हाम्रो साथमा? हजुर नमस्कार।
7: हेलो।
6: नमस्कार हजुर।
7: हेलो।
6: हजुर हजुर नमस्कार। हेलो हेलो नमस्कार। सुन्नु भएन हो? कोही हुनुहुन्छ तर टेलिफोनमा केही समस्या जस्तो छ, उहाँले सुन्न सक्नुभएको छैन हाम्रो साथबाट म बोलेको। सुन्दै हुनुहुन्छ भने उहाँलाई आग्रह गर्न चाहन्छु, नभए एकपटक राखेर फेरि प्रयास गर्नुभयो भने सहज रूपमा टेलिफोन लाग्न सक्छ। को हुनुहुन्छ? स्वागत छ उहाँलाई। हेलो हेलो
7: हेलो
6: हजुर नमस्कार नमस्कार। उहाँको टेलिफोनले त्यति साथ दिएको छैन, सहज रूपमा उहाँले हाम्रो आवाज सुन्न सक्नुभएको छैन। तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ भने तपाईँको फोन फेरि लागोस् र सहजता होस् भन्ने कामना गर्न चाहन्छु। जसको भए तापनि पक्कै पनि टेलिफोन लगाइसकेपछि नउठ्दाखेरि दुःख लाग्छ होला, फेरि पनि कोही हुनुहुन्छ, म उहाँतर्फ लाग्छु। हेलो

0: हेलो हेलो
1: हेलो
0: हजुर नमस्कार
1: हजुर नमस्कार
0: सुन्नुभयो
1: म यता उदयपुरबाट शम्भु कटुवाल
0: हजुर शम्भुजी
1: हजुर
0: सुन्न सक्नुभयो नि अहिले
1: अहिले चाहिँ अलिक क्लियर सुन्यो दिदी योभन्दा पहिला अलिकति काटिँदै आएको थियो अनि हजुर लगायत हाम्रो रेडियो नेपाल इन्टर टिम सन्चै हुनुहुन्छ दिदी हजुर
0: एकदम ठिकठाक छौँ है हामी
1: हजुर हजुर
0: अहिले तपाईँ उदयपुरबाट
1: हजुर हजुर
0: उदयपुरमा हुनुहुन्छ अलिकति टेलिफोनले साथ दियोस् भन्ने कामना गरौँ योभन्दा अगाडि कोही लेडिजको भोइस थियो उहाँको टेलिफोन लाग्न सकेन होइन उताबाट हेलो भनेर सुने मैले तर मेरो आवाज उहाँले सुन्न सक्नु भएन टेलिफोन सहजता होस् भन्ने कामना गर्छु म है शम्भुजी कट्दै भन्नुभयो यहाँले अहिले रेड नेपाल सुन्दै हुनुहुन्छ उदयपुरमा
1: हजुर म मजाले सुनिरहेको छु अब जे होस् फुर्सदको टाइममा चाहिँ अब सुन्ने मात्रै होइन फोन लाउने काम पनि हो
0: गरियो गर्नु पर्यो नि लाउनु पर्यो नि फोन होइन
1: हजुर हजुर
0: हजुर शम्भुजी
1: हजुर
0: साथी बन्न आउनुभयो साथी कति हुनुहुन्छ होला योभन्दा पहिला
1: मेरो त साथीहरू थुप्रै हुनुहुन्छ हो दिदी म त एकदम मिडिया प्रेमी हो म जताको रेडियो स्टेसनदेखि लिएर एफएमसम्म फोन गर्छु जे होस् अहिले 150-200 हाराहारीमा साथीहरू हुनुहुन्छ
0: भन्नुभयो साथीहरू आज हुनुहुनेछ होइन
1: हजुर हजुर
0: कहिलेदेखि बन्नुभएको साथी याद छ यहाँलाई
1: भयो दिदी मलाई याद छ अहिले भयो होला 10-12 वर्ष जति नै भयो दिदी अब मैले जे होस् रेडियोमा फोन चाहिँ सानैदेखि गर्थेँ अब सानोमा त्यति अनुभव भर नभर नै होला पछाडिबाट चाहिँ यसरी बोल्नु पर्ने रहेछ यस्तो रहेछ भन्ने ज्ञानहरू भएर चाहिँ अहिले हजुरको प्रोग्रामतिर सबैतिर फोन गरिन्छ साथीहरू छन् भन्नुपर्छ है
0: दिदी थुप्रै साथी कमाउनु भएको छ यहाँले
1: हजुर हजुर
0: हजुर थप साथीहरू खोज्दै हुनुहुन्छ होइन केही भावना भन्नुहुन्छ साथीप्रतिको
1: भावना म भन्छु दिदी अब साथीमा साथी भइसकेपछि सानोलाई माया र ठुलोलाई आदर गर्ने जातवात नछुट्याउने अनि धनी र के अरे अब गरिब नछुट्याउने साथीभाइलाई जस्तो समस्या परेका बेला पनि साथ दिने एक फ्यामिली जस्तो भएर बस्ने साथीहरू नै धेरै जस्तो मनपर्छ है दिदी हजुर मलाई
0: हजुर अब सम्पर्क नम्बर दिइदिनुहोस् है
1: हस् मेरो ठिकै छ अब कोही साथीहरू सम्पर्कमा आउनुहुन्छ भने मेरो चाहिँ शम्भु कटुवाल उदयपुर घर हो मेरो नम्बर यस प्रकार छ 98-60-78-70-59 फेरि एक सेकेन्ड 9860-78-70-59 चाहिँ साथी बन्न आउने साथीहरूले कल गर्न सक्नुहुन्छ भन्न चाहन्छु है दिदी हजुर
0: हजुर छुट्यो त अब अहिले
1: हस् दिदी ओके
0: हस् त बाई हामीसँग हुनुहुन्थ्यो शम्भु कटुवालजी उहाँ हाम्रो माझबाट गइसक्नु भएको छ साथीको लागि सम्पर्क नम्बर छोडेर फेरि पनि टेलिफोनतर्फै म लाग्दैछु हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ स्वागत छ उहाँलाई हेलो
2: हेलो दिदी नमस्ते
0: हजुर नमस्कार को बोल्दै हुनुहुन्छ होला
2: राजु काभ्रा
0: राजुजी साथी बन्न आउनुभयो
2: हजुर
0: हजुर कति हुनुहुन्छ साथीहरू
2: 7-10 जना हुनुहुन्छ रेडियो नेपालबाट राम्रो साथी पाएँ मैले
0: अब थप गर्न खोज्नुभयो होइन साथीप्रतिको भावना भनेर सम्पर्क नम्बर दिइदिनुहोस् है
2: अरे साथी दुःख सुखमा साथ दिने आज हाय भोलि बाई नगर्ने साथी नआइदिनु होइन नम्बर छोड्न चाहन्छु 98-6-2-86-56 फेरि 98

0: फेरि पनि म टेलिफोन तर्फ लाग्दैछु. कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई. हेलो.
1: हेलो
0: हजुर, नमस्कार.
1: नमस्ते.
0: कहाँबाट को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको.
1: हेलो हेलो.
0: हजुर हजुर, नमस्कार. सुन्दै हुनुहुन्छ?
1: सुन्दैछु दिदी. हजुर नमस्ते.
0: हजुर, शुभ नाम तपाईँको.
1: आयुष खड्का.
0: आयुषजी कुन ठाउँमा हुनुहुन्छ?
1: म अहिले चाहिँ ठ्याक्कै पशुपति छु दिदी.
0: पशुपतिमा हुनुहुन्छ?
1: हजुर, आज साउने सोमबार मुनि छुट्टी थियो, यतातिर छु.
0: भनेपछि साउने सोमबारमा पशुपति पुग्नु भएको छ यहाँ?
1: हजुर, पशुपतिमा छु. सबै हाम्रो दिदी बहिनी हरि पाइलै भएर हिँड्नु भएको छ.
0: पशुपतिको प्रत्यक्ष जानकारी, पशुपतिको परिसरको जानकारी गराइदिनु भयो यहाँले, होइन?
1: हजुर.
0: कतिको भिड छ दर्शन गर्नलाई आज?
1: भिडै छ दिदी.
0: भिडै छ है? लाइन
1: लाइन लाइन लामै देखिरहेको छु मैले.
0: ए, लाइन बसेर दर्शन गर्दै हुनुहुन्छ?
1: म नि दुई घन्टादेखि यतै छु, लामो लाइन छ.
0: लाइन बस्नुभयो नि तपाईँ पनि?
1: म पनि लाइन बसेर भर्खरै निस्केको.
0: हजुर, दर्शन गरिसकेपछि फोन गर्नुभयो, होइन?
1: हजुर
0: हजुर. साउने सोमबार पहिलो सोमबार छ, पक्कै पनि आज धेरै श्रद्धालु भक्तजनहरू पुग्नु भएको होला त्यहाँनिर, होइन?
1: हजुर, एकदम भक्तजनहरू टाढा टाढा देखि नै हुनुहुन्छ.
0: पशुपतिको पछाडिपट्टि जुन बागमती नदी बगिरहन्छ, अहिले त सफा देखिँदो रहेछ नदी पनि.
1: अहिले यो अब दुई चार दिन चाहिँ अविरल वर्षाले होला, सबै फोहोरहरू बगाएर दियोस्, राम्रै देखेको छ.
0: हजुर. आयुषजी घर कहाँ पर्यो?
1: मेरो यता काभ्रे.
0: काभ्रे, अहिले पशुपतिमा पुग्नु भएको छ, त्यहीँबाट टेलिफोन गर्नुभयो. टेलिफोन पनि लाग्यो, साथी बन्न खोज्दै हुनुहुन्छ. साथीप्रतिको भावना भन्नुपर्दा यहाँको विचारमा के भन्नुहुन्छ?
1: म साथीहरूलाई साथीको निम्ति हात बढाउन आग्रह गर्छु. उहाँहरूले हात दिनुभयो भने म पनि साथ दिन्छु है. र मसँग मेचीदेखि महाकालीसम्मका साथीहरू जोडिन सक्नुहुन्छ. जस्तो सुकै उमेरको, जस्तो सुकै खालको साथी नि मसँग जोडिन सक्नुहुन्छ भन्न चाहन्छु.
0: हजुर, सम्पर्क नम्बर दिइदिनुहोस् है अब.
1: हस्, सम्पर्क नम्बर 98031692477 98031369247. 98031369247 आउनु होला भन्न चाहन्छु साथीहरूलाई.
0: हजुर, अब छुट्यौँ त.
1: हस् दिदी,
0: हस् त, बाई बाई.
1: छुट्टिन जान.
0: आयुष खड्का पशुपति बाट हुनुहुन्थ्यो उहाँ यतिखेर, र काभ्रे घर उहाँको, त्यहीबाट टेलिफोन गर्नुभयो साथी बन्नको लागि. उहाँले आफ्नो नम्बर छोड्नुभएको छ. हामी छौँ कार्यक्रम के तिमी मेरो साथी बन्छुमा, फेरि पनि म टेलिफोनतर्फ लाग्दैछु. कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई. कोही हुनुहुन्थ्यो, उहाँको टेलिफोनले साथ दिएको छैन. अब म म्यासेजतर्फ लाग्दैछु. हामीलाई प्राप्त भएका म्यासेज पढ्नुभन्दा अगाडि टेलिफोन रिसिभ गर्नुतर्फ लाग्दैछु. को हुनुहुन्छ? हेलो. हेलो.
2: नमस्ते.
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला, शुभ नाम?
2: म चितवन रत्नगर टाढी तिलक अधिकारी.
0: तिलक अधिकारी?
2: हजुर.
0: चितवन टाढीबाट?
2: चितवन रत्नगर टाढी, म तिलक अधिकारी.
0: वा, कत्रै जोडाउनु भयो तपाईँले त, होइन? एउटा कवितै बन्दो रहेछ, क्या हो?
2: गजलै बनाएको छ यसको बाटो.
0: गजल बनाउनु भएको छ? गजल छ त नि. अधिकारी होइन, टाढी टक्क लाएर मिलाइदिनु भयो. अधिकारी, वा हो. अब त्यसभित्र के समेट्नु भएको छ त विषयवस्तु? ठिक छ, अहिले हामीसँग समय पनि कम हुन्छ है. तिलकजी, साथीप्रतिको केही भावना भन्नुहुन्छ?
2: साथीप्रति भन्दाखेरि अब म गीत सङ्गीत यो गायक प्रेमीहरूप्रति चाहिँ अति नै माया गर्छु म उहाँहरूलाई, होइन?
0: हजुर.
2: उहाँ आफू पनि गीत लेख्ने भएको, गजल लेख्ने भएको कारणले गर्दाखेरि सङ्गीत प्रेमी, साङ्गीतिक प्रेमीहरूलाई असाध्यै मन पराउँछु
0: पक्कै पनि, होइन? अब सम्पर्क नम्बर छोडिदिनुहोस्.
2: सम्पर्क नम्बर 98456062120 98456062120.
0: हजुर, छुट्यौँ त.
2: ओके, अल्सो राइट, थ्याङ्क यू, गुड बाई.
0: बाई बाई. हामीसँग तिलकजी हुनुहुन्थ्यो चितवनबाट, हाम्रो माझबाट गइसक्नु भएको छ। अब भने केही म्यासेज समेट्नेछु, त्यसपछि साङ्गीतिक कोसेली राख्नेछु तपाईँका माझमा। हामीलाई

म्यासेज अनलाइन सुनेर म्यासेज पनि प्राप्त भइरहेका छन्। सन्देश शेर्पाले आफ्नो नम्बर छोड्नुभएको छ 98625609003 98625609003 सन्देश शेर्पालाई टेलिफोन गर्नुहोला साथी बन्नको लागि। त्यसै गरी विजय खड्काले सुन्दै हुनुहुन्छ हामीलाई यतिखेर अनलाइनबाटै, सुकु चौधरीले पनि सुन्दै हुनुहुन्छ भने अरुण नदी खत्रीले बुढा नीलकण्ठबाट सुन्दै म्यासेज पनि लेख्नुभएको छ, उहाँहरूले सुन्दैछौँ भनेर टङ्कमगरले खोटाङदेखि आफ्नो नम्बर

0: टङ्कजीको नम्बर 98605923 टङ्कमा गएर टेलिफोन गरेर साथी बनाउन सक्नुहुन्छ भने हामीलाई बान्तबा जेनुजीले गुड टेलिफोन भनेर मलाई राधिका साथीले सङ्केत गर्दै हुनुहुन्छ प्रविधि कन्ट्रोल रुमबाट. म फेरि पनि टेलिफोनतर्फै लाग्न पर्ने अवस्था आयो साथीको इसाराले म टेलिफोनतर्फ लाग्दैछु. को हुनुहुन्छ? हेलो, कोही हुनुहुन्थ्यो उहाँ? आज अलिअलि टेलिफोनले हामीलाई साँच्चै के भन्नुपर्दा अलिकति साथ पनि दिएको छैन. कति बेला टेलिफोन कट्ने, कति बेला आवाज नसुनिने पनि भइरहेको छ, र पनि हामी फेरि प्रयासमै छौँ. त्यति हुँदाहुँदै पनि धेरै साथीहरूको टेलिफोन लागेको पनि अवस्था छ. कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई. हेलो
1: हजुर, नमस्ते. हजुर
0: नमस्कार. हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
2: तपाईँको कल होल्डमा राखे.
0: हेलो, उहाँको टेलिफोनले साथ दिएन. कोही हुनुहुन्थ्यो, बोल्दै हुनुहुन्थ्यो, कटेको छ. तपाईँको फेरि टेलिफोन लागोस् है भन्ने कामना गर्न चाहन्छु. कहाँबाट को हुनुहुन्थ्यो? पक्कै पनि उहाँलाई पनि दुःख लाग्यो होला, टेलिफोन लाग्दा लाग्दै कटिदियो कट्यो भन्ने भयो होला. फेरि पनि हामी टेलिफोनतर्फै लाग्छौँ. समय पनि छुट्टिँदै गएको छ. बिचमा साङ्गीतिक कसैले राखौँ कि भन्ने पनि सोच थियो हाम्रो, तर पनि समय त्यति लामो नभएको कारण टेलिफोन रिसिभ गर्नतर्फै लागिरहेका छौँ. हजुर नमस्कार.
3: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ होला? शुभ नाम.
3: म पूर्ण बहादुर राई हो.
0: पूर्ण बहादुर राई भन्नुभयो?
3: हजुर.
0: पूर्णजी कुन ठाउँबाट?
3: म धरानबाट हो.
0: धरानबाट?
3: हजुर
0: हजुर. धरान टक्क रमाइलो छ है धरानमा?
3: हजुर रमाइलो नै छ भनौँ न.
0: रमाइलो नै छ भन्नु कि छ नै?
3: हजुर छ.
0: अब धरान धनकुटा गीत पनि छ होइन, हिलेको गीत पनि छ, जे पनि रमाइलो छ है. धरानमा सुन्दै हुनुहुन्छ हामीलाई?
3: हजुर सुनिरहेको
0: छु. सुन्दा सुन्दै टेलिफोन गर्नुभयो. फोन भर्खरै प्रयास गर्नुभएको कि अघिबाट गर्दै हुनुहुन्छ तपाईँ?
3: ट्राई त मैले सुरुबाटै गरिरह हो.
0: हजुर लाग्न मात्रै गाह्रो भएको?
3: हजुर हजुर.
0: अहिले चाहिँ लाग्यो?
3: हजुर.
0: साथी कति हुनुहुन्छ तपाईँसँग?
3: साथी दुई चारजना हुनुहुन्छ.
0: दुई चार छ, अब फेरि छ थप्ने बाह्र.
3: हजुर हजुर.
0: अनि बाह्र बनाउने हो कि अलिक धेरै बनाउने हो?
3: हजुर कति हुन्छ अब हेरौँ न,
0: कति जति हुनुहुन्छ है नि त.
3: हजुर
0: हजुर. अब केही भावना भन्नुहुन्छ कि नम्बर दिइहालौँ जस्तो लाग्यो?
3: म नम्बरै दिन चाहन्छु नि.
0: ल ठिक छ.
3: हुन्छ, मेरो नम्बर चाहिँ भएको छ 9846892183. वान्स अगेन 9846832181. सरी मैले त कस्तो मिस्टेक भएको छु,
0: फेरि भन्नु न. हजुर हुन्छ,
3: 9846892183 कन्ट्याक्ट गर्नुहोस् भन्ने जान्छ साथीहरूलाई.
0: साथीहरू बाई बाई. साथीहरूले पक्कै पनि बुझ्नुभयो होला पूर्णजीको नम्बर. साथीले कन्ट्याक्ट गर्नु भन्नुभएको छ, जे पनि टेलिफोन गर्नु होला, सम्पर्कमै रहनु होला है त. फेरि पनि म टेलिफोनतर्फै लाग्छु. हाम्रो साथमा कहाँबाट को हुनुहुन्छ, स्वागत छ उहाँलाई. हजुर नमस्कार.
4: नमस्ते. नमस्कार हजुर.
0: हजुर को बोल्दै हुनुहुन्छ होला?
4: म पाँचथरबाट नयन राई बोल्दैछु. हजुर
0: हजुर नयनजी.
4: हजुर हजुर.
0: पाँचथरबाट?
4: हजुर हजुर. 10-12 चोटि कल लागिरहेको छ, रिसिभ नहुँदाखेरि अलिक दुःख लाग्यो. जस लास्टमा रिसिभ भयो, जस खुसी लाग्यो भन्नु पर्छ.
0: रिसिभ नभए पनि होइन, आज टेलिफोन कटि पनि रहेछ है. त्यस्तो भएको छ आज टेलिफोन त्यसरी, त्यो भावनाले अलि उठेको साथीहरूको पनि धोका पाउनु भएको छ बिचरा है. जसलाई हेलो भन्दैछु उहाँको पनि कटिरहेछ. नम्बर भावना नभन्ने, नम्बर टक्क छोडिदिने हुन्छ.
4: हजुर. अनि मेरो कन्ट्याक्ट नम्बर रहेको छ, तपाईँहरूले थाहै होला होइन, जस्ट एनटिसी नम्बर रहेको छ 9842410853. वान सेकेन्ड, 9842410853 र एनसेल नम्बर रहेको छ 9812970346. वान सेकेन्ड, 9812970346. जस्ट तपाईँहरूले कल गर्न सक्नुहुन्छ अथवा एसएमएस गर्दाखेरि आफ्नो नाम ठेगाना सबै लेखेर पठाउनु होला भन्न चाहन्छु, र तपाईँहरू मिस कल पनि गर्न सक्नुहुन्छ भन्न चाहन्छु, र जस्ट आफ्नै प्राइभेट नम्बरबाट कल गर्नु होला भन्न चाहन्छु. एकचोटि मेरो एनटिसी नम्बर भन्न चाहन्छु 9842410853.

0: दस तिरासी पन्ध्र अन्ठानब्बे बयालिस दस तिरासी पन्ध्र भन्दै छुट्न चाहन्छु।
1: हस् त बाबाई। नयन राई हुनुहुन्थ्यो, धेरै पटक टेलिफोन गयो, उठ्यो धन्न भन्नुहुन्छ उहाँले। आज टेलिफोनले धोका दिएको छ र हामी पनि अब कार्यक्रमको अन्तिम चरणमा आइसक्यौँ। एकजना साथीको फोन चाहिँ हामी रिसिभ गर्न भ्याउँछौँ। आजको अन्तिम लक्की को हुनुहुन्छ थाहा छैन है त। हेलो,
2: हेलो,
1: हजुर नमस्कार।
2: हजुर नमस्ते, गुड आफ्टरनुन।
1: हजुर को बोल्दै हुनुहुन्छ होला, शुभ नाम तपाईँको?
2: म भोजपुरबाट मेखु राई।
1: मेखुजी के छ हालखबर?
2: मेरो खबर सबै ठिकै छ भन्नुभएछ।
1: हजुर भोजपुरबाट हुनुहुन्छ, साथीप्रतिको भावना भन्नु न तर्फ लाग्नु है, समय छैन।
2: मलाई चाहिँ सबै खालकै साथीहरू मनपर्छ होइन।
1: हजुर
2: मेरो कन्ट्याक्ट नम्बर दिन चाहन्छु ल, 9860370970 कल गरेर असल साथी बन्न सक्नुहुन्छ भनेको। बाई
1: बाई बाई। मेखुजी हुनुहुन्थ्यो भोजपुरबाट, आजको अन्तिम कलर उहाँ हुनुभयो। अब भने हामी तपाईँका फोन रिसिभ गर्न भ्याउँदैनौँ, छुट्टिने बेला भइरहेको छ, छुट्टिने तर्खर गरिरहँदा आज हामीलाई टेलिफोन गरेर साथ दिनुहुने, अनलाइन सुनेर म्यासेज गर्नुहुने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र मलाई प्रविधि कन्ट्रोल रुमबाट साथ दिने साथी राधिका ओझालाई, राधिका ओझालाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र एउटा साङ्गीतिक कोसेली त सुम्पन छँदैछ, यो साङ्गीतिक कोसेलीपछि केही सूचना र सन्देश सुन्नुहुनेछ, त्यसपछि यहाँहरूले ठिक एक बजेको समाचार सुन्नुहुनेछ। एक बजेको समाचार सुनिसकेपछि कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ, सुन्दै गर्नुहोला रेडियो नेपाल। अब भने साङ्गीतिक कोसेल डाक्दैछु सञ्जीवनीको स्वरमा। म रुक्मिणी पोखरेल पनि यो गीत सुम्पदै छुट्टिन चाहन्छु। हवस् त नमस्कार, शुभ दिन।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका ससाना नदीमा आज भाव उल्लेख्य बढ्न सक्ने भएकोले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार गोर्खा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने ससाना नदीमा आकस्मिक बाढीको उच्च जोखिम छ। त्यस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, प्युठान, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला आसपासका ससाना आकस्मिक बाढीको जोखिममा रहेको जनाइएको छ। विभागका बाढीविद विनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपास सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। निरन्तर पानी पर्ने सम्भावनासँगै उदयपुरमा बाढी पहिरो, डुबान र गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा गड्याङगुडुङ र चट्राङ सहित मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका एक दुई स्थानमा धेरै पानी पर्ने सम्भावना रहेको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका 9 प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। कोशी प्रदेशको भोजपुर नगरपालिका 5 बोखिमस्थित मध्य पहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका 9 राजदुवाली र 5 थरको मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै मध्य पहाडी लोकमार्गको दिक्तेल भोजपुर सडक खण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत चितवनका 2 ठाउँमा खसेको पहिरो पन्छाइएको छ। पृथ्वी राजमार्ग अन्तर्गत इच्छा कामना गाउँपालिका 2 फिस्लिङको पानीधारा र चुम खोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन साथै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमान सिंह राईद्वारा गत असार 32 गते जारी परिपत्रमा सो अनुरोध गरिएको हो। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 जनामध्ये 3 जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। सेनाका अनुसार बेलडाडीका 3 जना आइतबार लुकीछिपी च्याउ खोज्न निकुञ्ज प्रवेश गरेका थिए। त्यसै गरी शुक्लाफाँटाभित्र अहिले 14 जना महिलाको समूह सम्पर्क विहीन छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन र सन्देश।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध गरिएको पछिल्लो आक्रमण इरानी आक्रमणमा मारिएका 3 अमेरिकी सैनिकको सम्मानका लागि भएको बताउनु भएको छ। जोर्डनमा 2 र इराकमा 1 अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इरान विरुद्ध फेरि अर्को चरणको आक्रमण बिहानैदेखि थालेको छ। इरानले पनि अमेरिकाका विभिन्न हितहरूमा पश्चिम एसियाका स्थानहरूमा आक्रमण जारी नै राखेको छ। अब खेलकुद। साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्युयोर्क स्थित न्यू जेर्सी स्टेडियममा भएको खेलको निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरुद्ध एक 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। रेडियो नेपालबाट 1 बजीको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजी अङ्ग्रेजीमा र 3 बजी नेपालीमा हुनेछ। हस्त, नमस्ते।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम साप्ताहिक कृषि गतिविधि। साताभरि कृषि क्षेत्रमा भइरहेका विविध कृषि गतिविधिहरूको संगालो साप्ताहिक कृषि गतिविधि।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, साप्ताहिक कृषि गतिविधि अन्तर्गत आजको कार्यक्रममा हामी साताभरिका कृषि समाचार, मौसम पूर्वानुमान र यो साता कृषकहरूले गर्नुपर्ने कृषि कर्मबारेको जानकारीमूलक सामग्री प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ कृषि समाचारबाट।
2: कृषि, वन तथा पर्यावरण मन्त्रालयले नयाँ सरकार गठन भएको 100 दिन पूरा भएको अवसरमा आफ्ना प्रमुख कार्य, हासिल भएका उपलब्धिहरू तथा आगामी दिनका प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेको छ। सिंहदरबार स्थित मन्त्रालयको सभा हलमा आयोजित पत्रकार भेटघाटमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले संयुक्त रूपमा मन्त्रालयको 100 कार्यदिनको प्रगति विवरण प्रस्तुत गर्नुभयो। कार्यक्रममा सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि उत्पादन, जलवायु वित्त, वन संरक्षण र पूर्वाधार सहजीकरणका क्षेत्रमा मन्त्रालयले ऐतिहासिक सफलता हासिल गरेको जानकारी दिनुभयो। 1,30,00,000,000 वैदेशिक मुद्रा आर्जन गरी उक्त रकम लक्षित क्षेत्रमा वितरण गरिसकिएको छ। यसलाई वन व्यवस्थापन र संरक्षणको क्षेत्रमा ठूलो सफलता मानिएको छ। GCF एडप्सन फण्ड मार्फत 85 लाख र 50 लाख अमेरिकी डलरका दुईवटा ठूला अनुदान आयोजना सुरक्षित। GEF अन्तर्गत त्रिशुली नदी बेसिनमा रैथाने माछा संरक्षणका लागि 1.37 मिलियन अमेरिकी डलर र बागमती, लुम्बिनी तथा मध्य प्रदेशका 8 पालिकामा सञ्चालन हुने जलवायु उत्थानशील धान उत्पादन परियोजनाका लागि 13 मिलियन अमेरिकी डलर स्वीकृत भई कार्यान्वयन प्रारम्भ भएको छ। त्यसै गरी कोइका नेपालसँग लुम्बिनी र सुदूरपश्चिमका 6 जिल्लामा कार्यान्वयन हुने गरी 12 मिलियन अमेरिकी डलर जलवायु उत्थानशील धान उत्पादन परियोजना सम्झौता भएको र कोरिया सरकारसँग सिन्धुलीमा डेरी उद्योग र TMR फ्याक्ट्री स्थापना गर्न 6.76 मिलियन अमेरिकी डलरको परियोजना स्वीकृत भएको बताइएको छ। लामो समयदेखि रोकिएको उखु किसानको 1,51,00,000,000 अनुदान अर्थ मन्त्रालयको समन्वयमा सफलतापूर्वक भुक्तानी गरिएको छ। बर्दियाको केही क्षेत्रमा रोकिएको सानो परिमाणको रकम साउन र भदौभित्र उपलब्ध गराइनेछ। चालु आर्थिक वर्षमा चिनी मिलबाट किसानलाई भुक्तानी हुनुपर्ने 13,76,00,000,000 मध्ये 93% रकम भुक्तानी भइसकेको छ। बीमा प्रिमियम अनुदानमा हुने क्यारी ओभरको समस्या अन्त गर्दै वैशाखसम्मको सम्पूर्ण रकम भुक्तानी भइसकेको छ। साथै आगामी आर्थिक वर्ष 2083-84 बीमा अनुदान रकम सम्बन्धित प्रदेशबाटै भुक्तानी हुने बजेट व्यवस्था गरिएको छ। किसानले पाउने दूधको प्रति लिटर मूल्य 65-66 कायम गरिएको छ। दुग्ध विकास संस्थानले कर्मचारीको गैर कानूनी दूध घिउ सुविधा कटौती गरी वार्षिक 3 करोड व्यय भार घटाएको छ भने दैनिक बिक्री राजस्व 20 लाखले बढेको छ। 26,30,601 किसान सूचीकरण प्रणालीमा सूचीकृत हुनु भएको छ र 56 पालिकामा किसान सूचीकरण कार्य सम्पन्न समेत भएको छ। चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी र साल ट्रेनिङ मार्फत 89,194 मेट्रिक टन अनुदानित मल बिक्री भइसकेको छ। साउनभित्र थप 2,10,000 मेट्रिक टन मल आयात गरिने प्रक्रिया अगाडि बढाइएको छ। पत्रकार भेटघाटमा मन्त्री गीता चौधरीले मन्त्रालयका आगामी प्राथमिकता बारे स्पष्ट पार्नुभयो। मन्त्रालयले कृषि नीति 2083 मन्त्री परिषदमा पेश गरिएको र कृषि विधेयक 2083 रायका लागि कानून मन्त्रालयमा पठाएकोले यसलाई शीघ्र पारित गरी कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो।
3: एउटा किसानको हकमा, एउटा मानव वन्य जन्तु द्वन्दको हकमा चाहिँ हामी जनतालाई जतिखेर पनि सहजीकरण गर्नको लागि तयार छौँ, त्यसमा सरकार प्रतिबद्ध छ। अर्को कुरा, हाम्रो चुरे कार्यक्रम अन्तर्गत यसपटक हामीले चुरे जोगाउन कसरी सकिन्छ त भन्दाखेरि विभिन्न खालको हामी चाहिँ पोखरी निर्माणका कुराहरू, बाँसको करिडोर बनाउने भन्ने कुराहरू, यस्ता कार्यक्रमहरू पनि हामीले काम गरि नै राखेका छौँ। माटो सुधार्नुपर्छ, माटोको सुधारिएन भने अब लङ टर्म रूपमा जान सकिँदैन। यसर्थमा हामीले हाम्रो लङ टर्म भिजन भनेको हाम्रो प्राङ्गारिक मललाई अथवा जैविक पदार्थलाई माटोमा चाहिँ जसरी हुन्छ बढाउने भन्ने लक्ष्यका साथ हिँडिराखेका छौँ। यसपटक हामीले प्राङ्गारिक मलमा केही काम गर्न खोजिरहेछौँ र आगामी दिनमा त्यसलाई चाहिँ बिस्तारै बढाउँदै लैजाने, जसले गर्दा माटोको अवस्था सुधार्दै हाम्रो जैविक पदार्थलाई बढाउनको लागि चाहिँ हामीले लङ टर्म रूपमा काम गर्न खोजिरहेछौँ। गरिरहेका छौँ। विशेष गरेर अब उद्योग फस्टाउनुपर्छ, उद्योग अरू उद्योग मात्र होइन उत्पादनसँग जोडिएको उद्योग फस्टायो भने मात्र नेपालको किसानहरूले चाहिँ सही मूल्य पाउने अवस्था रहन्छ। त्यसका निमित्त अब राज्यले नै सरकारले नै औद्योगिक क्षेत्रहरू अथवा कस्तो खालको उद्योग कहाँ खोल्ने र कुन कुन कच्चा पदार्थ कुन कुन क्षेत्रमा छन् भन्ने कुराको चाहिँ हामीले त्यसको निर्कुल निकालेर आगामी दिनमा त्यसको लागि चाहिँ अगाडि बढ्न खोजिरहेछौँ।
2: कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकार लगायत मन्त्रालय र मन्त्रालय मातहतका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो। कैलाली जिल्लामा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका गतिविधिले जिल्लाको कृषि क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याएको छ। कार्यक्रम कार्यान्वयन इकाई कैलालीकी वरिष्ठ कृषि अधिकृत सञ्जु उपाध्याय रिमालका अनुसार जिल्लामा आर्थिक वर्ष 2073-74 प्रमुख चारवटा बालीहरू गहुँ सुपर जोन, धान जोन, तेलहन जोन र माछा जोनका कार्यक्रमहरू सञ्चालनमा रहेका छन्। यी कार्यक्रम मार्फत कृषि यन्त्रीकरण, सिंचाई सुविधा विस्तार, उत्पादन तथा उत्पादकत्व वृद्धि, नयाँ पोखरी निर्माण, माछाको नस्ल सुधार र प्राकृतिक तालतलैयाको मर्मत सम्भार जस्ता महत्वपूर्ण कामहरू भइरहेका छन्। स्थानीय स्तरमा व्यवसायिक कृषिको प्रवर्धन र उत्पादकत्व वृद्धिका लागि विभिन्न पालिकाका वडाहरूमा कृषि जोन तथा सुपर जोनका कार्यक्रमहरू सञ्चालित भइरहेका छन्। स्थानीय पालिकाको 9 वडाको 1500 हेक्टर क्षेत्रफलमा धान जोन कार्यक्रम विस्तार भएको छ भने खाद्य सुरक्षा र उत्पादन उत्पादकत्व बढाउने उद्देश्यका साथ 18 वडाको 7288 हेक्टर क्षेत्रमा गहुँ सुपर जोन सञ्चालनमा आएको छ। त्यस्तै तेलहन बालीको आत्मनिर्भरताका लागि 29 वडाको 800 हेक्टर क्षेत्रमा यो कार्यक्रम लागू गरिएको छ। त्यसै गरी मत्स्यपालनलाई व्यावसायिक रूप दिन सबैभन्दा धेरै अर्थात 49 वडाको 657 हेक्टर क्षेत्रमा माछा जोन कार्यक्रम सञ्चालन भएको छ।
4: उत्पादकत्वको कुरा गर्नु पर्दा गहुँ बालीको 4.6 मेट्रिक टन प्रति हेक्टर रहेको छ भने तोरीको 1.23 मेट्रिक टन प्रति हेक्टर, बर्खे धानको 5.31 मेट्रिक टन प्रति हेक्टर, चैते धानको 6.22 मेट्रिक टन प्रति हेक्टर र माछामा कार्पको 4.79 केजी पर हेक्टर र पाङ्गासियस माछाको 36.20 केजी पर हेक्टर रहेको छ। समग्रमा भन्नुपर्दा राष्ट्रिय उत्पादकत्वको तुलनामा हाम्रो जोन सुपर जोनको प्रभाव क्षेत्रको उत्पादकत्व चाहिँ राम्रो नै देखिन्छ।
2: कृषिमा आधारित अर्थतन्त्रलाई कृषिजन्य उद्योगमा रूपान्तरण गर्दै आधुनिक, व्यावसायिक, दिगो र आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने उद्देश्यका साथ यी कार्यक्रमहरू अघि बढाइएका हुन्। नेपालकै पहिलो गौँ सुपर जोनको रूपमा 2073 पुष 6 गते कार्यालय स्थापना भई काम सुरु गरेको थियो भने 2074 सालदेखि तेलहन जोन विकास कार्यक्रम सुरु भएको थियो। जोन तथा सुपर जोन क्षेत्रमा 12 महिना सिंचाई सुविधा पुगेको छ। नवीनतम प्रविधिको प्रयोग र कृषि यान्त्रीकरणले गर्दा उत्पादन लागत घटेको छ। साथै चक्लाबन्दी खेतीको विस्तारले उत्पादन र उत्पादकत्वमा उल्लेख्य वृद्धि भएको छ।
4: चैते धानको चक्लाबन्दी कार्यक्रम पनि हामीले सञ्चालन गरेका थियौँ। यो भजनी छ नवलपुरमा शुभकामना कृषक समूहले 15 हेक्टरको चक्लामा चाहिँ बिउ उत्पादनका कार्यक्रमहरू गहुँमा, धानमा, दुवै बालीमा रहेका छन् भने त्यस्तै गरेर कृषि उपजको बजारीकरण सहयोग अन्तर्गत चाहिँ प्याकेजिङ लेबलिङको लागि कृषकहरूलाई सिड बिन त्यस्तै गरेर तिरपाल, सुपर ग्रेन ब्यागहरू वितरण गरिएको थियो। हाम्रो यो धान बालीको चाहिँ उत्पादन लागत बढ्दै गइरहेको र श्रम अभावको कारणले गर्दाखेरिमा यसै वर्ष हाम्रो कार्यक्रमको सहयोग मार्फत 4 पाङ्ग्रे धान रोप्ने मेसिन, 4-व्हीलर ट्रान्सप्लान्टर चाहिँ हामीले यो ब्रिजविद्धि कृषि सहकारी संस्था मुनुवा 4 जानकी गाउँपालिकामा चाहिँ वितरण गरिएको थियो यो 75% लागत साझेदारीमा। र सो सहकारीले चाहिँ अहिले जिल्लामै पहिलो पटक 4 पाङ्ग्रे धान रोप्ने मेसिन लिएर आएर किसानहरूलाई चाहिँ आफ्नो उत्पादन लागत न्यूनीकरण गर्न र नवीनतम प्रविधि अवलम्बन गर्नमा चाहिँ सहयोग गरिएको छ। त्यस्तै गरेर यो कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम अन्तर्गत अहिले यस आर्थिक वर्षमा 14 निजी फर्म र कृषकहरूलाई विशेष गरी युवा र विदेशबाट फर्किनुभएका कृषकहरूलाई लक्षित गरेर विभिन्न विधाहरूमा जस्तै भनौँ न बङ्गुर पालन, भैँसी पालन, त्यस्तै गरेर लोकल कुखुरा पालन, तरकारी बेर्ना उत्पादन लगायतका कार्यक्रमहरूमा चाहिँ सहजीकरण भएको थियो भने मासु निर्यातका लागि राँगा भैँसी प्रवर्धन कार्यक्रम अन्तर्गत चाहिँ 7 निजी फर्महरूलाई आफ्नो पूर्वाधार सुधार र पाडापाडी पालनमा चाहिँ सहजीकरण गरेको थियो। त्यसै गरेर यो माछा जोन अन्तर्गतका कृषकहरूले चाहिँ प्राकृतिक तथा निजी तालहरूको मर्मत सम्भार, नयाँ मत्स्य पोखरी निर्माण र यान्त्रिकरणका कार्यक्रमहरू मार्फत हाम्रो कार्यालयसँग चाहिँ प्रत्यक्ष रूपमा जोडिनु भएको छ भने अप्रत्यक्ष रूपमा हाम्रो लाभग्राही कृषक समूह, सहकारीहरू, र विगतमा सञ्चालन भएका पोस्ट हार्भेस्ट सेन्टर र कस्टम हायरिङ सेन्टरका यन्त्र उपकरणहरू चाहिँ उहाँहरूले भाडामा लिएर र आफ्नो बिउहरूलाई चाहिँ सुपथ मूल्यमा सो पोस्ट हार्भेस्ट सेन्टरहरू र बिउ उत्पादक कम्पनीहरू मार्फत चाहिँ बजारीकरण गरेर चाहिँ अप्रत्यक्ष रूपमा पनि लाभान्वित हुनुभएको छ। त्यसै गरेर हाम्रो यो जिल्लाको एउटा सफल अभ्यासको रूपमा अहिले चाहिँ हामीले जो पनि बिउ उत्पादन गरिरहनु भएको कृषक समूह सहकारीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ बिउ बिजन कम्पनीहरूसँग पहिला नै कन्ट्र्याक्ट गर्नुभएको हुन्छ र त्यो कन्ट्र्याक्ट अन्तर्गत उहाँहरूलाई बिउको सुलभ मूल्य पनि प्राप्त गर्नुहुनेछ आफ्नो उपजको भने उहाँहरूलाई बजारीकरणमा चाहिँ समस्या नभएको छ। र यसै गर्दाखेरि चाहिँ बिउ कम्पनीले पनि आफूलाई चाहिने कच्चा पदार्थ अथवा आफ्नो स्रोतहरू चाहिँ सुनिश्चित समयमै हुने हुँदाखेरिमा एउटा बिउको मूल्य श्रृङ्खलामा चाहिँ सहज रूपमा अघि बढ्न गएको देख्न सकिन्छ। त्यसरी परियोजनासँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएर कृषक समूह सहकारीहरूले चाहिँ जुन आफ्नो सिंचित क्षेत्रफल विस्तार गर्न सक्नुभएको छ, बाह्रै महिनाको सिँचाइको सुविधा पुग्न गएको देखिन्छ र यान्त्रिकरणहरू मार्फत उहाँहरूको चाहिँ आफ्नो उत्पादन लागत न्यूनीकरण भएको देख्न सकिन्छ र हामीले चाहिँ राष्ट्रिय उत्पादकत्व र प्रभाव क्षेत्रको उत्पादकत्वको तुलना गर्दाखेरि प्रभाव क्षेत्र अन्तर्गतका कृषकहरूले चाहिँ उन्नत प्रविधिहरू प्रयोग, उन्नत र हाइब्रिड बिउहरूको प्रयोग लगायतको देख्दाखेरिमा चाहिँ उहाँहरूको उत्पादकत्व वृद्धि भएको पनि देख्न सकिन्छ। यसरी कृषकहरू लाभान्वित भएको हामी अनुमान गर्न सक्छौँ।
2: परियोजना कार्यान्वयनपछि यस क्षेत्रमा किसानको जीवन स्तरमा सुधार आउनुको साथै परम्परागत कृषिलाई व्यावसायिक रूप दिन ठूलो सहयोग पुगेको कार्यालयको भनाइ छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा मौसम पूर्वानुमान। गत साता मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। मध्य प्रदेश र बागमती प्रदेशका अधिकांश केन्द्रहरूमा तथा कोशी प्रदेश र गण्डकी प्रदेशका धेरै केन्द्रहरूमा 100 मिलिलिटर भन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। साताको मध्यमा गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै केन्द्रहरूमा धेरै भारी वर्षा मापन भएको छ। देशभरका वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदर भन्दा कम वर्षा मापन भएको छ। सबैभन्दा बढी बागमती प्रदेशको चितवन जिल्ला भरतपुर केन्द्रमा 413.3 मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा सरदर भन्दा बढी अधिकतम तापक्रम र अधिकांश केन्द्रहरूमा सरदर भन्दा बढी न्यूनतम तापक्रम मापन भएको छ। आगामी साता देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। मनसुनको न्यूनचापी रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थान भन्दा माथि रहनेछ र पूर्वी भूभागमा साताको मध्यबाट सरदर स्थान भन्दा केही माथि नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना छ। कृषक दाजुभाइ तथा दिदीबहिनी, अबको क्रममा यो साता कृषकहरूले गर्नुपर्ने मुख्य कृषि कर्म।
5: भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकै बाली, तरकारी तथा फलफुल बगैँचा लगायत प्लास्टिक घर, पशु पंक्षीका खोर गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुपर्छ। 21-25 दिन भइसकेको धानको बेर्ना प्रतिरोपो 2-3 वटाका दरले रोप्न सुरु गर्नुपर्छ। हारदेखि हार 20 सेन्टिमिटर र रोपोदेखि रोपो 15 सेन्टिमिटर दूरीमा र सूचीकृत गरिएका वर्णशंकर धान 1 गोटा बेर्नाका दरले हारदेखि हार 20 सेन्टिमिटर, रोपोदेखि रोपो 20 सेन्टिमिटर दूरीमा रोप्नुपर्छ। सबै किसिमका फलफूल तथा तरकारी बालीमा विषादी राख्नै पर्ने भएमा मौसमको अवस्था हेरेर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी मात्र विषादी छर्कनुपर्छ। वर्षातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर बिसाएर मात्र प्रयोग गर्नुपर्छ। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनु पर्छ। सुन्तला जात तथा वर्षे फलफूलका गुणस्तरीय बिरुवा तयारी गरिएका खाल्डोमा रोप्नुपर्छ। बिरुवा रोप्दा जमिनबाट 1 फिट उचो बनाई ग्राफ्टिङ गर्दा जोडिएको भाग माटोले नपुरिने गरी सार्नुपर्छ। आफको रुट स्टक तयार अवस्थामा छ भने इपिको ट्रायल ग्राफ्टिङ सुरु गर्नुपर्छ। मध्य पहाडी जिल्लामा सिमी र बोडीको बिउ उत्पादनका लागि सिफारिस गरिएका जातका बिउहरू मौसमको अवस्था हेरी रोप्न सुरु गर्नुपर्छ। मध्य पहाडी जिल्लामा काउलीको सिल्भर कफ 60, व्हाइट ट्रप, सुपर व्हाइट ट्रप, तराई 1 र तराई 2 लगायतका अगौटे जातको नर्सरी राख्नुपर्छ। सेडबाट मौसमी प्याज उत्पादन गर्न 2 सेन्टिमिटर व्यासको प्याजको सेट एक लाइनदेखि अर्को लाइनको दूरी 15 सेन्टिमिटर र एक बोटदेखि अर्को बोटको दूरी 15 सेन्टिमिटर हुने गरी रोप्नुपर्छ। खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग लाग्नबाट बचाउनका लागि पानी निकासको उचित प्रबन्ध गर्नुपर्छ। रोगी बोटहरू हटाउनुपर्छ। प्रकोप भएमा कपरयुक्त विषादी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 7 देखि 10 दिनको फरकमा 2-3 पटक जरा र वरिपरि माटो भिज्ने गरी ड्रेन्सिङ गर्नुपर्छ। फागुन चैतमा लगाएको अदुवा बालीको गानो अथवा भुनी निकाल्नुपर्छ। बर्सातको समयमा मौरी घारमा खाना अथवा बनाउ मह र पराग छैन नियमित अनुगमन गर्नुपर्छ। यो समयलाई मौरीलाई चरण कम हुने हुनाले चिनी सासनी बनाएर खुवाउनुपर्छ। साथै कमिलाको नोक्सानीबाट जोगाउन घार राखेको स्ट्यान्डको सबै खुट्टाहरूमा कचौरा अथवा प्लास्टिकको बट्टामा पानी राख्नुपर्छ। भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मूत्रबाट मानिसमा सर्ने लेप्टो स्पाइरिस नामक जेनेटिक रोगको प्रकोप बढी हुने हुनाले धान खेतमा बुट लगाएर मात्र जानुपर्छ। बर्सातको समयमा खोर र गोठ वरिपरि पानी जम्ने, झाडी बढ्ने र दुलोहरूमा पानी भरिने हुनाले सर्पहरू सुरक्षित ओत खोज्न गोठभित्र पस्ने सम्भावना निकै उच्च हुन्छ। यस्तो बेलामा पशु चौपायालाई सर्पदंशबाट जोगाउन गोठको वरिपरिको भागमा वा कुना काप्सामा कार्बोलिक एसिड वा कडा गन्ध आउने फिनाइल छर्कनुपर्छ। साथै गोठको वरिपरि बाबरी, कागती र मरिच जस्ता कडा गन्ध आउने बिरुवाहरू रोप्नुपर्छ। शङ्खेकिराको प्रकोप भएको पानी जमेको ठाउँमा अथवा सिमसार क्षेत्रमा पशु चौपायालाई चराउन लैजानु हुँदैन। ती ठाउँका घाँसपात पशु चौपायाले खाँदा नामले रोग लाग्न सक्छ। तसर्थ पशु चौपायालाई घाँस खुवाउनु अघि घाममा ओइलाएर मात्र खुवाउनुपर्छ। भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा माछा पोखरीमा धमिलो पानी मिसिन दिनु हुँदैन। साथै माछा बगेर जान नदिन निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाउनुपर्छ। मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर 1155 फोन गर्न सक्नुहुन्छ। त्यसै गरी कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा सञ्चालित किसान कल सेन्टरको फोन नम्बर 1660195000 र नार्कको फोन नम्बर 1135 फोन गर्न सक्नुहुन्छ। हवस् त, यसका साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडी र महोदत्त चापागाईलाई बिदा दिनुहोस्। नमस्ते।

तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम म्युजिक क्याफेमा प्राविधिक दिदी राधिका ओझा र म सूर्य बक्तानको तर्फबाट। जीवन जिउन जाने अमूल्य छ र यही जीवन जिउन नजाने व्यर्थ लाग्न सक्छ। जीवन आफैमा एउटा अवसर पनि हो, यसको मूल्य धन पद वा प्रसिद्धिले मात्र निर्धारण गर्दैन, बरु हामीले यसलाई कसरी बुझ्छौँ र कसरी प्रयोग गर्छौँ भन्ने कुराले निर्धारण गर्ने गर्छ। सुख र दुःख जीवनका दुई पाटा हुन्। कठिन समय आउँदैमा जीवन निरर्थक हुँदैन, बरु त्यही सङ्घर्षले मानिसलाई अझ बलियो र परिपक्व बनाउँछ। अन्तत जीवन कति लामो समय भयो भन्ने भन्दा पनि कति राम्रोसँग जिउन सकियो भन्ने कुराले महत्त्व राख्ने गर्दछ। यही सोच, सकारात्मक दृष्टिकोण र मानवताको भावनाले साधारण जीवनलाई पनि असाधारण बनाउन सक्छ भन्दै आउनुहोस् आजको म्युजिक क्याफे कार्यक्रमको सुरुवात गरौँ बिल्कुलै नयाँ नयाँ पाँचवटा नेपाली गीतका झलकहरूबाट।

तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक क्याफे, संगीतको बेग्लै स्वाद। भर्खरै मात्र

0: स्वागत गर्न चाहन्छु. नमस्कार. नमस्कार. नमस्ते. नमस्कार. लसु फुला हजुरको शुभ नाम के होला? हजुरको नाम सिमरिका लामा भन्नुभयो.
1: सङ्गीता लामा.
0: सङ्गीत कतिको, सङ्गीत प्रतिको रुचि कति छ तपाईँको? गाउन आउँछ कि आउँदैन?
1: आउँदैन.
0: सिन्धुपाल्चोक भन्नुभयो है? सिन्धुपाल्चोक दोलखा. दोलखाको कुन ठाउँतिर हो? अलि माथितिर पर्छ. जुका लाग्यो होला त्यसो आजकल है? जुका लाग्ने समय छ नि. जुका कतिको लागिरहेछ? अनि त्यो एक प्रकारको छ नि, त्यो जब कुहिरो बादलहरू मडारिन्छ नि होइन, त्यति बेला त्यो त्यो गडेउलाहरू पनि झर्ने गर्छ होइन? कतिको झर्ने गरेको छ अहिले त्यहाँ चाहिँ? ए ल ठिक छ. आज पहिलोचोटि कुराकानी गर्दै हुनुहुन्छ है तपाईँ हामीसँग? धेरै साथीहरूको गुनासो यही छ. हामी अपेक्षा गर्छौँ कि अब समय लम्बाएर होइन धेरैभन्दा धेरै साथीहरूसँग कुराकानी गर्नको लागि हामी प्रयास गर्छौँ है. सङ्गीता चाहिँ गर्न चाहिँ के गर्नुहुन्छ तपाईँ? ल ठिक छ. जे काम भयो नि काम चाहिँ सबै बराबर हुन्छ होइन. मैले काम चाहिँ सानो ठुलो हुँदैन तर काम चाहिँ गर्नुपर्छ भनेर धेरै पहिलादेखि भन्दै आइरहेको छु होइन. ल यो कुराकानी हामी पछि पनि गर्दै गरौँ. ल अहिले चाहिँ यी पाँचवटा गीत मध्ये तपाईँ कुन गीत सुन्न र सुनाउन चाहनुहुन्छ तपाईँ? ल यो दुनियाँ बेग्लै छ, माया र विश्वास त सबै फेक रहेछ होइन, यो गीत को कसलाई सुनाउन चाहनुहुन्छ तपाईँ? सङ्गीता लामाजी दोलखाबाट. अर्को कोही साथी हुनुहुन्छ टेलिफोनमा, म उहाँलाई पनि स्वागत गरिहाल्छु. नमस्कार. नमस्कार.
2: हेलो. नमस्ते
0: आशिष जी.
2: हजुर हजुर.
0: बेलुका धेरै बेर सुत्नु भयो नि कि के हो?
2: छैन त, अब आजबाट सुत्नुपर्छ.
0: साँच्चै है, तपाईँ र हाम्रो योभन्दा पहिला कुराकानी भएको थियो नि विश्वकप. आज आशिष नयन बस्नेतको चाहिँ यदि कल लाग्यो भने म यो कुरा सोध्छु भनिरहेको थिएँ अघिदेखि.
2: मैले सम्झिँदै रहे हो सर होइन.
0: हजुर.
2: ठ्याक्कै उल्टो चाहिँ भयो होइन.
0: हजुर.
2: तर हिजोको चाहिँ जे सोचे त्यही भयो तिरा क्या फेरि.
0: लास्टमा भन्नुभयो जसले जित्यो त्यसको सपोर्टर हो नि त हामी.
2: हो नि त, अब गर्नै पऱ्यो त्यति.
0: रमाइलो छ यार.
2: हजुर. रमाइलो गर्नु पऱ्यो नि त.
0: अनि निद्रा पुग्यो त?
2: होइन, बिहानसम्म दुई घन्टा सुत्यो हो. आज पुर्याउनु पर्छ
0: भनेपछि क्लोजिङ सेरेमनी सबै हेर्नुभयो तपाईँले विश्वकपको?
2: सबै हेरेको नि, अब यस्तो अब अन्तिमसम्मै हेर्नु पऱ्यो होइन.
0: त्यही त
2: हेरेको.
0: फेरि चार वर्ष लाग्छ है आउनलाई.
2: हजुर हजुर. फेरि चार वर्ष लाग्छ झन्डै हेर्दा हेर्दै बिहान उज्यालो लाग्छ.
0: भइसकेको थियो उज्यालो के?
2: भइसकेको थियो. त्यही
0: हामी पनि आज अफिस आउनलाई अलिकति त्यस्तै त्यस्तै भइरहेको थियो. यद्यपि अहिले चाहिँ गीत सुनाउँ ल.
2: अहिले त मिठो गीत बताइस गएर होइन.
0: हजुर.
2: त्यो गीत विशेष गरी रेडियो नेपाल इन्टर टिम हजुरहरूलाई सम्झना गरेँ नि. भुवन सुन्दास, एक्सन विराज, सुमी लिम्बू, निर्मला भट्ट, ढकाल धमराज, कमला मुखिया, मुना मुखिया, हाम्रो वरुण चन्चलन, धेरै सम्झना, मानबहादुर मगर, लजाले स्मृति लिम्बू, रैटङ कृष्ण, पूर्वेली अक्षय, अमिताभ सुनार, भूमिका राई तामाङ, मन्जु थापा, सपना खड्का, बैदिन सादै, अनि सर्पला पोखेल, अनि नम्रता राई, सायमा राई, सहायत पिसहरू, अनि लक्ष्मी क्षेत्री पुस्तक, कला लिम्बू, कोपला तामाङ, सायमा राई, दिल सानी, सोनिम शेर्पा, अनि अश्मी सताङ, सानो सम्झना राई, उपासा राई, हर्पल लोस्मी, इन्दिरा तामाङ, अनि गगन तेह्र सुन्कान्छ, रोसङ सुनाङ, रत्नबहादुर थापा, चन्द्र बस्नेत लगायत, अब विशेष गरी नाम सुटेको सबै सबै साथीहरूलाई सम्झना, अनि रियम बान्तालाई सम्झना गर्दैछ.
0: ओके. उहाँ हुनुहुन्थ्यो आशिष नयन बस्नेतजी काठमाडौँबाट. अब भने पहिलो साङ्गीतिक कोसेली नै प्रस्तुत गर्न चाहन्छौँ हामी. यो गीतमा स्वर रहेको छ विश्वदोङ र दिपा तामाङको गीतले भन्दैछ दुनियाँ बेग्लै छ माया र

0: गीतले भने जस्तै सबै माया र विश्वास फेक रहेछ त म भन्दिनँ तैपनि म यति बेला तपाईँलाई स्वागत छ चाहिँ भन्छु ल तपाईँसँगै छौँ प्राविधिक दिदी देव राधिका ओझा र म सूर्य मोक्तान र कार्यक्रम सुन्दै हुनुहुन्छ म्युजिक क्याफे तपाईँ प्रत्यक्ष सहभागिता जनाउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू 01-42-11-721 र 01-42-11-736 खुल्ला छ र तपाईँको कमेन्टहरू पनि आइरहेको छ हामी रेडियो नेपालको फेसबुक पेजबाट अडियो लाइभ छौँ त्यहाँ कमेन्टहरू लेख्दै गर्नुहोला अहिले पनि कोही साथी हुनुहुन्छ टेलिफोनमा म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्कार हेलो
1: हजुर नमस्ते
0: म पनि हाँस्दिन्छु ल
1: हामी यता गफमा व्यस्त थियौँ कि त्यही भएर फोन उठिसके चाहिँ थाहै नपाइरहेको
0: भनेपछि हामीलाई भन्दा उतातिर धेरै ध्यान छ
1: ध्यान त अब जता पनि लाउनु पर्यो फोन गर्दैछु भन्ने चाहिँ मलाई फोन लागेको चाहिँ
0: थाहा भएन छ
1: क्या मलाई
0: बागलुङतिर भनेपछि मैले गेस गरेको नाम अर्कै हो के
1: होइन सही हो
0: काँडाघारीतिरको साथी होइन
1: हजुर लक्ष्मी छेत्री हो
0: बागलुङतिर किन जानुभयो यस्तो बर्खाको समयमा
1: यतिकै यसो समय मिलेको थियो र घुम्न आएको पानी परेर घुम्नै पाइएन भन्नुपर्छ
0: है रिगाटा लाग्छ नि धेरै घुम्नु हुँदैन फन फनी घुम्नु भने
1: पुरानो डायलग लाग्यो थियो आज त लाग्यो छैन
0: पुरानो डायलग हैन यो पुरानो मान्छेले भन्छ नि
1: गाडी लाग्दा त रिगाटा लागिहाल्छ गाडी नलाग्दा चाहिँ लाग्दैन भन्नुपर्छ
0: है त है
1: हजुर हजुर
0: अनि भनेपछि हिजो विश्वकप फुटबल हेर्नु भएन
1: फुटबल त हेरिनँ मैले अस्ति बिहान उठेर हेरेको कसैको हार कसैको जित त भइ नै हाल्छ होइन
0: त्यो नियमै हो होइन
1: हजुर
0: कसैले जित्दा कसैले हार्नै पर्छ होइन
1: पर्यो
0: त्यो भएनलाई अर्को दोस्रो हुनै पर्छ होइन
1: हजुर हजुर हजुर
0: तपाईँको कुरासँग मैले कस्तो सहमति जनाइदिएँ नि होइन
1: ठ्याक्कै हजुर अब मिलाउनु पर्यो नि त हजुरको कामै है हजुर
0: रमाइलो कुराकानी पछि अब गीतै सुनौँ होला लक्ष्मी छेत्रीजी अब कुन गीत रोज्न चाहनुहुन्छ तपाईँ
1: मैले आज सुन्न पाएको छैन प्रोग्राम
0: त्यसमा एक नम्बरको गीतै बजाइदिन्छु ल
1: हुन्छ मलाई एक नम्बरको गीत छ हजुर
0: ल ककसलाई सुनाउन चाहनुहुन्छ तपाईँ
1: हजुर तपाईँ लगायत हाम्रो रेडियो नेपाल सम्पूर्ण परिवारको लागि सिन्दुलतिर हुन्छ मलाई धेरै धेरै सम्झना माया यहाँ सँगै छिन् साथी पूजा शर्मा अनि कार्यक्रम सुन्दै हुनुहुन्छ होला गोली सिंह मगर दिदी भूमिका राई कमला मुखिया मुना मुखिया विमला भुजेल हल्का बान्ता आशिष चञ्चल तारा भुजेल कमला वाने निर्मला वाने सन्ता गुरुङ हुनुहुन्छ वरुण चञ्चल सर निमा शेर्पा प्रवीण मगर आशिष मगर अनि दाई ढकाल धर्मराज धेरैजना साथीहरू हुनुहुन्छ सबैलाई मैले धेरै काम दिन्छु भन्दैछु त्यो ल बाई बाई
0: ओके बाई बाई लक्ष्मी छेत्रीजी हुनुहुन्थ्यो बागलुङबाट तपाईँको कमेन्ट पढ्दै पढ्ने नै छु है गर्दै गर्नु होला धेरैको कमेन्ट आइरहेको छु आइरहेको छ है मलाई पनि बेलुकाको निन्द्रा लागिरहेको छ अहिले हल्का मतलब केही छैन एनिवे अर्को साथी हुनुहुन्छ टेलिफोनमा म उहाँलाई स्वागत गर्छु नमस्कार
2: हजुर नमस्ते
0: हजुरको शुभ नाम नमस्कार
2: हजुर नमस्ते सेवारो
0: सेवारो आमा के छ हो तपाईँको हालखबर
2: हजुर मेरो खबर एकदमै ठिक छ हजुरको के छ
0: मेरो एकदमै ठिकठाक छ होइन हल्का मात्रै हो कहाँ हुनुहुन्छ अहिले तपाईँ
2: अहिले म ताप्लेजुङतिर छु भन्नुपर्छ है
0: ताप्लेजुङतिर अबै कस्तो मजाले है भन्नुभयो है मैले नि हस्
2: अनि के छ हजुरको चाहिँ हाल खबर मैले हजुरको लागि एउटा गजल तयार पारेको थिएँ
0: ओहो सुनौ न अलिकति त्यसो भए
2: ल सुनौ है त
0: फेरि म ढले भने कसले फेरि बोल्ने है फेरि
2: सुरको मन्दिर सजाउने सूर्यज्यूलाई सलाम सुरको मन्दिर सजाउने सूर्यज्यूलाई सलाम यात्रामा रहोस् सधैँ शुभ नाम झुन्डे जोडिनुहोस् मनदेखि मनको डोरी तपाईँको म्युजिक क्याफे बनोस् कलाकारको चौतारी स्वरलाई सम्मान गर्ने हृदय सधैँ मुस्किराओस् स्वरलाई सम्मान गर्ने हृदय सधैँ मुस्कुराओस् हरेक पाइला सफलताको ज्यालोतिर बढिरहोस् सङ्गीत प्रतिको समर्पण कहिले नइला होस्, सूर्यजीको नाम सुन्दै सम्मानसँग गुन्जिरहोस्। थ्याङ्क यू।
0: ओहो, म धन्नै ढलेको, दिदीले नडल्नु है भाइ भने भन्नुभएको भएर मात्रै नडलेको म।
2: ल न नडल्नु होला है।
0: कस्तो है,
2: भएन
0: झन् त्यही त। अनि भन्दै हुनुहुन्थ्यो, अनि अनि के हो?
2: अनि हाम्रो प्राविधिक मित्रलाई पनि नमस्कार सुनाइदिनु होला है त। आज धेरै समयपछि तपाईँको र मेरो भेट भएको छ,
0: दिदी
2: खुसी लाग्यो।
0: दिदीको तर्फबाट एकदमै झनै डबल नमस्कार छ अरे होइन, सम्झना छ अरे।
2: हजुर,
0: अब गीत सुन्नौ र सुनाऊ ल।
2: हुन्छ,
0: अब बज्दै गरेको गीत एकदमै राम्रो छ, नयाँ छ होइन।
2: हजुर,
0: सम्भवतः तपाईँलाई पनि मनपर्छ होला, कसलाई सुनाउन चाहनुहुन्छ?
2: हुन्छ, अब विशेष गरी हजुरलाई प्राविधिक मित्रलाई अब बस्ने गीत सुनेर इन्जोय गर्नु होला भन्न चाहन्छु। अनि साथीहरू सम्झिनु पर्दाखेरि हाँसो सुनाइनु बस्नेत, अनि आजको दिन जन्मदिन मनाउनुहुने नेत्रराज कोइरालालाई ह्याप्पी बर्थडे टु यु, र 9 गते जन्मदिनको तयारीमा रहनुहुने ढकाल धर्मराजलाई एडभान्समा ह्याप्पी बर्थडे टु यु, एन्जल कस्किरा राज बान्तावा सूर्य राई हुनुहुन्छ, अनि त्यस्तै गरी हाम्रो कमला मुखिया, मुना मुखिया, सृजना मुखिया, वरुण चञ्चले, प्रकाश सुशेल, सुशेली, उर्मिला राई, रूपा राई, उम्मडी सापकोटा, सागर महतो, नरेन्द्र रिमाल, राजाराम राय माझी हुनुहुन्छ, अनि दिवस सुलुङ पुच्छा, रोशन तलाङ, शङ्कर किरात, शर्मिला राव काली हुनुहुन्छ, लगायत अब रत्न भादेव थापा, इक्रम चौधरी, राजकुमार माझी, सबैसँग सुमिठो सम्झना भन्दैछ। नमस्ते।
0: ओके, नमस्ते। उहाँ हुनुहुन्थ्यो सुमी लिम्बुजी ताप्लेजुङबाट। तपाईँ पनि कल गर्न सक्नुहुनेछ, एकछिनपछि तपाईँको कल लिनेछु। त्योभन्दा अगाडि चाहिँ तपाईँले माया गरेर पठाउनु भएको, लेख्नु भएको सुन्दर कमेन्टहरू पढ्न चाहन्छु ल। कमला मुखियाजीले लेख्नु भएको छ, हेलो नमस्ते, सबै साथीहरूलाई मिस गरेको छु र अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। प्रेम थापाले पनि हामीलाई जय नेपाल दाई भन्नुभएको छ होइन, गोर्खाज जिन्दाबाद, जय रेडियो नेपाल भन्नुभएको छ। उहाँ कस्तो खुसी लाग्यो, उहाँले पनि उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। सायमा राईजीले पनि उहाँले खोटाङबाट हामीलाई चाहिँ यो कमेन्ट लेख्नुभएको छ, उहाँले अब बज्ने गीत सहयात्री सरु अलिसान, अलिना एक्सन, विराज राई, आशिष नयन, रियम रुबिदी, रियम रुबी बान्तवा, नम्रता राई, पूर्णबहादुर थुलुङ, कुमार प्रजा लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। युक्त प्रसाद श्रेष्ठजीले हामीलाई हेर्दै पनि हुनुहुन्छ र उहाँले सुन्दर कमेन्ट पनि लेख्नु भएको छ कोहलपुर बाँकेबाट। अब के सबै कमेन्ट पढिनँ भने पनि उहाँ रिसाउनुहुन्न मलाई थाहा छ होइन, धेरै साथीहरूको नाम लिँदाखेरि समय त्यतिकै जान्छ। बहिनी हिमा राईको जन्मदिनको यही साउन 12 गते आउँदैछ होइन, जन्मदिन आउँदै रहेछ, उहाँलाई अग्रिम शुभकामना भन्नुभएको छ। हाम्रो तर्फबाट पनि अग्रिम शुभकामना छ। सरिना गुरुङ, कमला ओनेम, मुना मुखिया, कमला मुखिया, अरुणदी, वरुण चञ्चले, राम लाल, सुमन लगायत धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। सृजना मुखियाजीले हेलो नमस्ते हजुर, गुड मर्निङ भन्नुभएको छ, उहाँ सम्भवतः विदेशमा हुनुहुन्छ होला। टेकराज घिसिङजीले हामीलाई हेरिरहनु भएको छ। साइरा राईजीले कमेन्ट लेख्नुभएको छ उदयपुरबाट, उहाँले अब बज्ने गीत चाहिँ सुनाउनु पर्दा अरिसान, अलिना, टिकाराम, घिमिरे एक्सन, विराज राई, संयम राई, रियम रुबी, नम्रता राई, प्रतिमा स्पर्शी लगायत धेरै साथीहरूलाई सुनाउन चाहनु भएको छ। त्यस्तै अरुणदी खत्रीजीले नमस्कार बुढाक नीलकण्ठ पासीकोटदेखि भन्नुभएको छ, उहाँले युक्त प्रसाद श्रेष्ठ, कुर्बान हवारी, राजाराम रायमाझी, मनिता मगर, मेखु राई, रोशन फुलहाङ राई, हरपल रोशनी, वरुण चञ्चले लगायत धेरै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। यति धेरै साथीहरूको कमेन्ट र टेलिफोनको कुराकानीपछि अब प्रस्तुत गर्न चाहन्छु दोस्रो साङ्गीतिक कोसेली, रहरैमा जान्छ कि जोबन मेरो रहरैमा, जान्छौ भने लान्छु लन्डनको सहरैमा, रामजी खाँड र देवी घरतीको स्वरमा रहेको यो मिठो गीत प्रस्तुत गर्दैछु अहिलेको यो क्रममा।

0: है गीतले भन्दै थियो, जान्छौ भने लान्छु लन्डनको सहरैमा। हामीलाई पनि यस्तो प्रस्ताव आयो भने त होइन, यस्तो गर्मीको समयमा त्यो चिसो लन्डनमा घुम्ने रहर कसलाई थिएन होला र भन्दै कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। र अहिले टेलिफोनमा कोही हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु सबैभन्दा पहिला, त्यसपछि तपाईँ कमेन्ट पनि गर्दै गर्नु होला है। हेलो भन्न आइसक्नु भयो, नमस्कार। हेलो नमस्कार।
1: हेलो नमस्ते।
0: नमस्ते, तपाईँको आवाज काटिएर आयो त्यही भएर। तपाईँले सुन्नुभयो,
1: अहिले त मजाले सुने नि मलाई, सायद अब यो विश्वकपले अनिदो भएर पनि होला क्या, त्यस्तो मेरो कान बिग्रेको।
0: मलाई पनि त्यस्तै त्यस्तै लागिरहेको छ, कस्तो हुटिङ मात्रै बजिरहेको जस्तो आइरहेको छ होइन। अनि तपाईँ कहाँ हुनुहुन्छ अहिले चाहिँ, काठमाडौँमा हुनुहुन्छ यहाँ?
1: म त भोजपुरतिर छु, म चाहिँ भोजपुरबाट वरुण चञ्चले राई बोल्दैछु।
0: वरुणजी
1: हजुर,
0: कति वर्ष जति हुनुभयो यसो अन्दाजी मात्रै भन्नु ल, ठ्याक्कै भन्नु पर्दैन।
1: मतलब मेरो के भन्नुभयो, मेरो एज?
0: हजुर हजुर।
1: ए म त भाइ अब सिक्स क्रस गर्न आँटिसकेँ नि।
0: कति?
1: सिक्स क्रस गर्न आँटिसकेँ।
0: ए हो र?
1: हजुर
0: ल ठिक छ।
1: भाइ
0: अर्को पटकमा भनौँ ल, भन्न मन लागेको थियो मैले रोके।
1: होइन भन्न हुन्छ, त्यस्तो केही मान्दिनँ म, त्यस्तो दाइ मनमा लागेको कुरा भनिहाल्नु पर्छ, खान मन लागेको कुरा खाइहाल्नु पर्छ, लाउन मन लागेको कुरा लगाइहाल्नु पर्छ। मान्छेको जीवन मृत्यु भन्ने कुरा कति बेला छ र कहाँ हुन सक्छ त्यो टुङ्गो छैन, त्यही भएर
0: त्यत्रो ठुलो क्वेसन त थिएन है। कस्तो मजाले मलाई कन्भिन्स गर्नुभयो होइन, तपाईँको कन्भिन्सिङ पावर चाहिँ मैले माने यार होइन। यो बच्चामा कतिको चकचकी हुनुहुन्थ्यो भनेर मैले सोध्न लागेको थिएँ चञ्चले भनेपछि होइन।
1: होइन बच्चामा त त्यत्रो खासै भइएन होला, अब अहिले अहिले चाहिँ बेलै हो दाइ होइन, जे कुरा नि बेलाले गर्छ दाइ,
0: बेलाले गर्छ।
1: अब यो कुरामा दाज भाइ अब प्राइभेसी भयो, अब त्यसमा अब कुरा गरौँला।
0: त्यही त, हस् म एकदमै व्यग्र प्रतीक्षामा रहनेछु।
1: हस् हुन्छ,
0: अब कुन गीत सुन्ने र सुनाउने वरुणजी?
1: एक नम्बरको गयो दाइ,
0: भर्खरै बज्यो है।
1: कुन कुन ब्याच छ?
0: अब तिन छ, पाँच छ, दुई छ होइन,
1: मलाई दुई नम्बरको बजाइदिनु ल।
0: दिलको मोटर दिलमा कुदियो हल्का लजाएर रे होइन, तिम्रै पछि प्याप्पु प्याप्पु हरन बजाएर रे, भनेपछि उमेरसँग मिल्ने सुहाउँदो खालको गीत छ है यो।
1: हजुर हजुर,
0: बेलाले गर्छ भन्नुभएको थियो नि होइन।
1: हजुर हजुर,
0: त्यसैले
1: विशेष गरी अब बज्ने गीत तपाईँलाई अनि अब प्राविधिक मित्र लगायत टिम इन्डिया बस्ने सबैजना साथीहरूलाई, अनि आज जन्मदिन मनाउने मेरो एकदम प्यारो साथी साउथ कप कन्ट्री कोरियातिर छ हाम्रो मेक्सा कोइराला, उहाँलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना, अनि हाम्रो बहिनी हिमा राई र अनि ढकाल धर्मलाई पनि जन्मदिन आउँछ, उहाँहरूलाई पनि एडभान्स ह्याप्पी बर्थडे भन्न चाहन्छु। अनि मेरो प्रिय साथी आशिष नयन बस्ने, प्रकाश देउ, सुशेली, प्रवीण मगर, धाइनिमा शेर्पा, नगेन्द्र रिजाल, मेक्सा कोइराला, अमित केराई, हेम लिम्बू, अनि टिका किराती हुनुहुन्छ, तिन्सी कला, अतित गोइजु, बसन्त श्रेष्ठ, हरिरुम्बा, सुनु सुनिता, सुनिता कुलुङ, दिदी ऋतु सुब्बा, शीतल लामा, अल्का मन्तावा, योबिन राई, लभली किराँत, रोशन सुलहाङ, लक्ष्मी छेत्री मिस हुनुहुन्छ, अनि पूर्वेली आकाश राई, लक्ष्मी राई, सबिना मगर दिदी, कमला मुखिया, सुमी लिम्बू, हरपल रोशनी, बालकुमार लामा दाई, प्रतीक्षा बान्तावालाई पनि एकदम मिठो माया सम्झना, अनि कला लिम्बू हुनुहुन्छ, एक्सन विराट, जुनिका गुरुङ, टङ्क किराँत, जुनिना राई, घायल रमा, खड्ग सुब्बा, नानु निर्मला शाह, गुरासर सुतरा लगायत सबै सबैलाई बसेको गीत है त, बाई बाई।
0: ओके बाई बाई वरुण चञ्चलेजी। अब आजको लागि सबैभन्दा म अन्तिम एकजना साथीलाई कलमा स्वागत गर्न चाहन्छु होइन, त्यसपछि तपाईँले माया गरेर पठाउनु भएको सुन्दर कमेन्टहरू पनि अझ बाँकी नै छन्, ती कमेन्टहरू पनि पढ्ने नै छु होइन, अझै लेख्दै गर्नु होला, धेरै साथीहरूको कमेन्टहरू देखिरहेको छु। अहिले को हुनुहुन्छ आजको लागि अन्तिम साथी? नमस्कार नमस्कार, भनेपछि मेरो आवाज नसुनिरहनु भएकै हो कि?
2: हेलो
0: नमस्ते।
2: हजुर नमस्ते, गुड आफ्टरनुन।
0: गुड आफ्टरनुन, हजुरको सबै नाम भनिदिनुहोस् त एकचोटि, फ्याट्टै भन्न आएन मलाई। मेखु राईजी।
2: हजुर।
0: अनि भोजपुरमा हुनुहुन्छ?
2: हजुर म भोजपुरमा छु त।
0: है
2: हजुर,
0: भनेपछि आजकल तपाईँलाई कतिको लागेको थियो कुनि विश्वकप?
2: हजुर,
0: विश्वकप कतिको लागेको थियो कुन्नी?
2: मलाई त खासै लागेन है, मैले हेरिनँ होइन, अनि
0: के छ नि नयाँ नौलो?
2: नयाँ नौलो खासै केही नै छैन, सबै पुरानै हो भन्नुपर्छ है।
0: हिजोसम्म
2: आज चाहिँ मजाले घाम लागिरहेछ, एकदम रमाइलो प्लस घमाइलो छ भनौँ न है।
0: मेकुजी
2: हजुर,
0: पुरानो के थियो भन्ने नि बिर्सिसकेँ के मैले।
2: पुरानो अब खोइ कस्तो है,
0: होइन यो कार्यक्रम चाहिँ विशेष गरेर रमाइलो गर्ने होइन, मनोरञ्जन प्रदान गर्ने हो नि त होइन। त्यस कारणले हामीले रमाइलो कुराकानी गऱ्यौँ। अब बज्दै गरेको गीत कसलाई सुनाउन चाहनुहुन्छ?
2: फर्स्टमा त तपाईँको लागि अनि प्राविधिकमा सपोर्ट पुऱ्याउनु हुने सिस्टरलाई, अनि गीत रोजेर जानुहुने हाम्रो वरुण चन्चलेलाई गीत सुनेर मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि प्यारी साथी लक्ष्मी राई हुनुहुन्छ त्यतिर पनि सानो सम्झना, अनि हाम्रो हर्पल रोशनी एक्सन ब्रास अरुण नदी खत्री नदी नदीमाल हुनुहुन्छ, राजेश कुमारजी राई अजय हुनुहुन्छ, धनसुर चामलिङ आदित्य अजय अल्का बान्तवा मिना चामलिङ प्रतिमा एसपी एन्जल दस्या बान्तवा लगायत धेरैजना साथीहरू छ हाम्रो, सामना डोमा लोकमाया बेनितालाई पनि धेरै मिस गरिरहेको छु, अनि बस्ने गीत सुनाउँदै बिदा हुन्छु। बाई
0: ओके बाई। वहाँ हुनुहुन्थ्यो मेखु राईजी भोजपुरबाट। अब भने म तपाईँले माया गरेर पठाउनु भएको सुन्दर कमेन्टहरू पढ्न चाहन्छु। दिलसा राईजीले दादा सेवा भन्नुभएको छ, सुन्दैछु ग्रिन सिटी इलामबाट, उहाँले अब बज्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। राजाराम राय माझीजीले पनि हामीलाई कमेन्ट लेख्नु भएको छ, श्रावण महिनाको पहिलो सोमबारको हजुर लगायत सम्पूर्णमा बोलबम भन्दै अब बज्ने गीत चाहिँ जीवनसाथी किशोर राय माझी, लवली छोरा रामराजा राय माझी, नरेन्द्र रिमाल, अरुणदी खत्री, मुना मुखिया, सुमी लिम्बू, राम बहादुर, सुखराम र ओममणिलाई सुनाउन चाहन्छु। सूर्य लामालाई पनि भन्नुभएको छ, राजा राम राय माझी, सहदेव चौलागाई, जीवन मोक्तान लगायत धेरै साथीहरूले हामीलाई हेरिरहनु पनि भएको छ। पूर्णबहादुर थावा थुलुङजीले हामीलाई कमेन्ट लेख्नु भएको छ, उहाँले अब बज्ने गीत मुना मुखिया, आशिष नयन बस्नेत, गगन तेह्रथुमे, निशा बान्तवा राई, संयम राई, सुमी लिम्बू, सानु सम्झना राई, प्रमिसा चामलिङ राई, दिलु सानु याम्फूमा मिठो सम्झना गर्दै अब बज्ने गीत सुनाउन चाहनु भएको छ। त्यस्तै गरी नानु निर्मला शाहले हामीलाई गुड आफ्टरनुन भन्दै सिन्धुलीबाट सुन्दैछु भन्नुभएको छ, उहाँले चाहिँ जन्मदिन मनाउनु हुने साथीलाई चाहिँ शुभकामनासहित र विशेष गरेर प्रशान्त लकान्द्रीलाई अब मिस यु भन्दै अब बज्ने गीत सुनाउन चाहनु भएको छ। जीवन कार्कीजीले पोखरेली नमस्कार भन्दै उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। दामी सो कार्यक्रम भन्नुभएको छ, उहाँको नाम चाहिँ मैले बुझिनँ है, माफ गर्नु होला। अनि ढकाल धर्मराजजीले पनि धर्मराज बिर्तामोड झापा घरमै हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। जीवन मुक्तानजीले नमस्ते जे जे भन्नुभएको छ, टेकबहादुर पुमाजीले पनि सुन्दैछु कार्यक्रम र सम्पूर्ण साथीहरूलाई गुड आफ्टरनुन भन्नुभएको छ। कुमार प्रजाजीले पनि उहाँलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहनु भएको छ। प्रतिमा स्पर्शीजी त्यस्तै गरेर मुना मुखियाजी, साजन गुरुङजी, अरुणदी खत्रीको अर्को देखिरहेको छु कमेन्ट, अनि सुकु चौधरी, पूर्णबहादुर थुलुङ, मनिषा मनु लगायत, सङ्गीता लामा सङ्गीत, अनि त्यस्तै गरेर काली कमला ओनेम लिम्बुनी, मुना मुखिया, मुना राई लिम्बू, देवन किशोर अन्जान, अनि सुमिन विवसावा, दिलु सानु याम्फू, अनि तनहुको अधिकारी, तनहु अधिकारी लेख्नु भएको छ। उहाँहरू सम्पूर्णलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रममा सहभागिता जनाउनु हुने साथीहरूलाई विशेष विशेष धन्यवाद। कार्यक्रम सुन्नुभयो तपाईँलाई अझ धेरै धन्यवाद छ, र प्रविधिमा मलाई यतिन्जेल साथ दिनुहुने दिदी राधिका ओझालाई पनि धेरै धेरै धन्यवाद। र अहिले 2 बजे अङ्ग्रेजी भाषामा देश विदेशका ताजा खबरहरू प्रस्तुत गर्नका लागि सहकर्मी कौशल घिमिरे तयारी अवस्थामा हुनुहुन्छ, उहाँलाई पनि स्वागत गर्दै आजको कार्यक्रम म्युजिक क्याफेबाट छुटिएर जानु अघि दिलको मोटर दिलमै कुद्यो हल्का लजाएर बाँकी चाहिँ गीतबाट सुन्दै गर्नुहोला। यो गीतमा स्वर रहेको छ रवि ओट र साइमा श्रेष्ठको, र म सूर्य मक्तान भने आजको कार्यक्रमबाट छुटिएर जान्छु। तपाईँको बाँकी दिन शुभ रहोस्। हवस् त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: झाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
2: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
2: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
2: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर।
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: झन्डु आयुर्वेद।
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झन्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-4418।

सन सहित मात्र रु 999 डिश होम को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766

हामी सार्वजनिक प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ देवकी भण्डारी, उद्घोषणतर्फ रुक्मिणी पोखरेल र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केसिन भैयाहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि चलचित्रका गीतहरू सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकधोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ। अब सुनौ स्वदेश गान। शक्ति बल्लभको स्वरमा बेबी थापाको रचना रहेको छ भने गायक स्वयंकै सङ्गीत।

हरि सुनायो गीत स्वरूपराज आचार्यको स्वरमा डाक्टर कृष्ण हरि बरालको रचना बसन्त सापकोटाको सङ्गीत चलचित्र रिदमबाट अब सुनाउँदैछौँ यो अर्को गीत चलचित्र किस्मतबाट अन्जु पन्तको स्वरमा ललिता कुँवरको रचना रहेको छ भने महेश खड्काको सङ्गीत

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

अहिले सुनायौँ चलचित्र दिलमायाबाट यो अर्को गीत युवराज चौलागाई र दुर्गा खरेलको स्वरमा, अमृत रेग्मीको रचना, अर्जुन पोखरेलको सङ्गीत। अब सुनाउँदैछौँ प्रीतिको फुल चलचित्रबाट यो गीत, उत्तम लिम्बू र रजिना रिमालको स्वरमा, डाक्टर भोला रिजालको रचना रहेको छ भने तारा प्रकाशको सङ्गीत।

0: हेलो
1: हेलो,
0: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
2: हजुर।
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
2: दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर।
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
4: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

अहिले सुनायौ चलचित्र मानवबाट यो अर्को गीत रामा मण्डलको स्वरमा निश्चल श्रेष्ठको रचना विकास चौधरीको संगीत. अब सुनाउँदैछौ चलचित्र पर्खी बसेबाट राहुल वैद्यको स्वर रहेको शेष गीतमा रचना र संगीत सुरेश अधिकारीको.

यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरू पछि ठिक 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। लगातारको वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध, ससाना नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना हुँदा सतर्क रहन मौसम विभागको आग्रह। शुक्ला फाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका महिलाहरू सबै सम्पर्कमा, केहीको सेनाद्वारा उद्धार। र इरान विरुद्ध अमेरिकाले गरेको पछिल्लो आक्रमणमा इरानद्वारा मारिएका आफ्ना सैनिकहरूको सम्मान भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। अब समाचार विस्तारमा। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका ससाना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार गोर्खा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने ससाना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। त्यस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, चितौन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ लगायत आसपासका ससाना आकस्मिक बाढीको जोखिम रहेको जनाइएको छ। विभागका बाढीविद विनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपासका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी तथा प्रतिक्रियाका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका 9 प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार भोजपुर नगरपालिका 5 बोखिम स्थित मध्य पहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका 9 राजदुवाली र 5 थरको याङबरग गाउँपालिका 1 खोबरे खोला स्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। यस्तै मध्य पहाडी लोकमार्गको दिक्तेल भोजपुर सडक खण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका 4 जुरी खोला र कोदारी स्थित अरणीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। चितौनको इच्छा कामना गाउँपालिका 3 फिस्लिङ स्थित पृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। धादिङको बेनीघाट रोरङ गाउँपालिका 10 तिस्मार खानी क्षेत्रमा पृथ्वी लोकमार्ग एकतर्फी सञ्चालन रहे तापनि जवाङ खोला स्थित सडक पनि पूर्ण रूपमा बन्द रहेको छ। लगातार वर्षा हुने सम्भावनासँगै उदयपुरमा बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सर्वसाधारणहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानका आधारमा आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना देखिएकाले प्रशासनले पूर्व तयारीलाई तीव्र बनाउन र नागरिकलाई सुरक्षित रहन अपिल गरेको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमराज उपाध्यायद्वारा जारी सूचनामा विपद पूर्व तयारी तथा प्रतिकारका लागि सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। विशेष गरी आकस्मिक बाढी आउन सक्ने खोला, खहरी तथा नदी आसपास अनावश्यक आवतजावत नगर्न र पहिरोको जोखिम भएका क्षेत्रमा अत्यधिक सावधानी अपनाउन आग्रह गरिएको छ। कञ्चनपुरको शुक्ला फाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिला सम्पर्कमा आउनुभएको छ। भीमदत्त नगरपालिका 19 बाघ फाँटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आउनुभएको हो। उहाँहरू गत आइतबारदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो। शुक्ला फाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दलगणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरू परिवारको सम्पर्कमा आइसकेको जानकारी दिनुभयो। त्यसै गरी आइतबार साँझदेखि नै निकुञ्जभित्र हराइरहेका बेलडाँडी गाउँपालिका 2 का 3 जना महिलालाई भने गणका सहसेनानी सुमन जिसे नेतृत्वको टिमले यसअघि नै उद्धार गरेको थियो। उहाँहरूलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ। निकुञ्जमा अवैध च्याउ टिप्न गएका 3 वटा महिला समूह सम्पर्कविहीन हुँदा सेना प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजी कार्यमा जुटेका थिए। राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय महिला आयोगको काम प्रभावकारी हुन नसकेको भन्दै आयोगलाई थप सशक्त बनाउन सुझाव दिनुभएको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा सांसदहरू उदय बहादुर बोहरा, श्री कृष्ण प्रसाद अधिकारी, रोशनी मेचे, धर्मेन्द्र पासवान, नारायण दत्त मिश्र र विष्णु कुमारी सापकोटाले हिंसा पीडित महिलाको न्यायमा पहुँच, सुरक्षा लगायतका विषयमा राष्ट्रिय महिला आयोगले प्रभावकारी न्यायमा पहुँच, सुरक्षा लगायतका विषयमा राष्ट्रिय महिला आयोगले प्रभावकारी रूपमा काम गर्न नसकेको विचार व्यक्त गर्नुभयो। पछिल्लो समय महिलामाथि हुने विभिन्न प्रकारका स्वरूप बदलिएको भए पनि आयोगले पीडितलाई न्याय दिने सन्दर्भमा उचित काम गर्न नसकेको भन्दै सांसदहरूले दूरदराजका हिंसा पीडितको पक्षमा काम गर्ने हो भने आयोगको पुनः संरचना गरिनुपर्नेमा जोड दिनुभएको छ। संघीय संसदको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले महिला आयोगको काम कारबाहीबारे गरेको अध्ययन बैठकमा सार्वजनिक गरिएको छ। अध्ययनले आयोगका सिफारिस सरकारले कार्यान्वयन नगरेको, आयोगको पदाधिकारीको योग्यता नतोकिएका कारण विज्ञतामा समस्या आएको र कार्यादेश अनुरूप दूरदराजका हिंसा पीडित महिलासम्म आयोग पुग्न नसकेको उल्याई आयोगलाई सशक्त बनाउन कानुनी समीक्षा गर्न सुझाव दिएको अध्ययन संयोजक निर्मला देवी लामिछानेले बताउनुभयो। बैठकमा समितिका सभापति जयन्ती देवी राईले अध्ययनबाट आएका सुझाव सहित सम्बन्धित मन्त्रालय, आयोग र सरोकारवालाहरूसँग थप छलफल गरिने जानकारी बैठकलाई गराउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: जी। नेपाल टेलिकम, राष्ट्रको संचार।
1: विज्ञापनपछि अब बाँकी समाचार। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मान सिंह राईद्वारा गत असार 32 गते जारी परिपत्रमा सो अनुरोध गरिएको छ। संघीय सरकारको सो परिपत्रबाट चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचलाई थप व्यवस्थित मर्यादित हुने र सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ। यसैबीच यातायात व्यवस्था विभागले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकको विवरण माग गरेको छ। यही साउन 1 गते विभागले काउन्सिललाई पत्राचार गर्दै सो विवरण माग गरेको हो। बैतडी जिल्लाको सदरमुकाम क्षेत्रका मुख्य सडक किनारमै अनियन्त्रित रूपमा सवारी साधन पार्किङ गरिने प्रवृत्ति बढ्दै जाँदा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ। बजार क्षेत्रको साँगुरो सडकमा यात्रुवाहक जीप, बलेरो, निजी सवारी तथा मोटरसाइकल जथाभावी पार्किङ गरिँदा दैनिक रूपमा सवारी आवागमन प्रभावित हुनुका साथै पैदल यात्री समेत जोखिम मोलेर हिँड्न बाध्य भएका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्थको यो रिपोर्ट।
2: जिल्ला सदरमुकाम बैतडीको मुख्य सडक तथा व्यस्त चोक आसपासमा सडकको दायाँ बायाँ लामबद्ध रूपमा सवारी पार्किङ गर्ने गरिएको छ। कतिपय स्थानमा सडकको आधाभन्दा बढी भाग नै सवारीले ओगटेका कारण विपरीत दिशाबाट आउने सवारीले एक अर्कालाई बाटो दिन समेत कठिन हुने गरेको बताउनुहुन्छ स्थानीय सुनित भट्ट।
3: मोटरसाइकल चलाउने अथवा अन्य ठुला गाडी चलाउनेहरूलाई पनि धेरै अप्ठ्यारो भएको छ। बजार नजिकै बस पार्क छ, गाडीहरू समयमा तल बजार क्षेत्रमा आउने अनि अन्य समयमा बस पार्क
2: सवारी चालकलाई बजार क्षेत्र वा आसपासका सडक किनारामा सवारी पार्किङ नगर्न सम्झाइ बुझाइ गर्ने गरेको भए पनि सवारी चालकले नियम नमानेको खण्डमा कारवाहीको दायरामा लिइने बताउनुहुन्छ जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञ राज पन्त।
4: बाटोमा पार्किङ अर्थात् सिटी क्षेत्रमा पार्किङ गरेका छ भने त्यस्ता सवारी साधनहरूलाई कानुन अनुसार कारवाही हुने व्यवस्था हुन्छ कि त आफ्नो छुट्टै पार्किङको व्यवस्था गर्नु पर्यो कतै छ भने होइन भने अर्कालाई डिस्टर्ब गरेर बाटोमा राख्न पाइँदैन।
2: सवारी चापसँगै पार्किङ व्यवस्थापनलाई समयमै व्यवस्थित गर्न नसकिए भविष्यमा ठूलो दुर्घटनाको जोखिम समेत बढ्न सक्ने चिन्ता रहेकाले सवारी व्यवस्थापनमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिइएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर डी जन भट्टराई।
5: सडकमा कसरी पनि अनाधिकृत रूपमा पार्किङ गर्ने गाडीहरू उपयोग गर्ने गर्न मिल्दैन, केही जनगुनासोहरू विशेष गरी गोठलापानी चोकमा चाहिँ केही आउँछ, त्यहाँ चाहिँ एकदमै साँगुरो सडक भएको कारणले गर्दा र केही समय बजार पनि भएको कारणले त्यहाँ केही अव्यवस्थित ढङ्गले सडकमा सवारीहरू रहेको अनि गुनासो मैले पनि सुनेको छु।
2: स्थानीयवासीहरूका अनुसार बजार क्षेत्रमा व्यवस्थित पार्किङ स्थल भए पनि चालकहरूले सडकलाई नै पार्किङ स्थलको रूपमा प्रयोग गर्ने गरेका बताएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
1: बैतडीमा अनियन्त्रित पार्किङले सवारी दुर्घटनाको जोखिम बढ्दो सम्बन्धी गोविन्द पन्थको रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध गरिएको पछिल्लो आक्रमण इरानी आक्रमणमा मारिएका 3 अमेरिकी सैनिकको सम्मानका लागि भएको बताउनु भएको छ। जोर्डनमा 2 र इराकमा 1 अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इरान विरुद्ध फेरि अर्को चरणको आक्रमण बिहानीदेखि थालेको छ। इरानले पनि अमेरिका विरुद्ध अमेरिकी सैनिक केन्द्रमा आक्रमण जारी राखेको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले फिलिपिन्समा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय बैठकका क्रममा चीन र रुसका विदेश मन्त्रीहरूसँग भेटवार्ता गर्न आफू तयार रहेको बताउनु भएको छ। अमेरिका चीन सम्बन्ध थप तनावपूर्ण बनेको र क्षेत्रीय शक्ति प्रतिस्पर्धा तीव्र भइरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो। रुबियो यस साता मनिलामा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ आसियानका विदेश मन्त्रीहरूसँगको बैठकमा सहभागी हुँदै हुनुहुन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेजिङमाथि अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको केही दिनपछि हुन लागेको यो भ्रमणलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। अमेरिका यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। रुबियोले गत वर्ष क्वालालम्पुरमा आयोजित आसियान बैठकका अवसरमा वाङ यीसँग भेट गर्नुभएको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणपछि दुवै विदेश मन्त्रीबीच टेलिफोन वार्ता पनि भएको थियो। विदेश मन्त्रीका रूपमा रुबियोले यो फिलिपिन्सको पहिलो भ्रमण गर्दै हुनुहुन्छ। र साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले 16 वर्षपछि फिफा विश्वकप 2026 को उपाधि जितेको छ। स्पेनले यसअघि सन् 2010 विश्वकपको उपाधि हासिल गरेको थियो। अमेरिकाको न्युयोर्क स्थित न्यू जर्सी स्टेडियममा भएको खेलको निर्धारित 90 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा स्पेनका फेर्नान्डो टोरेजले खेलको 106 मिनटमा गोल गर्दै अर्जेन्टिना विरुद्ध 1-0 अग्रता लिएका थिए। त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि 1-0 गोलको जित हासिल गर्यो। सेमी फाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई 1-2 गोलले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो। स्पेनले फ्रान्सलाई 0-2 गोलले पराजित गरेको छ। रेडियो नेपालबाट समाचार सुन्दै हुनुहुन्छ। अब समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। लगातारको वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण राजमार्ग अवरुद्ध। ससाना नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना हुँदा सतर्क रहन मौसम विभागको आग्रह। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका महिलाहरू सबै सम्पर्कमा, केहीको सेनाद्वारा उद्धार। र इरान विरुद्ध अमेरिकाले गरेको पछिल्लो आक्रमणमा इरानद्वारा मारिएका आफ्ना सैनिकहरूको सम्मान भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नु। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटै दनवारी भाषा समाचार सुन। पानी तसो मौसम विज्ञान विभागले देशक भिन्न भिन्न जिल्ला चुटी चुटिना लहरीमा आज पानीको सतह बढाइ पार्ला रखेको इर्सा वर्षाक मानुसलाई बर्के होसियारी अपन्यालाई अनुरोध गर्दछि। विभागका अनुसार गोर्खा रूपन्देही अर्घाखाँची कपिल वस्तु तसो दाङ जिल्लाबाटै बगलार चुटी चुटिना लहरीमा 81 बाढी बर्के खतरा रहेछ। यसनिकै झापा मोरङ इलाम सुनसरी पाँचथर तेह्रथुम दोलखा सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक काठमाडौँ भक्तपुर ललितपुर चितवन कास्की तनहुँ स्याङ्जा पर्वत बागलुङ गुल्मी पाल्पा नवलपरासी पूर्व नवलपरासी पश्चिम प्युठान बाँके बर्दिया डोटी डडेलधुरा कैलाली कञ्चनपुर बैतडी तसु दार्चुला जिल्ला इर्सा ओर्साक चुटी चुटिना लहरीमा 81 बाढी खतरा रहल जनालरछि। विभागक बाढीविद विनोद पराजुले उसी जिल्ला लहरी कछाड इर्सा ओर्साक सर्वसाधारणलाई विशेष होसियारी अपन्याले अनुरोध गर्दछ। यसनिकै लगातार पानी परे पार्ला रखेको उदयपुरमा बाढी पैरा डुबान तसु लेदोसहित खतरा बढे पार्लार बास्ती जिल्ला प्रशासन कार्यालय उदयपुरे सर्वसाधारणलाई बर्के होसियारी अपन्याले अनुरोध गर्दछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तसु व्यवस्थापन प्राधिकरणक पहिला कर्ल अनुमानक आधारमा आइलार दिनमा जिल्ला भिन्न भिन्न ठाउँमा बर्के पानी परे पार्लार देखन्जैको प्रशासनले पहिला तयारीलाई चाँचारो गरेलै तसु मानुसलाई जोगीको बसेले अनुरोध गर्ल हो। उसनिकै रूपन्देही तिनाउ लरीमा बर्के बाढी आएको लरी कछार तसु इर्सा ओर्सामा पनि होसियारी अपन्यालाई पानी तसु मौसम विज्ञान विभागले अनुरोध गरिरहेले। इएमआज पृथ्वी राजमार्ग भिटर चितवनक दुईटा ठाउँमा खस्ल पैरा पन्छारे लेख तर धाडिङ पत्ती बाट रोकन्जेको मोटरगाडी भने चलै पार्लैकेन। पृथ्वी राजमार्ग इच्छा कामना गाउँपालिका दुई फिसलिङक पानीधारा तसु चुमखोलामा पैरा खसेको मोटरगाडी रोकन्जैल रलिक आज बिहानी उसे खस्ल पैरा पन्छाको बाट चलिरहेलिक। यसनिकै देशक कोशी तसु बागमती प्रदेशक भिन्न भिन्न ठाउँमा बाढी पैरा कारण बाट रोकन्जैल पुलिसले जनालरछिक। कञ्चनपुरक शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भिटर च्याउ टिपेजैल बेलामा हेराला 17 मध्ये 14 महिलालग अग्नि सम्पर्कमा आइरेला। जिल्ला भीमदत्त नगरपालिका 19 बाघफाटाक महिलालग सेनै खोजी गर्नेछु अग्नि सम्पर्कमा आइलो हो। ओलग जैल कानुसोको सम्पर्कविहीन रला। इसे आगु च्याउ खोजे जैल 17 मध्ये 3 नेपाली सेनै सकुशल फेला पार्लर लिख्छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षामा खट्ल रण सिंह दल गणक सहसेनानी सुमन केसिक टोली आज बिहानी शुक्लाफाटा निकुञ्ज भिटर वनमा बेलडाडी गाउँपालिका दुई लक्ष्मी थापा मगर सीता चौडरी तसु मन्जु राणा छेत्रीलाई सकुशल उद्धार गरेको परिवारक जिम्मा लाइल सेनै जनारेली। राष्ट्रिय सभाग सांसद लखे राष्ट्रिय महिला आयोग काम सोलारी अखै नै पार्ला बास्ती आयोगलाई थप बलियो बनाएलाई सुझाव दिइरहेला। संघीय सबलीकरण असु राष्ट्रिय सरोकार समिति आज बस्ल बैठकमा सांसद लखे हिंसा पीडित महिला न्यायमा पहुँच सुरक्षा सहितक विषयमा राष्ट्रिय महिला आयोगले सोलारी काम गरे नै पार्ला विचार व्यक्त गरिरहेला। उल्लेखे पीडितक पक्षमा आयोग फेरि संरचना गरे पर्लारमा जोड दिइरहेला। यीमा संघीय संसदक संसदीय अध्ययन तसु अनुसन्धान महाशाखै महिला आयोगक काम कारवाही बारे कर्ल अध्ययन बैठकमा सार्वजनिक गरिरहेलिक। अध्ययन आयोगक सिफारिस सरकारले लागू नै कर्ल आयोगक पदाधिकारी योग्यता नै टोक्ल कारण जनलारमा समस्या आइल तसु कामक आदेश अनुसार दूरदराजक हिंसा पीडित महिलासम्म आयोग पुगे नै पार्ल औलाकु आयोगलाई बलियो बनाएलै कानुनी रूपमा काम गरेले सुझाव दिल अध्ययन संयोजक निर्मला देवी लामिछा नै बाजल रहेछ। गोर्खा निर्वाचन क्षेत्र नम्बर 1 सांसद तसु गृहमन्त्री सुधन गुरुङले आफ्नै हरेक महिना जिल्ला आइलार बाजिरेलग। गोर्खा नगरपालिका भित्र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कार्यकर्ता लखक सँगै भेटघाटमा मन्त्री गुरुङले उसे कट्टरता जनाल हो। आफ्नै निर्वाचन ठाउँ काम कारवाहीले व्यवस्थित बान्यालै गोर्खामा सचिवालय न्यायालय लाग्ल समेत उही जानकारी दिल र छाट। 3 सोको गोर्खा घुमे जैल मन्त्री गुरुङले जिल्ला प्रशासनिक तसु सुरक्षा निकाय मुख्य सैनिक भेटघाट गरेको भिन्न भिन्न विकास योजना लग समेत दिठारेलग। यीमाझ गोर्खा अस्पताल दिठाती उही अस्पताललाई स्तर बढ्या पर्लारमा जोड दिइरहेलग। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले मोटरगाडी लाइसेन्स पाएले स्वास्थ्य जाँचक बेला नेपाल मेडिकल काउन्सिलमा दर्ता हकीको इजाजत पाइल डाक्टरले दिल स्वास्थ्य जाँचबारे प्रमाणपत्रले मान्यता दिलार व्यवस्था मिलाले सातै प्रदेशक यातायात दिठालार मन्त्रालय लखले अनुरोध गरिरहेले। विभागभित्र मोटरगाडी दिथ्या मापदण्ड ठिक तसु
मोटर गाडी चालालार व्यवस्थापन शाखा निर्देशक गणेश मानसिंह राईकबाटे जैल असार 32 गते नै जारी परिपत्रमा उसे अनुरोध गर्न रचिक संघीय सरकारक उसे परिपत्रकबाट लाइसेन्स पाएले स्वास्थ्य जाँचले थप व्यवस्थित मर्यादी ढखलार तसु सेवा लिलार्लग लोभलार आशा गर्न रचिक मानुष तसु वनक जन्तु बीच वार नै कारालार उद्देश्य नेपालगञ्जक बाँके राष्ट्रिय निकुञ्जक मध्यवर्ती ठाउँ गाउँमा पहिलाक सूचना दिलार सिस्टम जोड्न रचिक वनक जन्तु खतराकबाट स्थानीयलै जोग्यालै कोहलपुर तेरक खडकवार राप्ती सोनारी नौक महादेवपुर राप्ती सोनारी आठक बुचापुर तसु राप्ती सोनारी दुईक गोभारपुरमा पहिलाक सूचना दिलार सिस्टम वा साइरन जोड्ल जेडिएसएल नेपालक फिल्ड प्रतिनिधि कमल रेग्मी जानकारी दिल र छाद यसपालिक फिफा विश्वकप 2026 उपाधि स्पेनले जितिरहेलिक अर्जेन्टिनालाई हराती युरोपेली च्याम्पियन स्पेनले 16 वर्ष पछि फिफा विश्वकप 2026 उपाधि जित्ल हो स्पेनले इसे आगुत सन् 2010 विश्वकपक उपाधि जित्ल र लिक अमेरिका न्युयोर्क न्युजर्सी स्टेडियममा आज अख्लक खेलमा स्पेनले अर्जेन्टिना विरुद्ध 1-0 गोलले फिफा विश्वकप 2026 जितै सफल हक्ल हो आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु

अहिले सुनायो आधुनिक गीत निशा देसारको स्वरमा सुरेश सुमन डागीको रचना नरहरि प्रेमीको सङ्गीत। अवश्य गरी यहाँहरूले सुन्न सक्नुहुनेछ करिब 4 बजेसम्म आधुनिक गीतहरू। अबको पालोमा सुनाउँदैछौँ सौगात सायर र मान्डवी अरियालको स्वरमा सौगात सायरको रचना र सङ्गीत रहेको छ।

0: ए दाई पख्नुहोस् त पख्नुहोस्। के गर्नुभएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: वर्षा यामसँगै जङ्गल, पाखा, काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
4: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
3: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
4: नचिनेको, जङ्गली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
3: होसियारी अपनाऊ, नचिनेको जङ्गली च्याउ नखाऊ।

अहिले सुनायौँ नरेन्द्र प्यासीको सुर, कृष्ण हरि बरालको रचना, मदन दिव्यमको सङ्गीत। अब सुनाउँदैछौँ पूर्ण परियारको स्वरमा यो अर्को गीत, भरत बमजनको रचना रहेको छ भने पूर्ण परियारकै सङ्गीत।

0: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै

0: ठुलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
0: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

अहिले सुनायौँ सञ्जीवनी र कुमार सानुको स्वर, निलम आङबुहाङको रचना, सुरेश अधिकारीको सङ्गीत। अब सुनाउँदैछौँ अर्को गीत, भीम मगरको स्वर, रचना र सङ्गीतमा।

पूर्वोद्घोषण गरिएको गीत समय रहेको खण्डमा केही बेर पछि सुनाउन सक्नेछौँ। अहिले सुनाउँदैछौँ यम बरालको स्वरमा, कालीप्रसाद रिजालको रचना रहेको छ भने आलोक श्रीको सङ्गीत।

अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ पूर्व उद्घोषण गरिएको गीत भीम मगरको स्वर रचना र सङ्गीतमा। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। यसै गरी 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले तामाङ भाषामा कार्यक्रम स्यालगार सुन्नु सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो 24 घण्टामा देशभर विपदजन्य 62 घटना भएको जनाएको छ। सो अवधिमा मुलुकका विभिन्न भागमा बाढी, पहिरो, डुबान, सर्पदंश जस्ता प्राकृतिक विपदका घटना भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार ती घटनामा 2 जनाको मृत्यु र 15 जना घाइते भएका छन्। सर्पदंशका कारण 2 जनाको मृत्यु भएको भने 11 जना घाइते भएका छन्। उक्त घटनाबाट 9 जिल्ला प्रभावित भएका छन्। पहिरोबाट 2 घाइते र 11 जिल्ला प्रभावित भएका छन्। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टाको अवधिमा 11 सड़क अवरुद्ध भएका छन्। प्राधिकरणले आज सार्वजनिक गरेको दैनिक विपद बुलेटिन अनुसार विपदका कारण करिब 12,27,000 बराबरको अनुमानित आर्थिक क्षति भएको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका ससाना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार गोर्खा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने ससाना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। त्यस्तै झापा, मोरङ, इलाम, सुनसरी, कैलाली, कञ्चनपुर, बैतडी र दार्चुला जिल्ला आसपासका ससाना आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। विभागका बाढीविद विनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपासका सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार आज देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागको धेरै स्थानमा मेघगर्जन र चट्याङ सहितको मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका 9 प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार भोजपुर नगरपालिका 5 बोखिम स्थित मध्य पहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका 9 राजदुवाली र 5 थरको याङबरक गाउँपालिका 1 खोबरे खोला स्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। यस्तै मध्य पहाडी लोकमार्गको दिक्तेल भोजपुर सडक खण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। सम्भावित बाढीका कारण बीपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। सिन्धुपाल्चोको भोटे कोशी गाउँपालिका 4 जुरी खोला र कोदारी स्थित अरेनीको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको नेपाल प्रहरीले जनाएको छ। लगातार वर्षा हुने सम्भावनासँगै उदयपुरमा बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानका आधारमा आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना देखिएकोले प्रशासनले पूर्व तयारीलाई तीव्र बनाउन र नागरिकलाई सुरक्षित रहन अपिल गरेको हो। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमराज उपाध्यायद्वारा जारी सूचनामा विपद पूर्व तयारी तथा प्रतिकारका लागि सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिला सम्पर्कमा आउनुभएको छ। भीमदत्त नगरपालिका 9 बाघफाटाका महिलाहरू सेनाको खोजीपछि सम्पर्कमा आउनुभएको हो। उहाँहरू गत आइतबारदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो। राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय महिला आयोगको काम प्रभावकारी हुन नसकेको भन्दै आयोगलाई थप सशक्त बनाउन सुझाव दिनुभएको छ। संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आज बसेको बैठकमा सांसदहरू उदयबहादुर बोहरा, श्री कृष्ण प्रसाद अधिकारी, रोशनी मेचे, धर्मेन्द्र पासवान, नारायण दत्त मिश्र र विष्णु कुमारी सापकोटाले हिंसा पीडित महिलाको न्यायमा पहुँच, सुरक्षा लगायतका विषयमा राष्ट्रिय महिला आयोगले प्रभावकारी रूपमा काम गर्न नसकेको विचार व्यक्त गर्नुभयो। पछिल्लो समय महिलामाथि हुने हिंसाका कारण स्वरूप बदलिएको भए पनि आयोगले पीडितलाई न्याय दिने सन्दर्भमा उचित काम गर्न नसकेको भन्दै सांसदहरूले दूरदराजका हिंसा पीडितको पक्षमा काम गर्ने हो भने आयोगको पुनः संरचना गर्नुपर्नेमा जोड दिनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नुपर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
1: *1415# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध गरिएको पछिल्लो आक्रमण इरानी आक्रमणमा मारिएका 3 अमेरिकी सैनिकको सम्मानका लागि भएको बताउनु भएको छ। जोर्डनमा 2 र इराकमा 1 अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इरान विरुद्ध फेरि अर्को चरणको आक्रमण बिहानीदेखि थालेको छ। इरानले पनि अमेरिका विरुद्ध अमेरिकी सैनिक केन्द्रमा आक्रमण जारी राखेको छ। र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले फिलिपिन्समा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय बैठकका क्रममा चीन र रुसका विदेश मन्त्रीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताउनु भएको छ। अमेरिका चीन सम्बन्ध थप तनावपूर्ण बनेको र क्षेत्रीय शक्ति प्रतिस्पर्धा तीव्र भइरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो। रुबियो यस साता मनिलामा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ आसियानका विदेश मन्त्रीहरूसँगको बैठकमा सहभागी हुँदै हुनुहुन्छ। रेडियो नेपालबाट अपराह 4 समाचार सकियो। समाचार कर्को बुलेटिन साँझ 5 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: दि रेडियो नेपाली आङथ्रिङ लामा शेर्पा ने सिरिकेकी साङ्गुर सेन्डोनाङ जल तेजिन मौसम विज्ञान विभागकी ग्यालखपकी दासा नासोकला उतुपसाङ भुतिओला छुग्याउ तपकी मिमाङतिओला च्याकपुकी भोला सुवाय सोकपी सेतुप नङसिन गोर्खा रूपन्देही अर्घाखाँची कपिलवस्तु दाङतङ जोङका नासोकला चाङबुटिक पेतियो सतोकतङ टोकपाकी थोरिम कले उतुप सेनवाय तुकुराङ क्याने झापा मोरङ इलाम सुनसरी पाँचथर तेह्रथुम दोलखा सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक काठमाडौँ भक्तपुरतङ जोङखा नासोकलासङ सोतोकताङ टोकपा उङथोपु सेनवय विभागकी बाढीविद विनोद पराजुलीकी सेतुप नङसिन साङबी गाडीगुरीला देन ओतुप मितिवाला च्याकपुकी गोला सुवय विभागकी साने देशन प्रशासन सुङक्युप सोकपाताङ साने देशन तहलसङ रङजुङ कलेतेमा सुङक्युप किदुपला गोमालाराङ टडिकी गोला सुवय तुरङ क्याने रूपन्देहीला ओतुप तिनाउ साङबुला टोकपावासीमा साङबी गाडीगुरीकी सखुल्ला च्याकपुकी गोला जल तेजिन मौसम विज्ञान विभागकी मिमाङती ओतेरीला सुवय छरोबङ्गी गेखु न्याताङ ओतुप तपकी उदयपुरला स्योतोक टोकपा ताङ डुबा नोङथोपु तपकी मिमाङतेवाला च्याकपुकी गोला सुवाय ग्यालियोङ रङजुङ कले न्युङमो तेजिन टरिक प्राधिकरण कि न्यमयुङ न्यमयुङकी शिला ताङीमा च्याइस्याक छरोबङ्गी गेखथोपु तपकी प्रशासनला गोमालाराङ टरिक क्याने देगौला ताङ मिमाङतेवाला सुङ्क्योप ओतुप दासाला देगौला सुवाय प्राधिकरण कि स्योतोक टोकपा उङथोपु तपकी चाङबी गाडीगुरुला फारसुर्की तुप म्याङगुला मिमाङतेवाला सुवाय दिपरलाराङ छरोबङ्गी गेसीमा ग्यालखपकी दासा नासोकला टोकपा ताङ स्योतोक गल्ने कोसी ताङ बागमती प्रदेशकी ग्यालाम गुला क्योनफङ वाय एमबी कोर्सुङ मक्मिकी सेतुप नङसिन इलाम पाँचथर खोटाङ सिन्धुपाल्चोक सितावन ताङ दिङकी दासा नासोकी लामला टोकपा वाने क्योन फोकुइन तदा भोजपुरकी मध्य पहाडी लोकमार्गा तङ रसुवाकी पासाङ लामु लाम छोक चिक्नेत्रङ जिन्क्योङ क्याउ सेनवाय सोतक ताङ टोकपी उङथोपु कले गिनेताङला खक्सनपुसी बिपी ग्यालाम ताङ काठमाडौँ हेटौडा कान्ति लोकपत लाम याम्बा लेन खेफेल माजुङा सेक्ला जिन्क्योङ मिकितुप सेनवाय तदा बङ्गी छरोबङ्गी गेकिन ओतुप तपकी फारसुर डप सिनाङ गोमाला डेलो उतुप सोकपी लामकी नेताङ कोरला ख्यान्तोक लानेतिरङ फारसुर गोला मिमाङती अतेरीला सुवाय राष्ट्रिय सभाकी छोकमितु ग्यालियोङ अम्पुम छोकपी क्याउ लाकातियो फेन्चेनपो माजुङ्गु सुङिन छोकपाला मङ फेन्चेनपो जोगौला टोङ्गु नाङवाय सङ्घीयता सबलीकरण तेजिन ग्यालियोङ सरोकार छोकपी आरिङदेउ सक्दुला छोकमितु अम्पुम छोकपी कलेला स्वरूप अम्पुम तुई सुङक्योपला खक्सेनपो सिने लाकाकी माथोपु सुङसुङ तन्दा तिङसोकी तुसोला अम्पुम तुई खप्तेला लाका मेलाकपातियो न्युङमो गलुप हिन्सिनाङ छोकपी तिङला स्वरूप ताङ क्योनफोकु अम्पुम तुई तोदोक्ला लाका खक्सेनपोकी माथोपु सुङिन छोकमी तुई तिङला स्वरूप ताङ कलेला स्वरूप तुई तोदोक्ला लाका किगोला सुगेप नाङसुङ तुग्राङ क्याने टोसोकी संसदीय लोबजुङ तेजिन न्यामसिप छोकपी अम्पुम छोकपी क्याउ लाका तुई कोरला क्याउ लोबजुङसाङ सोक्दुला खेफेल क्याउ सेनवाय गोर्खा ओदेम आङ ताङबोकी छोकमी तेजिन नाङसित लोनपो सुदन गुरुङ त ला ट्याङमा गोर्खा जोङखा फेउ गनवाय गोर्खाकी टङ्केरदङ्गी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी लेचेतपा त्योतङ क्यान थुक्थेत क्यानङिन लोनपो गुरुङकी ला ट्याङमा खोङ जोङखाला फेउ खेलेन क्यानङिन गोर्खा ओदेम सखुल्ला यर्ग्या जोप्ला गोर्खाला टुङी खाङ गोजुतुप ख्यान्तोक नाङसुङ निमा सुम्ने जुन गोर्खा जिकोर्ला जुन ओतुप लोनपो गुरुङकी जोङकी प्रशासनिक तेजिन सुङक्योप छोकपी सो त्योतङ क्यान थुक्थेत क्या नङ्गुप तेजिन यर्ग्याकी छर्सी त्यो जी नङ्गुप सेनवाय पूर्वाधार यर्गे लोनखाङकी डिमडुल टरिक छोकपी गाडीकी लाइसेन्स लङ्गुप तोन्दोक्ला नेपाल मेडिकल काउन्सिलला दर्ता चुङ्ने इजाजत न्यौ म्यानपातुई बिन्दुप ठोतेन जाँच क्याउ इगिला खाक्सनपो सिने लगलन किटुप टरिक किटुपला प्रदेश दिनकेरकी डिमडुल सखुल्लाप लोनखाङतिवाला निर्देशन भिनवाय छोकपी नङ्गी डिमडुल अनुगमन तेजिन टरिक शाखाकी निर्देशक गणेशमान सिंह राईकी खेपेल क्या नङ्गुप लेन नङसिन सङ्घीय सुङ्की ती टरिक तेमा लाइसेन्स लङ्गु तोन्दोक्ला किटुप ठोटेन जाँच ला मङ फेन्चेन पोङ्गुप रेवा क्याउ ताङ ती तेरिकी तोन्दोकला फेन्चेन पोङ्गुप सेनवाय कञ्चनपुरकी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नाङला स्यामुङ थप रिम्बला तोरु अम्पुम तुई अम्पुम त्यो सेनबुराङ यौ सेनवाय निकुञ्ज नाङला स्यामुङ थप रिम्बला मिरा चुपदिन तोरु भिन आरिङ टोप्ला यौ खोङ त्यो भीम दत्त टोङ्केर ओडा आङ चुर्गुकी अम्पुम त्यो हिन्दुप सेनवाय खोङ त्यो सोलुप्ला एमबी मक्मी त्यो लगलेन क्याउ जोङकी कोर्सुङ मक्मी ल्याखुङकी सुङसेपा डिएसपी टेक बहादुर रावतकी ख्यान्थक नाङ्गु भिन फिफा वर्ल्ड कप नितोङ निशुटुक युरोपेली च्याम्पियन स्पेन कि गेलवाए दिसिनाङ गोमाला स्पेन कि लोचुर गोमाला चिलो नितोङ चिथाम्बाला वर्ल्ड कप गेलु भिन अमेरिका कि न्युयोर्कला ओतुप न्यु जर्सी स्टेडियमला ओतुप आरिङटपला चुङ्गुप सेर्मो डेन्डुरला स्पेन कि गोल्ची कि फिफा वर्ल्ड कप नितोङ निशुटुक गेलु सेनवाए बारा जोंखाला लाचियाब गेकि पुम सोआ सिंखाला ओतुप छिनांगला सोरने नासागानवाए नासागलु आङा महागढीमाई टंकेर ओडा आङ गु बलुआ कि राजेन्द्र महतो कि लाचियाब गेकि पुम लालुकमारी महतो नासागलु जोंकी कोर्सुङमकमी ल्याखुङ बारा कि इन्स्पेक्टर विमल खतिवडा कि ख्यान्तोक नगुबिन चिमुच्याब रिम्बाला सोआ सिंख कि छिनांगला सोरने पुम नासागलु सेनवाए नासागलु पुम कि फुङबु तन्दा प्रादेशिक म्यानखाङ कलैयाला तंगु सेनवाए कोर्सुङ मगमी ट्राफिक कोर्सुङ मगमी कि गलुप छुजो निसुजी नाङला गाडी तङ्गुपमी तोङ निताङ सैङताङ सुङ्चु सोवाङला ठिमताङ वाए तितेमा सुङला ट्याङ्गाबुम चुर्गु ताङ तोङ दिन्छु थोन दिन ग्याठालदु सेन वाए काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ मगमी ल्याखुङ कि सेतुप नङसिन छाङारेक थुने गाडी तङ्गुप टिम कि खप्तेला राइड सेयरिङ एप थोकु ट्राफिक लाइट मिच्यु ताङ गाडी टिम्बु तङ्गुप तिवला ठिम तङ्गुप सेन वाए दुरङ क्याने ट्राफिक लेन मिच्यु काङथेप दासाला हर्न तङ्गुप ताङ काङथेप दासाला पार्किङ कितुप ताङ ट्राफिक टिम मिस्युटी होला टिम तङ्गु सेन वाए रेडियो नेपालले आरिङ कि सेरी के कि साङ्गुर डुप्सुङ थुजिसे
1: मुगलान नाम सहर सर्वसाधारण धोना धोब अभियान री घ्यार्तगिक धिङला निरन्तर योगदान दूरसञ्चारला विकास री आकाशवाणी ल्यान्ड लाइन सिडिएम एतावन मोबाइल सुविधा से धुङ्ग्राफला जिम्मेवारी छोड्न लाभ मुला टेलिकमला संचार सेवा से अत्याधुनिक प्रविधि मुभा संचार सेवा ह्याङला घोर गिग्नुन प्रतिबद्धता दूर संचार सेवा ह्याम ह्युल सोबरी ह्याङला संकल्प ह्याङला आबद्धता
2: नेपाल टेलिकम युल्ला संचार।

लसो फ्याफुल्ला स्यालगार गेताङ लछार भोरी राङ्दा टेनमुला प्राविधिक डाँडा देवकी भण्डारी थेनङ्गा सूर्य मोक्तान लतर्फ ग्याम दन्देचु गेताङ सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल बागमती प्रदेश सिंहदरबार स्टुडियो ग्याम्से प्रसारण तासिटी बम्बला रानीले सोमबार कुनु दिनला ब्लिङ यासी चुइसेङ हामी नेट निबली छ प्रसारण तामन खापा स्यालगार गेताङ रेडियो नेपाल लोलो लोलो मिडियम वेभ फ्रिक्वेन्सी गर्दै एफएम ब्यान्ड 98.1 मेगाहर्ज सार्वजनिक सेवा प्रसारण गेन्दुन रेडियो नेपाल एप्लिकेसन गणिला वेबसाइट गर्दै www.radionepalonline.com थेन www.radionepal.gov.np ग्याम राङ्गला मोबाइल आइप्याड ट्याब्लेट थेन कम्प्युटर रिनन प्रत्यक्ष ज्ञानबारी खाम्बा बोला लिबली तिङरी सेगमान खापा चुपाल्छल विश्वकप फुटबल 2026 तिलमा मुनाइन्से थुम सिजनमा बोला तिलमा मुना अर्थात् तिनी छोरी फाइनल खेल क्लाङमा चुपाल्छल विश्वकप स्पेन से डाबला फाइनल दे दोबा अर्जेन्टिना दा स्पेन से गोल गिक रूप से चुपाल छ विश्वकप 2026 डाब हिन्ना स्पेन से विश्वकप डाबली छ अर्जेन्टिना घी छ इङ्ल्यान्ड सुम छ थेन फ्रान्स ब्लिच छ तापमला साँच्ची राङ्से सपोर्ट लाभ हुल्से डाजी विषय राङ लामन ताङसे टेपमला कि राङ्से सपोर्ट लाभ हुल्से ब्रेजी विषय दुङ्गाल ग्याम्से टेपमला डाजी विषय ताङमा थेन ब्रेजी विषय दुङ्गाल ग्याम त बताम तिलाइन मुन नारे खेल हिन्ना गेक से डानुन तोला थिन अर्को से ब्रेनुन तोला चु बिबा खेल ला नियम हिन्ना बिबान तिनीनुन तिनीनाङ्गर बार्खाला दुई मनसुनला दुई अर्थात् नाम्ताइब दुई तापसै राङ्ला लुई थिन सुरक्षा दच्यासी विशेष सतर्कता बारी राङ्दा गनिला मोहिजन मला चु मौसम रे क्युइला मुहान गदे दुसी तबारी खाम्बासै खाइमा दमन ख्वालबा अथवा फिल्टर लबा क्युइ चेकेन थुङमारी नुन मोहिजन मला चुरानु नसे चु दुई बिबा डेंगु थिन मलेरिया लेनला बारी खाम्बा पान्दी अथवा लामखुट्टे लेब दुई एनुन हिन्ना थेतापसे लामखुट्टे टिबारी खाम्बा ग्लागदे राङ्ला दिम थिन अफिसला ख्यारख्युर क्युइ छ्याबारी खाम्बा ग्लागदे मसाम थेरामा ग्लागदे फुप्सी बिन्दु बम्बला खाम्दे दोना झुल्ला प्रयोग लादो बम्बला थिन क्युङ नुन लुई गाप्पा क्वान क्वान बारी नुन राङ्दा मोइचन मला ओसम चुदुइरी भाल धुई थेन तिप्लिङ राङ्बा प्राकृतिक प्रकोप ग्याम सोबारी दिम ग्याम फिर्क्याप थन बाबे माङा छ मौसमला पूर्वानुमान थेन सडकला अवस्था च्यासी गोसी चकेन भाबारी नामताइबा थेन आताइबा च्यासी चकेन भाबारी नुन राङ्दा मोइजन मला चुरुन मोइजनला छ्याम्री तिनीला गेताङरी तामाङ हिलमा नाङला तिलाई ब्रिखेन रोजुगु से बेसी पुइखा तिलाई वाइखा थेन गजल गदे थानबारी बाङ्नासल मला गेताङ लिच्छा दोना ज्ञानबारी राङ्दा मोइजन लाबन तिनीला गेताङ द तिगे जम्बुलिङरी मुदे माया एलन मिन्री पोप्जी बिबा वाइगाम चुवाइरी काइमला जितु लोपचन्द थेन असुसेन लामाला

चुवाइले चाहिँ गेताङ सालगारी राख्दा तिपेन टेन लेभन तिनीलाई गेताङ तिब दुई रेनिङ पाङ्सी जिम्ममा लागि तिनीलाई गेताङ रे तिलाई वाइखा गजल थेन भावना गति थारमारी बाङ्ला सेल मलाई बेसे गेताङ रे ज्ञान गे सिन्दुरीला खोजराज गोलेसे दान्दे याम्बुला चाहबिल ग्याम्से बेसी पुगेकामा चु गजल दिन्से एदान डान्ची बगाई मुन्से एदान म्याङ्चिबा दिन्से एदान डान्ची बगाई मुन्से एदान म्याङ्चिबा तिगागा ताबरी मुगेम है तिङ्रिमी एनुन क्लाङ्चिबा रूप आता दारेम बिसिमाम थारेङ थारेङ ह्यारमुलाङाम रूप आता दारेम बिसिमाम थारेङ थारेङ ह्यारमुलाङाम गोङमामी घातेन लेसाइनुन सेम्रिमी एदान दाङ्चिबा खाङबारी मेसे बिमाइनुन तिङ्क्रो बङ्गाला चेकैसे खाङबारी मेसे बिमाइनुन तिङ्क्रो बङ्गाला चेकैसे छेप्पारी दोसिन पाक्सिम्ना या काङसार्ना हाङजिबा रेक्छ कि यदा आमराङमै आवाचरी क्रादे क्रामुला सेम रेक्छ कि यदा आमराङमै आवाचरी क्रादे क्रामुला सेम हामुबा दोसिन बिसिमाम मिक्लिला थाङ्बो साङजिबा स्यान्दुद पाङ्गे बिसामी म्योजिम गोलेम बिल्ताला स्यान्दुद पाङ्गे बिसामी म्युजिम गोलेम बिल्ताला थेतासी गजल च्योम्सिमाम सेम नाङ नाङ्री पाङ्सिबा वाओ चु गजल मुभा सिन्धुली दिम्तासी दान्दी याम्बुला चाब हेल ग्याम्से खोजराज गोलेसे पुइगामा गजल खोजराज रो चु गजल लागिरी रङ्दा लामा लामन थुजे छिमला

गीतकै दरेम साम निरुभक्त वाइबसे पुई खप वाइ खाङ्गेनगे काब्रेला निरुभक्त वाइबसे दन्देजा ब्रिस्बेन क्वीन्सल्यान्ड अस्ट्रेलिया गाम्से इमेल दि पुई खप वाइ खाइनछु वाइ खप बिमाङाचा रोसे भ्रिबमला लासो सूर्य जुजु फ्याफुल्ला छ्याम्रे सालगर गेताङ सान्से छुबा मुक्कन रोजुगु दानन फ्याफुल्ला तिनी मार्गन्दिरी लामन क्वी ब्योङला जिन्जी याम्बुला बागमतिरिनुन लामन क्वी ब्योङला जिन्जी तिनी फिक दिङसे च्यामा लामन सेगति पोला जिन्जी तसै तामसालिङला माङ माङबा चुसेमा आपोजी थेतासिम गाँदैनन् तामसालिङलान वाइ कोही मानमुला तामसालिङलान वाइखा ब्री मानमुला विवान रोसे वाइखा पुइगा पमुला प्रशान्त सङ्गबुला बारलापका दिन तामसालिङ

मार्गन्दिसे वाइको बथेमु तिल्दा तिल्दा तम्सालिङ्दा थुम्डान्मु। ए मार्गन्दी, ए मार्गन्दी, तिनी यदा गुर्की किताम न्योइगे मान्मु थे तामसालिङ्ला वाइ कोबजुगु सिसी जिन्जीकी छोन बनमुला। यम्बुसे तामाङ ग्योइ पाङमन मुला कि खासी जिन्जी चुपाल छे सौराला बुरी सुनला नाम ड्वाङजीकी बनमारा सार्जी तिनी स्योरिन चु प्रशान्त चङ्बु कुनेरी मार्गन्दिसे वाइ कोबा थिएमु तिल्दा तिल्दा तामसालिङ्दा थुम्डान्मु। वाउ चुमुबा काब्रेला निरुभक्त वाइबासी दान्देजा ब्रिस्बेन क्विन्सल्यान्ड अस्ट्रेलिया गाम्स इमेल डे पुइखा वाइखा निरुभक्ताले चु वाइखाला लागेरी राङ्दा लामा लामा थुजेछ मलाई।

गीतङ सालगरी राङ्दा दिपेन डेलामन दिपेन ग्यानगे चु अर्को वाइखा काभ्रेला सजना गुले तामाङ से यामुला बौद्ध ग्याम से पुइखा वाइखा मुला आइराख ngala mar menchen la ngoseba ngala mar menchen la ngoseba ngala rimthim la ngoseba ngala akhela wala karangba ngala memela thangkhaba turangba thedasi thedasi ngala mamla thuba mikli rangba subinan binan giknu hinna yangla ngoseba airag suban hinna ngala memese सुनकोसी गन्दी लकी साप्राला दर्बुङरी खोसी कार्बन हिन्ना गाला आपाला कुरङबा खाङ्गाला कुनिरी गाला मामसे केसिङला छिङ्गै टागदे मुडागदे थुइबन थुबा मिगुदेन छ्याम्रन गाला आमादा दिमनाङरी बाबारी गाला आमादा दिमनाङरी बाबारी कुटुम्बला यारी थान्मन हिन्ना साप्रालान पुङनाङ आइरक गाला मेमेसे हिन्ना चुनुन दुई हेन्से थुङबा मुबा आइरक थेन छ्याम याङला लुई देनमा मायाला सेगदे आइरक थेन छ्याम तिरे खाजिबै दुई खाजी याङला ओन्छाङरी एला म्लाङ्गै सेमताम गदेसे तिरे खाजिबै दुई खाजी याङला ओन्छाङरी एला म्लाङ्गै सेम कदेसे गाला मेमेला ङोग्याम ब्युङसिम टिबा स्वतन्त्र थेन स्वाधीनतालाई टुराङमान आइरक्दा गाला आम्ला मिक्लिका दिदन गाला आम्ला मिक्लिका दिदा काबन जबरजस्ती ङोसेबा पोसिदिन्जी जबरजस्ती ङोसेबा पोसिदिन्जी रुई तोकप लासिदिन्जी छान ब्रिसी थान्सी पिन्जी चुराङलेन चुराङलेन रेड वाइन डिप वाइन तेन क्यानभास वाइन थेतासी चुसी पिन्जी रेड लेभल जुगुला ट्याग गदे ग्रेन ग्रेन होर्डिङ बोर्ड गदेरी कुर्बन कुर्बन थान्बन मुला दिन गिक्नुन मेर्सिटीबा दिन गिक्नुन मेर्सिटीबा मुना क्योङ छोर्बा ठमेल्ला चोक गदेरी भाट बटनी थिएन जुवा दिम गदेरी छ्याम्नुन ख्याप्पन निमुला दाङ्बो हेन्से थुङसिन टिमुला इला ग्रेन ग्रेन ओहोदाला पदस्थ लोन्पो जुगु थिएन ग्रेन लोन्पो जुगुसे रे दाङसेन दुई दाङसेन थेरङ लासिन सिप्सिन टिमुला थिनी गदेसे आइरक थिएन छ्याम्नुन थेरङ लासिन सिप्सिन टिमुला थिनी गदेसे आइरक थिएन छ्याम्नुन मेन्दो माया जुगुला बैस जुगु मेन्दो माया जुगुला बैस जुगु दिनी गुङ्गिन चुरी चुगाला मिनाङ म्राङमा स्याल गदे ब्लोसिन टिमुला गाला तिङ नाङरी म्युङ पुजुसे राङलासी दरेम चु लेप्पा सिमनाङ हेन्सेन उम्सी पिन्ना तिरेमान थे एला म्लाङ्गै क्रासिया नाङरी लेप्पा लेप्पा साङ्गला सेर्सोम आइरक लेप्पा लेप्पा साङ्गला सेर्सोम आइरक चुमुबा काभ्रेला सजना गोले तामाङ से याम्बुला बौद्ध ग्याम्से पुइखा वाइखा आइरक अर्थात् रक्सी सजना से अर्को नुन गोर्केको वाइखा पुइखा बमुला थिए नुन ज्ञान गेया वाइखाला थोबुमुला मेचा बमी

दिनमताम गाएला ग्लेखाङला गुर्गिक मेचाबामी, दिनमताम गाएला ग्लेखाङला गुर्गिक मेचाबामी, खाउ खिगो गाला याकाङ थिन पुङ्गु गाला मिङी, ङैबरी खामला तोङ्जा तोङ्जा प्रश्न गदे गाला आखेला राप गदे, गा केवा हेन्सेन मेचा सिखाबमी, गा केमा हेन्सेन मेचा सिखाबमी, अह गाई लुसी पाङाखाम गाला आखेदा थामला, गाला आखेदा थामला, गाला मामदानुन थामला, यसे मेला च्याम्थुङसी राङ्दा चोखो मान्बा, गा मेला स्याचासी छार्बा, इला ठिमथेन गाला ठिम डिक्नु नाडिक, इला ठिमथेन गाला ठिम डिक्नु नाडिक, यसे दाङ्बो हेन्से नाङसिखाब हिन्ना दरेम नाङ्बा पालो गाला, इला ग्रिन ग्रिन तारे होटेल डिक्यार आइरग्दा थुङसे बिसी बिफ चुङबारी ताबा, एला ग्रेन ग्रेन तारे होटेल डी क्यार आइरग्दा थोङसे बिसी बिफ चुङबारी ताबा, तिल्ला गाई मेचाबारी आताबा, पाङ्गो खाऊ ए गालाङाम्री, पाङ्गो खाऊ ए गालाङाम्री, मेला स्याचाबा न्युरी गणिता जेल्दी थान्बा, गणिला आपादा हत्यारा बिजी मि साइबा हत्यारा गदेता नेता शोभा, मि साइबा हत्यारा गदेता नेता शोभा, दरेम चु मेचाबा मिसे तिरे एला ग्लेखाङ ग्लोङखामला, चु मेचाबा मिसे तिरे एला ग्लेखाङ ग्लोङखामला, जुदे जाबा भाइखाला लागिरी सजना गोले आङा राङदा दिपेन लामान लामान तुझे छ।

वाइका गते थानमा ताङरी दारेम गे ताङरी ज्ञानगे काभ्रेला रचना मुक्तान यात्री सेपुई खाबा वाइका गते खापेपेमा गाछा थानमन मला बाम्बा मुन मुन गंगसल दि सिम्बा लाबासे रिम रिम रि म्याप्ला ग्रामबारी निङजे आरेना छेपमा ह्यान्दे रिम रिम रि झ्याल्ला कुग्याम ताङमाला किलिङ्गा दे ठङमा ह्यान्दे नोबा थोग्याम तिरी मुला मिक्ली ब्रेजी जाजा जुगुद नान्बा गुर्गीक तिङनाङ चेगाई प्लुम्निना बाममा रान्दे आले आङा जुगु मेरा आखाम तिरी ग्योइ छ्याब मुला गाला जजाब चम्बुलिङ थिनुन ब्राङ्ला गो ख्याबारी विषय निमुला मिला हिल्सारी आपा आमा स्यारसिटी मुना मिक्लिङला मिरी लामन तिङ थिल राङ्लासी लामन तिङ थिल राङ्लासी उकुस मुकुस तासी आत्याप तासी आले आङ्गा जुगुता कुरी चेप्लासी फिर्क्याप सिम्बा पिण्डारी प्योल थोन्ना ओसेम च्याला क्युरुरु चु बम खाबा डानको तिलै आजियाबन छेमिङ तामन मुला प्राङ्बोधेन लानी सार्गदे ग्रहन्से ग्लोङमाराङ मिल्लासी तिसी टिमुला सारी दुब दुब ब्लाङ्गाई तिङला गलैचाकादे ताइसी टिमुला मिख्रिला धारा नान्ना मिगाम्से ब्योङमा मुला थिन आटिनन बार्खला भालगदेराङ ब्योङमा मुला थिन आटिना बार्खला भालगदेराङ म्योबा मुला उत्पीडनला क्रोधा म्योबा राङबा शेर्खा स्युङ्गदे ब्योङमा मुला गाला राङबा माङ च्यासी टिबा जाजा जाजा ब्राङ्गदे काचेल कुचुल्ना क्रिङमुला क्याम्साङ नामसारी काचेल कुचुल्ना क्रिङमुला क्याम्साङ नामसारी चुमुना गादा राङलान सिबा ब्रान्सिटिबा चुमुना गादा राङलान सिबा ब्रान्सिटिबा मुनाराङ गाम्बा मुला खालैसे थिएन लाबा आरे ब्युङसिटिबा नाम्साक्राबा राप गोबा आरे खालैसे बोङसी बोर्बा स्योङला वाइखा ओसेम थुम डान्सिटिमुला दुई डिक्पा खाङ्री टिबाका दे चुराङबा आपत विपत्तेन छे खाम्ला वा आखाम तला चु मुन गङसल लिङ्गादा राङ अलाउ अछौ तलाकी आता तला घुराप नोङसी माङ्री सिलाकी आसी तला गाविसम दुङ्गाल्ने नाबा सुरी बोल्छी गाविसम दुङ्गाल्ने नाबा सुरी बोल्छी सिर्गी सियोला केवा ब्रान्सिटी मोला मिरी दुइगी आपा आमाला डान्बा पुइसी सुबन मोला बस गा सुबन मोला चुमबा रचना मोक्तान यात्रीला बाम्बा मुन वाइखा रचना मोक्तान चाहिँ गणिदा अर्कुनुन गोर्केको वाइखा पुइखा बोमला वाइखाला थोबुमला छोड्तेन

रोगेदे तिनीले गीताङ्री खोजराज गोली निरुभक्त वाइबा रचना मोक्तान थिन सजना गोलेला लुलुलुलो वाइखा गजल थिन भावना गदे राङ्दा खारङमा छोर्जी राङ्लानुन खाजीबैनुन खाल्ला वाइखा गजल भावना थिन नामदार गदे मलाई विशाम मृषी पुई खबरी मोइजेन मलाई राङ्ला रचना गदे थिन गीताङला फेरि तिलाई सुझाव थिन गुनासो गदे पुई खबर सेम मलाई विशाम टी प्रोग्राम सालगार @gmail.com थिन मोक्तान सूर्य 39@gmail.com रि इमेल लबरी खाम्सेला मलाई फेसबुक रि सालगार तामाङ गीताङ सर्चलासी मेसेज बक्स रि मेसेज नुन बिबारी खाम्सेला मलाई गीताङ ज्ञान चुबारी राख्दा गर्ने लतर्फ खाम्से लामा लामा थुजे छे तिमी त सालगार गीताङ चुतेन खाबर मिश्री तिपेन अर्को गोर्खी छार गीताङ बासी खासेला मलाई थे दुई दोना दा गा सूर्य मोक्तान फेसिनीला राङ्ला चुङ्गी सजा बताकै लासु फ्यापुर्ला।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

नमस्कार, हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। यो प्रसारणमा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी सुधीर मिश्र अनि उद्घोषक म गणेश थापा। यसबेला साँझको 5 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सुबा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको प्रष्ट पार्नु भएको छ। पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा उहाँले पुँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सृजना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनु भएको छ। यस क्षेत्रका व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै उहाँले नेपालको पुँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनु पर्नेमा जोड दिनुभएको छ। यसबाट उद्यमशीलता फस्टाउने र रोजगारीका अवसरहरू थपिने उल्लेख गर्दै उहाँले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरू विरुद्ध शून्य सहनशीलताको नीति अप्नाउने प्रष्ट पार्नुभयो। छलफलका क्रममा पुँजी बजारका सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी नीतिगत संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाका ससाना नदीमा आज बहाव उल्लेख्य बढ्न सक्ने भएकाले आसपासका नागरिकलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। विभागका अनुसार गोर्खा, रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र दाङ जिल्लाबाट बग्ने ससाना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। विभागका बाढीविद विनोद पराजुलीले ती जिल्लाका नदी तटीय क्षेत्र, खोला आसपासका सर्वसाधारणलाई विशेष सतर्कता अप्नाउन आग्रह गर्नुभएको हो। विभागले स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहलाई पनि सम्भावित आकस्मिक बाढीको जोखिममा ध्यानमा राखी आवश्यक पूर्व तयारी तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी गराएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार आज देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जना चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका 9 प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार भोजपुर नगरपालिका 5 बोखिम स्थित मध्य पहाडी लोकमार्ग भने बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। इलाम नगरपालिका 9 राजदुवाली र 5 थरको याङ बरक गाउँपालिका 1 खोबरे खोला स्थित मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। यस्तै मध्य पहाडी लोकमार्गको दिक्तेल भोजपुर सडक खण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ हेटौँडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। लगातार वर्षा हुने सम्भावनासँगै उदयपुरमा बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले सर्वसाधारणहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पद्मराज उपाध्यायद्वारा जारी सूचनामा विपद पूर्व तयारी तथा प्रतिकार्यका लागि सम्बन्धित सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय महिला आयोगको काम प्रभावकारी हुन नसकेको भन्दै आयोगलाई थप सशक्त बनाउन सुझाव दिनुभएको छ। पछिल्लो समय महिलामाथि हुने हिंसाका स्वरूप बदलिएको भए पनि आयोगले पीडितलाई न्याय दिने सन्दर्भमा उचित काम गर्न नसकेको भन्दै सांसदहरूले दूरदराजका हिंसा पीडितको पक्षमा काम गर्ने हो भने आयोगको पुनः संरचना गर्नुपर्नेमा जोड दिनुभयो। संघीय संसदको संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले महिला आयोगको काम कारबाहीबारे गरेको अध्ययन बैठकमा सार्वजनिक गरिएको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
2: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
1: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
2: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
1: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
2: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
1: सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध गरिएको पछिल्लो आक्रमण इरानी आक्रमणमा मारिएका 3 अमेरिकी सैनिकको सम्मानका लागि भएको बताउनु भएको छ। जोर्डनमा 2 र इराकमा 1 अमेरिकी सैनिक मारिएपछि अमेरिकाले इरान विरुद्ध फेरि अर्को चरणको आक्रमण बिहानीदेखि थालेको छ। इरानले पनि अमेरिका विरुद्ध अमेरिकी सैनिक केन्द्रमा आक्रमण जारी राखेको छ। र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले फिलिपिन्समा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय बैठकका क्रममा चीन र रुसका विदेश मन्त्रीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताउनु भएको छ। अमेरिका चीन सम्बन्ध थप तनावपूर्ण बनेको र क्षेत्रीय शक्ति प्रतिस्पर्धा तीव्र भइरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो। रुबियो यस साता मनिलामा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ आसियानका विदेश मन्त्रीहरूसँगको बैठकमा सहभागी हुँदै हुनुहुन्छ। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

अहिले भर्खरै हामीले सुनायौँ गोपाल सापकोटा र शान्तिश्री परियारको स्वर गोपाल सापकोटाको शब्द सङ्कलनमा रहेको लोकदोरी गीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका लोकदोरी गीतहरू। लोकदोरी गीत सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, बाबु कृष्ण परियार र दीपिका बयम्बुको स्वर, निश्चल दवाडी र श्याम सोहेत रसैलीको शब्द सङ्कलनमा।

अहिले हामीले भर्खरै सुनायौँ सुनिता बुढा र कस्तु पन्तको स्वरमा स्वर कस्तु पन्तको शब्द सङ्कलनमा रहेको लोकदोरी गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हस्त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। मैथिली भाषाको समाचारपछि प्रदेश समाचार सुन्नुहुनेछ। यस बेला साँझको 6 बज्नै लाग्यो, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामाजिक अपराधजन्य घटनाको रेखाचित्र वर्षेनी बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 भन्दा आर्थिक वर्ष 2081-82 0.14% अपराध बढेको छ। त्यस्तै आर्थिक वर्ष 2081-82 भन्दा आर्थिक वर्ष 2082-83 1.15% अपराध बढेको देखिन्छ। जिल्ला प्रहरी कार्यालय सुर्खेत र मातहतका इलाका प्रहरी कार्यालयको पछिल्लो 3 आर्थिक वर्षको अवधिमा कर्णाली प्रदेशका कुल 2603 अपराधजन्य मुद्दा दर्ता भएको जनाएको छ। यो परिमाणले समाजमा आपराधिक प्रवृत्ति बढ्दै गएको देखाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो। कर्णाली प्रदेशको सबैभन्दा विकसित मानिने प्रदेशको राजधानी सुर्खेतमा दर्ता भएका मुद्दालाई विश्लेषण गर्दा आर्थिक वर्ष 2081-82 दर्ता भएको बढी भएको उल्लेख गर्नुभयो, जसमा लागु औषध, जघन्य अपराध, जबरदस्ती गर्ने र आत्महत्यासँग सम्बन्धित घटना अन्यभन्दा बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो। जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले गत आर्थिक वर्ष 2082-83 1,14,09,501 राजस्व सङ्कलन गरेको छ। प्रमुख प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहालले आर्थिक वर्ष 2082-83 ट्राफिक नियम उल्लङ्घन गर्नेहरूबाट 12,603 सवारी साधनमाथि कारवाही गर्दा 1,14,09,000 राजस्व सङ्कलन भएको जानकारी दिनुभयो। आर्थिक वर्ष 2081-82 28,538 सवारी साधनमाथि कारवाही गर्दा 2,21,10,500 राजस्व सङ्कलन गरेको थियो। धनुषा जिल्लामा आर्थिक वर्ष 2082-83 भएको 1,358 सवारी दुर्घटनामा परि 82 मृत्यु भएको छ भने 2,198 जना घाइते भएको छन्। अघिल्लो आर्थिक वर्ष 2081-82 धनुषामा 1,221 सवारी दुर्घटना हुँदा 84 मृत्यु भएको थियो। पछिल्ला केही वर्ष यता धनुषा जिल्लामा सवारी दुर्घटना बढे पनि दुर्घटनामा परि मृत्यु हुनेको संख्यामा कमी आएको देखिन्छ। सडकको नाजुक अवस्था, मानवीय लापरवाही लगायतका कारण बितेका वर्षमा सवारी दुर्घटना केही बढे पनि दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको प्रहरी निरीक्षक दाहालले बताउनुभयो। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मान सिंह राईद्वारा गत असार 32 जारी परिपत्रमा सो अनुरोध गरिएको छ। कर्णाली प्रदेशका विभिन्न जिल्लामा 953 जनाको निशुल्क आँखाको शल्यक्रिया सेवा गरिएको छ। नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पताल पोखराले गत आर्थिक वर्ष 2082-83 प्रदेशका अति दुर्गम तथा सेवाको पहुँचबाट टाढा रहेको समुदायमा सञ्चालन गरेका निशुल्क आँखा शिविर मार्फत उक्त सेवा प्रदान गरेको हो। अस्पतालका बाह्य कार्यक्रम प्रमुख नेत्र अधिकृत सुभाष नेपालका अनुसार गत आर्थिक वर्षमा अस्पतालले सो प्रदेशका 17,000 भन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको छ। सो अवधिमा बाह्य कार्यक्रम मार्फत 7,217 जनाको निशुल्क आँखा परीक्षण गरिएको थियो भने अस्पताल अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्र मार्फत 10,432 जनाले आँखा उपचार सेवा प्राप्त गरेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशको 9 प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार कोशी र बागमती प्रदेशका विभिन्न सडक खण्डमा पूर्ण तथा आंशिक अवरुद्ध भएको छ।
कोशी प्रदेशको भोजपुर नगरपालिका 5 बोखिम स्थित मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ भने बाढीका कारण एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ। इलाम नगरपालिका 9 राजदुबाली र 5 थरको यारवाङ गाउँपालिका 1 खोबरे खोला स्थित मेची राजमार्ग पहिरोको कारण पूर्ण रूपमा अवरुद्ध छ। यस्तै खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका 6 मोटो खोला क्षेत्रमा मध्य पहाडी लोकमार्गको दिक्तेल भोजपुर सडक खण्ड पनि पहिरोबाट पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। बागमती प्रदेशमा सम्भावित बाढीका कारण बिपी राजमार्ग सञ्चालनमा रोक लगाइएको र काठमाडौँ हेटौडा कान्ति लोकपथमा सम्भावित बाढी तथा पहिरो जोखिमका कारण अर्को सूचना जारी नभएसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका 17 जनामध्ये 3 जनालाई नेपाली सेनाले सकुशल फेला पारेको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रन सिंह गनका सहसेनानी सुमन केसीको टोलीले आज बिहान शुक्लाफाटा निकुञ्जभित्र जङ्गलमा बेलडाँडी गाउँपालिका 2 का लक्ष्मी थापा मगर, सीता चौधरी र मन्जु राणा छेत्रीलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको सेनाले जनाएका छ। सेनाका अनुसार बेलडाँडीका 3 जना आइतबार लुकी छिपी च्याउ खोज्न निकुञ्जभित्र प्रवेश गरेका थिए। त्यसै गरी शुक्लाफाटाभित्र अहिले 14 जना महिलाको समूह सम्पर्कविहीन छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले निकुञ्जभित्र सम्पर्कविहीन भएका महिलाहरूको खोजी अझै भइरहेको जानकारी दिनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। अब हामी प्रस्तुत गर्दैछौँ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केबेरपछि नै सुन्नुहुनेछ बालबाटिका कार्यक्रम, त्यसपछि प्रस्तुत गर्नेछौँ कृषि कार्यक्रम। साँझ ठिक 7 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि घटना र विचार कार्यक्रम प्रस्तुत गर्नेछौँ। घटना र विचार कार्यक्रम सुनिसकेपछि प्रहरी कार्यक्रम सुन्नुहुनेछ। बेलुकी ठिक 8 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ, अङ्ग्रेजीमा समाचार सुनिसकेपछि हाम्रो चासो कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। करिब राति 9 बजेसम्म राति ठिक 9 बजे समाचार सुन्नुहुनेछ, समाचारपछि हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रमको पुनः प्रसारण प्रस्तुत गर्नेछौँ। त्यसपछि बाँकी रहेको केही समय यहाँहरूलाई सुनाउनेछौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। राति ठिक 10 बजे हिन्दी भाषामा समाचार सुन्नुहुनेछ, हिन्दी भाषाको समाचारपछि बिम्ब प्रतिबिम्ब कार्यक्रम प्रस्तुत गर्नेछौँ। करिब राति 11 बजेसम्म राति ठिक 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचारसँगै आजको लागि रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने नियमित कार्यक्रमहरू पुरा हुनेछन्, तर रात्रिकालीन प्रसारण भने राति 11 बजेको समाचारपछि पनि जारी रहनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना। सन्चै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्याल ढोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन, घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि, विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि, साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है, त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि, यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ, त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखो बारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउन है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ, छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तुभाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: एक मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, हार्दिक स्वागत गर्दछौँ सम्पूर्ण भाइ बहिनीहरूलाई आजको यो बालबाटिका कार्यक्रमबाट। प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि यो कार्यक्रम सञ्चालक दाजु बलराम कोइरालाको तर्फबाट। प्यारा भाइ बहिनीहरू, तपाईँ सन्चै अनि आरामै हुनुहुन्छ नि? यति बेला के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ होला? यो समय त तपाईँ घरमै हुनुहुन्छ होला है, विद्यालयबाट पनि घर आइसक्नुभयो होला। भाइ बहिनीहरू, तपाईँहरू त कति अतिरिक्त कक्षामा पनि हुनुहोला, कोही भने घर आइसक्नुभयो होला, बिस्तारै साँझ पनि पर्दैछ। अब भने तपाईँहरू आआफ्नो घरमा आइसक्नुभयो अनि आफन्तसँग दिनभरि भएका विद्यालयका गतिविधि पनि सुनाउँदै हुनुहुन्छ होला है। एक्लोपनको महसुस रहने दिनभरिको आफ्नो एक्लोपनलाई हटाई तपाईँ आफन्तसँगको अनुभव साटासाट गर्दै हुनुहुन्छ होला। पारिवारिक माया, आत्मविश्वास कसिलो हुनेछ यस्ता गतिविधि आदान प्रदानले। भाइ बहिनीहरू, यो समय तपाईँ अनुशासनमा रहनुपर्छ है। विद्यार्थी जीवन भनेको महत्त्वपूर्ण जीवन हो। यो समयमा तपाईँ इमान्दारिता, कार्यकुशलता बन्नुपर्छ है, जसले भविष्यको बाटालाई उज्यालो बनाउनेछ। लौ त, यिनै गुणकारी कुरा सँगसँगै आजको बालबाटिका कार्यक्रम पनि हामी सुरु गर्दैछौँ है त। आज पनि एकजना भाइसँग हामीले कुराकानी गरेका छौँ। अब सुनौ उहाँसँग गरिएको कुराकानी। नमस्कार, तपाईँलाई हार्दिक स्वागत छ कार्यक्रम बालबाटिकामा।
1: धन्यवाद।
0: तपाईँको परिचय दिनु न, कहाँबाट बोल्दै हुनुहुन्छ, को हुनुहुन्छ तपाईँ?
1: मेरो नाम जगदीश छेत्री भूमि, म अहिले काठमाडौँ पुरानो बानेश्वरबाट।
0: घर चाहिँ कता पर्यो?
1: मेरो मुगु जिल्ला। हजुर,
0: अनि मुगुको कुन ठाउँ होला, पुरा ठेगाना बताइदिनु न।
1: मेरो मुगु जिल्लाको सुरगाउँपालिका वडा नम्बर 3 पर्छ।
0: हजुर, अनि काठमाडौँ कति भयो बस्नु भएको?
1: काठमाडौँ बसेको 4 जति भयो। हजुर
0: हजुर, अनि तपाईँको विद्यालयको नाम पनि बताइदिनु न।
1: हजुर, मेरो विद्यालयको नाम श्री रत्न राज्य माध्यमिक विद्यालय।
0: यो कुन ठाउँमा पर्छ होला?
1: पुरानो बानेश्वरमा पर्छ। हजुर,
0: तपाईँ कति कक्षामा पढ्नुहुन्छ भूमि भाइ?
1: म 9 कक्षामा पढ्छु। हजुर,
0: अनि तपाईँको विद्यालयको शैक्षिक अवस्था कस्तो छ?
1: मेरो विद्यालयको शैक्षिक अवस्था जस राम्रो नै छ भनौँ सबै कुराको।
0: त्यो विद्यालयमा पढ्नु भएको चाहिँ कति वर्ष भयो तपाईँले?
1: म त्यो विद्यालयमा पढेको, म 6 क्लासबाट पढेको।
0: ए, कक्षा 6 पढिरहनु भएको छ।
1: हजुर,
0: अनि विद्यालयमा पढ्दाखेरिका अनुभव सुनाइदिनु न। तपाईँलाई विद्यालयमा पढ्दा अलिक अप्ठ्यारो भयो भने कसरी चाहिँ सो अध्ययन गर्नुहुन्छ, कसरी चाहिँ अरूसँग सोध्ने गर्नुहुन्छ?
1: हाम्रो स्कुलमा पढ्दै गर्दाखेरि अब क्लासमा हाम्रो एउटा सेक्सनमा म्याक्सिमम 75 जति स्टुडेन्टहरू हुन्छन्। अब हामीलाई केही नराम्रा कुरा र हामीलाई मनमा लागेका भन्न नसकेको कुराहरू पहिला हामी अब साथीहरूसँग सियोर गर्ने, अनि त्यसपछि आफ्नै क्लास टिचर म्यामहरूसँग, सरहरूसँग हामी कुरा राख्छौँ। जो अप्ठ्यारा कुराहरू भयो भने हामी टिचरहरूसँग सम्पर्क गर्छौँ।
0: तपाईँलाई पढ्दाखेरि सबभन्दा मनपर्ने विषय चाहिँ कुन हो जगदीश भाइ?
1: मेरो सामाजिक। हजुर
0: हजुर, तपाईँ घरमा कति घन्टा पढ्ने गर्नुहुन्छ?

0: चाहिँ नआएको कुरा मेरो दाई हुनुहुन्छ, अहिले एसिसिए पढ्दै हुनुहुन्छ, अनि उहाँसँग म सोध्छु।
1: जगदीश भाइलाई पढाइ भन्दा बाहेक खेलकुदमा पनि रुचि राख्नुहुन्छ?
0: मेरो पढाइ भन्दा अरू फोकस भनेको फुटबल नै हो है। म फुटबलतिर एकदम इन्ट्रेस्ट लाग्थ्यो मलाई फुटबल, अनि त्यसपछि अरू गीत सङ्गीतमा पनि म एकदम रुचाउने मान्छे।
1: अनि तपाईँलाई खाली समय भयो भने के गरेर समय बिताउनुहुन्छ? मोबाइल टेलिभिजन सामाजिक सञ्जालतिर पनि तपाईँले समय बिताउनु गर्नु भएको छ?
0: धेरै टाइम त म सामाजिक सञ्जालमा बिताउँदैन, फुर्सदतिर चाहिँ बसेको त हुँदैन है। बिहान 6 बजेबाट बेलुका 5 बजेसम्म स्कुलमा नै हुन्छु, अनि त्यसपछि बेलुका आउँदा अनि अब खानापाना खाँदा अनि त्यसपछि पढ्न बस्दा जस्तै 11 बजेसम्म पढ्यो, अनि त्यसपछि 5-7 मिनट म्याक्सिमम 10-20 मिनटसम्म मोबाइल हेऱ्यो, डोरीहरू अनि देउडाहरू अनि नयाँ नयाँ ज्ञानका कुराहरू युट्युबबाट यसो नै हेरेर खासै टाइम त म बिताउँदिनँ त्यसमा।
1: अनि तपाईँलाई कुनै देउडा गाउन पनि आउँछ अथवा गीत सङ्गीत अथवा प्रतिभा पनि हामी तपाईँको सुन्न सक्छौँ?
0: म देउडा टुक्का अनि त्यसपछि जस कविता गजल जस त्यस्तोमा इन्ट्रेस्ट राख्छु तर आज थोरै भयो नि टुक्का हुन्छ। हजुर,
1: तपाईँ जस्तै रेडियो नेपाल सुन्दै रहनुभएका प्यारा प्यारा भाइ बहिनीहरूले तपाईँलाई सुन्न चाहनु भएको प्रस्तुति, तपाईँले देउडा सुनाउन पनि सक्नुहुन्छ, साहित्य सृजनामा तपाईँको अनुभव छ भने त्यो पनि सुनाउन सक्नुहुन्छ, अन्य गतिविधि पनि हामीलाई प्रस्तुत गर्न सक्नुहुन्छ। के सुनाउन चाहनुहुन्छ? हामी सुन्न तयार छौँ।
0: हजुर, म केही टुक्काहरू म भन्न चाहन्छु है। त बाजै र बुरसका दाउरा बल्दा धमस्कार, रेडियो नेपाल सुन्ने सबलाई मेरो नमस्कार, रेडियो नेपाल सुन्ने सबलाई मेरो नमस्कार।
1: आहा, कति मिठो।
0: इन्टरभ्यू नि दिँदैछु 82 का साल, सबै मिली सुनौ रेडियो नेपाल, सबै मिली सुनौ रेडियो नेपाल। रेडियो नेपाल बच्छ रात दिन भर, नेपालमा जहाँ पुगे पनि घम्किन्छ यसैको स्वर, नेपालमा जहाँ पुगे पनि घम्किन्छ यसैको स्वर। ताजा समाचारहरू सुन्न पाइन्छ बिहान, ताजा समाचारहरू सुन्न पाइन्छ बिहान, यसैले दिएको समाचारले सबलाई मिल्छ ज्ञान, यसैले दिएको समाचारले सबलाई मिल्छ ज्ञान। हावा चल्दा स्वर उठ्छ टाढा गाउँसम्म पुग्छ, हावा चल्दा स्वर उठ्छ टाढा गाउँसम्म पुग्छ, रेडियोमा बज्ने मिठो गीत मनैसम्म पुग्छ, रेडियोमा बज्ने मिठो गीत मनैसम्म पुग्छ। गीत समाचार सुन्ने गरौँ रमाइला कुरा, गीत समाचार सुन्ने गरौँ रमाइला कुरा, नेपाली सबैलाई जोड्ने बलियो हो डोरा, नेपाली सबैलाई जोड्ने बलियो हो डोरा। आफ्नै भेषा आफ्नै भूषा आफ्नै पहिचान, आफ्नै भेषा आफ्नै भूषा आफ्नै पहिचान, रेडियो नेपाल हाम्रो देशको हो सान, रेडियो नेपाल हाम्रो देशको हो सान। यहाँ आएर बोल्न पाउँदा मनै खुसी भयो, यहाँ आएर बोल्न पाउँदा मनै खुसी भयो, यो सम्झना सधैँ साथ रहिरहने भयो, यो सम्झना सधैँ साथ रहिरहने भयो। धन्यवाद।
1: असाध्यै रेडियोप्रति समर्पित यो कविता सुनाउनु भयो, निकै खुसी भयौँ हामी, अनि रेडियो नेपाल सुन्दै रहनुभएका भाइ बहिनीहरूलाई पनि एउटा प्रेरणा प्राप्त भयो। जगदीश भाइ, तपाईँ रेडियो नेपालप्रति समर्पित यो कविता सुनाउनु भयो, अनि तपाईँ रेडियो नेपाल चाहिँ कतिको सुन्ने गर्नुहुन्छ?
0: म रेडियो नेपालमा म समाचारहरू त सुनिरह हुन्छु है।
1: हजुर,
0: पहिला भन्दा चाहिँ आजकल तर खासै त सुन्दिनँ, तर सुन्न चाहिँ मलाई मन लाउँछ है। तर म पहिला र आजकल पनि कहिले कहिले चाहिँ सुनिरह हुन्छु रेडियो समाचार।
1: तपाईँले ज्ञान गुणका कुरा सुनाउनु भयो, तपाईँ कति वर्ष पुग्नु भयो जगदीश भाइ?
0: 16 वर्ष।
1: हजुर, अनि तपाईँले घरमा चाहिँ फुर्सदको समयमा आफन्तहरूलाई के कुरामा सहयोग गर्नुहुन्छ?
0: अङ्कल आन्टी अब प्रायः जस्तो मलाई पढाइतिर नै फोकस गराउनुहुन्छ उहाँहरूले।
1: हजुर,
0: अनि उहाँहरू अब खाना साना बनाउनु भयो भने यसो न कहिले काहीँ सघाइदिने, अनि त्यसपछि फुलहरू मलाई एकदम मनपर्ने, अनि पानी सानी हाल्ने, अनि घरमा तर सघाउँछु त भन्छु, तर अङ्कल आन्टीले होइन त पढ्नमा नै फोकस गर, किनकि यो बेला भनेको यो बालबालिका उमेर हो, पढ्नेतिर नै फोकस गर्नुपर्छ भन्नुहुन्छ मलाई।
1: हजुर, विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा पनि तपाईँले भाग लिने गर्नुभएको छ?
0: स्कुलमा कविता, वक्तित्व कला अनि त्यसपछि गीत मैले भाग लिने गरेको छु।
1: अनि तपाईँले घरबाट विद्यालय आउँदा अनि विद्यालयबाट घर जाँदा चाहिँ तपाईँले बाहिरका खानेकुराहरू कतिको खाने गर्नुभएको छ?
0: अब खानेकुराहरू खासै नै बाहिरको खाँदिनँ भन्न नि मिल्दैन, धेरै त म घरको नै यो खाने आफूले नै अब बनाएको तरकारी पनि कौसीमा पनि यस्तो न कहिले साग लसुन धनियाँ हामीले त घरमा नै फलाएको हुन्छौँ।
1: हजुर,
0: अनि बाहिरतिर अब साथीहरूसँग अब कहिले काहीँ अब यस्तो न रमाइलो गर्दा खाइन्छ।
1: हजुर, जगदीश भाइका मन मिल्ने साथी कतिजना हुनुहुन्छ?
0: मेरो मन मिल्ने साथीहरू जोस हुनुहुन्छ भनौँ जोस, किनकि साथीहरू पनि कस्तो हुनुहुन्छ भन्दाखेरि

0: कस्तो बनाउन सकिन्छ भन्दाखेरि आफू राम्रो भयो भने सबै राम्रो हुन्छन् होइन, साथीहरू पनि त्यही अनुसारका हुन्छन्। उहाँको बोलीलाई मैले स्वीकार्यो भने, मेरो बोलीलाई उहाँले स्वीकार्यो भने साथीहरू मेरो छन् जस टन्नै छन् भने एकदम बेस्ट फ्रेन्ड भनेका छन्, तिन चारजना छन्।
1: विद्यालयमा पढाइ लगायत अन्य गतिविधिमा विद्यार्थीहरूलाई विद्यालय शिक्षकबाट चाहिँ कस्तो खालको सहजीकरण गरिदिए हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई?
0: हाम्रा स्कुलका शिक्षकहरू नि एकदम न हामी विद्यार्थीको लागि एकदम न लागिरहनु भएको छ हाम्रै लागि होइन, उहाँहरू राति दिन खटिनु भएको छ, बिहान 6 बजेदेखि बेलुका 5:30 बजेसम्म उहाँहरूले हुन्छ नि पानी तिर्खा लाग्यो नि भन्नुभएको छैन, भोग लाग्यो नि भन्नुभएको छैन, किनकि एकदम न अहिलेको यो जुन समय छ नि टिचरहरूले हाम्रो लागि एकदम न सपोर्ट, अनि त्यसपछि हामीले अब कसरी हुन्छ नि त, कसरी विद्यार्थीले पढ्न चाहेका छन् हामीले त्यसै गरी पढाउनु पर्छ भन्ने अहिले हाम्रो हेरसरणी चेन्ज हुनुभयो। हाम्रो दुर्गा प्रसाद भट्ट हाम्रा नयाँ हेरसरणी आउनुभयो, उहाँ आएदेखि एकदम न स्कुल नै पुरा परिवर्तन नै भइसकेको छ होइन, स्टुडेन्टलाई पढाउनेदेखि लगेर अनि स्कुलको कार्यक्रमहरू भए, अनि हामी स्टुडेन्टहरूको उहाँले कुराहरू सुनिदिने होइन, हाम्रै इच्छाले टर्म्यामहरूले कामहरू अगाडि बढाइदिने गर्नुहुन्छ उहाँहरूले।
1: अनि तपाईँले फुर्सदको समयमा विद्यालयबाट शैक्षिक भ्रमण लगायतका कुनै पनि ठाउँहरूको पनि भ्रमण गर्नुभएको छ?
0: हामी भ्रमणमा त स्कुलबाट त लग्नु भएको होइन, जाने जाने भन्दै भन्दा भन्दै 9 क्लासमा जाने भन्नुभएको थियो सर, अब के गर्दा हाम्रो समय नै मिलेन सर होइन,
1: हजुर।
0: अब त्यसपछि अब टिचरहरू, किनकि अब हाम्रो रत्न राज्यमा त अब एकदम न स्टुडेन्ट पनि एकदम धेरै भएको कारणले है,
1: हजुर।
0: अनि अब हाम्रो जस्तो सरले त भन्नुभएको थियो हुन्छ तिमीहरूलाई जानुपर्छ है, एक दिन हामी भ्रमणमा जानुपर्छ भन्नुभएको थियो सरले, अनि टिकट किनकि हाम्रो समयले जस समय भएन भने सर
1: हामी आगामी दिनमा शैक्षिक भ्रमणमा सहभागी हुने प्लानमा हुनुहुन्छ तपाईँ, योजनामा हुनुहुन्छ?
0: हो हजुर सर भन्नुभएको छ, तिमीहरू चिन्ता नगर नानी बाबुहरू, ठिक छ हामी लान्छौँ भन्नुभएको छ
1: हजुर। तपाईँ अहिले बालबाटिका कार्यक्रममा हुनुहुन्छ, रेडियो नेपालबाट प्रसारण हुने बालबाटिका कार्यक्रम अहिले धेरै भाइ बहिनीहरूले सुनिरहनु भएको छ। बालबाटिका कार्यक्रम मार्फत बाल अधिकार के हो यसको बारेमा तपाईँले के बुझ्नु भएको छ, हामीलाई जानकारी गराउन सक्नुहुन्छ?
0: बाल बालिकाले पाउनु पर्ने अधिकार जस्तै सुरक्षित हुनु, अनि सम्मानजनक र स्वस्थ जीवन जिउन पाउने अधिकार, स्वस्थ भएर बाँच्न पाउने अधिकार, शिक्षा राम्रो पाउने अधिकार, हिंसा दुर्व्यवहार र शोषणबाट बाँच्न पाउने अधिकार, आफ्नो विचार व्यक्त गर्ने, उनीहरूको कुरालाई सुनिदिने र सम्मान गर्न पाउने अधिकार बालबालिका अधिकार हो। यो बालबालिका अधिकार 18 वर्ष मुनिका हाम्रा जुन अब हामी पनि पढ्छौँ भनौँ जुन भाइ बहिनीहरू छन्, बाल अधिकार भनेको त उहाँहरूको कुराहरूलाई हामीले हाम्रा अभिभावकहरूले स्वीकार दिनु पर्यो।
1: तपाईँको भविष्यको योजना के छ जगदीश भाइ, के बन्छु भन्ने लक्ष्य राख्नु भएको छ?
0: लक्ष्य त मैले केही नै राखेको छैन होइन, जस म पढ्दैछु जस, अनि म जे पढे नि जस म पछि एकदम न राम्रो गर्छु, जुन कुरामा म लगानी गर्छु या जुन काम समातेको हुन्छु त्यो कामलाई म एकदम न राम्रो गर्छु भन्ने मेरो दिमागमा चाहिँ छ, तर अहिले चाहिँ म यो बन्छु भन्ने चाहिँ मेरो सोच छैन सर।
1: हजुर, विद्यालय यदि लामो छुट्टी भयो भने त्यो लामो छुट्टीमा चाहिँ तपाईँले समय कसरी सदुपयोग गर्नुहुन्छ, कहाँ गएर बिताउनुहुन्छ अथवा के गर्नुहुन्छ, तपाईँको प्लान के छ?
0: मेरो प्लान भनेको खाली समयमा त प्रायः जसो म यस्तै नै गीत सङ्गीतहरू लेख्ने होइन, अब खासै बाहिर म खास जान नि साथीहरू छन् भने कहिले काहीँ जान्छु, अनि होइन भनेपछि अब यसो न बिदा भयो भने अनि दिउँसोतिर यसो न अल्छी लाग्यो भने गीतहरू भए गजलहरू भए कविताहरू है मलाई त्यस्तोमा एकदम इन्ट्रेस्ट लाग्ने कि घुम्न रमाउनु भन्दा नि आज है यो गीत प्लान गर्नुपर्छ यो लेखिहाल्नुपर्छ भन्ने सोच्छु।
1: हजुर, हामी बालबाटिका कार्यक्रमको अन्त्यतिर छौँ, जगदीश भाइको यो कार्यक्रम मार्फत केही चाहिँ छुटो अथवा केही भन्न पाए हुन्थ्यो भन्ने जस्तो लागेको छ, बाँकी केही छन्?
0: मेरोमा लागेको भनेको अब रेडियो नेपाललाई हामी सबै नेपाली सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूले सुन्ने गरौँ है, यो सामाजिक सञ्जाल भन्दा नि सामाजिक सञ्जाल भनेका कतिपय नराम्रा कुराहरू पनि हुन्छन्, रेडियो नेपाल भनेको किनकि हामीले सुन्ने हो, उहाँबाट एकदम न जेको सहीको सही समाचार नै बाहिर आएको हुन्छ, हामीले त्यो सुन्यौँ भने किनकि सही रहेछ भन्छौँ। यो सामाजिक सञ्जालमा अब भएका पनि हुन्छन् नभएका पनि हुन्छन्, अब खासै हामीले विश्वास गर्न नि सकिँदैन, त्यत्तिकै न भिडियो बनाएर पनि हाल्दा हुन्छन् कतिपयले होइन, त्यसको सट्टामा म रेडियो नेपाल सुन्ने सम्पूर्ण आमा बुवा दाजुभाइहरूलाई यो रेडियो नेपाललाई हामीले जगेना गर्नुपर्छ र यो रेडियो नेपालको समाचार हामीले सुन्न अति नै जरुरी छ, यो ठाउँ ठाउँमा र गाउँ गाउँमा घर घरमा फैलिएको रेडियो छ नि, यसको बारेमा म सामाजिक सञ्जाल भन्दा रेडियो नेपालतिर नै म जस बढी महत्त्वपूर्ण दिनुपर्छ हामीले।
1: हस् धन्यवाद समय अनि हामीले संवाद गर्न पायौँ यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: हस् हस् हजुरलाई धन्यवाद।
1: हवस् त यिनै कुराकानी सँगसँगै आजको बालबाटिका कार्यक्रमको निर्धारित समय पनि सकिने लागेको छ। अब हामी अर्को हप्ता अर्कै कुराकानीका साथमा उपस्थित हुनेछौँ। आजको यो कार्यक्रमबाट प्रविधि संयोजनका दाजु पुष्परत्न वज्राचार्य अनि म कार्यक्रम सञ्चालक दाजु बलराम कोइराला पनि बिदा माग्छु। नमस्कार, तपाईँ रेडियो नेपाल सुन्दै रहनुहोला।
2: जय

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू नै हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकको आजको श्रृङ्खलामा स्वागत छ। आज हामी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नम्बर 16 व्यावसायिक रूपमा लोकल कुखुरा पाल्दै आउनुभएका कृषक धर्मेन्द्र चौधरीको पौरखको कथा प्रस्तुत गर्दैछौँ। करिब 5 वर्ष भारतमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गरिरहनुभएका चौधरी कोरोना महामारीपछि स्वदेश फर्किन बाध्य हुनुभयो। स्वदेश फर्किएपछि कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूको पुनर्स्थापनाका लागि स्थानीय तहको समन्वयमा सञ्चालन गरिएको कुखुरा पालन सम्बन्धी तालिममा सहभागी हुने अवसर उहाँले प्राप्त गर्नुभयो। उक्त तालिमले उहाँलाई कुखुरा पालन व्यवसायतर्फ आकर्षित गर्यो।
4: पहिला सुरुमा त अब इन्डिया गयो भन्नु होइन, सिमला हो, पुना, महाराष्ट्रहरू रत्नगिरी त्यस्तोमा गएर भाइ बहिनीलाई पढाएँ। त्यहाँबाट पढाउँदाखेरि त्यसपछि बाहिर जाँदाखेरि कस्तो हुन्छ, वर्षभरि बस्ने फेरि आउने, घरमा खर्च पठाएपछि पैसा सकिने, अझ 2 दिन बस्यो, 10 दिन बस्यो, फेरि हिँडेकै जानुपर्ने। त्यो जति गयो पनि आफ्नो गोजी खालीको खाली, सकेको सकै गर्दाखेरि यो व्यवसाय गरेको। सुरुमा चाहिँ हामीले यो कोरोनाको समयमा हामी चाहिँ पहिला म इन्डिया थिएँ, इन्डियाबाट आएर लोकल कुखुरा तालिम चाहिँ सुरुमा स्वरोजगार जो रोजगार घुमेका व्यक्तिहरूलाई चाहिँ तालिम भनेर नगरपालिकाबाट जिल्ला लघु उद्यमी समूह सङ्घले चाहिँ हामीलाई यो तालिम दिएको हो। सुरुमा लोकल कुखुरा त्यहीँबाट तालिम लिएर अहिले सुरुवात गरेको।
3: गाउँमा व्यावसायिक रूपमा लोकल कुखुरा पालन गरेको नदेखेपछि धर्मेन्द्र चौधरीले यस क्षेत्रमा राम्रो सम्भावना देख्नुभयो। तालिमबाट प्राप्त ज्ञान र सिपलाई व्यवहारमा उतार्दै उहाँले सामान्य कच्ची खोर निर्माण गरी कुखुरा पालन व्यवसाय सुरु गर्नुभयो।
4: गाउँमा त्यस्तो लोकल व्यवसाय हाम्रो एरियामा कतै देखेन, अनि मलाई लाग्यो कि सायद यसैमा चाहिँ अलिक केही सम्भव छ कि एकचोटि यसमा पनि केही हुन्छ कि भनेर सुरुवात गरेँ। ल ठिकै लाग्यो। चल्ला अहिले मसँग 500 छन् सानो चल्ला, अहिले लगभग 1.5 हप्ता भयो। एउटाको चाहिँ 1.5 महिना भयो, त्यसमा चाहिँ 600 छन्। ठुलोवाला चाहिँ अहिले बेच्न लगभग 3.5 महिना भयो, ऊ चाहिँ अहिले 550 छन्।
3: 2077 सालमा सुरु गर्नु भएको कुखुरा पालन व्यवसायलाई केही समय स्थगित गर्दै धर्मेन्द्र चौधरी पुनः रोजगारीका लागि विदेश जानुभयो। तर विदेशमा गरेको कठोर मेहनत र स्वदेशमा रहेका सम्भावनालाई दाँजेर हेर्दा उहाँलाई आफ्नै देशमा मेहनत गर्नु उचित लाग्यो। यही सोचका साथ उहाँ नेपाल फर्किनुभयो र पुनः कुखुरा पालन व्यवसायलाई निरन्तरता दिन थाल्नुभयो।
4: सुरुमा चाहिँ कुखुरा पालन मलाई साह्रै रहर लाग्यो, किनकि हाम्रो एरियामा लोकल कुखुरा थिएन, ब्रोइलर त थियो खोर होइन, लोकल कुखुरा कहीँ थिएन। अनि मलाई लाग्यो कि अब लोकल कुखुरा पाल्दाखेरि पनि केही हुन्छ कि भन्ने लाग्यो, अनि व्यवसाय गरेँ। तर व्यवसाय गर्दाखेरि अब घरमा कुनै पनि व्यक्ति चाहिँ रोजगारी या कुनै काम नभएको, फ्यामिली ठुलो भएकोले अब आफू चाहिँ घरमा जेठो छोरा भएको कारणले गर्दा घरका समस्याहरू धेरै पऱ्यो। अनि एउटा खोरले मात्रै, कुखुरा पालेर मात्रै घर चलाउन अलिक गाह्रो भयो। भाइ बहिनीलाई पढाउनु पऱ्यो, हराम्रो आमा बुवा हेर्नु पऱ्यो, त्यसले गर्दा लगानी नभएर एकचोटि विदेशै जाउँ, केही पछि उताबाट आएर केही प्रगति हुन्छ कि भनेर विदेश गएँ। 2 वर्ष कतार बसेँ। त्यहाँ 2 वर्ष कतार बसिसकेपछि आएर फेरि कुखुरा पालन गरेँ, किनकि मलाई यो लोकल कुखुरा पालन पहिल्यैदेखि रुचि भएकोले गर्दा फेरि आएर चाहिँ यो कुखुरा पालन, लोकल कुखुरा पालन सुरु गरेँ। विदेशमा अब पैसाकै रुख हुन्छ भन्ने त हुँदैन, किनकि अब विदेशमा जाने बित्तिकै अब घर फ्यामिली हुँदैन, कुनै दुःख बिरामी पर्दाखेरि हेर्ने मान्छे कोही हुँदैन। विदेशमा बढी महिनामा कमाउने भनेको 50,000, अब आफ्नो खर्च हेर्नु पर्यो होइन, अब त्यति त महिनामा यहीँ बस्दा पनि कमाएर छ अहिले, त्यसैले त्यसपछि त्यहाँ चाहिँ जान मन लागेन।
3: व्यवसायी चौधरी हरेक दिन 8-9 घन्टा कुखुराको स्याहार सुसारमै बिताउनुहुन्छ। कुखुरालाई दाना पानी खुवाउने, खोर सरसफाई गर्ने लगायत तिनको हेरचाहमा नै उहाँको अधिकांश समय खर्च हुने गरेको छ।
4: बिहान उठ्ने बित्तिकै सबभन्दा सुरुमा कुखुराको खोरमा गयो होइन, दाना पानी के छ, अवस्था कस्तो छ, दाना पानी हालिसकेपछि फेरि दिउँसो दाना पानी चेन्ज गर्नुपर्छ, फोहोर हुन्छ, फेरि साँझ, लगभग बिहान मात्रै एक टाइममा दाना पानी हाल्दाखेरि कुखुरालाई 2.5-3 घन्टा लाग्छ। अनि 3 टाइम गर्दाखेरि दिनभरिको 8-9 घन्टा त्यसमै जान्छ, बाँकी टाइम चाहिँ आफ्नो घर फ्यामिली अनि खेतीबारी।
3: केही ऋण र सापटीको जोहो गरेर सुरु गरिएको यस व्यवसायका सुरुवाती दिनहरू निकै चुनौतीपूर्ण रहेको धर्मेन्द्र चौधरी बताउनुहुन्छ। प्राविधिक तालिम प्राप्त गरे पनि चल्ला व्यवस्थापनदेखि दाना, पोषण नियन्त्रण र बजार व्यवस्थापनको पर्याप्त व्यवहारिक अनुभव नभएकाले विभिन्न कठिनाईहरूको सामना गर्नु परेको उहाँको अनुभव छ।
4: सुरुमा चाहिँ खोर बनाउँदाखेरि खोरमै कच्ची खोर थियो होइन, त्यति बेला त अब पक्की खोर बनाउन सकिएन, सुरुमा गरियो, लगानी थिएन, लगभग कच्ची काठकै खोर बनाउँदाखेरि पनि 70-80 हजारसम्म खर्च लाग्यो। त्यसपछि त्यसमा चल्ला मगाउँदाखेरि सुरुमा थाहा थिएन, अरू ठाउँबाट मगाइयो, आफूलाई केही सम्पर्क थाहा थिएन त्यहाँबाट, त्यो चल्ला मगाउँदाखेरि चल्ला पनि महँगो पर्यो। खर्च चाहिँ लोन लिएर ऋण लिएर सापट्टि कसैसँग सापट्टि, अनि हाम्रो यो अहिले गाउँघरमा त महिलाहरू यो लघुवित्त सबै सहकारी संस्थाहरू हुन्छ नि त, त्यस्तोमा आबद्ध भएर त्यसबाट ऋण लिएर सुरु गरेको। चल्लाकै समस्या आयो सुरुमा, किनकि यो सम्बन्धी हामीलाई थाहा थिएन होइन, अनि चल्ला ल्याइसकेपछि अब त्यो 2-5 दिनको तालिमले सबै कुरा सम्भव हुँदैन, त्यसैले गर्दा अब पाल्दाखेरि कुखुरामा समस्या, चल्लामा मर्ने भयो होइन, त्यसपछि गर्मीले गर्दा त्यो समस्या। सुरुमा चाहिँ सबभन्दा समस्या भनेको पालिसकेपछि बजारमा बजारीकरण गर्न सबभन्दा समस्या त्यो, मार्केट थाहा थिएन होइन, कुन रेट चलिरहेछ, कहाँ बेच्ने, कसरी बेच्ने, सबभन्दा समस्या चाहिँ त्यही बेच्ने हो।
3: कुखुरा पालनसँगै धर्मेन्द्र चौधरीको परिवारले धान, मकै, केराउ र मुसुरो जस्ता खाद्यान्न बालीहरूको पनि खेती गर्दै आएको छ। आफ्नै 15 कट्ठा तथा भाडामा लिएको 1 बिघा जग्गामा उहाँको परिवारले खेतीपाती सञ्चालन गरिरहेको छ। व्यवसायी चौधरीको यस यात्रामा उहाँको परिवारले हरेक कदममा साथ र सहयोग गर्दै आएको छ।
4: मेरो परिवारमा चाहिँ जस्तो कि अब मैले दिनभरि यही खती राख्नुपर्छ भन्ने सक्दैन, किनकि कुखुरा रेडी भइसकेपछि बेच्न जानुपर्छ, बेच्न गइसकेपछि यहाँबाट धनगढी भने अलिक ग्राभेल बाटो छ होइन, टाढा छ, टाइम लाग्छ, त्यति बेला समय कुखुरा हेर्नु पर्यो, दाना पानी हाल्नु पर्यो, त्यो बेला चाहिँ म नभएको बेलामा चाहिँ घरमा भएको सबै आमा बुवा भाइ बहिनी श्रीमती जो हुनुहुन्छ सबैजना चाहिँ म नभएको बेला चाहिँ कुखुरालाई दाना पानी हालेर सहयोग गर्नु राख्नु भएको छ, अनि बेच्ने बेला कुखुरालाई यताउता गरिदिने, सर्वसर्व नभएको बेला चाहिँ कहिले बजारसम्म पनि पुर्याइदिने भइरहेको छ।
3: घर परिवारसँग बसेर आफ्नै देशमा पौरख गर्दाको आनन्द विदेशमा नमिल्ने उहाँको अनुभव पनि रहेको छ। यही विश्वासका साथ उहाँले आफ्नो व्यवसायलाई अझ विस्तार गर्ने योजना बनाउनु भएको छ।
4: कुखुरा व्यवसाय नगरेको भए त सायद अब कि त घर छोडेर इन्डिया या विदेश बस्नु पर्थ्यो होइन, अब कुखुरा व्यवसाय गरेर चाहिँ घरमै बसेर आफ्नो फ्यामिलीसँग रमाएर र मिठो मसिनो खाएर भए पनि 2 पैसा भले कम बचोस् होइन, बचेर पनि फ्यामिलीसँग बसेर यहीँ काम गर्न पाइरहेको छु, त्यही खुसी लाग्यो। आगामी चाहिँ अब जति मेरो यो यहाँनिर जग्गा छ त्यहीमा चाहिँ पुरै फोहोरहरू बनाएर पछि फेरि यहाँबाट भएको अरू छेउ छिमेकमा भएको जग्गाहरूलाई चाहिँ ठेक्कामा हुन्छ कि केही भएर हुन्छ कि लिजमा भएर लिएर भए पनि अरू व्यवसायले चाहिँ बढाउने विचार। सुरुमा म विदेशबाट आउँदाखेरि चाहिँ एउटा चाहिँ दाना बनाउने मेसिन किन्ने र पछि गर्दै जाँदाखेरि एउटा आफै चाहिँ ह्याचेरी मसिन किनेर चाहिँ चल्ला आफै उत्पादन गर्ने सोच चाहिँ छ। अब त्यो चाहिँ अब कहिले हुन्छ सम्भव, त्यो लागेको छु, त्यसमै लागेको छु।
3: उहाँसँगै तालिम लिएर व्यवसाय सुरु गरेका साथीहरूले कुखुरा पालन व्यवसायलाई निरन्तरता नदिए पनि व्यवसायी धर्मेन्द्रले भने निरन्तरता दिइरहनु भएको छ। उहाँकै सिको गरेर गाउँमा अन्यले पनि कुखुरा पालन सुरु गरेका छन्।
4: अब सुरुमा चाहिँ हामीले 4 जना लोकल कुखुरा तालिम लिएका हौँ, इच्छा जग्गा 4 जनाले, पछि 4 जनाले अलग अलग खोर बनाएर अलग अलग व्यवसाय गर्यौँ र सबै साथीहरूले छोडिदिनु भयो, मैले चाहिँ यसमा निरन्तरता दिएँ। पछि मलाई त्यही कुखुरा पालन गरेको देखेर अहिले हाम्रो गाउँमा फेरि 3 जना अलग मान्छे चाहिँ थप्नु भएको छ।
3: व्यवसायी धर्मेन्द्रको यो यात्रामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले पक्की खोर निर्माणका लागि अनुदान मार्फत सहयोग पनि गरेको छ।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट चाहिँ फर्स्ट रुमा अहिले यो अनुदान पायो, त्यसपछि त्यस्तो चाहिँ सहयोग अहिले त्यस्तो कहीँबाट पाएको छैन। मसँग पहिला काठको खोर थियो होइन, काठको खोर पुरानो भइसकेको थियो, हावाहुरी आउँदाखेरि उडाउने डर अनि पानी चुहिने डर थियो, अनि त्यहाँ जिल्ला राष्ट्रिय कृषि आधुनिकीकरणबाट पाइसकेपछि खोर बनाइयो भन् अब उताबाट 4 लाखबाट चाहिँ 50% अनुदानमा खोर बनाउने, बाँकी 50% चाहिँ राष्ट्रिय कृषि आधुनिकीकरणले उ गर्ने र 50% चाहिँ स्वयं हामीले किसानले नै बेहोर्नु पर्ने भयो। खोर बनाउँदाखेरि अब यो खोर बनाउँदाखेरि यो पुरानो खोरको तुलनामा चाहिँ यो खोर अलि राम्रो लाग्यो, किनकि पानीको समस्या भएन, हावाहुरीको डर भएन, ठुलो खोर अनि टिकाउ पनि हो। कार्यक्रममा सहभागी नहुन पाएको भए मसँग नयाँ खोर बनाउने क्षमता पनि थिएन, पुरानै खोरबाट गरिरहेको थिएँ, पुरानै तरिकाले गरिराखे।
3: उहाँको उत्पादनका लागि मुख्य बजार भने धनगढी बजार रहेको छ। कुखुरा व्यवसायबाट मात्र वार्षिक करिब 7 लाख आमदानी हुने उहाँको भनाइ छ।
4: 3.5-4 महिनासम्म बेच्न रेडी हुन्छन् र हामी चाहिँ अहिले यो रेडी भएको कुखुराहरू चाहिँ धनगढी बजारमा पुर्याएर छौँ। अहिले त त्यो बजार मार्केट हेर्दाखेरि चाहिँ पुर्याउनै गाह्रो छ। अहिले कुखुराको रेटमा चाहिँ भाले पोठी मिक्समा चाहिँ 60 सय अनि भाले भालेमा चाहिँ 60.5 र पोठी मात्रै 6.5 सय। कुखुरा चाहिँ 1 वर्षमा 8 लट हुन्छन्, 8-9 पटक हुन्छ। एउटा खोर चाहिँ अलग्गै ब्रुडिङ गर्ने खोर बनाएको छौँ, त्यो ब्रुडिङ 1 महिना गरिसकेपछि अर्को खोरमा सार्ने, त्यसको लागि फेरि अगाडि नै चल्ला मगाइराख्छौँ। अब 3 खोर छ, त्यो कन्टिन्युस भइरहेको छ, त्यसले सबै उ गर्दाखेरि चाहिँ 3 वर्षमा 8-9 पटक कुखुराबाट मात्रै वार्षिक आम्दानी 6-7 लाख अहिले भइरहेछ। अब सपोर्ट सबै कुरामा भइरहेछ, अब भाइ बच्चालाई पढाउन, घरमा अब कहिले काहीँ अब तिहार हुन्छ, पर्व आउँछ होइन, घर परिवारलाई हेर्न, दुःख बिरामी हुँदाखेरि औषधि गर्न र आफूले चाहेको इच्छा पुरा गर्न सकिरहेको छ अहिले। म यो व्यवसायमा चाहिँ सन्तुष्ट नै छु।
3: व्यवसायी चौधरीका अनुसार कुखुरा पालन व्यवसायको सबैभन्दा ठुलो चुनौती भनेको चल्ला अवस्थामा कुखुराको हेरचाह गर्नु हो, साथै दानाको भावको अनुपातमा आफ्नो उत्पादनको मूल्य नबढ्दा किसानहरू मारमा परेको उहाँ बताउनुहुन्छ।
4: सबभन्दा ठुलो भनेको गर्मी मौसममा गर्मीले कुखुरा रोगै थाहा हुँदैन, एकैपल्ट गर्मीले मरिसकेको हुन्छ। कुखुरा पाल्दाखेरि दानाको रेट बढेको बढै गर्छ होइन, दानाको रेट महिनामा दुईपटक बढिदिन्छ। अहिले नै भर्खरै भनौँ, अब यो डिजल पेट्रोलको भाव बढ्दाखेरि दानाको रेट तिनपटक बढिसक्यो। हाम्रो कुखुराको रेट बजारमा पुर्याउँदाखेरि एक रुपियाँ पनि बढ्दैन, झन् पुर्याउँदा जाँदाखेरि अर्कोले सस्तोमा बेचिदिन्छ, है उताबाट सस्तो आयो है, हामीले यति महँगो लिन सक्दैन भने उल्टो रेट चाहिँ कम हुन्छ, गर्न खोज्छन् होइन। त्यही भएर रेट चाहिँ हाम्रो चाहिँ बढेको छैन अहिले। अब सबै चिज औषधिहरू बढेको छ, बिजुलीको बिल बढेकै हुन्छ, सबै चिजमा बढेको छ, तर कुखुराको रेट चाहिँ बढ्न पाएको छ।
3: किसानका लागि तालिमहरू ज्ञान र सिप हासिल गर्ने मात्र नभई नयाँ अवसरका ढोका खोल्ने माध्यम समेत भएकाले राज्यले समय समयमा यस्ता कार्यक्रम सञ्चालन गरिरहन उहाँ आग्रह गर्नुहुन्छ।
4: सुरुमा मलाई यो सम्बन्धी केही थाहा थिएन, अब बुझ्दै गएँ होइन, गर्दै गएँ, केही थाहा भयो, केही अनुभव भयो। अझ फेरि यस्तै कार्यक्रम भएको बेला अझै पनि केही साथ सहयोग खोर भयो, चल्ला सम्बन्धी केही तालिमहरू होइन पायो भने सजिलो हुन्थ्यो।
3: वैदेशिक रोजगारीको अनुभव समेत बटुल्नु भएका धर्मेन्द्र आफ्नै अनुभवका आधारमा विदेशमा सङ्घर्ष गर्नुभन्दा आफ्नै माटोमा पसिना बगाउनु बढी फलदायी हुने बताउनुहुन्छ। यस कार्यक्रम मार्फत उहाँ सबैलाई स्वदेशमै केही उद्यम गर्न सुझाव पनि दिनुहुन्छ।
4: सबैको फ्यामिलीमा सपोर्ट गर्ने मान्छे हुँदैन, सबैको फ्यामिलीमा भरिपूर्ण कोही हुँदैन। अब कसैलाई अब यो जबरजस्ती ल मैले यो गरेँ भन्ने बित्तिकै अरूलाई पनि यही गर्नुपर्छ भन्ने त हुँदैन, किनकि आफ्नो इच्छा हो। जबसम्म मान्छेलाई आफ्नो इच्छा हुँदैन यो गर्ने, तबसम्म त्यो जबरजस्ती उसलाई गराएर चाहिँ कुनै पनि काम सफल हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन, किनकि आफ्नो मनबाट हुनुपर्छ। तर बाहिर जानुभन्दा अब बाहिर गइसकेपछि हेर्नुहोस् मैले भोगेको, म वहाँ बस्दाखेरि विदेशमा बस्दाखेरि बिरामी भयो, दुई दिनसम्म अब बेडमा सुतेको सुतै भयो, मलाई कोही पनि हेर्न आएन, त्यो मरेको भए सायद कोही थाहा पनि पाउने थिएन। विदेशमा त्यस्तो दुःख हुन्छ, त घरमा हुँदाखेरि के हुन्छ, पैसा भरु दुई पैसा कम कमाउला तर आमा बुवा फ्यामिली हुन्छ, दुःख पर्दाखेरि हेर्ने मान्छे हुन्छ, त्यो राम्रो लाग्यो। अनि घरमा आमा बुवा बिरामी हुँदाखेरि आमा बुवाको सेवा गर्न पाइयो। विदेशमा त तपाईँले महिनामा एकपल्ट सेलेर आउँछ, पैसा पठाइदियो, सक्यो, अरू केही छैन। अब यहाँ त केही भयो भने हेर्न सकिन्छ। अब बाहिरको मान्छेलाई तपाईँले मेरो घरमा बिरामी छ गएर हेर्दैन, राति राति हेर्न कोही आउँदै आउँदैन। अनि विदेशै नजानुस् भन्न त सकिँदैन, तर के हुन्छ भन्दाखेरि सकेसम्म आफ्नै ठाउँमा गरेपछि राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
3: परिश्रम, सिप र दृढ संकल्प भए स्वदेशमै सम्भावनाका नयाँ ढोका खोल्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ धर्मेन्द्र चौधरी।
5: के तपाईँले पनि पशु पन्छीहरूलाई पशु चिकित्सकको सल्लाह बिना जथाभावी रूपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्नु भएको त छैन?
6: यदि यसो गर्नुभएको छ भने तपाईँले ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउन झन् मद्दत गरिरहनु भएको छ। परिणामस्वरूप भविष्यमा एन्टिबायोटिक प्रयोगले पनि पशुपन्छीमा रोग निको नहुने, उपचार खर्च बढ्ने र पशुको मृत्यु समेत हुन सक्छ। त्यति मात्र होइन, एन्टिबायोटिकको अनुचित प्रयोगले प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू बढ्न गई खाद्य पदार्थबाट प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू मान्छेमा पनि संक्रमण हुन गई उपचारमा जटिलता आउने र मृत्यु पनि हुन सक्छ। एन्टिबायोटिक प्रयोग गरिएको पशुपन्छीको उत्पादनलाई पर्खने अवधि कायम नगरी उपभोग गर्नाले मानिसलाई समेत प्रतिजैविक प्रतिरोधको समस्या देखिन सक्छ, जसले गर्दा बिरामी पर्दा एन्टिबायोटिक औषधिले काम नगर्ने हुन्छ। त्यसैले पशुपालनमा रोग लाग्नै नदिन जैविक सुरक्षा अप्नाई रोगको जोखिमको न्यूनीकरण गरौँ। यदि रोग लागि एन्टिबायोटिकको प्रयोग गर्नै पर्ने भएमा पशु चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गरौँ।
5: स्वस्थ पशु, स्वस्थ वातावरण, स्वस्थ मानिस।
7: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
8: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
7: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
8: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
7: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
8: सूचीकरण त गर्नै पर्ने हो।
7: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
9: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। पुँजी बजारको दिगो विकासका लागि कानुनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री वालेन्द्र शाहको भनाई। निर्णय प्रक्रिया छिटो, सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह। र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी वर्नम नियुक्त।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नु भएको छ। पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा उहाँले पुँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने र गल्ती गर्नेहरू विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्नु भएको छ। छलफलका क्रममा पुँजी बजारका सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभएको छ। प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू अझ बढी प्रोत्साहित भएको बताउँदै प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रुपियाँभन्दा बढी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको भेटपछि लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताउनुभयो।
4: हामी लामो छलफल गऱ्यौँ पुँजी बजारको विकास र विस्तारको लागि, अहिले लगानीकर्ताको कन्फिडेन्सको विषयमा, पुँजी बजारमा गर्नुपर्ने सुधारका विषयहरूमा हामीले छलफल गरेका छौँ। नेपाल राष्ट्र ब्याङ्कले पुँजी बजार विकास र विस्तारको लागि गर्नुपर्ने कार्यहरू, नेपाल वित्तपत्र बोर्डले गर्नुपर्ने कार्यहरू, स्टक एक्सचेन्जले गर्नुपर्ने विषयहरूको बारेमा, करसँग सम्बन्धित अर्थ मन्त्रालय, कर र अन्य विषयसँग सम्बन्धित कानुन तर्जुमासँग सम्बन्धित विषय अर्थ मन्त्रालयले गर्नुपर्ने विषयको बारेमा हामीले छलफल गरेका छौँ। प्रधानमन्त्रीले ती सबै विषयलाई सुनिदिनुभयो र उहाँले समग्र पुँजी बजारको विकास र विस्तारको लागि, लगानीकर्ताको कन्फिडेन्सको लागि प्रधानमन्त्री कार्यालय पनि त्यो विषयमा काम गरिरहेको छ, त्यो विषयलाई लगानीकर्ताको मनोबल बढाउनको लागि कार्य गर्नेछ भन्ने विश्वास दिलाउँछ। पुँजी बजारले कसरी रोजगारी सिर्जना गर्न सक्छ र कसरी पुँजी क्रिएट गर्न सक्छ भन्ने विषयमा नै छलफल भयो।
3: बैङ्क तथा वित्तीय संस्थाले धितो पत्रमा लगानी गरेपछि कम्तीमा 6 महिनासम्म बिक्री गर्न नपाउने, विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको 5% कायम गर्ने व्यवस्था मिलाउन लगानीकर्ताहरूले सुझाव दिनुभएको छ। नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाहरूका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैङ्क तथा वित्तीय संस्था, बिमा बजार एवं पुँजी बजार सुधारका लागि आवश्यक ऐनहरूको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने बताउनु भएको छ, जानकारी दिएको छ। विभागका मौसमविद वरिष्ठ मौसमविद मीन कुमार अरियालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार आज देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ। सरकारका सचिवहरूको बैठकले शासकीय सुधारको 100 कार्यसूची अन्तर्गत सम्पन्न भएका सुशासन प्रवर्धन, सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रिया सरलीकरण लगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तरता दिने निर्णय गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले कार्यसूचीमा उल्लेखित बुदा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र त्यसको प्रभाव मूल्याङ्कन गर्न आन्तरिक संयन्त्र बनाई शासकीय सुधारलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले कार्यसूची अन्तर्गत मन्त्रालय निकायले पूर्ण रूपमा सम्पन्न गर्न बाँकी कार्य यथाशीघ्र टुङ्ग्याउन सम्बन्धित सचिव आफैले त्यसको प्रगति ट्र्याकिङ गर्ने निर्णय गरेको छ। अनावश्यक प्रक्रिया, कागजात तथा तहहरू हटाई निर्णय निर्माण छिटो, सरल र नागरिक मैत्री बनाउने बैठकको निर्णय छ। बैठकले सेवा प्रवाहमा थप सहजीकरण र विकेन्द्रीकरण गर्ने, कर्मचारीको क्षमता विकास, विपद पूर्व तयारी र प्रतिकार्य, आर्थिक अनुशासन र खर्चमा मितव्ययिता लगायत 22 बुँदे निर्णय गरेको छ। सरकारले सार्वजनिक विधा पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले हप्तामा शनिबार र आइतबार 2 दिन विधा थालिए पश्चात साविकमा रहेका अन्य सार्वजनिक विधाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयको प्रतिनिधि रहने र उक्त कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ। चालु आर्थिक वर्षमा तर्जुमा गर्ने गरी पहिचान भएका विधेयकको मसुदा तयार गर्ने कार्य सम्बन्धित मन्त्रालयले शीघ्र प्रारम्भ गर्ने बैठकले निर्णय गरेको छ। बैठकले पुराना असान्दर्भिक र कार्य सम्पादनमा बाधा पुर्याउने खालका कानूनलाई खारेज गर्नका लागि सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेभल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले आज सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपडा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गराएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषालु जङ्गली च्याउ नखान आग्रह गरेको छ। वर्षायाम सुरु भएसँगै जङ्गलमा उम्रिने च्याउको सेवन गर्दा विषाक्तता भई गम्भीर बिरामी पर्ने तथा मृत्यु समेत हुन सक्ने भएकाले मन्त्रालयले जङ्गली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सचेतनामूलक सन्देशमा वर्षाको मौसममा जङ्गली च्याउ प्रशस्त उम्रिने भए पनि सबै च्याउ खान योग्य नहुने उल्लेख गरिएको छ। मन्त्रालयले च्याउ खाएपछि असामान्य लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन अनुरोध गरेको छ। बैतडी जिल्लाको सदरमुकाम क्षेत्रका मुख्य सडक किनारमै अनियन्त्रित रूपमा सवारी साधन पार्किङ गर्ने प्रवृत्ति बढ्दै जाँदा दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ। बजार क्षेत्रको साँगुरो सडकमा यात्रुवाहक जीप, बोलेरो, निजी सवारी तथा मोटरसाइकल जथाभावी पार्किङ गरिँदा दैनिक रूपमा सवारी आवागमन प्रभावित हुनुका साथै पैदल यात्री समेत जोखिममा पर्ने गरेका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
0: जिल्ला सदरमुकाम बैतडीको मुख्य सडक तथा व्यस्त चोक आसपासमा सडकको दायाँ बायाँ लामबद्ध रूपमा सवारी पार्किङ गर्ने गरिएको छ। कतिपय स्थानमा सडकको आधाभन्दा बढी भाग नै सवारीले ओगटेका कारण विपरीत दिशाबाट आउने सवारीले एक अर्कालाई बाटो दिन समेत कठिन हुने गरेको बताउनुहुन्छ स्थानीय सुनित भट्ट। सवारी चालकलाई बजार क्षेत्र वा आसपासका सडक किनारामा सवारी पार्किङ नगर्न सम्झाइ बुझाइ गर्ने गरेको भए पनि सवारी चालकले नियम नमानेको खण्डमा कारवाहीको दायरामा लिइने बताउनुहुन्छ जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञ राज पन्त। सवारी चापसँगै पार्किङ व्यवस्थापनलाई समयमै व्यवस्थित गर्न नसकिए भविष्यमा ठूलो दुर्घटनाको जोखिम समेत बढ्न सक्ने चिन्ता रहेकाले सवारी व्यवस्थापनमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन दिइएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर डी जन भट्टराई।
5: सडकमा कसरी पनि अनाधिकृत रूपमा पार्किङ गर्ने गाडीहरू उपयोग गर्ने गर्न मिल्दैन, केही जनगुनासोहरू विशेष गरी गोठलापानी चोकमा चाहिँ केही आउँछ, त्यहाँ चाहिँ एकदमै साँगुरो सडक भएको कारणले गर्दा र केही समय बजार पनि भएको कारणले त्यहाँ केही अव्यवस्थित ढङ्गले सडकमा सवारीहरू रहेको अनि गुनासो मैले पनि सुनेको छु।
0: स्थानीयवासीहरूका अनुसार बजार क्षेत्रमा व्यवस्थित पार्किङ स्थल भए पनि चालकहरूले सडकलाई नै पार्किङ स्थलको रूपमा प्रयोग गर्ने गरेका बताएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
3: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्ण रूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेपाल विज्ञापन संघको प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन नियम तथा कानूनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा अनियमितता र अपारदर्शिता देखिएको उल्लेख गर्दै सरकारले त्यसलाई सुधार गर्ने काम सुरु गरिसकेको जानकारी दिनुभयो। त्यसै गरी सूचना तथा संचार मन्त्री डाक्टर तिमल सिन्हासँग एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ सुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको छ। सो अवसरमा नेपाल चीनबीच चलचित्र संस्कृति र पर्यटन प्रवर्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने लगायतका विषयमा छलफल भएको छ। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाण पत्रलाई मान्यता दिने व्यवस्था मिलाउन साथै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेशमान सिंह राईद्वारा गत जारी परिपत्रमा सो अनुरोध गरिएको छ। यस वर्षको साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा शिवको पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ। आज बिहान 3 बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएकाले भक्तजनले सहज रूपमा दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बाजुराको हिमाली गाउँपालिका 5 स्थित क्युडीमा आज जीप दुर्घटना हुँदा चालक सहित 9 जना घाइते भएका छन्। जिल्लाको कुवाडी क्युडी कच्ची सडक खण्डमा जीप अनियन्त्रित भई सडकबाट 10 मिटर तल खसेको प्रहरी कार्यालय बाजुराले जनाएको छ। वर्षायाममा कच्ची तथा पहाडी सडकहरू जोखिमपूर्ण हुने भएकाले सावधानीपूर्वक सवारी सञ्चालन गर्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा लेबर पार्टीका नेता 56 वर्षीय एन्डी बर्नम नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ। गत शुक्रबार बर्नम आफ्नै दलका सर कियर स्टारमरलाई विस्थापित गर्दै ब्रिटेनको 69 औं प्रधानमन्त्री बन्नुभएको हो। बकिङम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उहाँलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ। जुन 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टारमरले आज औपचारिक रूपमा राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै राजीनामा पत्र बुझाउनु भएको थियो। लेबर पार्टी बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बहुमत प्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नम प्रधानमन्त्री नियुक्त हुनुभएको हो। बकिङम दरबारबाट निस्किएपछि डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै बर्नमले आफू 10 वर्षमा देशको 7 औं प्रधानमन्त्री बनिरहेको यथार्थको हेक्का रहेको बताउँदै आफ्नो नेतृत्वमा लेबर प्रशासन अझै वामपन्थी झुकावतर्फ ढल्किने र सर्वसाधारण मानिसको जीवनस्तर सुधारमा केन्द्रित हुने वाचा गर्नुभयो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले फिलिपिन्समा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय बैठकका क्रममा चीन र रुसका विदेश मन्त्रीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताउनु भएको छ। अमेरिका चीन सम्बन्ध थप तनावपूर्ण बनेको र क्षेत्रीय शक्ति प्रतिस्पर्धा तीव्र भइरहेका बेला उहाँको यो अभिव्यक्ति आएको हो। रुबियो यस साता मनिलामा हुने दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ आसियानका विदेश मन्त्रीहरूको बैठकमा सहभागी हुँदै हुनुहुन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेजिङमाथि अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको केही दिनपछि हुन लागेको यो भ्रमणलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। अमेरिका यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेको छ। बजेट कार्यान्वयनका लागि सोमबार अर्थमन्त्री डाक्टर सोनी मुआगले अर्थ मन्त्रालयमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गर्नु भएको हो। अर्थमन्त्री डाक्टर सोनी मुआगलेको अध्यक्षतामा भएको बैठकमा योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय सहित पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, रक्षा मन्त्रालय का सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसैबीच आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले 37 बुँदे मार्ग निर्देशन जारी गरेको छ। सोमबार अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जारी गर्नुभएको मार्ग निर्देशनमा आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राखेर कार्यान्वयन गर्न भनिएको छ। विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालय सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन गरेको छ। मार्ग निर्देशनमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अप्नाउन भनिएको छ। सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा पूर्व स्वीकृति लिन भनिएको छ भने सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रम, तोकिएको सम्झौता र निर्देशिका भन्दा बाहिर गएर खर्च नगर्न समेत भनेको छ। नेपालमा सोमबारदेखि कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ भएको छ। नेपालको पहाडी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य सहित नेपाल सरकार, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ गरिएको हो। 24 महिने उक्त परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखिएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एन्ड साउथ साउथ कोअपरेसन फन्डको आर्थिक सहयोग सञ्चालित परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु, स्मार्ट कृषि, पोषण सुधार, डिजिटल नव परिवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने विश्वास लिएको छ। शुभारम्भ कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा चिनिया राजदूत माओ मिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ सहयोग रहने बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ, मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले सोमबार एक सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपडा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गरेको छ। विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालन गरी व्यापार व्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेको छ। नेपाल सेयर बजारको कारोबार यो साताको पहिलो दिन सोमबार पनि 41.70 अङ्कले बढेको छ। लगातार दुई कारोबार दिनमै सेयर बजार 120 अङ्कले बढेको छ। सोमबारको वृद्धिसँगै नेप्सेई परिसूचक 2719 अङ्कमा कायम भएको छ। यो अङ्क एक महिना यताकै उच्च अङ्क हो। सोमबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
8: आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ। नेपालले पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो 3:15 खेल्नेछ। नेदरल्यान्ड्सको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहिबार खेल्नेछ। त्यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग, तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। लिग टूको 7 सिरिज खेलिसक्दा नेपाल 28 खेलबाट 24 अङ्क जोड्दै 5 स्थानमा छ। अङ्क तालिकामा शीर्ष स्थानमा रहेको अमेरिका 32 खेलबाट 43 अङ्क छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कल्यान्डको 38 अङ्क रहेको छ। नेदरल्यान्ड्स 28 खेलबाट 32 अङ्क जोडेर तेस्रो स्थानमा रहँदा समान खेलबाट 31 अङ्क बटुलेको ओमन चौथो स्थानमा छ। नेपाल 5 स्थानमा रहँदा 6 स्थानको क्यानाडाको पनि समान 24 अङ्क छ। नामिबिया 22 अङ्क सहित 7 र युएई 14 अङ्क जोडेर पुछारमा छ। लिग टूको शीर्ष 4 परेर विश्वकप छनौटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ। यो सिरिज पछि नेपालले लिग टू साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानाडासँग खेल्नेछ। तर किर्तिपुरमा ओमान, युएई, अमेरिका र स्कल्यान्ड विरुद्धको खेलका 8 खेल मध्ये 6 खेल जित्दै नेपालले 12 महत्वपूर्ण अङ्क जोड्यो र अङ्क तालिकामा पाँचौ स्थानमा उक्लियो। नेपालले अघिल्लो लिग टू चक्रमा अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनौटसम्मको यात्रा तय गरेको थियो। नेदरल्यान्ड्समा सुरु हुने यो श्रृङ्खला नेपालका लागि केवल अङ्क जोड्ने अवसर मात्र होइन, विश्वकप छनौटको यात्रालाई जीवित राख्ने सबैभन्दा महत्त्वपूर्ण परीक्षा पनि हो। दुई वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले विश्वकपको उपाधि जितेको छ। आइतबार न्यू जर्सीमा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो। स्पेनले यसअघि पनि त्यस्तै सफलता हासिल गरेको थियो। सन् 2008 को युरोकप जितेको दुई वर्षपछि स्पेनले सन् 2010 विश्वकपको उपाधि उचालेको थियो। अहिले युरो 2024 जितेको दुई वर्षपछि स्पेनले पुनः विश्वकप जित्दै इतिहास दोहोऱ्याएको छ। पछिल्लो सफलतासँगै पुरुष तथा महिला फुटबलमा स्पेनको प्रभावशाली वर्चस्व थप बलियो बनेको छ। पुरुष र महिला विश्वकपको साबिक विजेता बन्ने स्पेन पहिलो राष्ट्र समेत बनेको छ। स्पेनको महिला टोलीले सन् 2023 सिडनीमा इङ्ल्यान्डलाई पराजित गर्दै विश्वकप जितेको थियो।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज देशका हिमाली भूभागका केही स्थानमा मध्य प्रदेशका साथै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। काठमाडौँको अधिकतम 28.1 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 23.3 मिलिमिटर। पोखराको अधिकतम 26.9 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 59.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 14 मिलिमिटर। दिपालको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पुँजी बजारको दिगो विकासका लागि कानुनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। निर्णय प्रक्रिया छिटो सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी वर्नम नियुक्त। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल 7:45 को समयमा सुन्न सक्नुहुनेछ प्रहरी कार्यक्रम। अहिले भने सुन्नुहुनेछ घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजार सरकारको विशेष प्राथमिकतामा रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, लगानीकर्ता उत्साहित।
2: सरकारको प्रमुख कार्यकारीले किन मनोबल घट्यो बताउनुहोस्, यो चाहिँ निराकरण गर्न म तयार छु भन्नु नै ठुलो एचिभमेन्ट हो।
3: प्रशासनलाई नागरिक मैत्री बनाउने सचिवहरूको 22 बुँदे संकल्प निर्णयहरू व्यवहारमा देखिएमा नेपालको प्रशासनिक सुधारको यात्रामा महत्त्वपूर्ण योगदान पुग्न सक्ने विश्वास।
1: उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई कानुनी कारवाहीको चेतावनी। सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट हुने अवैध व्यापारमा पनि निगरानी कडा पारिँदै।
3: नयाँ दिल्लीमा कक्रो जनता पार्टीको संसद मार्च, प्रहरीद्वारा लाठी र अश्रु ग्यास प्रहार।
1: र फिफा विश्वकप 2026 समापन, स्पेन दोस्रो पटक विश्वकप विजेता, अवार्डमा पनि स्पेनकै दबदबा, मड्रिडमा हर्षोल्लास। कार्यक्रम सुरु गरौँ। देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजार सरकारको विशेष प्राथमिकतामा रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री बालेन्द्र शाहले देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ। पूँजी बजारका सरकारवाला तथा नियमनकारी निकायसँग आज प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा उहाँले उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि पूँजी बजारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो। यसै विषयमा तयार पारिएको यो रिपोर्ट। नेपालको पूँजी बजारलाई थप व्यावसायिक, मर्यादित र पारदर्शी बनाउन सरकारले आफ्नो प्रतिबद्धता जाहेर गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज पूँजी बजारका सरकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग संवाद गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्नु सरकारको मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले प्रोत्साहन गर्ने तर बदमाशी गर्नेहरू विरुद्ध शून्य सहनशीलताको नीति अप्नाउने चेतावनी दिनुभयो। हाम्रो मुख्य उद्देश्य उद्यमशीलता फस्टाउने वातावरण बनाउनु र रोजगारीका अवसरहरू थप्नु हो। यसका लागि नेपालको पूँजी बजार व्यावसायिक र मर्यादित हुन जरुरी छ। राम्रो काम गर्नेलाई सरकारले सधैँ साथ दिन्छ तर गल्ती गर्नेहरू विरुद्ध सरकारले शून्य सहनशीलताको नीति अप्नाउनेछ, प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। छलफलका क्रममा पूँजी बजारका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता औँल्याएका छन्। उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रुपियाँभन्दा बढी पुर्याउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। लगानीकर्ता र ब्रोकर प्रतिनिधिहरूले नेपाल राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउँदै केही ठोस सुझावहरू समेत प्रस्तुत गरेका छन्। ब्याङ्क तथा वित्तीय संस्था मार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीहरूलाई कर्जा प्रवाह सहज बनाइनुपर्ने, ब्याङ्क तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि 6 महिनासम्म बिक्री गर्न नपाउने व्यवस्था खारेज गर्नुपर्ने, त्यस्तै सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीको सट्टा कुल कर्जाको 5% कायम गरिनुपर्ने र व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा समेत कर समायोजनको व्यवस्था हुनुपर्ने व्यवसायीको माग छ। सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष जस्ता ठूला संस्थाहरूलाई दोस्रो बजारमा आकर्षित गर्नुपर्ने तथा गैरावश्यक नेपालीहरूलाई लगानीको मार्ग प्रशस्त गरिनुपर्ने माग पनि व्यवसायहरूले राखेका छन्। उक्त छलफलका क्रममा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेपाल लाइफ इन्सुरेन्सका नवराज सिलवाल, नागरिक स्टक डिलरका सिइओ महेश्वर लाल श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पुँजी बजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिका प्रसाद पौडेलको उपस्थिति रहेको थियो। नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरकारवालाका सुझावलाई समेट्दै बोर्डले आर्थिक वर्ष 2083-84 पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको र त्यसलाई चरणबद्ध

0: चासो कार्यक्रममा आज हामीले कुराकानी गरिरहेका छौँ स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापा र राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनसँग। अबको पालोमा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनसँग आयोडिन युक्त नुनकै सेरो फेरोमा हामी कुराकानी गर्दैछौ। सबैभन्दा पहिले त कार्यक्रम हाम्रो चासोमा राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनज्यूलाई धेरै धेरै स्वागत छ।
1: हजुर, मेरो तर्फबाट पनि तपाईँहरूलाई धेरै धेरै स्वागत छ र शुभ बिहानीको कामना पनि गर्दछु।
0: अब बजारमा एक किसिमको हल्ला फैलिएको छ, आयोडिन युक्त नुन खाएमा स्वास्थ्यमा विभिन्न किसिमका नकारात्मक असरहरू पर्छ है भनेर। अहिले बजारमा कसैले ढिके नुन, कसैले पिङ्क सल्ट अनि कसैले खाएको अवस्था छ। तपाईँ त यही क्षेत्रमा धेरै लामो समयदेखि सक्रिय हुनुहुन्छ, साँच्चै नै आयोडिन युक्त नुन जुन दुई बालबालिकाको चिन्ह भएको नुन छ त्यो स्वास्थ्यका लागि नकारात्मक नै हो त? कुराकानीको सुरुवात यहीँबाट गरेँ।
1: वास्तवमा भन्ने हो भने नेपाल सरकारले 2020 सालदेखि अहिलेसम्म अर्थात् 60 वर्षभन्दा अगाडि अझ 63 वर्ष भयो 43 वर्षको हिसाबले, त्यो हिसाबले कुरा गर्दाखेरि सरकारले एउटै मात्र राम्रो र उपयुक्त काम गरेको अथवा प्रशंसनीय काम गरेको भन्ने के छ भन्यो भने यो नुनमा आयोडिन मिसाएर नेपाली जनतालाई स्वस्थ बनाउने काम गरेको छ। त्यो काम चाहिँ अत्यन्त सराहनीय छ र अहिले आएर बजारमा जुन कुराहरू आइरहेछ कि यो आयो नुन खायो भने थाइरोइड हुन्छ, आयो नुन खायो भने क्यान्सर हुन्छ, आयो नुन खायो भने छाला चिलाउँछ, यस्ता यी र यस्ता कुराहरू जुन यो बजारमा आएको छ ठ्याक्कै हो यो विपरीत कुराहरू। आयो नुन उचित मात्रामा खाएन भने यी कुराहरू हुन्छ। त्यो भन्नुपर्ने उल्टो चाहिँ के भयो भने केही नीत स्वार्थ भएका व्यवसायिक क्षेत्रका मान्छेहरूले यसलाई चाहिँ गलत ढङ्गले चाहिँ प्रचारित गरेर आफ्नो व्यापार फस्टाउन लगाउने, आफ्नो व्यापार गर्ने उद्देश्यले यो प्रेरित भएर यो गरेका कुराहरू हुन्। यो हामीले धेरै पटक थाहा छ यो कुरा, र म त यो फिल्मै हिँडेको कारणले अनुगमनको क्रममा पनि हामीले त यो धेरै गुनासोको क्रममा पनि हामीले यो कुरा बताएका छौँ। भर्खर पनि हामी चाहिँ 2 महिनामा एउटा अभियानै चलाएको छ, यो अभियान जारी नै छ। हामीले यो 5 थरको फिटिङबाट सुरु गरेँ, त्यसपछि छापा, त्यसपछि भोजपुर, त्यसपछि शङ्खुवासभा, त्यसपछि तपाईँको यो विभिन्न जिल्लाहरू बागलुङ भयो होइन, यी जिल्लाहरूमा हामीले अध्ययन गर्दाखेरि अनुगमन गर्दाखेरि हामीले के पायौँ भने केही नीत स्वार्थ भएका व्यक्तिहरूले यो प्रचार गरेको पाइन्छ। र यो कुरा हामीले पहिले विगतमा पनि हामीले हेरेका थियौँ, यो पिङ्क साल्ट अथवा रक साल्ट अथवा चाहिँ तपाईँको नन आयोडाइज साल भनेर बिक्री वितरण गरेको छ। भर्खरै पनि बागलुङमा शुद्ध नुन भनेर बिक्री वितरण गरेको पाइयो, 1 किलोको प्याकेटको नुन 120 रुपियाँ, त्यसमा आयोडिन पटक्कै छैन। र त्यसरी चाहिँ बजारमा बिक्री हुँदाखेरि स्थानीय प्रशासनमा चाहिँ अब सम्बन्धित निकाय खाद्य प्रविधिको नियन्त्रण विभागको डिभिजन कार्यालयहरू चुप लगाएर बसेको देख्दाखेरि म अचम्मित भएको छु। किनभने यो मैले तपाईँलाई अघि पनि भने आयोडिन यदि चाहिँ उचित मात्रामा उपभोग गरेन भने अथवा चाहिँ मानव जातिलाई धेरै ठुला रोगहरू लाग्न सक्छ। ती रोगहरूबाट बच्नको लागि नै यो आयोडिनयुक्त नुन खानुपर्ने हो। यसलाई चाहिँ तपाईँको धेरै खानु कुनै पनि औषधी पनि त धेरै खानु हुँदैन भने जस्तै आयोडिनयुक्त नुन पनि तपाईँको धेरै खानु हुँदैन, उचित मात्रामा उचित तरिकाले खानुपर्दछ। यदि त्यो खाएन भने हामीमा फेरि अर्को रोग लाग्छ, अघि भनेकै कुराहरू जस्तो गलत प्रचार गरियो भनेर भने मैले ती गलत प्रचारमा भनिएकै कुराहरू चाहिँ ठ्याक्कै यो आयो नुन खाएन भने रोग लाग्न सक्छ। त्यति मात्र होइन, बालबच्चाहरूलाई तपाईँको आयुको डेभलपमेन्ट हुँदैन, स्वस्थ मनस्थिति हुन्छ, तपाईँको मनोविज्ञानका जुन कुराहरू हुन्छ त त्यो चाहिँ बढ्दैन र तपाईँको शारीरिक क्षमता बढ्दैन र प्रतिरोध क्षमता पनि बढ्दैन। शारीरिक प्रतिरोध क्षमता हुन्छ नि हाम्रो होइन, अरू रोगबाट बच्ने त्यो पनि यो हुँदैन, अनि लुलो लङ्लो लठेप्रो हुने वा चाहिँ गलगाँड हुने कुराहरू यो हुन्छ। अहिले तपाईँ हामी भन्नुहोस् न, म त अलिकति एजेड मान्छे भएकोले मैले थाहा छ, चाहे धेरैजनाले थाहा छैन, नेपालमा गलगाँडका रोगीहरू थुप्रो हुन्थ्यो गाउँघरमा, टोल सहर टोलमै तपाईँको गलगाँड भएका पुरुष महिलाहरू देखिन्थ्यो, त्यस कारण विशेष गरेर महिलाहरू बढी गलगाँड भएका देखिन्थे बजारमा। अहिले त्यो छैन, अब तपाईँको सरकारी तथ्याङ्क अनुसारमा पनि

0: तपाईँको 10 लाख मध्येमा 4 जनामा त्यस्तो रोग देखिन्छ भन्ने कुरा आएको छ। त्यो भनेपछि त अहिले त एक हिसाबले शून्य नै भयो नि, 10 लाख भन्ने मान्छे भनेको त धेरै भयो। यस्तो अवस्थामा पनि जसरी अहिले चाहिँ आइनुन खानु हुँदैन भनेर चाहिँ प्रचार गरेर अनि आफ्नो दुनो सुझाउने, आफ्नो नुनको व्यापार गर्ने, माने नुन पनि चाहिँ गुणस्तर भए त हुन्थ्यो। अब तपाईँलाई म अहिले भन्न चाहन्छु, रेडियो नेपाल सुनिराख्नु भएका तमाम श्रोताहरूलाई भन्न चाहन्छु, पिङ्क सल्ट भनेको के, रक सल्ट भनेको के? रक सल्ट भन्न साथी मान्छेले के बुझ्छ भने सिँडे नुन बुझ्छ, अनि पिङ्क सल्ट भन्नाले पनि त्यही सिँडे नुन नै बुझ्छ। अर्को के भने ब्ल्याक सल्ट भन्छ, यो हाम्रो चाहिँ बिरे नुन। अब यहाँ बजारमा तपाईँको बिरे नुन, त्यो बजारमा प्याकिङ गरेको नुनहरू हामीले भेटाउँछौँ, जसको मूल्य तपाईँको 1 किलो त होइन, 100 ग्रामको 300-200 लिएको पनि पाइएको छ। अनि पिङ्क सल्ट भनेको नाममा तपाईँको जम्मा 100-150 ग्राम हुन्छ, 100-150 ग्रामको 100-150 रुपियाँ नै लिइरहन्छ। यसरी अब तपाईँ बजारमा जानुहोस्, काठमाडौँकै बजारमा, असनको बजारमा, अथवा चाहिँ तपाईँको ललितपुरको बजारमा, भक्तपुर के चाहिँ पुरानो कोर एरियामा तपाईँको यो सिने नुन ठिक्काको हुन्छ। सिने नुन भन्ने ठिक्कै हुन्छ, ढुङ्गै हुन्छ त्यो, अनि बिरे नुन भन्ने पनि ठिकै हुन्छ। तर बजारमा अहिले चाहिँ त्यो ठिकाको पाउँदैन, धुलो पाउँछ। त्यो धुलो भनेको तपाईँको ठिकै नुन चाहिँ पिँधेर अनि त्यसमा चाहिँ विभिन्न चाहिँ हिङसिङ राखेर त्यो कुटेर बनाएको हुन्छ बिरे नुन। अनि अर्को चाहिँ तपाईँको पिङ्क सल्ट भनेर के गरेको हुन्छ, ठिकै नुनलाई नै तपाईँको पिङ्क सल्टको नाममा बेचिरहन्छ। 1 किलोको ठिकै नुन 1 किलोको 16-17 रुपियाँ मात्रै पर्छ। अनि बजारमा तपाईँको पिङ्क सल्ट भनेर बडो मजाको तपाईँ प्याकिङ गरेर कतिमा बेचिरहेको हुन्छ, 100-150-200-300 रुपियाँमा बेचिरहेको हुन्छ। हेर्नुहोस् त, अब यो भनेको ठगी धन्दा होइन र ठगी धन्दा चलाउनको लागि अहिले आयो नुन खानु हुँदैन, आयो नुन खायो भने थाइरोइड हुन्छ, आयो नुन खायो भने यो हुन्छ, आयो नुन खायो भने त्यो हुन्छ भनेर प्रचार गरिरहेको छ। जबकि यो 100% गलत प्रचार हो, र गलत प्रचार के का लागि हो भने आफ्नो व्यापार बढाउनको लागि, अथवा चाहिँ कालो बजार बढाउनको लागि, अथवा चाहिँ कालो करतुत गरेर, कालै बजार गरेर कालो कमाई खानको लागि यसरी चाहिँ बजारमा यसो चाहिँ गोरखधन्दा गरिरहेको छ एउटा कुरा। अर्को यसमा चाहिँ तपाईँको ठुल्ठुला तपाईँको व्यापारी पनि लागेको हामीले फेला पारेको छौँ। 2077 साल भने 6-7 वर्ष अगाडि, त्यो बेला तत्कालीन आफूले राज्य मन्त्री जस्तो मान्छे समेत जो उद्योगी पनि हो, त्यसले चाहिँ तपाईँको चाहिँ यसरी चाहिँ गोरखधन्दा गरेर 100 ग्रामको नुन, त्यो पनि आयो नुनै, सरकारी आयो नुनै आफ्नो बट्टामा प्याकेजिङ गरेर 35 रुपियाँमा, 100 ग्रामको 35 रुपियाँमा बेच्यो पिङ्कल साल्ट, अथवा का स्प्रिङ्कल साल्ट नाउँ पनि कस्तो राम्रो। हेर्नुहोस् न, तलक्क तल्किने, अङ्ग्रेजी भाषाको कुरा गर्दाखेरि उल्टी आयो भने स्प्रिङ्कल साल्ट, तलक्क तल्किने नुन भनेर तपाईँको बट्टा, सानो बट्टामा टेबल साल्टको रूपमा बेच्यो। त्यसलाई हामीले चाहिँ यो कालो बजार भयो, यो गैर कानुनी भयो भनेर हामीले कारवाही गरेँ। कारवाही गर्दाखेरि त्यो उद्योगी जो स्वयं आपूर्ति राज्य मन्त्री थिए, त्यसलाई चाहिँ कारवाही गर्दाखेरि उसले राजीनामा दिनुपर्ने अवस्था समेत सिर्जना भएको थियो। अनि यसरी तपाईँको ठुल्ठुला व्यापारी समेत जसले राज्यको नियामक निकाय समेत हेरिराखेको अवस्थाका मान्छेहरू समेत गलत ढन्नामा लाग्दाखेरि अहिले यो बजारमा यस्ता कुराहरू देखिराखे।
1: अब यहाँले त पूर्वका विभिन्न जिल्लाहरू घुमेर आउनुभएको अवस्था, ग्रामीण क्षेत्रमा चाहिँ आयोडिन युक्त नुनको प्रयोग चाहिँ कस्तो देख्नुभयो, त्यसको बारेमा पनि जानकारी गराइदिनुहोस् न त नि।
0: वास्तवमा साँच्चै हो भने यो प्रचार, गलत प्रचार ग्रामीण क्षेत्रमा जहाँ पुगेको छैन त्यहाँ चाहिँ फेरि चाहिँ अहिले आयो नुनको उपलब्धता अत्यन्त सहज रूपमा पुगिराखेको अवस्था छ। अहिले कहिलेकाहीँ अब तपाईँको ठेकदारले बदमासी गरेको कारणले कहिलेकाहीँ जस्तो मुगुमा अथवा गोल्पामा अलिकति समस्या आएको थियो गएको साल, त्यहाँ पनि हामीले उजुरी गरिसकेपछि नेपाल सरकार तत्कालै आदेश दिइसकेपछि त्यहाँ नुन पर्याप्त मात्रामा पुगेको अवस्था छ। अनि अर्को कुरा तपाईँको जस्तो तराईको भाग, तराईको यो सीमावर्ती चौर बजारमा के भइरहेछ भने अहिले त्यहाँ पनि म तपाईँलाई भन्न चाहन्छु, हुने खानेले तपाईँको चाहिँ आयो नुन नै खाइरहेछ, अझ नेपालमा भन्दा उता पारिपट्टि समेत आयो नुन खाइरहेछ, इन्डियामा समेत, इन्डियाका बजारका मान्छेहरूले त्यहाँका बासिन्दाहरूलाई भारतीय नागरिकले समेत आयो नुन खाइरहेछ, किनभने आयो नुन अत्यन्त स्वास्थ्यकर, पोषिलो र गुनिलो छ, र त्यसमा चाहिँ आयोडिनको उचित मात्रा छ भन्ने थाहा छ, जसले थाहा छ तिनीहरूले यो उपभोग गरिरहेछ। अनि उनीहरूले के गरिरहेछ, उताको फेर बदमास उद्योगीहरूले व्यापारीहरूले के गरिरहेछन् त्यहाँबाट एउटा चाहिँ कबाडीको नुनहरू, माने कबाडी भनेको चाहिँ प्रयोग गर्नसम्म प्रयोग गरिसकेपछि उद्योग धन्दा जस्तो साबुन उद्योग, हरेक उद्योगमा, मलखाड उद्योगमा, धेरै उद्योगहरूमा यो नुन चाहिन्छ। अनि नुन चाहिँ तपाईँको त्यहाँ प्रयोग गरिसके बाँकी रहेको त्यो कबाडीको खाली नुनलाई प्याकेजिङ गरेर अनि विभिन्न नाम गङ्गासँगा के नाउँ राखेर तपाईँको यता नेपालमा अब प्राइस चाहिँ 18 रुपियाँ आइसी लेख्छ, 20 रुपियाँ आइसी लेख्छ, 30 रुपियाँ लेख्छ आइसी। हेर्नुहोस् है, 30 रुपियाँ आइसी लेखेको त तपाईँको 45 रुपियाँ पऱ्यो नि, तर बेच्छ कति भने 10 रुपियाँमा बेच्छ नेपाली 10 रुपियाँमा। अनि नेपाली जनता चाहिँ अलिकति गरिब भएकोले त्यहाँका बोर्डर एरियाका तराईका बोर्डर एरियाका नेपालीहरू अत्यन्त गरिब भएकोले उनीहरूले के खोज्छ, नुन त हो, नुनिलो भएको चाहिँ पुगिहाल्यो भने त तपाईँको 45 रुपियाँ पर्ने नुन 10 रुपियाँमा बिक्री गर्दै गरेको त्यही 10 रुपियाँको नुन खाएर बस्छ। अब त्यो 10 रुपियाँको नुन भनेको न स्वस्थ गर्छ न के छ, अत्यन्त अखाद्य नुन। नुन त नुनै हो तर अखाद्य नुन, त्यस्तो नुन पनि खाइराख्यौँ हामीले भेटायौँ। र त्यहाँ पनि हामीले चाहिँ उपभोक्ता सचेतना कार्यक्रमहरू सञ्चालन गरेर त्यस्ता नखानु भनेर हामीले चाहिँ आयोनुन नै खानुपर्छ भनेर हामीले चाहिँ जोड दिने गरेका छौँ।
1: अब आयोडिन युक्त नुन खानेकुरा पकाउँदा अन्तिममा मात्र हाल्नुपर्छ भनिने रहेछ, यो किन होला, यसको बारेमा पनि केही बताइदिनुहोस् न त नि।
0: विगतमा हाम्रो चाहिँ समाजमा के हुन्थ्यो भने दाल भात तरकारी अथवा केही लागि छ भने अचार पनि खान्थ्यौँ। अहिले हाम्रो सहरी जीवन यस्तो परिवर्तन भयो कि हाम्रो खानेपानी यति परिवर्तन भयो कि अहिले नुन राख्नु पर्ने आइटमहरू जस्तो तरकारी साग सब्जी के गरेर हामी एउटै एकैपटक भात मात्र खाँदाखेरि पनि हामीले 5-6 चाहिँ आइटमहरू नुन राखेको आइटमहरू खाने गर्छौँ। अब माछा मासु एउटा अथवा तरकारी सागसब्जी अर्को, अनि अर्को फेरि तरकारी मिक्स भेज भनेर, अनि त्यसपछि अचार यताउता गरेर 4-5 खान्छौँ। तर हामीले यो खानेपानी चाहिँ जुन हामीले चाहिँ अहिले व्यवहारमा ल्यायौँ त्यो अत्यन्त गलत हो, किनभने तपाईँको त्यसमा नुन हार्नियुक्त नुनको मात्रा बढी प्रयोग हुन्छ। बजारमा अहिले जङ्क फुड अथवा त्यहाँ प्याकेज गरेका खानेकुराहरू जस्तो चाहिँ वाइवाई भयो, चाउचाउ भयो, अब तपाईँको लेज हो, कुरकुरे भयो, दुनियाँ थरीको यो प्याकेजिङ मेटेरियल्सहरू हुन्छ नि खाद्य पदार्थहरू, खाना खाने अत्यन्त स्वादिलो मिठो हुन्छ, तर त्यसले चाहिँ त्यो जङ्क फुड भन्छ त्यसलाई, त्यो जङ्क फुडमा चाहिँ अत्यधिक मात्रामा नुन प्रयोग गरेको हुन्छ। बच्चैदेखि तपाईँको बुढासम्म हामी खाने गर्छौँ, जसले गर्दाखेरि एउटा त जङ्क फुड बिहानदेखि बेलुकासम्म खान्छौँ, अर्कोतिर हाम्रो चाहिँ खानेकुरामा धेरै आइटमहरू राख्छौँ र त्यो खानेकुरामा त्यो जम्मै कुरा गर्दाखेरि हामीले अत्यधिक मात्रामा नुन उपभोग गर्नु थालेको छ। त्यसलाई हामीले म तपाईँहरूलाई चाहिँ के अनुरोध गर्न चाहन्छु भने तपाईँ सकेसम्म त्यो जङ्क फुड नहोस्। जङ्क भनेको चाहिँ अङ्ग्रेजी भाषामा जङ्क भनेकै नेपाली भाषामा पत्रो खाना हो। पत्रो खाना भनेको कबाडी हो। अब हामी कबाडी खाना कति बढी खाने, नहै कबाडी किन खाने, स्वस्थकर गुनिलो त ताजा हामीले खाना खाऊ न, खाजा खाऊ न, घरमै बनाएको अथवा चाहिँ हामीले आफैले देखाएर आफूले हेरेर खाऊ न, त्यस्तो खान छोडेर हामीले अहिले जङ्क फुड बढी प्रयोग गर्न थालेको छ एउटा कुरा। अर्को कुरा, हामीले खाने व्यवहार परिवर्तनले गर्दाखेरि धेरै नुन मिसिएको धेरै प्रकारका आइटमहरू खान थाल्यौँ, एउटा यो दुईवटा कुरा। अब अर्को आयो तपाईँको प्रश्नमा, यो महत्त्वपूर्ण प्रश्न के भयो भने हामीले आयो नुन प्रयोग गर्दाखेरि अथवा नुन तरकारी सागसब्जीमा प्रयोग गर्दाखेरि पकाइसकेपछि वा पकाउने चुलोबाट निकाल्ने बेलामा अथवा चाहिँ पाक्ने बेलामा गच्छे अनुसार अथवा स्वाद अनुसार नुन मिसाइएर खायो भने हामीले त्यो नुनले चाहिँ अत्यन्त गुनिलो हामीलाई चाहिँ एउटा उब दिन्छ, गुण दिन्छ, र त्यसले चाहिँ हामीलाई चाहिँ स्वस्थ जीवन बिताउनको लागि फाइदा गर्छ।
1: अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ। अन्त्यमा रेडियो नेपाल सुनेर बस्नुभएका सम्पूर्ण आम उपभोक्ताहरूलाई आयोडिन युक्त नुनका बारेमा यहाँको केही सन्देशहरू छन् त?
0: रेडियो नेपाल सुनेर राख्नुभएका तमाम श्रोताहरूलाई म हार्दिक रूपमा आग्रह गर्न चाहन्छु, तपाईँहरू बजारमा आएका हल्लाहरू नसुन्नुहोस्, आयो नुन थोरै खानुहोस्, उचित मात्रामा खानुहोस्, स्वाद अनुसार खानुहोस्, र तपाईँले चाहिँ यो पाकिसके पाक्ने बेलामा अथवा पाकिसकेपछि मात्र मिसाएर खानुहोस्। नुनले चाहिँ तपाईँलाई जीवन प्रदान गर्छ, नुनले तपाईँको जीवन रक्षा गर्छ एउटा कुरा। अर्को कुरा, अहिले जसरी यो बजारमा आइरहेछ खानेकुराहरू, तयारी खानेकुरा, त्यो तयारी खानेकुरा अथवा जङ्क फुडहरू तपाईँ कम से कम मात्र खाने बानी गर्नुहोस्, बच्चाहरू बाल बच्चाहरूलाई पनि त्यो जङ्क फुड खाने बानी चाहिँ हटाउन लगाउनुहोस्, त्यसले गर्दाखेरि परिवार स्वस्थ हुन्छ। थोरै नुन खानुहोस्, आयो नुनै खानुहोस्।
1: उहाँ हुनुहुन्थ्यो प्रेमलाल महर्जन। आयोडिन युक्त नुनमा नकारात्मक असरहरू गर्ने तत्त्वहरू छन् त, यसकै सेरोफेरोमा हामीले कुराकानी गर्यौँ। सस्त सुलभ र उचित मूल्यमा स्तरीय सेवा सुविधाको उपभोग गर्न पाउनु तपाईँ हामी प्रत्येक उपभोक्ताको अधिकार हो। ऐन कानुन र नीति नियमले उपभोक्ताहरूको विभिन्न अधिकारहरूको संरक्षण गरेको छ। हामीले बुझ्नुपर्छ कि अधिकार कानुनले प्रयोग गरेर मात्र पुग्दैन, तपाईँ हामी उपभोक्ता स्वयंले पनि आफूले उपभोग गर्ने सेवा सुविधाका विषयमा जागरूक बन्नै पर्छ, आफ्नो अधिकारको खोजी गर्नै पर्छ। उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा सचेतना अभिवृद्धिका लागि प्रस्तुत कार्यक्रम हाम्रो चासो आजलाई यति नै। तपाईँ पनि उपभोक्ता हकी संरक्षण र अधिकारका विषयमा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने यहाँहरूले गर्ने कार्यक्रमहरूलाई हामी हाम्रो चासो कार्यक्रम मार्फत उपभोक्ताहरू माझ पुर्याउने कोसिस गर्छौँ। हामीलाई पत्राचार गर्नका लागि हाम्रो इमेल ठेगाना हो upabhokta.radionepal@gmail.com upabhokta.radionepal@gmail.com। हवस्त, अब आजको लागि उपभोक्ता हकित र अधिकार संरक्षणमा समर्पित हाम्रो चासो कार्यक्रम यही सकिएको छ। वस्तु र सेवा सुविधाको प्रयोग गर्दा मूल्य, शुद्धता, गुणस्तर र परिमाणमा सचेत बनौ यहाँहरूमा यही अनुरोध गर्दै प्राविधिक मित्रद्वय सुलोचना बज्राचार्य र देवकी भण्डारी सहित रिता तिमल सिन्हा बिदा हुन्छु। अर्को हप्ता आजकै समयमा हाम्रो चासो कार्यक्रम सुन्न नभुल्नुहोला। नमस्कार।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्पराको पुनः प्रसारण। यति बेला भने रातिको 9 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। पुँजी बजारको दिगो विकासका लागि कानुनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। निर्णय प्रक्रिया छिटो सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह। र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी वर्नम नियुक्त। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नु भएको छ। पुँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा उहाँले पुँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरू विरुद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्नु भएको छ। छलफलका क्रममा पुँजी बजारका सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानुनी नीतिगत संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभएको छ। प्रधानमन्त्री शाहसँगको संवादले आफूहरू अझ बढी प्रोत्साहित भएको बताउँदै प्रारम्भिक सार्वजनिक निष्कासन प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई 30 अर्ब रुपियाँभन्दा बढी पुर्याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको भेटपछि लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताउनुभयो।
1: हामी लामो छलफल गऱ्यौँ पुँजी बजारको विकास र विस्तारको लागि। अहिले लगानीकर्ताको कन्फिडेन्सको विषयमा, पुँजी बजारमा गर्नुपर्ने सुधारका विषयहरूमा हामीले छलफल गरेका छौँ। नेपाल राष्ट्र ब्याङ्कले पुँजी बजार विकास र विस्तारको लागि गर्नुपर्ने कार्यहरू, नेपाल वित्तपत्र बोर्डले गर्नुपर्ने कार्यहरू, स्टक एक्सचेन्जले गर्नुपर्ने विषयहरूको बारेमा, करसँग सम्बन्धित अर्थ मन्त्रालय, कर र अन्य विषयसँग सम्बन्धित कानुन तर्जुमासँग सम्बन्धित विषय अर्थ मन्त्रालयले गर्नुपर्ने विषयको बारेमा हामीले छलफल गरेका छौँ। प्रधानमन्त्रीले ती सबै विषयलाई सुनिदिनु भएर उहाँले समग्र पुँजी बजारको विकास र विस्तारको लागि, लगानीकर्ताको कन्फिडेन्सको लागि प्रधानमन्त्री कार्यालय पनि त्यो विषयमा काम गरिरहेको छ, त्यो विषयलाई लगानीकर्ताको मनोबल बढाउनको लागि कार्य गर्नेछ भन्ने विश्वास दिलाउँछ। पुँजी बजारले कसरी रोजगारी सिर्जना गर्न सक्छ र कसरी पुँजी क्रिएट गर्न सक्छ भन्ने विषयमा नै छलफल भयो।
0: बैङ्क तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा 6 महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको 5% कायम गर्ने व्यवस्था मिलाउन लगानीकर्ताहरूले सुझाव दिनुभएको छ। नियमनकारी निकायका तर्फबाट नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले सरोकारवालाहरूका सुझावलाई आत्मसात गर्दै बोर्डले आर्थिक वर्ष 2083-84 पुँजी बजार नीति तथा नेपालको पुँजी बजार मार्गचित्र 2083 लागू गरिसकेको जानकारी दिनुभयो। नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्सालले बैङ्क तथा वित्तीय संस्था बिमा बजार एवं पुँजी बजार सुधारका लागि आवश्यक ऐनहरूको तर्जुमा तथा संशोधन प्रक्रिया सुरु भइसकेको बताउनुभयो। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार आज देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। सरकारका सचिवहरूको बैठकले शासकीय सुधारको 100 कार्यसूची अन्तर्गत सम्पन्न भएका सुशासन प्रवर्धन, सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रिया सरलीकरण लगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तरता दिने निर्णय गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले कार्यसूचीमा उल्लेखित बुधा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र त्यसको प्रभाव मूल्याङ्कन गर्न आन्तरिक संयन्त्र बनाई शासकीय सुधारलाई निरन्तरता दिने निर्णय गरेको छ। बैठकले कार्यसूची अन्तर्गत मन्त्रालय निकायले पूर्ण रूपमा सम्पन्न गर्न बाँकी कार्य यथाशीघ्र टुङ्ग्याउन सम्बन्धित सचिव आफैले त्यसको प्रगति ट्र्याकिङ गर्ने निर्णय गरेको छ। अनावश्यक प्रक्रिया, कागजात तथा तहहरू हटाई निर्णय निर्माण छिटो, सरल र नागरिक मैत्री बनाउने बैठकको निर्णय छ। सरकारले सार्वजनिक विधा पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले हप्तामा शनिबार र आइतबार 2 दिन विधा थालिए पश्चात साविकमा रहेका अन्य सार्वजनिक विधाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयको प्रतिनिधि रहने र उक्त कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ। खाद्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषालु जङ्गली च्याउ नखान आग्रह गरेको छ। वर्षायाम सुरु भएसँगै जङ्गलमा उब्रिने च्याउको सेवन गर्दा विषाक्तता भई गम्भीर बिरामी पर्ने तथा मृत्यु समेत हुन सक्ने भएकाले मन्त्रालयले जङ्गली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सचेतनामूलक सन्देशमा वर्षाको मौसममा जङ्गली च्याउ प्रशस्त उम्रिने भए पनि सबै च्याउ खान योग्य नहुने उल्लेख गरिएको छ। मन्त्रालयले च्याउ खाएपछि असामान्य लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन अनुरोध गरेको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्ण रूपमा नियामकीय दायराभित्र ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेपाल विज्ञापन संघको प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन नियम तथा कानूनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा अनियमितता र अपारदर्शिता देखिएको उल्लेख गर्दै सरकारले त्यसलाई सुधार गर्ने काम सुरु गरिसकेको जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
2: हेलो,
3: के गर्दैछौ?
2: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
3: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
2: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको
4: नेपाल टेलिकम राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। पूर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि स्वास्थ्य जाँचका क्रममा नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण सम्बन्धी प्रमाणपत्रलाई मान्यता दिने व्यवस्था मिलाउन सातै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयहरूलाई अनुरोध गरेको छ। विभाग अन्तर्गतको सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन शाखाका निर्देशक गणेश मान सिंह राईद्वारा जारी परिपत्रमा सो अनुरोध गरिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार र निर्माण वर्षलाई सफल बनाउन सरोकार पक्षसँग आग्रह गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षलाई कानून सुधार र निर्माण वर्ष घोषणा गरेको छ। कानून निर्माण वर्ष सफल बनाउन तथा संघीय संसदलाई आवश्यक विधायकी कार्य उपलब्ध गराउने उद्देश्यले निर्धारण भएका 166 विधेयकको लक्ष्य पूरा गर्नका लागि आजबाट छलफल थालेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमको सचिवालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेलायतमा लेबर पार्टीका नेता 56 वर्षीय एन्डी वर्नम नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ। गत शुक्रबार वर्नम आफ्नै दलका सर कियर स्टार्मरलाई विस्थापित गर्दै ब्रिटेनको 59औं प्रधानमन्त्री बन्नुभएको हो। बकिङम दरबारले नियुक्तिको पुष्टि गर्दै राजा चार्ल्सले उहाँलाई नयाँ सरकार बनाउन आह्वान गरेको जनाएको छ। जुन 22 सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा घोषणा गरेका स्टार्मरले आज औपचारिक रूपमा राजा चार्ल्सलाई बकिङम दरबारमा भेट्दै राजीनामा पत्र बुझाउनु भएको थियो। लेबर पार्टी बेलायतको तल्लो सदन हाउस अफ कमन्समा बहुमत प्राप्त दल हो। उक्त दलको नेताका रूपमा बर्नम प्रधानमन्त्री नियुक्त हुनु भएको हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेको छ। बजेट कार्यान्वयनका लागि सोमबार अर्थमन्त्री डाक्टर सोनी मुआगले अर्थ मन्त्रालयमा बजेट कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका सचिवहरूसँग छलफल सुरु गर्नु भएको हो। अर्थमन्त्री डाक्टर सोनी मुआगलेको अध्यक्षतामा भएको बैठकमा योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय सहित पूर्वाधार, उद्योग, वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, रक्षा मन्त्रालय का सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसैबीच आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले 37 बुँदे मार्ग निर्देशन जारी गरेको छ। सोमबार अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जारी गर्नुभएको मार्ग निर्देशनमा आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राखेर कार्यान्वयन गर्न भनिएको छ। विनियोजन ऐन 2083 तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व सम्बन्धी कानूनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालय सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन गरेको छ। मार्ग निर्देशनमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अप्नाउन भनिएको छ। सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा पूर्व स्वीकृति लिन भनिएको छ भने सशर्त अनुदान र वैदेशिक सहायताका कार्यक्रम, तोकिएको सम्झौता र निर्देशिका भन्दा बाहिर गएर खर्च नगर्न समेत भनेको छ। नेपालमा सोमबारदेखि कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ भएको छ। नेपालको पहाडी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील, कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य सहित नेपाल सरकार, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना शुभारम्भ गरिएको हो। 24 महिने उक्त परियोजनाले पहाडी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील, कृषि, ग्रामीण जीविकोपार्जन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ बनाउने लक्ष्य राखिएको छ। चीनको ग्लोबल डेभलपमेन्ट एन्ड साउथ साउथ कोअपरेसन फन्डको आर्थिक सहयोग संचालित परियोजनाले स्थानीय संस्थाको क्षमता अभिवृद्धि, जलवायु, स्मार्ट कृषि, पोषण सुधार, डिजिटल नव परिवर्तन तथा समावेशी ग्रामीण विकासमा सहयोग पुर्याउने विश्वास लिएको छ। शुभारम्भ कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले खाद्य सुरक्षा, ग्रामीण समृद्धि र दिगो विकासका राष्ट्रिय लक्ष्य हासिल गर्न परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा चिनिया राजदूत माओ मिङ झाङले कृषि आधुनिकीकरण र दिगो विकास लक्ष्य प्राप्तिमा चीनको निरन्तर साथ सहयोग रहने बताउनुभयो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका कम गुणस्तर र गैर खाद्य पदार्थ, मिसावटयुक्त दैनिक अत्यावश्यक खाद्य वस्तुको बिक्री नगर्न आग्रह गरेको छ। विभागले सोमबार एक सूचना जारी गर्दै चोरी पैठारी गरिएका दैनिक उपभोगका अत्यावश्यक खाद्य तथा पेय पदार्थ, लत्ता कपडा लगायत उत्पादन भौतिक तथा डिजिटल प्लेटफर्मको माध्यमबाट बिक्री वितरण नगर्न सूचित गरेको छ। विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र विक्रेतालाई कानूनले तोके बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालन गरी व्यापार व्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेको छ। नेपाल सेयर बजारको कारोबार यो साताको पहिलो दिन सोमबार पनि 41.70 अङ्कले बढेको छ। लगातार दुई कारोबार दिनमै सेयर बजार 120 अङ्कले बढेको छ। सोमबारको वृद्धि सँगै नेप्से परिसूचक 2719 अङ्कमा कायम भएको छ। यो अङ्क एक महिना यताकै उच्च अङ्क हो। सोमबार बजारको कारोबार रकम पनि वृद्धि भएको छ।
6: आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्दैछ। नेपालले पहिलो खेल नामिबियासँग मंगलबार दिउँसो 3:15 खेल्नेछ। नेदरल्यान्ड्सको उत्रेथमा हुने सिरिजमा नेपालले दोस्रो खेल घरेलु टोलीसँग बिहिबार खेल्नेछ। त्यस्तै तेस्रो खेल आगामी सोमबार नामिबियासँग, तेस्रो र त्यसको दुई दिनपछि अन्तिम खेल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। लिग टूको 7 सिरिज खेलिसक्दा नेपाल 28 खेलबाट 24 अङ्क जोड्दै 5 स्थानमा छ। अङ्क तालिकामा शीर्ष स्थानमा रहेको अमेरिका 32 खेलबाट 43 अङ्क छ भने समान खेल खेलेको दोस्रो स्थानको स्कल्यान्डको 38 अङ्क रहेको छ। नेदरल्यान्ड्स 28 खेलबाट 32 अङ्क जोडेर तेस्रो स्थानमा रहँदा समान खेलबाट 31 अङ्क बटुलेको ओमन चौथो स्थानमा छ। नेपाल 5 स्थानमा रहँदा 6 स्थानको क्यानाडाको पनि समान 24 अङ्क छ। नामिबिया 22 अङ्क सहित 7 र युए 14 अङ्क जोडेर पुछारमा छ। लिग टूको शीर्ष चारमा परेर विश्वकप छनौटमा पुग्नका लागि नेपाललाई यो सिरिज महत्वपूर्ण छ। यो सिरिज पछि नेपालले लिग टू साइकलको अन्तिम सिरिज अक्टोबरमा घरेलु टोली ओमान र क्यानाडासँग खेल्नेछ। तर किर्तिपुरमा ओमान, युएई, अमेरिका र स्कटल्यान्ड विरुद्धको खेलका 8 खेल मध्ये 6 खेल जित्दै नेपालले 12 महत्वपूर्ण अङ्क जोड्यो र अङ्क तालिकामा 5 स्थानमा उक्लियो। नेपालले अघिल्लो लिग टू चक्रमा अन्तिम चरणमा लगातार जित निकाल्दै विश्वकप छनौटसम्मको यात्रा तय गरेको थियो। नेदरल्यान्ड्समा सुरु हुने यो श्रृङ्खला नेपालका लागि केवल अङ्क जोड्ने अवसर मात्र होइन, विश्वकप छनौटको यात्रालाई जीवित राख्ने सबैभन्दा महत्वपूर्ण परीक्षा पनि हो। 2 वर्ष अघि बर्लिनमा युरोपेली च्याम्पियन बनेको स्पेनले विश्वकपको उपाधि जितेको छ। आइतबार न्यू जर्सीमा भएको फाइनलमा अर्जेन्टिनालाई 1-0 गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्वकप च्याम्पियन बनेको हो। स्पेनले यसअघि पनि त्यस्तै सफलता हासिल गरेको थियो। सन् 2008 युरोकप जितेको 2 वर्षपछि स्पेनले सन् 2010 विश्वकपको उपाधि उचालेको थियो। अहिले युरो 2024 जितेको 2 वर्षपछि स्पेनले पुनः विश्वकप जित्दै इतिहास दोहोऱ्याएको छ। पछिल्लो सफलतासँगै पुरुष तथा महिला फुटबलमा स्पेनको प्रभावशाली वर्चस्व थप बलियो बनेको छ। पुरुष र महिला विश्वकपको साबिक विजेता बन्ने स्पेन पहिलो राष्ट्र समेत बनेको छ। स्पेनको महिला टोलीले सन् 2023 सिडनीमा इङ्ल्यान्डलाई पराजित गर्दै विश्वकप जितेको थियो।
0: अब मौसम, आज देशका हिमाली भूभागका केही स्थानमा मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पुँजी बजारको दिगो विकासका लागि कानुनी र नीतिगत सुधार गर्न सरकारसँग सरोकारवालाहरूको माग। देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई सरकारले विशेष प्राथमिकता दिएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। निर्णय प्रक्रिया छिटो, सरल र नागरिक मैत्री बनाउने मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकको निर्णय। लेभल नभएका र न्यून गुणस्तरका खाद्य वस्तु बिक्री नगर्न सबैमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको आग्रह। र बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी वर्नम नियुक्त। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाइ पूर्णिमाको औँसीको रातमा म छु। एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाइ पूर्णिमाको औँसीको रातमा म छु। निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु। अहिले छु त केवल यादहरूकै यादमा म छु।
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब हरेक सोमबार राति 10 बजेको हिन्दी समाचारपछि मात्र रेडियो नेपालबाट।
2: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
3: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
2: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
3: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
2: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।

0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र। हाम्रा आस्था, हाम्रा विश्वास अनि हाम्रा रीतिरिवाज र संस्कारहरूका धारा, कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा,
1: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे, साथै पुनः प्रसारण सोमबार राति 9:20 बजे। कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा।
0: हाम्रो संस्कृति,
1: हाम्रो परम्परा, सभ्यता हाम्रो नेपाल, राम्रो संस्कृति पवित्र,
0: लुकेका स्वर्ग समुच्चा जाति यसमा छन् विचित्र।

नमस्कार। हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार बिहान 9:20 बजे यो कार्यक्रम प्रसारित हुन्छ। कार्यक्रममा हामी नेपाली सांस्कृतिक जीवनका विविध चाडपर्व व्रतोत्सवका साथै विविध नेपाली जातिका जातीय परिचय संस्कार संस्कृति र परम्परा सम्बन्धी सामग्री समेट्ने गर्दछौ। सोमबारै राति 9:20 बजे पुनः प्रसारण हुने यो कार्यक्रम रेडियो नेपाल online.com का साथै रेडियो नेपाल मोबाइल एपमा संसारभर सुन्न सकिन्छ। प्रकृतिको गतिसँगै यसपालि पनि साउन महिना सुरु भइसकेको छ। श्रावण महिना वर्षातको महिना, साउन भन्ने बित्तिकै साउने झरी सम्झिन्छ। साउने संक्रान्तिदेखि नै दक्षिणायण सुरु भइसकेको छ। हिन्दू सनातन धर्म संस्कृतिमा साउनमा शिव आराधनाको विशेष महत्व पाइन्छ। आस्थावानहरूमाझ साउन महिना विशेष महिना हुने गर्दछ। अनेक व्रत अनुष्ठान र शिव साधनाका प्रसङ्गहरू श्रावणभर हुने गर्दछन्। साउनका सोमबारहरू विशेष व्रत साधना र अनुष्ठानहरूका लागि महत्वको मानिन्छ। आज साउन महिनाको पहिलो सोमबार पनि हो। आजको कार्यक्रममा हामी हिन्दू सनातन धार्मिक मान्यता र परम्परा अनुसार श्रावण महिनाका सोमबारको महत्व र शिव पूजन र आराधना सम्बन्धी सामग्री प्रस्तुत गर्ने जमर्को गर्दैछौ। कार्यक्रम सुरु गरौं वन्दनाबाट।

अहिले साउन महिना चलिरहेको छ। हिन्दू सनातन धार्मिक मान्यता र परम्परा अनुसार साउन महिना, त्यसमा पनि सोमबार, शिव उपासनाका लागि पवित्र दिन मानिन्छन्। त्यसअनुसार यो महिना, विशेष गरी सोमबार, आस्थावान श्रद्धालुहरूद्वारा शिव मन्दिरमा पूजा आजाका साथै धार्मिक अनुष्ठानहरू सम्पन्न गरिन्छन्। साउन महिनाका हरेक सोमबार व्रत बस्ने र महिनाभरि नै पनि विशेष निष्ठामा रहेर आफ्ना दिनचर्यामा संलग्न हुने परम्परा पनि रहेको छ। शिवलिङ्गहरूमा जल, दूध, बेलपत्र, धतुरोको फूल चढाउने, रुद्राभिषेक गर्ने प्रचलन सनातन धर्म परम्परामा रहेको छ। शिव उपासनाकै विधिहरूमा श्रावण महिनाभरि बोलबम यात्रा पनि हुन्छ। समूहगत रूपले गेरुवा वस्त्र धारण गरेका श्रद्धालुहरू बोलबम भन्दै पवित्र नदीको जल बोकी लामो यात्रा समेत गरी शिवलिङ्गमा जल चढाउने परम्परा पनि प्रसिद्ध छ। यसरी नियमपूर्वक बोलबम यात्रा गर्ने भक्तजनहरूको सहयोग र सुविधाका लागि यात्रा मार्गमा आवश्यक प्रबन्ध पनि गरिएको देख्न सकिन्छ। मान्यता अनुसार शिवलाई प्राकृतिया आदिदेव भनेर मानिन्छ। शिव आशुतोष देव हुन्, यानि भोलानाथ शंकर थोरै आराधनाले पनि चाँडै प्रसन्न हुने देवताका रूपमा प्रसिद्ध छन्। विशेष गरी विवाहित नारीहरू पतिको दीर्घायु र आफू स्वयंको कल्याणका लागि श्रावणमा व्रत बस्ने गर्दछन्। यसै गरी साउनका सोमबार व्रत बस्नाले विवाह गर्ने उमेर पुगेका कन्याहरूलाई सुयोग्य वर प्राप्त गर्न तथा विवाहित नारीहरूलाई पति र सन्तानको सुख प्राप्त गर्न भगवान शिवले आशीर्वाद दिनुहुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। साउन महिनामा मेहन्दी लगाउने चलन पनि छ र हरियो चुरा पतेर हरियै वस्त्र पहिरिएको पनि देख्न सकिन्छ। उमङ्गका साथ सोमबारको व्रत बस्ने साथै बिहानै स्नान गरी पवित्र वस्त्र धारण गरी नजिकको शिव मन्दिर वा तीर्थमा गई शिव पार्वतीको पूजा गरी दिनभर उपवास बसेर बेलुका एक छाक मात्र चोखो खाने चलन छ। नेपालमा शिव पूजनको परम्परा कहिलेदेखि सुरु भयो भन्दा सभ्यताको सुरुदेखि भन्नु स्वाभाविक पर्छ। यहाँ हजारौं वर्ष पूर्व निर्मित प्राचीन शिव मन्दिरहरू र स्थापित शिवलिङ्ग, शिवका वाहन नन्दी अनि अन्य देवदेवीका मूर्तिले यी कुरा साबित गर्दछन्। नेपालका विभिन्न भागमा 64 शिवलिङ्ग रहेका छन्, जसको उल्लेख हिमवत खण्डमा समेत पाइन्छ। तिनमा सिन्धुली जिल्लाको सुनकोशी र तामाकोशीको संगम नजिक दुम्जामा रहेको कुशेश्वरलाई पहिलो यानि आदिलिङ्ग मानिन्छ। त्यसै गरी दोलखाका भीमेश्वर, काभ्रेका आशापुरेश्वर, गौखुरेश्वर र धनेश्वर, काठमाडौँका किरातेश्वर, ललितपुरका कुम्भेश्वर, सन्तानेश्वर आदि पनि 64 शिवलिङ्गभित्रका अन्य केही प्रसिद्ध शिवपीठ हुन्। यिनमा अधिकांश शिवलिङ्गको स्थापना कहिले कसले गर्यो यकिन छैन। त्यसबाट पनि नेपालमा शिव उपासना प्राचीनकालदेखि नै चल्दै आएको कुरा स्पष्ट हुन्छ। नेपालमा जे जति शिवलिङ्ग र शिवका पीठ छन् ती अधिकांश कुनै नदी किनार वा नदीको दोभानमा वा तलाउको किनारमा छन्। कुनै कुनै पर्वत शिखरमा पनि छन्। यसबाट शिवको जलप्रियता सिद्ध हुन्छ। कैलाशवासी रूपले पर्वत शिखरमा रहनु पनि शिवको स्वभावसंगत कुरा हो। कथा अनुसार समुद्र मन्थनका बेला उत्पन्न कालकूट विष हलालले संसारलाई दग्ध गर्न लाग्दा लोक कल्याणका लागि शिवले सो विषलाई पिई कण्ठमा अड्याउनु भयो। विषपान गरेकाले त्यसबाट बच्न नीलकण्ठ शिव शीतल जलले नुहाउन वा उच्च शिखरमा बस्न मन पराउनुहुन्छ भन्ने पौराणिक उक्ति छ। श्रावण महिना शिव आराधनाका लागि किन महत्वपूर्ण छ, शिव पूजा आराधनाको नेपाली परम्परा र ऐतिहासिक प्रसङ्गहरू के पाइन्छ त भन्ने लगायतका प्रसङ्गमा हामीले एकजना सांस्कृतिक अध्येता हरिप्रसाद सोडारीसँग कुराकानी गरेका छौँ। सो कुराकानी राख्नेछौँ। त्यसअघि एकैछिन यो भक्ति सङ्गीतबाट अघि बढौँ।

0: यहाँलाई स्वागत छ हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रममा।
1: हस्, धेरै धेरै धन्यवाद।
0: साउनका सोमबारहरू शिव पूजनका लागि किन महत्वका छन्? शास्त्रीय प्रसङ्ग सहित केही महात्म्य राखिदिनुहोस् न संक्षेपमा।
1: खास गरेर साउन महिना भनेको चौथो महिना, ग्रहगत दृष्टिले हेर्दा चार भनेको कर्कट राशि र त्यसको अधिपति चन्द्रमा मानिन्छ।

0: भनेको जल हो। जायते इति ज, जहाँबाट जन्म हुन्छ त्यसलाई ज भनिन्छ। लयते इति ल, जहाँ गएर विसर्जन हुन्छ त्यसलाई ल भनिन्छ। त्यो कारणले गर्दा सृष्टि र विनाशको तत्व भनेको जल हो, र हामी जल अर्पण गर्दाखेरिमा शिवजी सबभन्दा छिटो प्रसन्न हुनुहुन्छ। यस कारणले गर्दाखेरिमा नेपाल भनेको जलको दृष्टिले असाध्यै धनी राष्ट्र, त्यसमाथि पनि नेपाल भनेको शैव भूमि, यहाँका राजाले महाराजाहरूले शिवलिङ्गको पूजा आजा गरे र धेरै प्रकारका सिद्धिहरू प्राप्त गरे। जस्तै एकमुखी शिवलिङ्गको पूजा गर्यो भने शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ, दुईमुखी शिवलिङ्ग जङ्गलमा बसेर पूजा गर्यो भने शत्रुमाथि विजय प्राप्त गर्न सकिन्छ, पाँचमुखी शिवलिङ्ग को पूजा गर्यो भनेदेखि राष्ट्र वैभवशाली सम्पन्नशाली हरेक दृष्टिले बन्दछ। नेपालमा यी सबै शिवलिङ्गहरूको पूजा गर्ने अनुष्ठान गर्ने विधिहरू छन्। फेरि प्राचीन कालदेखि चाहे हलेसी होस्, चाहे वैद्यनाथ होस्, चाहे गोसाईकुण्ड होस्, नेपालका हरेक ठाउँमा शिवजीको पूजा उपासना गर्नका लागि लायक भूमि त्यस कारणले भयो कि यहाँ शिवजी सबै ठाउँमा विचरण गर्नुभएको छ। शिवजीले मृगको स्वरूप लिएर विचरण गरेको भूमि पाशुपत क्षेत्रदेखि लिएर, शिवजीले कालकुट बीज खाँदाखेरिमा अप्ठ्यारो पर्दाखेरिमा शरण लिएको भूमि गोसाईगुण्डादेखि लिएर, शिवजीलाई आपत पर्दाखेरिमा शरणागत भूमिको रूपमा हलेसीदेखि लिएर गएर विभिन्न प्रयोजनका दृष्टिले शिवजीले यो भूमिलाई प्रयोग गरे। त्यति मात्र होइन, जब सतीदेवीको वियोग भयो त्यति बेला शिवजीले सतीदेवीलाई काँधमा बोकेर यही भूमिमा घुमे। त्यति मात्र होइन, उनको दुई पटक विवाह, एकपटक सतीदेवी र अर्को पटक पर्वतराज कि छोरी पार्वतीसँग यही भूमिमा भयो। भूमि शैव भूमि, त्यसपछि साउन असाध्यै प्रिय महिना, नेपाल जलको सम्पन्नशाली भूमि, यस कारणले गर्दाखेरिमा यो कुनै हिन्दूको, कुनै शैव धर्मको अथवा कुनै वर्ग विशेषको पर्व नभएर हामी साझा नेपालीको पर्व हो र सबैले गर्नुपर्ने पर्व हो।
1: हजुर, अब श्रावण महिनाको शिव पूजन व्रत आराधनाको प्राचीनता र यसका प्रचलनहरू कस्ता कस्ता छन्, अनुष्ठानका रूपमा यसका विधिहरू के छन् अथवा कसरी मनाइन्छ, धार्मिक आस्था अनुसार श्रावणलाई बोलबमको पनि प्रसङ्ग आउँछ श्रावणमा होइन, यी विषयमा आराधनाका विधि पद्धतिहरू के छन्, यो बारेमा संक्षेपमा राखिदिनुहोस् न।
0: हामीले देवी देवता पूजा गर्नका लागि पत्रम पुष्पम फलम तोयम,
1: हजुर,
0: हामीले फुल पात जल जे अर्पण गरे पनि देवी देवता प्रसन्न हुन्छन्। त्यसमाथि पनि प्राचीन कालदेखि यही भूमिमा शिवजीको धेरैले आराधना गरे। जस्तै शिवजीको पहिलो आराधना र दर्शन गर्नका लागि एउटा व्यवस्थित स्वरूप निर्धारण गरेको भनेको पहिलो नेपाल भूमिले। यसको उदाहरण के भन्दा, नियमुनिले विरूपाक्ष नाम गरेको कुकर्म गरेका थिए उनले, तिनको पाप नाश गर्नका लागि नियमुनिले ती विरूपाक्षलाई नेपालको 64 शिवलिङ्गको दर्शन गराए। त्यो दर्शन गराइसकिसकेपछि उनको स्वरूप विरूप, विरूपाक्ष जसको रूपै छैन, एकदम कुरूप देखिएको छ अथवा रूप रहित छ, त्यसले रूप पनि प्राप्त गर्यो, आफ्नो राज्य पनि प्राप्त गर्यो, आफ्नो वैभव पनि प्राप्त गर्यो, आफ्नो पापलाई पनि क्षय गर्यो। यस कारणले गर्दा पहिलो दृष्टान्त के छ भने, नेपालमा शिवलिङ्गको पूजा गर्नुपर्छ भन्ने एउटा सिद्धान्तको विकास नियमुनिले विरूपाक्षलाई 64 शिवलिङ्गको दर्शन गराएर गरे। अर्को कुरा, यही भूमिमा पार्वतीले शिवजीको उपासना गरेर स्वयं महादेवलाई उनले पतिदेवको रूपमा पाइन्। त्यति मात्र नभएर रामले लङ्का विजय गर्नका लागि पनि रामेश्वरको शिवलिङ्ग बनाए र रामेश्वर शिवलिङ्गको पूजा आजा गरिसकेपछि उहाँको आशीर्वाद लिएर लङ्का विजय गरे। जब चन्द्रलाई रोगग्रस्त भए चन्द्रमा दक्ष प्रजापतिको श्रापले गर्दाखेरिमा त्यो मोक्ष गर्नका लागि सोमनाथको उनले पूजा आजा गरे र उनीले आशीर्वाद पाए, रोगबाट पनि मुक्त भए र उनको कला जुन क्षण भएको थियो फेरि पूर्णिमासम्म बन्न पाउने, पूर्ण कलाको बन्न पाउने उनले सौभाग्य पाए। यसरी यस भूमिमा विभिन्न प्रयोजन का दृष्टिले शिवको उपासना गरेको देखिन्छ यो आर्यवर्तमा, विशेष नेपालमा, त्यहाँमाथि पनि आर्यवर्त भनेको अहिलेको भारत, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तानसम्मको भूमिले। अब अर्को कुरा, नेपालमा चाहिँ अन्य मुलुकको भन्दा नेपालमा शिवजीको पूजा गर्ने पद्धति, रीति, सामग्रीहरू विचित्र खालका छन्। है, हजुरले विषयको उठान गर्नुभयो कि बोलबमको बारेमा, किनकि यो बोलबम चाहिँ सुन्दरी जल माईबाट, त्यहाँबाट जल लिएर आएर हामी शिवजीलाई अर्पण गर्छौँ। सुन्दरी जल भनेको त्रिपुरा सुन्दरी अथवा एउटा 10 महाविद्या मध्येकै एक देवी हुन् र बागमतीकै जल लिएर आउँछन्। वाग भनेको वाणी, वती भनेको बोलीलाई शुद्धिकरण गर्ने अथवा बोलीलाई जागरूक बनाउने, बोलीमा सिद्धता ल्याउने शक्ति कोसँग छ, बागमती नदीसँग। त्यसमाथि पनि त्रिपुरा सुन्दरी अथवा जो 10 महाविद्या मध्येकी एक देवी हुन्, उनको श्री चरणबाट बगेर आएकी बागमतीको जल लिएर आएर शिवजीलाई अर्पण गर्दाखेरिमा चाहिँ त्यसबाट आफूले इच्छाएका मनोकांक्षा पूरा हुन्छ भनेर यो प्रचलन रहेको छ।

0: देशैभरि छ यो
1: नेपाल विशेष गरेर काठमाडौँको जुन प्रचलन छ अब यसलाई अहिले विभिन्न ठाउँमा प्रयोग गरिन्छ यो विभिन्न शिवालयमा पवित्र ठाउँको कि घाटको घाट भन्ने बित्तिकै घाट भनेको दुईटा नदीको सङ्गमको कि त मुहानको कि त पवित्र तीर्थस्थलको जल चाहिँ लगेर हामीले शिवजीमा अर्पण गर्ने चलन छ यो चलन चाहिँ नेपालैभरि मात्र होइन भारतमा पनि छ किनभने विक्रम बाबाको त्यहाँ दर्शन गर्न जाने चलन छ यसकारणले गर्दा हामीले शिवलाई पूजा गर्न अथवा शिवलाई सन्तुष्ट गराउनका लागि आशीर्वाद दिने तुल्याउनका लागि यति बेला पवित्र स्थलको जल लगाएर अर्पण गरिदिने त्यसले बहुत राम्रो काम गर्छ तर यही बेलामा एउटा म जोडिहालौँ हाम्रा नेपालका कैयौँ शिवलिङ्गहरूमा चाहिँ शिवलिङ्गमाथि एउटा जलहरी भन्ने राखिन्छ त्यो जलहरी तामाको छ यदि तामाको जलहरी छ भने त्यो जलहरीबाट तपाईँले जल चाहिँ चढाउन मिल्छ तर दुध चढाउन मिल्दैन किनकि तामामा दुध पर्ने बित्तिकै अपवित्र मानिन्छ यस कारणले गर्दाखेरिमा जलहरी यदि राख्नु नै छ भने तामा बाहेक चाँदीको राख्नुहोस् पित्तलको राख्नुहोस् अन्य धातुको राख्नुहोस्
2: शिव साधना चाहिँ जपात्मक हवनात्मक र अभिषेकात्मक आदि गरी गरिन्छ भनिन्छ यी भनेका चाहिँ कुन कुन विधि हुन् सरल रूपमा प्रश्न पारिदिनुहोस् न
1: जपात्मक भनेको चाहिँ जप्नु ओम नमः शिवाय भनेर जप्नु त्र्यम्बकम् जिजामय भनेर जप्नु अथवा नमस्ते रुद्र मन्यवा भनेर पाठ गर्नु यी सबै के हुन् भने जपात्मक हुन् अर्को र अभिषेक भनेको चाहिँ जल प्रिय भएको कारणले गर्दा हामी जलले अभिषेक गर्छौँ त्यस कारणले गर्दा मन्त्र जप गरे पनि हुन्छ अभिषेक दिए पनि हुन्छ अर्को हजुरले भन्नुभएको हवनात्मक भनेको चाहिँ के अरे शिवको नाममा प्राय गरेर पाशुपत क्षेत्रमा रुद्री गर्नका लागि पनि जुराउनु पर्दैन भन्ने चलन छ रुद्री चाहिँ पढ्न मिल्छ र अग्नि जुर्ने दिनहरूमा चाहिँ शिवको स्मरण गरेर शिवलाई प्रसन्न तुल्याउनका लागि हवन गर्ने चलन छ त्यसलाई चाहिँ हवनात्मक भनिन्छ
2: हजुर अब शिवका नाम अनेक छन् अब शिवपीठहरू पनि सर्वत्र छन् तर शिवपीठहरू प्राय शिवलिङ्गका रूपमा पूजिन्छन् शिवलिङ्गको प्रतीकात्मकता के हो र यसको महात्म्य कस्तो छ
1: शिव भनेको परमात्मा हो लिङ्ग भनेको चिन्ह हो यदि शिवलिङ्ग भनेको महादेवको अङ्ग थियो भने लिङ्ग पुराण छ हामीसँग त्यहाँ त महादेवको लिङ्गको मात्रै वयन गर्नुपर्ने थियो तर त्यहाँ त्यो छैन शिव पुराणमा पनि शिवलिङ्गको चर्चा छ तर महादेवको अङ्ग भनेर छैन हामीले के विचार गरेनौँ भने महादेव र शिवलिङ्गमा फरक छ शिवलिङ्ग भनेको परमात्माको चिन्ह हो यो अदृश्य परमात्मालाई साकार रूपमा जुन मूर्ति बनायो त्यो शिवलिङ्ग हो महादेव भनेको चाहिँ विनाशका देवता हुन् ब्रह्मा विष्णु र महादेवको उत्पत्ति शिवलिङ्गबाट भएको हो शिव भनेको चाहिँ निराकार हो त्यसलाई साकार बनाउनका लागि हामीले शिवलिङ्ग बनाइयो कुरा के हो भनेदेखि आकाशम लिङ्गम इत्याहु पृथ्वी तस्य पीठिका आलय सर्वदेवानाम लयानाम लिङ्गम उच्यते आकाश भनेको लिङ्ग हो पृथ्वी भनेको जलहरी हो यिनीहरू अर्थात् हामी 14 लोकका परिकल्पना गर्छौँ 14 लोक छन् भनेर विश्वास गर्छौँ 14 लोकका 33 कोटी देवतालाई एकै ठाउँमा पूजा गर्नु पर्यो भने त्यो मूर्तिलाई के भनिन्छ शिवलिङ्ग भनिन्छ हामीसँग तिनवटा कुरा हुन्छन् एउटा शिवलिङ्ग हुन्छ अर्को मूर्ति हुन्छ अर्को शालिक हुन्छ महापुरुष र मानिसहरूको मूर्तिलाई शालिक भनिन्छ देवी देवताको बिम्ब विशेषलाई मूर्ति भनिन्छ परमात्माको मूर्ति विशेषलाई शिवलिङ्ग भनिन्छ त्यो भएर मूर्ति र शिवलिङ्गमा फरक छ त्यो भएर शिवलिङ्ग भनेको प्रकृति र पुरुषको बिम्ब अथवा परमात्माको चिन्ह हो
2: पत्रम पुष्पम फलम तोयम अघि पनि यहाँले भन्नुभयो होइन त्यसअनुसार चाहिँ पत्र पुष्प जल पाती आदि चढाए पनि प्रसन्न हुने शिवलाई अब दुध पनि चढाइन्छ महत्त्वका साथ यो अनन्य आस्था मात्रै हो या यसको विशेष महत्त्व पनि केही छ
1: हो दुध चढाउने हो भने गाईको दुध चढाउने हो
2: हजुर
1: अर्को कुरा चाहिँ यति बेला विज्ञानले पनि के प्रमाणित गरेका छ पोर कुनै एउटा मैले जर्नल पढ्दै थिएँ अहिले पश्चिमाहरूले नि के प्रमाणित गरे अरे भने साउन महिनामा गाईको दुध चाहिँ स्वास्थ्यका लागि लाभकारी हुँदैन अरे र यो बेलामा चढाएको जुन शिवलिङ्ग कस्तो ढुङ्गाको बनाइन्छ भने पहिला त शिवलिङ्ग बनाउनका लागि ढुङ्गा तीन प्रकारका हुन्छन् पुरुष स्त्री र नपुग्छ र यो ढुङ्गा विचार गरेर र ढुङ्गालाई यसरी ठोक्दा टङ टङ आवाज आउनुपर्छ र पुराना जति पनि शिवलिङ्गहरू छन् सबै चुम्बक टाँस्छ चुम्बकले तान्ने ढुङ्गाबाट बनेका छन् ती ढुङ्गाहरूलाई चाहिँ यदि दुध चढायो भने त्यहाँबाट दैविक ऊर्जा बढी आउँछ त्यो भएर गाईको दुध यदि त्यस्तो शिवलिङ्गमा चढायो भने त्यहाँबाट ऊर्जा बहुत राम्रो आउँछ यस कारणले गर्दा हामीले यति बेला चाहिँ दुधलाई त्यसले स्वास्थ्यलाई भन्दा पनि दैविक ऊर्जा चाहिँ बढी आउने स्वास्थ्यलाई त्यति ठुलो सहयोग नगर्ने भएको कारणले गर्दाखेरिमा पनि हामीले चाहिँ गाईको दुध चढाउने काम गर्छौँ र पश्चिमाहरूले पनि यो कुरा स्वीकार गरेका छन् कि साउनको महिनामा गाईको दुधबाट जति राम्रो स्वास्थ्यलाई फाइदा गर्नुपर्ने हो त्यो गर्दैन भन्ने हिसाबले यो दुईटैको संयोजन हुनसक्छ
2: हजुर अब सोम भन्नाले चन्द्रमा बुझिन्छ तर चन्द्रमाले मनलाई प्रभाव पार्छ भनिन्छ र शिवको शिरमा चन्द्राकार पनि देखिन्छ। यहाँ एकजना ज्योतिषका अध्येता पनि हुनुहुन्छ, यिनका सम्बन्धमा जान्नु बुझ्नुपर्ने कुरा केही छ कि?
1: हेर्नुहोस्, अष्टम स्थानको जुनसुकै ग्रह चलोस् ज्योतिषीय दृष्टिले,
2: हजुर,
1: जस्तै मङ्गल चलोस् या चन्द्रमा चलोस्, बृहस्पति चलोस् या राहु चलोस्, त्यसलाई नियन्त्रण गर्नका लागि, अष्टम स्थानलाई शुद्धिकरण गर्नका लागि, अथवा त्यो अष्टम स्थान भनेको मृत्यु हो, अष्टम स्थान भनेको अवरोध हो, अष्टम स्थान भनेको तनाव हो, अष्टम स्थान भनेको अचानक हुने दुर्घटना हो, यसलाई रोक्नका लागि शिव साधना गरिदियो भने बहुत राम्रो हुन्छ। मैले धेरै मानसिक समस्या भएका मानिसहरूलाई, तिमी त्यस्तो शिवलिङ्गमा पूजा गर जो घाटको नजिक होस्, त्यसमा साधना गर्दा बहुत राम्रो हुन्छ। अर्को कुरा चाहिँ, यदि कसैलाई मानसिक तनाव बढी छ, अथवा आँखामा धेरै समस्या आइरहेको छ, अथवा सपनामा तर्सन छ भने सोमबार अथवा साउनको महिनाभरि त्र्यम्बकम जिजामाए भन्ने मृत्युञ्जय मन्त्र जप्ने, अथवा नमः शिवाय भन्ने मन्त्र शिवालयमा पूर्व या उत्तर फर्केर जप्यो भने यसले मानसिक शान्ति दिलाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्छ, नभए यसलाई प्रयोग गरेर हेर्न सकिन्छ।
2: अलिकति ज्योतिषीय प्रसङ्ग पनि आयो, धार्मिक प्रसङ्ग पनि चल्यो, होइन? अब यो साउनमा शिव पूजनको जुन परम्परा छ, विधि छ, विधान छ, तौर तरिका छ, होइन, जसरी आस्थावानहरू यसप्रति प्रेरित भएर आफ्नो व्रतमा साधनामा संलग्न हुन्छन्, यसले चाहिँ हाम्रो खास गरी व्यक्तिगत जीवनमा, पारिवारिक जीवनमा र समाजमा पनि र भौतिक जीवनमा पनि दिने सन्देश के हो? यो संस्कृतिलाई हामीले निरन्तरता किन दिनुपर्छ? यस सम्बन्धमा केही भनाइराखिदिनुहोस् न।
1: यो सिक्ने भनेको शैव परिवारबाट हो। शैव परिवारमा के छ भनेदेखि, महादेवको शिरमा अथवा गलामा नाक छ, र महादेवको छोरा गणेशको वाहन चाहिँ मुसा छ, त्यो सर्प सधैँ मुसा खानालाई आकर्षित हुन्छ। महादेवको वाहन नन्दी छ र पार्वतीको वाहन सिंह छ, त्यो सिंह चाहिँ नन्दीमाथि आक्रमण गर्नका लागि सधैँ उद्धत छ। महादेवको गलामा रहेको वासुकी नागलाई खानका लागि उहाँको पुत्र कुमारको वाहन मयूर सधैँ आकर्षित छ। तथापि यो विषयमा उहाँहरूको बीचमा कहिले पनि झगडा भएन। उहाँहरूको वाहन, उहाँहरूले धारण गरेका गहना, उहाँहरूको आभूषण, यीसँग एकअर्काकोमा विरोधाभास छ, तथापि कहिले पनि उहाँहरूको बिचमा झगडा भएन। यो हाम्रो समाजले सिक्नुपर्छ, यो हाम्रो परिवारले सिक्नुपर्छ, यो अहिले राजनीतिले सिक्नुपर्छ। हामी अरूको दर्शन पनि मानौँ, तर सबभन्दा पहिला त के अरे, हाम्रै दर्शन नमानिकन आफ्ना घरका चिज प्रयोग नगरिकन अन्त गएर यो बर्बाद भइरहेको छ। र शैव पूजाले के गर्छ भने, चाहे त्यो परिवार होस्, चाहे त्यो आचार्य होस्, चाहे त्यो लिम्बू होस्, चाहे त्यो खनाल होस्, चाहे त्यो राई होस् अथवा त्यो राईमाझी होस्, जुनसुकै भए पनि तिनीहरू चाहिँ एक आपसमा जोड्नका लागि शिव संस्कृतिले जोड्न सक्छ। यो दर्शन हामीले बुझ्नुपर्छ। अर्को हामीले लिने कुरा चाहिँ के हो भने, पारिवारिक अभिभावकत्व ग्रहण गरेको मानिसले विष पनि सेवन गर्न सक्नुपर्छ। जस्तै महादेवले कालकुट विष खाइदिएका थिएनन् भने त्यति बेला ब्रह्माण्ड ध्वस्त हुन्थ्यो, मानव जातिको इतिहास रहन्थ्यो कि रहन्थेन कुनै ग्यारेन्टी थिएन। त्यस कारणले गर्दा राष्ट्रको प्रमुख होस् अथवा समाजको प्रमुख होस्, परिवारको प्रमुख होस्, त्यसले विष खान सकेन भनेको त्यहाँको खराब परिस्थितिलाई नियन्त्रण गर्न सकेन भनेदेखि भयावह अवस्था आउँछ। यस कारणले गर्दा महादेवबाट हामीले, अथवा शैव परिवारबाट हामीले, अथवा शिवचिन्तनबाट हामीले यो कुरा बुझ्न जरुरी, यो कुरा हाम्रो परिवार, समाज, समुदायले यो बुझ्यो भने हाम्रो परम्परा, संस्कृति, जीवनशैली फरक भए पनि हामी एकाकार भएर रहन सक्थ्यौँ, अथवा हामी ऋषि मुनिका सन्तान भएर बाँच्न सक्थ्यौँ, आफ्नै भूमिका देवी देवताका उपासक भएर बस्न सक्थ्यौँ।
2: हस् त, यहाँलाई धेरै धेरै धन्यवाद। साउने सोमबारका सन्दर्भमा यति धेरै जानकारी राखिदिनु भयो।
1: हस्, मलाई पनि यो शुभ अवसर दिनुभएकोमा रेडियो नेपाल परिवारप्रति म कृतज्ञता ज्ञापन गर्न चाहन्छु। जय भोले, जय शिव, जय शम्भु।
2: उहाँ हुनुहुन्थ्यो धर्म संस्कृतिका अध्येता हरिप्रसाद सोडारी।
0: भस्म दलेर शम्भु तिमीले रूप देखायो।

0: विषधर धारी प्रेम को महिमा कंठ मा बेरी बतायो।
1: त आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले हिन्दू सनातन धर्म संस्कृतिमा श्रावण महिनामा शिव आराधना सम्बन्धी सामग्री प्रस्तुत गर्दैछौँ। श्रावण महिनामै मिथिलाञ्चलमा श्रावण कृष्ण पञ्चमीदेखि मधुश्रावणी पर्व सुरु हुन्छ। यस समयमा मिथिलाका नवविवाहित नारीहरूले 15 दिनसम्म शिव, गौरी र नागदेवताको पूजा गर्दै सुखद दाम्पत्य र पारिवारिक जीवनको कामना गर्दै मधुश्रावणी पर्व मनाउँदछन्। आध्यात्मिक धार्मिक उन्नति र पारिवारिक कल्याणका लागि कालक्रम ऋतुचक्र अनुसार गरिने हाम्रा व्रत अनुष्ठानको अभ्यास र चाड पर्व जात्रा आदिका परम्पराले हाम्रा सांस्कृतिक वैभवलाई जीवन्त राखिरहेका छन् भने हामी हुनुको गौरवबोध पनि गराइरहेका छन्। हस्त, यसै भक्ति गायनसँगै आजलाई हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम यहीँ टुङ्ग्याउँदै प्राविधिक सहकर्मी देवकी गौतम र प्रस्तोता हेमन्त उप्रेती बिदा हुन्छौँ। नमस्कार।

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
2: विपद बाजा बसाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
2: रेडियो नेपालद्वारा जनहितका लागि

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी, बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म कार्यक्रम बिम्ब प्रतिबिम्ब। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

चाहे यात्रा वारीको होस्, चाहे नदी पारी रहोस्, अवरोध गरोस् नियतिले असिना नै छारी रहोस्, चाहे यात्रा वारीको होस्, चाहे नदी पारी रहोस्, अवरोध गरोस् नियतिले असिना नै छारी रहोस्, विश्राम लिनु चिप्लिएर यात्रा बिचमा लडे पनि, विश्राम लिनु चिप्लिएर यात्रा बिचमा लडे पनि, पाइलाहरू नरोकिउन् यात्रा सधैँ जारी रहोस्, पाइलाहरू नरोकिउन् यात्रा सधैँ जारी रहोस्। मुक्तकार लक्ष्मी ढकालका यिनै चोटिला पोटिला र बानकिला हरफबाट आजको कार्यक्रम बिम्ब प्रतिबिम्बको ठान गर्यौं। यी हरफ हामीले विजयोपहार मुक्तक संग्रहबाट साभार गरेका हौं। विजयोपहार मुक्तक संग्रह यस्तो कृति हो जसमा फोटोमा मुक्तक प्रतियोगिता अन्तर्गत उत्कृष्ट मुक्तकहरूलाई समावेश गरिएको छ। फोटोमा मुक्तक प्रतियोगिताको 46 अङ्कको भागमा विजेता भएको मुक्तकलाई आज हामीले साभार गर्यौं। यो छिपिदो छिपिदो सोमबारको रात्रिकालीन प्रहर मुक्तकहरूको उपवन कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाइमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूमा प्राविधिक साथी र म प्रस्तुता प्रमिला गजुरेल हार्दिक मुक्तकिलो स्वागत गर्दछौँ। सदा झैँ आज पनि हामी उपस्थित भइसकेका छौँ हाम्रो फेसबुक पेज मुक्तक संसारमा। खरदेश र परदेशका मुक्तकिला मनहरूले टाँस्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू लिएर आज पनि हामी खरदेश र परदेशमा रहनुभएका मित्रहरूले टाँस्नुभएका मुक्तकहरू नै जस्ताको तस्तै उप्काएर बोल्नेछौँ र साथमा सुमधुर साङ्गीतिक कोसेली पनि रहने नै छ। तपाईँ हामीलाई रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेसन, देशभरिका एफएम रिले स्टेसनका साथै रेडियो नेपालको अनलाइनमा पनि संसारैभरि सुन्न सक्नुहुन्छ। अब लागौँ मुक्तक वाचनतर्फ। पीडा लुकाउनेहरूको पनि त लुक्ला नि, आँसु बगाउनेहरूको पनि त सुक्ला नि, पीडा लुकाउनेहरूको पनि त लुक्ला नि, आँसु बगाउनेहरूको पनि त सुक्ला नि, मेरो मन मात्रै ढुङ्गाबाट बनेको होला जस्तो, मेरो मन मात्रै ढुङ्गाबाट बनेको होला जस्तो, मन दुखाउनेहरूको पनि त दुख्ला नि, मन दुखाउनेहरूको पनि त दुख्ला नि। यति बेला भगवती माई गाउँपालिका छ दैलेखका बालाराम दाहालका हरफलाई साभार गरे। अबका लागि म बालारामजीका अन्य केही थान मुक्तकहरू बोल्छु। पोल्ने झिल्को दिएर सलाई दुश्मन बनिदिन्छ, संसार एकै सर्कोमा जलाई दुश्मन बनिदिन्छ, पोल्ने झिल्को दिएर सलाई दुश्मन बनिदिन्छ, संसार एकै सर्कोमा जलाई दुश्मन बनिदिन्छ, म भने एउटै रगत हो भने आफ्नो पनमा थिए, म भने एउटै रगत हो भने आफ्नो पनमा थिए, एउटै कोखको दाजु वा भाइ दुश्मन बनिदिन्छ, एउटै कोखको दाजु वा भाइ दुश्मन बनिदिन्छ। मन्दिर जान कम्मर कस्यौ के देख्दैछु म, खाली खुट्टै भित्र पस्यौ के देख्दैछु म, मन्दिर जान कम्मर कस्यौ के देख्दैछु म, खाली खुट्टै भित्र पस्यौ के देख्दैछु म, दैनिकी नै गाली गर्दा जुनी बित्न थालिसक्यो, दैनिकी नै गाली गर्दा जुनी बित्न थालिसक्यो, आज एक दिन व्रत बस्यौ के देख्दैछु म, आज एक दिन व्रत बस्यौ के देख्दैछु म। डाहा मान्नेहरूले मान्दै गर्छन् चिन्ता नगर, खुट्टा तान्नेहरूले तान्दै गर्छन् चिन्ता नगर, डाहा मान्नेहरूले मान्दै गर्छन् चिन्ता नगर, खुट्टा तान्नेहरूले तान्दै गर्छन् चिन्ता नगर, साँचो माया गरेको देख्न नसक्ने भएपछि, साँचो माया गरेको देख्न नसक्ने भएपछि, जाल फसाउनेहरूले हान्दै गर्छन् चिन्ता नगर, जाल फसाउनेहरूले हान्दै गर्छन् चिन्ता नगर। निर्धाको कुनै रहर बन्दैन, दुःख डुबाउने नहर बन्दैन,
निर्धाको कुनै रहर बन्दैन, दुःख डुबाउने नहर बन्दैन, हजुरको नङ भाँचिँदा कठै, हजुरको नङ भाँचिँदा कठै, यता मृत्युको खबर बन्दैन, यता मृत्युको खबर बन्दैन। यति बेला डाक्टर राजेन्द्र कुमार आचार्यका हरफलाई साभार गरे। राजेन्द्रजी हुनुहुन्छ काठमाडौँबाट। अबका लागि म राजेन्द्रजीका अन्य केही थान मुक्तक बोल्छु। श्रीमती लिएर ज्वाई बन्नेसँग सावधान, चपाई चपाई कुरा भन्नेसँग सावधान, श्रीमती लिएर ज्वाई बन्नेसँग सावधान, चपाई चपाई कुरा भन्नेसँग सावधान, पैसा दिदी काटमार गराएर यहाँ, पैसा दिदी काटमार गराएर यहाँ, पछि पछि आई लास गन्नेसँग सावधान, पछि पछि आई लास गन्नेसँग सावधान। घरपुली र खरानी बेच्छन् यहाँ, जमानै यस्तै छ लिन्न भन्दा तानी तानी बेच्छन् यहाँ, घरपोली र खरानी बेच्छन् यहाँ, लिन्न भन्दा तानी तानी बेच्छन् यहाँ, प्यास लाग्यो भन्दा दही दिन्थे मेरा बाले, प्यास लाग्यो भन्दा दही दिन्थे मेरा बाले, आज गिलासमा पानी बेच्छन् यहाँ, आज गिलासमा पानी बेच्छन् यहाँ। मनभित्रको चोट देखिँदैन अपराधी छुट्छन्, मुटुभित्रको व्यथा लेखिँदैन अपराधी छुट्छन्, मनभित्रको चोट देखिँदैन अपराधी छुट्छन्, मुटुभित्रको व्यथा लेखिँदैन अपराधी छुट्छन्, मृत्युमा श्रद्धाञ्जली लेखेर उम्किनेहरू हो सुन, मृत्युमा श्रद्धाञ्जली लेखेर उम्किनेहरू हो सुन, भाग्दै गर्नेको बाटो छेकिँदैन अपराधी छुट्छन्, भाग्दै गर्नेको बाटो छेकिँदैन अपराधी छुट्छन्। मुद्दा माथि मुद्दा कति खाप्ने हो हजुर, नोट माथि नोट कति छाप्ने हो हजुर, मुद्दा माथि मुद्दा कति खाप्ने हो हजुर, नोट माथि नोट कति छाप्ने हो हजुर, जाने चिता माथि थाहा छैन कहिले हो, जाने चिता माथि थाहा छैन कहिले हो, फेरि पनि जग्गा कति नाप्ने हो हजुर, फेरि पनि जग्गा कति नाप्ने हो हजुर। डाक्टर राजेन्द्र कुमार आचार्यकै रचनाहरूलाई सुनाइरहेकी छु। जाने मान सम्मान हो जिन्दगी, नजाने कुण्डदान हो जिन्दगी, जाने मान सम्मान हो जिन्दगी, नजाने कुण्डदान हो जिन्दगी, अलमलमा यदि मलाई सोध्छौ भने, अलमलमा यदि मलाई सोध्छौ भने, दर्शन अनि ज्ञान हो जिन्दगी, दर्शन अनि ज्ञान हो जिन्दगी। नसकिने अनुसन्धानमा म्याद किन थप्नु र, आउँदै चोट दिँदै जाँदै गर्ने याद किन थप्नु र, नसकिने अनुसन्धानमा म्याद किन थप्नु र, आउँदै चोट दिँदै जाँदै गर्ने याद किन थप्नु र, लगाऊ माथि लगाऊ भई बसेका छन् उजुरीहरू, लगाऊ माथि लगाऊ भई बसेका छन् उजुरीहरू, फैसला नै हुन नसक्ने फिराद किन थप्नु र, फैसला नै हुन नसक्ने फिराद किन थप्नु र। स्वागतको हाँसो र विदाईको जस्तो आँसु भए, कति सुन्दर हुन्थ्यो होला आमा जस्तो सासु भए, स्वागतको हाँसो र विदाईको जस्तो आँसु भए, कति सुन्दर हुन्थ्यो होला आमा जस्तो सासु भए, घरभित्रै किन झस्किन पर्थ्यो र लोग्ने मान्छे देख्दा, घरभित्रै किन झस्किन पर्थ्यो र लोग्ने मान्छे देख्दा, जन्मिने हरेक छोराहरू उनै प्यारे बासु भए, जन्मिने हरेक छोराहरू उनै प्यारे बासु भए। राजेन्द्रजी अब धुन जोड्छु। कसैले भन्यो पैसा कमाउनु आनन्दै आनन्द छ, मैले भने आफैमा रमाउनु आनन्दै आनन्द छ। कति राम्रो विचार। कसैले भन्यो पैसा कमाउनु आनन्दै आनन्द छ, मैले भने आफैमा रमाउनु आनन्दै आनन्द छ, जीवनका भोगाईहरू आआफ्नै भएर त होला,
जीवनका भोगाईहरू आआफ्नै भएर त होला, साधु भन्छन् ज्ञान मार्ग समाउनु आनन्दै आनन्द छ, साधु भन्छन् ज्ञान मार्ग समाउनु आनन्दै आनन्द छ।

आज हाँसेको देखेर खुसी छु नठान, आज बोलेको देखेर जिउँदो भन्ने नमान। पुरुषोत्तम सापकोटाका सुलली थरपमा शुभ बहादुरको कला तथा मधु छेत्रीको कला सम्मिश्रित यस गीत यति बेला हामीले डाक्टर राजेन्द्र कुमार आचार्यका भावनामा चुट्ट संयोजन गर्यौं। राजेन्द्रजी, तपाईँको साहित्यिक क्रियाशीलता यसरी नै निरन्तर बगिरहोस्। राजेन्द्रजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

भन सानो नबोलेरै कति दिन बिताउँछौ, फकाउनु न मनका कुरा नखोलेरै कति दिन बिताउँछौ, भन सानो नबोलेरै कति दिन बिताउँछौ, मनका कुरा नखोलेरै कति दिन बिताउँछौ, केही ठोस तरलमा घोलित भए जसै गरी, केही ठोस तरलमा घोलित भए जसै गरी, मनसँग मन नघोलेरै कति दिन बिताउँछौ, मनसँग मन नघोलेरै कति दिन बिताउँछौ। मायालु रिसाएको व्यक्त गर्दै हुनुहुन्छ दीपक स्पन्दन धामीजी। दीपकजीको रस्ती बस्ती र घर देश कैलाली भए पनि हाल उहाँ काठमाडौँमा बस्नुहुन्छ। अबका लागि म दीपकजीका अन्य दुई थान मुक्तकलाई साभार गर्छु। न मालिक बन्न सकेँ, न दास बन्न सकेँ, केवल मात्र जिउँदो लास बन्न सकेँ। न मालिक बन्न सकेँ, न दास बन्न सकेँ, केवल मात्र जिउँदो मलास बन्न सकेँ। याद यादमै जीवन जिउन विवश भएको छु, याद यादमै जीवन जिउन विवश भएको छु। न कसैको लागि म खास खास बन्न सकेँ, न कसैको लागि म खास खास बन्न सकेँ। सुटुक्क यो दिल चोरी र जानीलाई के भन्नु, ठुट्ठा बाचा कसम खानीलाई के भन्नु। सुटुक्क यो दिल चोरी र जानीलाई के भन्नु, ठुट्ठा बाचा कसम खानीलाई के भन्नु। स्याबासी दिउँ या गाली गरौँ दुधारमा छु, स्याबासी दिउँ या गाली गरौँ दुधारमा छु। मेरी बनाउन नसकेकी नानीलाई के भन्नु, मेरी बनाउन नसकेकी नानीलाई के भन्नु। हिजो कस्तो थियो समय, आज कस्तो भाछ, नाता सम्बन्ध माया पनि बिकाउ जस्तो भाछ। हिजो कस्तो थियो समय, आज कस्तो भाछ, नाता सम्बन्ध माया पनि बिकाउ जस्तो भाछ। हर

माता छिर्दो रहेछ सुनै सुनको झोला, सुशासन र समानताका ध्वास पिट्नेहरू, सुशासन र समानताका ध्वास पिट्नेहरू, इमान रुने बेइमान हाँस्ने कहिले सम्म होला, इमान रुने बेइमान हाँस्ने कहिले सम्म होला। आशा गरौं यस्ता प्रवृत्तिहरू बिस्तारै निर्मूल हुँदै जाउन्। टाढा हुँदा माया आज गाढा भयो भन्छ कसले पनि, हो नजिक भए यही माया नि छाडा भयो भन्छ। टाढा हुँदा माया आज गाढा भयो भन्छ, नजिक भए यही माया नि छाडा भयो भन्छ। टाढा हुन खोज्दा मैले डाँको छोडिरुन्थ्यो, टाढा हुन खोज्दा मैले डाँको छोडिरुन्थ्यो, सँगै बस्दा रुवाई हाँसो बाँडफाँड भयो भन्छ, सँगै बस्दा रुवाई हाँसो बाँडफाँड भयो भन्छ। यति बेला छाया सिंहका रचनालाई साबार गरी छायाजीले आफ्नो ठेगाना लेख्नु भएको रहेनछ। कृपया मुक्तकसँगै आफ्नो ठेगाना लेखिदिनु हुन म सबैलाई विनम्र अनुरोध गर्दछु। अबका लागि छायाजीका केही अन्य मुक्तक बोल्छु। सबैभन्दा पहिले त जवानी सोध्ने रहेछन्, अनि त्यसपछि आनी बानी सोध्ने रहेछन्। सबैभन्दा पहिले त जवानी सोध्ने रहेछन्, अनि त्यसपछि आनी बानी सोध्ने रहेछन्। गरिबका छोरीको त बिहे नै हुन गाह्रो रहेछ हजुर, गरिबका छोरीको त बिहे नै हुन गाह्रो रहेछ हजुर। केटी हेर्नुभन्दा पहिले बाको आम्दानी सोध्ने रहेछन्, केटी हेर्नुभन्दा पहिले बाको आम्दानी सोध्ने रहेछन्। मनमा बस्यो एउटा खत भनेर मन बुझाउला, परिहाल्यो नि सम्झिने लत भनेर मन बुझाउला। मनमा बस्यो एउटा खत भनेर मन बुझाउला, परिहाल्यो नि सम्झिने लत भनेर मन बुझाउला। अहिले पनि सम्झिँदा त मुटु फुट्न खोज्छ सानो, अहिले पनि त सम्झिँदा त मुटु फुट्न खोज्छ सानो। भयो एउटा मार्मिक विगत भनेर मन बुझाउला, भयो एउटा मार्मिक विगत भनेर मन बुझाउला। महोदय, आजै मन परेकी सुन्दरीलाई फकाउनुहोस्, भोलिको केही ठेगान हुन्न वार्षिकोत्सव मनाउनुहोस्। महोदय, आजै मन परेकी सुन्दरीलाई फकाउनुहोस्, भोलिको केही ठेगान हुन्न वार्षिकोत्सव मनाउनुहोस्। छड्के गयलमा नपर्नुहोस् चुम्बन मुस्कान र प्यारमा, छड्के गयलमा नपर्नुहोस् चुम्बन मुस्कान र प्यारमा। कारवाही हुन सक्छ दुवैले ठाउँमै हाजिर जनाउनुहोस्, कारवाही हुन सक्छ दुवैले ठाउँमै हाजिर जनाउनुहोस्। यति बेला रेवती प्रसाद अधिकारीका रचनालाई साभार गरी अबका लागि म केही रेवतीजीका रचनालाई पछ्याउँदै बोल्छु। महोदय, मलाई मन नपर्नेहरू मरी हत्ते गर्छन्, मन पर्नेहरू अरूसँग सबै कुराहरू फत्ते गर्छन्। महोदय, मलाई मन नपर्नेहरू मरिहत्ते गर्छन्, मन पर्नेहरू अरूसँग सबै कुराहरू फत्ते गर्छन्। पिसिएर अचार भएको छु म यी दुवैको कारण, पिसिएर अचार भएको छु म यी दुवैको कारण। तर मिठो स्वाद सम्झेर चाख्न ती सबै सत्य गर्छन्, तर मिठो स्वाद सम्झेर चाख्न ती सबै सत्य गर्छन्। प्रिय, आऊ मजाले खेलौँ जो हारे पनि हामी दुवैको जित हुन्छ, प्यारको म्यारिज खेलौँ सिक्वेन्स आफै मिल्छ चोखो प्रीत हुन्छ। प्रिय, आऊ मजाले खेलौँ जो हारे पनि हामी दुवैको जित हुन्छ, प्यारको म्यारिज खेलौँ सिक्वेन्स आफै मिल्छ चोखो प्रीत हुन्छ। तन मन फिटिएर तिमीलाई पनि मलाई पनि बराबरी माल पर्छ, तन मन फिटिएर तिमीलाई पनि मलाई पनि बराबरी माल पर्छ। खेलमा टाइम पास मिठास हुन्छ मिठो नृत्य गीत सङ्गीत हुन्छ, खेलमा टाइम पास मिठास हुन्छ मिठो नृत्य गीत सङ्गीत हुन्छ। प्रिय, मेरो त आजकल बालुवाको कच्ची घर छ, सुन्दैछु म तिम्रो मसँगै रात बिताउने मिठो रहर छ। प्रिय, मेरो त आजकल बालुवाको कच्ची घर छ, सुन्दैछु म तिम्रो मसँगै रात बिताउने मिठो रहर छ। भरिसके नाउ हात खुट्टा लागेर भत्कन सक्छ, भरिसके नाउ हात खुट्टा लागेर भत्कन सक्छ। आयो भने जान नजिकै सुरक्षित खुल्ला बगर छ, आयो भने जान
नजिकै सुरक्षित खुल्ला

गर्छ। प्रिय सबैको यस्तै हो, भेट नहुँदा मन चञ्चल हुन्छ, भेटेपछि शान्त हुन्छ दलदल, हिलोमा कमल हुन्छ। प्रिय सबैको यस्तै हो, भेट नहुँदा मन चञ्चल हुन्छ, भेटेपछि शान्त हुन्छ दलदल, हिलोमा कमल हुन्छ। तत्काल हलक्कसँग बढ्छ मौलाउँछ प्यार जवानी, तत्काल हलक्कसँग बढ्छ मौलाउँछ प्यार जवानी, किनकि त्यही थरी थरीको मल तथा दमकल हुन्छ, किनकि त्यही थरी थरीको मल तथा दमकल हुन्छ। रेवतीजी अब धुन जोड्छु। प्रिय आऊ प्यारमा मान्नु हुँदैन झन्झट, जीवन रहेसम्म गरौँ सबै कुरा फटाफट। प्रिय आऊ प्यारमा मान्नु हुँदैन झन्झट, जीवन रहेसम्म गरौँ सबै कुरा फटाफट। हाँस्दै खेल्दै जाँदा जवानीको मैदानमा, हाँस्दै खेल्दै जाँदा जवानीको मैदानमा, झिना मसिना आउँछ टरेर जान्छ सङ्कट, झिना मसिना आउँछ टरेर जान्छ सङ्कट।

आँखामा सपना बन्दै बस्दो रहेछ माया, मुटुमा ढुकढुकी भई बस्दो रहेछ माया। किरण खरेलका रचना अनि जुगल डङ्गलको सङ्गीत रहेको यस गीतमा स्वर दिनुभएको हो गीता पाण्डेले। यति बेला आज हामीले रेवती प्रसाद अधिकारीका भावनामा यस गीतलाई चुट्ट संयोजन गर्यौँ। रेवतीजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

फलाम पगाल्ने कहर छ, आगो नै उमाल्ने जहर छ। फलाम पगाल्ने कहर छ, आगो नै उमाल्ने जहर छ। हट्दैनन् पाइला कहिल्यै नि, हट्दैनन् पाइला कहिल्यै नि। मुटुमा सँगाल्ने रहर छ, मुटुमा सँगाल्ने रहर छ। यति बेला नीरज कोइरालाका रचनालाई साभार गरे नीरजी हुनुहुन्छ इटहरीबाट। अबका लागि म नीरजीका अन्य केही थान मुक्तक यहाँहरूलाई सुनाउँछु। माया बाँड्ने कोही छ कि झिकाइदेऊ न साथी, कता खोज्न जाने हो मन चोर्न तरिका नि सिकाइदेऊ न साथी। माया बाँड्ने कोही छ कि झिकाइदेऊ न साथी, मन चोर्न तरिका नि सिकाइदेऊ न साथी। पद प्रतिष्ठा इज्जत पैसामा किन बेच्छ, पद प्रतिष्ठा इज्जत पैसामा किन बेच्छ। माया किन्छु मुटु मेरो बिकाइदेऊ न साथी, माया किन्छु मुटु मेरो बिकाइदेऊ न साथी। म मित्रता समाउँदै थिएँ पैसामा लिप्त हुनु तिम्रो धर्म रहेछ। म इमान कमाउँदै थिएँ जित्नकै लागि रुनु तिम्रो धर्म रहेछ। म मित्रता समाउँदै थिएँ पैसामा लिप्त हुनु तिम्रो धर्म रहेछ। म इमान कमाउँदै थिएँ जित्नकै लागि रुनु तिम्रो धर्म रहेछ। समाजको हितमा जीवन अर्पण गर्दैछु पापी घडा भर्दै तिमी, समाजको हितमा जीवन अर्पण गर्दैछु पापी घडा भर्दै तिमी। म दुःखमै रमाउँदै थिएँ दुखीको प्रेम धुनु तिम्रो धर्म रहेछ, म दुःखमै रमाउँदै थिएँ दुखीको प्रेम धुनु तिम्रो धर्म रहेछ। सँगै बस्दा सुखको गीत गाइएन, जिन्दगीमा नछुटिने प्रीत लाइएन। सँगै बस्दा सुखको गीत गाइएन, जिन्दगीमा नछुटिने प्रीत लाइएन। पर्खी बसे धोका दियो शुभ साहितले, पर्खी बसे धोका दियो शुभ साहितले। तिमी राधा म कृष्ण हुन पाइएन, तिमी राधा म कृष्ण हुन पाइएन। राधा नभए पनि रुक्मिणीसँग खुसी रहन अनुरोध गर्दछु म एबी खड्का अरुणजीलाई। अरुणजी हुनुहुँदो रहेछ रोल्पाबाट। अबका लागि म अरुणजीका अन्य केही थान मुक्तक सुनाउँछु। जिन्दगीको सफरमा अघि बढ्नुपर्छ, निरन्तर उन्नतिको शिखर चढ्नुपर्छ। जिन्दगीको सफरमा अघि बढ्नुपर्छ, निरन्तर उन्नतिको शिखर चढ्नुपर्छ। एउटा विशाल पुस्तकै रहेछ जिन्दगी, एउटा विशाल पुस्तकै रहेछ जिन्दगी। दुःख कष्ट पीडा धेरै धेरै पढ्नुपर्छ, दुःख कष्ट पीडा धेरै धेरै पढ्नुपर्छ। बस्न त अति सुन्दर प्रकृतिको काखमा बसेको छु, आमाको काख छोडी अरूको लाखमा बसेको छु। बस्न त अति सुन्दर प्रकृतिको काखमा बसेको छु, आमाको काख छोडी अरूको लाखमा बसेको छु। जहाँ जता गए पनि आफ्नै जन्मभूमि प्यारो लाग्ने, जहाँ जता गए पनि आफ्नै जन्मभूमि प्यारो लाग्ने। जन्मभूमिकै सम्झनामा जलेर राखमा बसेको छु, जन्मभूमिकै सम्झनामा जलेर राखमा बसेको छु। तिमी घरदेश र म परदेशमा जिउनु पर्ने, सँगै बसेर सँगै जिउने जुनी लिउनु पर्ने। यसलाई यसरी बोले, तिमी घरदेश र म परदेशमा जिउनु पर्ने, सँगै बसेर सँगै जिउने जुनी ल्याउनु पर्ने। यही धन बाधक भएछ अभागीलाई, यही धन बाधक भएछ अभागीलाई। विवस्थामा बिछोडको आँसु पिउनु पर्ने, विवस्थामा बिछोडको आँसु पिउनु पर्ने। उसका सोझा दिन आए अवसर आयो, हेर्नुहोस् त दिनदिनै खुसीको खबर आयो। उसका सोझा दिन आए अवसर आयो, हेर्नुहोस् त दिनदिनै खुसीको खबर आयो। खाने मुखलाई जुङ्गाले छेक्दैन भन्छन् तर, खाने मुखलाई जुङ्गाले छेक्दैन भन्छन् तर। गरिबलाई अझै पनि नपुग्ने तरखर आयो, गरिबलाई अझै पनि नपुग्ने तरखर आयो। मन दुख्छ ओठ सुख्छ हाँस्नु कसरी, मुटु दुख्छ सहास रोक्छ हाँस्नु कसरी। मन दुख्छ ओठ सुख्छ हाँस्नु कसरी, मुटु दुख्छ सहास रुख्छ हाँस्नु कसरी। धोकेबाजले धोका दिएर छोडी गए देखि,
धोकेबाजले धोका दिएर छोडी गएदेखि मनका खुसी मनमै लुक्छ हाँस्नु कसरी, मनका खुसी मनमै लुक्छ हाँस्नु कसरी। हाँस्न नसकेको व्यथा व्यक्त गर्दै हुनुहुन्छ मनोज राणाजीले। मनोज राणाजी हुनुहुन्छ बनगाड कुपिन्डे तिन सल्यानबाट। अबका लागि मनोजीका अन्य दुई थान मुक्तक सुनाउँछु। मेरो भन्नु केही छैन छोडी जान्छौ भने, सँगै जिउने बाचा कसम तोडी जान्छौ भने। मेरो भन्नु केही छैन छोडी जान्छौ भने, सँगै जिउने बाचा कसम तोडी जान्छौ भने, मरुँदै कराउँदै तिम्रो बाटो छेक्न आउँदिन, मरुँदै कराउँदै तिम्रो बाटो छेक्न आउँदिन। जिन्दगीको बाटो अन्तै मोडी जान्छौ भने, जिन्दगीको बाटो अन्तै मोडी जान्छौ भने। तिम्रो यादले हरेक पल हरेक क्षण रुवाउँछ म के गरौँ। त्यसरी नरुनुहोस् न, हामीलाई पनि चिन्ता लाग्छ। छिनछिनमा रुवाउन तिम्रा यादहरू धाउँछ म के गरौँ। तिम्रो यादले हरेक पल हरेक क्षण रुवाउँछ म के गरौँ। छिनछिनमा रुवाउन तिम्रा यादहरू धाउँछ म के गरौँ। बिर्सिएर तिमीलाई यो मन अन्त कतै डुलाउँछु भन्छु, बिर्सिएर तिमीलाई यो मन अन्त कतै डुलाउँछु भन्छु। तर थाम्नै नसक्ने गरी तिम्रो माया लाउँछ म के गरौँ। तर थाम्नै नसक्ने गरी तिम्रो माया लाउँछ म के गरौँ। कसैको मायाले पिरो लिँदै शब्दमा उतार्दै हुनुहुन्छ अर्जुन बस्नेतजीले। अर्जुनजी हुनुहुन्छ काठमाडौँबाट। अबका लागि म अर्जुनजीका अन्य दुई थान मुक्तक बोल्छु। कि त वारी नै बस्नु कि त पारी तर्नु भनेको छ, कसले भन्यो। आफ्नो औकात एकचोटि विचार गर्नु भनेको छ, कि त वारी नै बस्नु कि त पारी तर्नु भनेको छ। आफ्नो औकात एकचोटि विचार गर्नु भनेको छ। जब छोरीसँगको मेरो चक्कर थाहा पायो नि घरपेटीले, लौ मार्यो। जब छोरीसँगको मेरो चक्कर थाहा पायो नि घरपेटीले, छिट्टै अन्तै कतै अर्को घर खोजी डेरा सर्नु भनेको छ। छिट्टै अन्त कतै अर्को घर खोजी डेरा सर्नु भनेको छ। के घर के डेरा हुन पनि सक्छ, हिम्मत नहार्नुहोस् है अर्जुनजी। अर्जुनजी अब धुन जोड्छु। एकान्तमा तप्प तप्प छारेर आँसु टाढा भइदिए, मन सम्हाली गहभरी पारेर आँसु टाढा भइदिए। एकान्तमा तप्प तप्प झारेर आँसु टाढा भइदिए, मन सम्हाली गहभरी पारेर आँसु टाढा भइदिए। धनी पाएपछि त गरिब छस् मलाई छोड भन्यौ, धनी पाएपछि त गरिब छस् मलाई छोड भन्यौ। दुखी हुँदै आँखा भरि राखेर आँसु टाढा भइदिए, दुखी हुँदै आँखा भरि राखेर आँसु टाढा भइदिए।

नखाकै विष लागेर छटपटीमा बाँचेको कथा व्यक्त गर्दै हुनुहुन्छ गीतकार विपिन किरण। रामभक्त जोजीजीको आवाजलाई यति बेला सुनायौं भने यस गीतमा संगीत भर्नु भएको हो महेश खड्काले। कार्यक्रमको अन्तिममा आज हामीले अर्जुन बस्नेतको भावनामा यस गीतलाई संयोजन गर्यौं। अर्जुनजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना। एतिन्जेलको बसाईमा आज विशेषत घर देशका मुक्तकिला मनहरूले टाँस्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठै मिठै प्रस्तुत गर्यौं। साथमा मिठो धुनको पनि संयोजन गर्यौं। आजको कार्यक्रम बिम्ब प्रतिबिम्बमा चोटिला पोटिला र बानकिला मुक्तकहरू बोल्यौं। उहाँहरू सबैलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट हार्दिक बधाई तथा शुभकामना थप्दै अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी र म प्रस्तुता प्रमिला गजुरेल पनि उझेलिन्छौँ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्रि।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म सीमा शर्मा। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नु भएको छ। पूँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा उहाँले पूँजी बजार मार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरू विरूद्ध शून्य सहनशीलताको नीति अपनाउने स्पष्ट पार्नु भएको छ। छलफलका क्रममा पूँजी बजारका सरोकारवाला संस्थाहरूको प्रतिनिधिहरूले बजारको दिगो विकासका लागि कानूनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिएको छ। विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा भए पनि बुधबारदेखि वर्षा क्रमशः कम हुँदै जाने जानकारी दिनुभयो। उहाँका अनुसार आज देशका हिमाली भूभागका केही स्थान तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सरकारका सचिवहरूको बैठकले शासकीय सुधारको 100 कार्यसूची अन्तर्गत सम्पन्न भएका सुशासन प्रवर्धन, सेवा प्रवाहमा सुधार, निर्णय प्रक्रिया सरलीकरण लगायत क्षेत्रमा भएका असल अभ्यासलाई निरन्तरता दिने निर्णय गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले कार्यसूचीमा उल्लेखित मुद्दा कार्यान्वयनका लागि गठित कार्यदल र समितिबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने र त्यसको प्रभाव मूल्याङ्कन गर्न आन्तरिक संयन्त्र बनाई शासकीय सुधारलाई निरन्तरता दिने निर्णय गरेको छ। सरकारले सार्वजनिक विदा पुनरावलोकन गर्न गृह मन्त्रालयका सचिवहरूको संयोजकत्वमा 4 सदस्यीय कार्यदल गठन गर्ने भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा आज भएको सचिवहरूको बैठकले हप्तामा शनिबार र आइतबार 2 दिन विदा थालिए पश्चात साबिकमा रहेका अन्य सार्वजनिक विदाको पुनरावलोकनका लागि उक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयका प्रतिनिधि रहने र उक्त कार्यदलले 15 दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने मुख्य सचिव कार्कीद्वारा हस्तान्तरित निर्णयमा उल्लेख छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषालु जंगली च्याउ नखान आग्रह गरेको छ। वर्षायाम शुरू भएसँगै जंगलमा उम्रिने च्याउको सेवन गर्दा विषाक्तता भई गम्भीर बिरामी पर्ने तथा मृत्यु समेत हुन सक्ने भएकाले मन्त्रालयले जंगली च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले विज्ञापन क्षेत्रलाई स्वच्छ तथा पारदर्शी बनाई पूर्ण रूपमा नियामकीय दायरा भित्र ल्याउन सरकार र निजी क्षेत्र बीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नेपाल विज्ञापन संघको प्रतिनिधिसँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले विज्ञापन क्षेत्रलाई व्यवस्थित बनाउन विद्यमान ऐन, नियम तथा कानूनको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले विगतमा सरकारी विज्ञापन वितरण प्रणालीमा अनियमितता र अपारदर्शिता रहेको उल्लेख गर्दै सरकारले त्यसलाई सुधार गर्ने काम सुरु गरिसकेको जानकारी दिनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। सुन्दै रहनुहोला रेडियो नेपाल। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
1: लौ त यससँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारणका कार्यक्रमहरू यहीँ पुरा हुन्छ। अब प्रसारण कार्यालय खुमलटारबाट निरन्तर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ। केन्द्रीय स्टुडियो सिंहदरबारबाट भने प्रविधि संयोजनतर्फ पुष्परत्न वज्राचार्य, सहयोगी केदार भट्ट अनि उद्घोषक मनुका कुँवर विदा हुन्छौ। नमस्कार, शुभरात्रि।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज

0: विगत 50 वर्षमा 180 मिटरले हिउँको रेखा घटेको देखाएको छ भने हिमनदी 13% खुम्चिएको छ। सोलुखुम्बु र सगरमाथा गाउँ आसपासका बासिन्दा अहिले रेड अलर्टमा बाँचिरहेका छन्।
1: धेरै नै चेन्जेस भएर यो अलिकति डरमर्दो नै छ। यो अब भनौँ न उत्ला जस्तो ठाउँ 2840 बस्ने मान्छेहरूले अब यहाँ अहिले दिउँसो यस्तो गर्मी हुन्छ, यो अब यो घाम चर्को अनि तपाईँको अब चिसो पानीमै स्विमिङ खेल्नु मिल्ने खालको खोलामै स्विमिङ खेल्ने खालको गर्मी हुने चिसो पनि अब छुट्टै खालको अब यो विन्टर पनि अब यो हुन्छ नि काठमाडौँ बसेको चिसो र यहाँ गाउँमा बसेको छुट्टै हुने कि पानीहरू पनि फ्रोजन हुन स्टार्ट भएको छैन। अहिले लगभग पानी फ्रोजन हुने टाइम हो। अब हिउँ देखियो यो नाम्चे माथि मुसेतिर पानी हिउँ पर्नु थालेको छ। मुसे चाहिँ तपाईँको 2600-2700 हारिमा पर्छ। त्यहीसम्म तपाईँको मच्छरहरू आउन थालिसकेको छ। पहिलाको अब राजामा आलुहरू राम्रो फल्थ्यो, आलुहरू पनि त्यस्तो राम्रो फल्नु छोड्यो। अनि किनभने हिउँहरू नै ढिलो पऱ्यो नि तपाईँको, अब हिउँ 3-4 वर्ष चाहिँ एकदम वात हो, त्यो चेन्जेसहरू देखाएको छ। अब हाम्रो इफेक्ट चाहिँ त्यही हो, विन्टरहरू अब लामो भयो, काठ दाउराको दुःख छ होइन, यहाँ पनि गाई बस्तुहरूलाई पनि दुःख छ। जाडोमा अब तपाईँको बाट परि सबै फ्रोजन छ, दाउरा टिप्नु सकिँदैन, बर्खामा टिपौँ भन्दा पानी परेर भिजो लामो छ विन्टर र मनसुन। ग्लोबल वार्मिङको इफेक्टले गर्दाखेरि यो वेदर चाहिँ हामीले एकदम यो त्यो सबै यो मासेर अब यो किनभने 2840 अहिले दिउँसो यस्तो गर्मी हुन्छ, यो हामीलाई नै टी सर्ट हाफप्यान्टमा हिँड्ने खालको गर्मी छ कि हिँड्थ्यो, तर अहिले चाहिँ एकदम तातो ह्युमिड खालको के तपाईँको अब के भनौँ।
0: राष्ट्रको संचार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। जल, जमिन र जङ्गलले हामी मानिसहरूको सुरक्षा गर्छ। हामी प्रकृतिको एक अंश हौँ। मानव जनजीवन स्वस्थ हुनका लागि वातावरणीय स्वच्छता आवश्यक छ। वातावरणीय स्वच्छता बचाउनको लागि के गर्नु पर्ला त? वातावरण बचाउनका लागि दिगोपनाका के योजनाहरू हुन सक्लान् त भन्ने विषयमा छलफल गर्न हामीसँग हुनुहुन्छ वातावरण विभागका उपनिर्देशक शैलेश कुमार झा।

0: कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
1: धन्यवाद।
0: विशेष गरी वातावरणीय स्वच्छता, वातावरणीय सन्तुलन भनेर चाहिँ हामी सुन्दै आएका छौँ। अब कस्तो वातावरणलाई स्वच्छ वातावरण भन्ने, कस्तो वातावरण चाहिँ अस्वस्थ वातावरण भन्ने, होइन? अनि हामी मानव जनजीवनको लागि चाहिँ कस्तो वातावरण चाहिँ सन्तुलित वातावरण हो त, यसको बारेमा अलिकति बताइदिनुहोस् न।
1: हजुर, धन्यवाद यहाँको महत्त्वपूर्ण प्रश्नको लागि। यो के छ भने, मानवलाई जन्मेपछि उसले स्वच्छ हावामा सास फेर्न, उसले सबभन्दा पहिला, मान्छे जन्मेपछि उसले सबभन्दा पहिला उसको लागि आवश्यकता के भने, उसले सास फेर्छ। भनेपछि सास फेर्नु भएपछि उसलाई स्वच्छ हावा चाहियो, त्यसपछि उसको जीवनयापन अगाडि बढ्दै जान्छ। त्यसपछि उसलाई स्वच्छ खानेकुराको आवश्यकता हुन्छ, स्वच्छ पानीको आवश्यकता हुन्छ। भनेपछि उसको जीवनयापन मान्छे जन्मेदेखि नबितेसम्म, मृत्यु नभएसम्म उसलाई हरेक कुरामा स्वच्छताको आवश्यकता पर्छ। र त्यो स्वच्छतालाई प्रत्याभूत गर्ने काम कसले गरे हुन्छ भन्दाखेरि, वातावरणले गरे हुन्छ। वातावरण प्रदूषित भए पनि मानव जीवनको यी स्वच्छ सास फेर्ने कुरामा, यी स्वच्छ पदार्थ सेवन गर्ने कुरामा, स्वच्छ कुनै पनि खानेकुरादेखि लिएर हरेक कुरामा, लगाउने कुरामा, यी सबै कुरामा स्वच्छता आवश्यक हुन्छ। अनि भनेपछि र मान्छेलाई अस्वस्थ पनि के हुन्छ भन्दाखेरि, वातावरण अस्वस्थ भएपछि मान्छेको भनौँ शरीरमा पनि त्यही अनुसारको प्रदूषित चाहिँ चिजहरूले असर पारिराखेको हुन्छ। भन्दाखेरि स्वच्छता चाहिँ उनको जीवनचक्रको हरेक पल पलमा आवश्यक हुन्छ। त्यसैले मानिसको दैनिक जीवनदेखि लिएर हरेक पक्षमा स्वच्छताको आवश्यकता हुने भएको हुनाले, उसलाई यो भनौँ, उसले सास फेर्ने हावा, पिउने पानी, ऊ दुल्लाखेरिको अनि जहाँ जाँदाखेरिको हिँडाइमा, जहाँ उड्दाखेरि, जहाँ जाँदाखेरि पनि उसलाई के भने स्वच्छताको आवश्यकता हुने भएको हुनाले, उसको जीवन सन्तुलित बनाइराख्न वातावरणीय पक्षको हरेक आयाममा, तपाईँको वायुमा, यो जलमा, जमिनमा स्वच्छताको आवश्यकता हुन्छ। र यी सबै विषयमा चाहिँ सन्तुलित पार्न सक्यौँ भने मानव जीवनको वातावरणीय पक्ष पनि सन्तुलित हुन्छ।
0: जस्तै वातावरणीय स्वच्छताको बारेमा चाहिँ अब यसो ग्रामीण भेगमा, सहरी भेगमा, भूगोलको आधारमा, होइन,

0: त्यस पछाडि भौगोलिक बनावटको आधारमा भयो होइन, हावापानीको आधारमा विभिन्न कुराहरूले चाहिँ वातावरणीय स्वच्छता छ कि छैन, त्यहाँको पानी शुद्ध छ कि छैन, त्यहाँको माटोको स्वास्थ्यको अवस्था कस्तो छ भन्ने कुरा चाहिँ भर पर्छ होइन। अब यो कुरामा चाहिँ समग्रमा भन्नुपर्दा नेपालमा चाहिँ हावापानीको आधारमा भौगोलिक बनावटको आधारमा नेपाल चाहिँ वातावरणीय हिसाबले कस्तो मुलुक हो त?
1: वातावरणीय हिसाबले नेपाल चाहिँ अलि जसरी भूकम्पीय हिसाबले नेपाल संवेदनशील क्षेत्रमा छ भन्ने भने जस्तै यो वातावरणीय हिसाबले पनि नेपाल चाहिँ अलि संवेदनशील नै छ, किनभने हामी कहाँ यो वातावरणीय समस्या चाहिँ कस्तो छ भन्दाखेरि यो अव्यवस्थित शहरीकरण पनि हामी कहाँ छ, अनियन्त्रित पूर्वाधार निर्माण पनि छ, अनि वन डढेलदेखि लिएर यी यता हाम्रो आन्तरिक कारण त यता छन् भने यहाँ अन्तर्देशीय प्रदूषणको कारणले पनि नेपाललाई चाहिँ अलि चाहिँ त्यो हाम्रा छिमेकी मुलुक विशेष गरी मैले भन्न खोजेको कुरो छिमेकी मुलुकमा जुन किसिमको प्रदूषणको त्यहाँ उत्सर्जन हुन्छ त्यसको असर समेत पनि हामीका आइराख्यो भने वातावरणीय हिसाबले हाम्रो संवेदनशीलता आफ्नो ठाउँमा छँदैछ, किनभने हाम्रो आफ्नै यो बढ्दो सहरीकरण मानवीय क्रियाकलापहरूको जुन छ जनसङ्ख्या वृद्धि छ यी सबै कुराले गर्दा यहाँ वातावरणको विषयमा त हाम्रो संवेदनशीलता त अति नै छ भने यी संवेदनशीलताको विषयलाई लिएर वायुको कुरामा लिएर जलको कुरामा लिएर जमिनको कुरामा लिएर यहाँले उठाउनु भएको माटोको कुरामा लिएर यी सबै कुरामा नेपाल सरकारले चाहिँ आफ्नो तर्फबाट के गरिरहेका छन् भन्दाखेरि पहिलो त मापदण्ड यो के हाम्रो चाहिँ नीतिगत व्यवस्थाहरू कानुनी व्यवस्थाहरू मापदण्ड तोक्ने व्यवस्थाहरू यी सबै गरेका छन् भने त्यो नीतिगत व्यवस्था कानुनी व्यवस्था त्यो मापदण्ड अनुसार राखिएका निकायहरू जस्तै वन तथा वातावरण मन्त्रालय छ वातावरण विभाग छन् प्रदेश स्तरमा पनि त्यही अनुसारको संयन्त्र छ भने अहिले स्थानीय तहमा पनि भएका संयन्त्रहरूले यी वातावरणीय पक्षमा अनुगमन निरीक्षणको माध्यममा त स्वच्छता कायम भएको छ कि छैन भन्ने कुराको पनि निगरानी गरेर यसलाई चाहिँ स्वच्छ वातावरणको प्रत्यावत गर्नतर्फ सबै लागेको छ भनेदेखि
0: जस्तै अब फोहोर मैला व्यवस्थापनको बारेमा पनि नीति नियम बनेको छ, फोहोर मैला व्यवस्थापन ऐन 2068 नियमावली 2070 बनेको छ, अनि त्यो नियम कानुन कार्यान्वयन भएको छ कि छैन भनेर यहाँहरूले अनुगमन गर्दा वातावरण विभागको आँखाले के फेला पारे त?
1: अब हामी चाहिँ अनुगमन गर्दा वातावरण संरक्षण ऐन 2076 र नियमावली 2077 बमोजिम अनुगमन गर्छौँ, त्यसमा वातावरण विभागको भूमिका के छन् भन्ने कुरा ऐन र नियमावलीले स्पष्ट पारेको छ, त्यही दायराभित्र बसेर हामी चाहिँ अनुगमन गर्छौँ। अब यहाँले जुन फोहोरको कुरा निकाल्नु भएको छ यो फोहोर मैला चाहिँ अब उठानदेखि लिएर त्यसलाई भनौँ न विसर्जन गर्नेसम्मको जिम्मेवारी तत्त्वत निकायले जुन वहन गरेर त्यही अनुसार उहाँहरूले गरिराख्नु भएको छ र त्यसमा केही त्यो फोहोर मैलाको व्यवस्थापनबाट केही अप्ठ्यारा भएका विषयमा कहीँ कतैबाट कहिले काहीँ उजुरी आउँछन् यी उजुरीको सम्बोधन विभागले गर्ने गरेका छन् भने र त्यो फोहोर विसर्जन हुने ठाउँ र फोहोर उठ्ने ठाउँ यी सबै ठाउँमा वातावरणमा परेको प्रभावहरू के छन् भन्ने कुरामा चाहिँ विभागले आफ्नो भएका पूर्वाधारहरूलाई प्रयोग गरेर चाहिँ नियमित अनुगमन नियमन परीक्षण चाहिँ गर्ने गरिराखेको छ।
0: यस्तो नियमन अनुगमन परीक्षण मात्रै गर्छ कि कारवाही गर्ने अधिकार पनि छ?
1: यसो त अब यो कुरा चाहिँ एकदम महत्त्वपूर्ण कुरा मैले अघि नै यहाँलाई भनिसकेँ, वातावरण विभागले यी गर्ने काम चाहिँ कानुनी दायराभित्र बसेर गर्छ भन्ने चाहिँ यहाँलाई मैले भने र कानुनी हिसाबमा चाहिँ के छ भने विभागलाई विद्यमान वातावरण संरक्षण ऐन नियमावलीले कहाँसम्म मात्रै अधिकार दिएको छ भने त्यसरी अनुगमन परीक्षण गर्दाखेरि कुनै कैफियत आएको अवस्थामा हामीले सम्बन्धित निकायमा चाहिँ कारवाहीको लागि चाहिँ सिफारिस गरेर चाहिँ पठाउनेसम्म अधिकार चाहिँ र उनीहरूलाई कारवाहीको हकमा चाहिँ छ भने सम्बन्धितलाई जसले फोहोर मैला गर्छ अथवा उत्सर्जन गरे हुन्छ मापदण्ड विपरीतका क्रियाकलाप गरे हुन्छन् वातावरणमा उल्लेखनीय प्रतिकूल प्रभाव पार्ने कार्य गरिराखेका हुन्छन् उहाँहरूलाई चाहिँ त्यस्तो कार्य नगर्न नगराउन विभागले आदेश र निर्देशन दिने काम चाहिँ गर्ने गर्छ।
0: हजुर, भनेको काहीँ त्यस्तो गल्ती फ्लड देख्नुभयो तपाईँहरूले खोलामा फोहोर फालेको देख्नुभयो, काहीँ चाहिँ सार्वजनिक स्थानमा चाहिँ ऐन नियम विपरीतका कामहरू गरेको भेटाइहाल्नु भयो रङ्गे हात भने पनि रिपोर्ट गर्ने उजुर गर्ने अथवा प्रतिवेदन बुझाउने भन्दा बाहेकको काम वातावरण विभागले गर्न सक्दैन हो त्यसो भए?
1: होइन, यसो त त्यसरी पनि मैले भन्न खोजे होइन, कस्तो छ भने विद्यमान ऐन कानुनले विभागले दिएको अधिकार भनेको नि त्यो तोकेको नेपाल सरकारले तोकेको मापदण्ड को प्रतिपालना भएको छ कि छैन एउटा, दोस्रो नम्बरमा नेपाल सरकारको विभिन्न निकाय मन्त्रालय प्रदेश स्तरको प्रदेश निकाय स्थानीय निकायहरूले जुन वातावरणीय अध्ययन प्रतिवेदन जुन स्वीकृतकर्ता यहाँ भन्न खोजेको इआइए आइबिएफ जुन भन्छन् त्यो वातावरण अध्ययन प्रतिवेदन हो, त्यो अस्वीकृत गरेको वातावरण प्रतिवेदन अनुसार पनि सम्बन्धितले त्यसको परिपालना गरेका छ कि छैन भन्ने विषयमा चाहिँ विभागले अनुगमन गर्छ मुख्यतः हो। त्यो अनुगमन गर्ने क्रममा एउटा मैले यहाँलाई के भने नेपाल सरकारले निर्धारण गरेको मापदण्ड को पालना भएको छ कि छैन र अर्को वातावरण अध्ययन प्रतिवेदनको पालना भएको छ कि छैनको अध्ययन अनुगमन निरीक्षण हामी गर्छौँ। त्यो क्रममा ती मापदण्ड पालना नभएको अवस्था, ती वातावरण अध्ययन प्रतिवेदनको पालना नभएको अवस्था भयो भने त्यो कानुनले मापदण्ड पालना नभएको अवस्थामा के गर्ने, जसलाई त्यहाँ निर्देशन दिने भन्ने छ विभागलाई, त्यही निर्देशन दिने काम गर्छौँ भने वातावरण अध्ययन प्रतिवेदनकोमा पनि पालना नभए केसमा पालना गराउनलाई सम्बन्ध आदेश दिने र कारवाहीको लागि चाहिँ दुवै अवस्थामा हामीले सम्बन्धित निकायलाई चाहिँ सिफारिस गरेर चाहिँ पठाउने, त्यति चाहिँ कानुनी अधिकार चाहिँ विभागले दिएको छ।
0: हजुर, जस्तै सुरुमा यहाँले भन्नुभएको थियो श्वास प्रश्वास भनेकै वातावरण हो, मानिसले सहज रूपमा स्वस्थ रूपमा बाँच्न पाउनु नै वातावरणीय सन्तुलन हो भन्नुभएको थियो। जस्तै अब सहरी क्षेत्रमा झन्डै 60 लाख भन्दा बढी मानिसहरू काठमाडौँ महानगरमा बसोबास गर्नुहुन्छ, यी सहरी क्षेत्रमा बस्ने सहरीहरू स्वस्थ वातावरणमा बाँच्न पाएका छन् त?
1: यसो त अब मैले तपाईँलाई सिधै रूपमा भन्नुपर्दा अब हाम्रो अनुगमन परीक्षण, हाम्रो आफ्नै पनि किसिमको अध्ययन अनुसन्धान, विभिन्न निकायबाट आएको अनुसन्धान र त्यसको असरहरूको सबै पक्षबाट अनुसन्धान हामीले हेर्दाखेरि चाहिँ भनौँ न सबैलाई उही खालको जो स्वस्थ वातावरणमा चाहिँ बस्न पाएको अवस्था प्रत्यावत चाहिँ भइरहेको छैन छ। किनभने
0: जस्तो यो यहाँले भन्नुभयो हामीले पनि भोग्दै र देख्दै आएको कुरा, स्वच्छ वातावरणमा बाँच्न पाएका छैनन्, हाम्रो मौलिक हकले चाहिँ स्वच्छ वातावरणमा बाँच्न पाउँछस् भनेर धारा 30 व्यवस्था गरेको छ, तर त्यो बाँच्न पाएका छैनन् भन्दाखेरि समस्याको जरो चाहिँ कहाँनिर छ त, कसले गर्दा चाहिँ वातावरण दूषित भइरहेको छ त, तपाईँहरूको अनुगमनले के भन्छ?
1: हजुर, यसो त म यहाँ चाहिँ के एकदम राम्रो प्रश्न पनि गर्नुभयो, एक संविधानको धारा 30 स्वस्थ वातावरणमा बाँच्न पाउने हकलाई त मौलिक हकको रूपमा चाहिँ प्रत्यावत गरेको छ, त्यसको त्यसैको लागि सरकारबाट कानुन बनिएको छ, विभिन्न मापदण्ड बनेको छ, त्यो मापदण्डको परिपालना त्यो भनौँ न कुनै पनि पूर्वाधार आयोजनाहरू सुरु गर्दाखेरि त्यसमा पहिला सुरुमा नि किनभने मैले यो कुरालाई महत्त्वपूर्ण रूपमा राखेँ यहाँलाई भन्दाखेरि यो वातावरण अध्ययन गर्नुपर्ने विषय भने के छ भने त्यो कुनै पनि आयोजना अथवा उद्योग सञ्चालन गर्नु पूर्व नै त्यसले वातावरणमा कस्तो असर पार्छ भविष्यमा मैले आयोजना सञ्चालन गर्दा उद्योग सञ्चालन गर्दा भनेको पूर्व रूपमा नै त्यो अध्ययन गरिसक्ने भन्ने भने एक किसिमको प्रोएक्टिभ चाहिँ व्यवस्था चाहिँ त्यो भएको हो सुरुवातबाट नै त्यो यी चाहिँ व्यवस्थाहरू छन् भने। अब यसो छ यो वातावरणको केसमा चाहिँ कस्तो हुन्छ भने एउटा निकायको मात्रै एउटा व्यक्तिको मात्रै भनौँ न यी व्यक्तिदेखि लिएर मैले निकाय सबै कुरा भने यी सबैको सामूहिक चाहिँ यसमा जिम्मेवारी छ, यो प्रदूषण गर्नमा पनि सबैको योगदान छ भने यसको यो प्रदूषणको समस्यालाई समाधान गर्न पनि हामी सबैको सामूहिक जिम्मेवारी यसमा रहेको छ। अब जस्तै भनौँ अव्यवस्थित सहरीकरणको कुरा आयो, अनियन्त्रित पूर्वाधार निर्माणको कुरा आयो, अब यो बढ्दो यो जुन जस्तै वन डढेलोको कुरा अहिलेको मौसमको अब हेर्नु भने वन डढेलो बढ्दै गइरहेको छ, खेतमा आगो लगाउने कुरा, रासायनिक मल तथा विषादीको बढ्दो प्रयोगको कुराहरू होइन, अनि सहरी एवं औद्योगिक फोहोरको खुला रूपमा नदीमा विसर्जन गर्ने क्रियाकलापहरू यी सबै मैले यहाँलाई अघि नै भने मानवीय क्रियाकलाप, हाम्रो जुन जनसङ्ख्या वृद्धि छ यी सबै कारणहरू यसमा भने यसमा यी सबै समस्याको लागि चाहिँ योगदान गर्ने निकायहरू अथवा व्यक्तिहरू हामी भनौँ न छुट्टा छुट्टै छौँ, बेग्ला बेग्लै छौँ भने सबैजनाले यसमा कन्ट्रिब्युसन गरिरहेका छ भने समस्याको समाधानका लागि यी सबै हाम्रो साझा यो जिम्मेवारी हो भन्ने बुझेर हामी समाधान चाहिँ तर्फ उन्मुख चाहिँ हुनुपर्ने हुन्छ।
0: हजुर, समाधानको बाटो चाहिँ के हुन सक्छ त अब वातावरणीय स्वच्छताको लागि र वातावरणीय सन्तुलनको लागि?
1: हजुर, एकदम यहाँले यो चाहिँ सबभन्दा महत्त्वपूर्ण प्रश्न चाहिँ गर्नुभयो, मैले अघि पनि यहाँलाई यो कुरा राखेँ कि यसमा सबैको सामूहिक जिम्मेवारी छ, अब सरकारले नीति निर्माण गर्ने कुरामा जिम्मेवारी लिएकै अवस्था छ भनौँ र त्यो भएको नीतिहरूलाई पनि समय सापेक्ष पुनरावलोकन गर्ने अवस्था पनि भए त उदाहरणको लागि म यहाँलाई के राख्नु खोजेँ भने यो काठमाडौँ उपत्यकाकै कुरालाई लिएर भन्नुभयो, काठमाडौँ उपत्यका वायु गुणस्तर कार्ययोजनाकै कार्यान्वयनमा छ होइन, त्यस्तै गरिकन त्यो वातावरण समस्या भयो, नियमावली भयो, वातावरण नीति भयो भने अरू विषयगत ऐनहरूमा पनि वातावरणीय पक्षलाई अहिले महत्त्वपूर्ण रूपमा चाहिँ लगिरहेका छन् भने अब यी सबैजनाले नेपाल सरकारको पनि एउटा दायित्व के रहन्छ भने आफूले तर्जुमा गरेका नीति कानुन मापदण्ड यसको पालना गर्ने गराउने कुरामा चाहिँ सरकार चाहिँ लाग्नुपर्ने हुन्छ। हो अहिले हाम्रो स्रोत साधनको सीमितता र भनौँ सङ्घीय संरचना अहिले भर्खरै अवस्थामा छ भनौँ, त्यसमा प्रदेश स्तरमा हुनुपर्ने संरचनाहरू स्थानीय तहमा हुनुपर्ने संरचनाहरू बन्न सकेको र ती अनुसारको जनशक्तिहरू पनि तयार भइ नसकेको अवस्था हुँदाखेरि चाहिँ अब यो बिस्तारै बढ्दो क्रममा छ जो यी समस्या समाधान उन्मुखतिर हामी गइराखेका पनि छौँ, नभएका छैन, नत्र भए योभन्दा पनि भयावह स्थिति हुने अवस्था हुन्थ्यो यदि हामी जो समाधान उन्मुख यदि नभए भए भन्दाखेरि यी सबै कुरा छन् मापदण्डको परिपालना भने अब जस्तै सञ्चार क्षेत्रको पनि आफ्नो किसिमको जनचेतना बनाउने कुरामा यहाँहरूको पनि त्यति उत्तिकै भूमिका हुन्छ भने एउटा व्यक्तिको पनि मैले फोहोर फाल्न हुन्न भन्ने चेतना त आवश्यक छ।
0: जस्तै
1: मैले वनमा चाहिँ आगो लगाउनुहुन्न भन्ने चुरोटको थुत्ता वनमा फाल्नुहुन्न भन्ने कुरा चाहिँ यो चेतनाको आवश्यकता सबैलाई छ भनेपछि मैले खोलामा फोहोर फाल्नु भएन वनमा चाहिँ त्यो आगो राख्नु भएन अनि ऊ त्यस्तै गरिकन उद्योगी क्षेत्र उद्योग क्षेत्रले पनि अब अहिले हाम्रो प्रविधि चाहिँ दिनानुदिन एकदम परिष्कृत हुँदै गइरहेको अवस्था छन् भने वातावरणलाई प्रदूषित गराउने खालको चाहिँ यदि प्रविधि छ भने त्यसमा परिवर्तन लिएर आएर वातावरणलाई स्वच्छ बनाउनुतर्फ उद्योगी व्यवसायी त्यसै गरी यातायात व्यवसाय भनेको यी सबै क्षेत्रबाट चाहिँ साझा योगदान भयो भने यो समस्या चाहिँ हामी समाधान गर्न सक्छौँ।
0: जस्तै अब वातावरण विभागले चाहिँ वातावरण विभागको अध्ययन अनुगमनले चाहिँ आम नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्दाखेरि चाहिँ कस्तो अवस्था पाउनुभयो र कस्तो अपेक्षा गरेको छ वातावरण विभागले?
1: एकदमै उहाँ नागरिकहरूको चाहिँ के छ भने आउनुहुन्छ यहाँ विभागमा समस्या लिएर पनि आउनुहुन्छ उजुरी पनि पठाउनुहुन्छ भने अहिले आम नागरिकको चेतनाको स्तर पनि निकै नै बढ्न गएको छ। त्यसमा पनि यो सञ्चार माध्यमबाट जुन किसिमको समाचारहरू अनलाइन खबरदेखि लिएर यस्तो अब हाम्रो रेडियो यी सबैबाट जुन किसिमको समाचारहरू जान्छन् एक ए वातावरणमा यस्तो यस्तो भइरहेछन् भन्ने खालको कुरो यी गर आम नागरिकमा अहिले चेतनाको स्तर चाहिँ धेरै नै बढ्न गएर वातावरणीय पक्षमा चासो पनि बढ्न गएको देखिन्छ भनेपछि हामी त्यो आम नागरिकको यी सबै पक्षलाई समस्याहरूदेखि लिएर उहाँहरूको स्वच्छ वातावरणमा भनौँ न बाँच्न पाउने हकलाई प्रत्याबोध गर्न विभागले आफ्नो तर्फबाट गर्नुपर्ने उहाँहरूसँगको हाम्रो विभिन्न विभागको आफ्नै कार्यक्रम पनि हुन्छ जनस्तरमा नै हाम्रो अन्तर्क्रिया कार्यक्रमहरूदेखि लिएर यी गरेर र विभागले समय समयमा जनचेतनाका कार्यक्रमहरू जनचेतनामूलक समाचारहरू जनचेतनामूलक सूचनाहरू यी सबै सम्प्रेषण गरेर जनस्तरमा पनि हामी चाहिँ विभाग चाहिँ गइराखेको अवस्था छ।
0: हजुर, अब चाहिँ वातावरण विभागले कस्ता खालका कार्यक्रमहरू अगाडि बढाएको छ अबको यो वातावरणीय सन्तुलन कायम गर्नको लागि चाहिँ?
1: हजुर, यसो छ अब अहिलेको समस्या भनेको चाहिँ वातावरणीय समस्या आयो, यो वातावरणीय समस्यालाई अझ थप जटिल बनाउने काम चाहिँ मानवीय क्रियाकलाप त मैले भनिहालेँ यहाँलाई, हाम्रो बढ्दो सहरीकरण जनसङ्ख्या वृद्धि मानवीय क्रियाकलाप त भनिहालेँ, थप अर्को चाहिँ के भयो भने यो जलवायु परिवर्तन परिवर्तनको असर पनि यो वातावरणीय पक्षसँगै सम्बन्धित रहन्छ भने अर्को चाहिँ हाम्रो समस्या कहाँनिर पनि छ भने यो अन्तर्देशीय वायु प्रदूषण यो दूषित चाहिँ भनौँ न प्रदूषणको चाहिँ यहाँ जुन प्रभाव हुन्छ त्यसले पनि हामीलाई समस्या पर्दा हामी विभागले यी सबै कुरालाई समग्रमा हेरेर क्रियाकलाप चाहिँ गरिरहेका छौँ भने अब आगामी वर्षहरूमा पनि अझ थप यसमा विभिन्न क्रियाकलापहरू अगाडि बढ्नेछौँ।
0: हजुर, हुन्छ, यहाँले आफ्नो महत्त्वपूर्ण कुराकानी हामीलाई सुनाउनु भयो त्यसका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद यहाँलाई पनि।
2: उहाँ हुनुहुन्थ्यो वातावरण विभागका उपनिर्देशक शैलेश कुमार झा। हाम्रा वन जङ्गल नदी नाला हावा पानी र माटोको सुरक्षाका बारेमा हामीसँग कुराकानी गर्दै यी र यस्तै सन्दर्भ सामग्री सँगसँगै आजलाई कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकियो। अर्को साता कार्यक्रमको साथमा फेरि उपस्थित हुने नै छौ। कार्यक्रम सुनेर तपाईँको मनमा केही जिज्ञासा उठेका छन् भने हाम्रो ठेगाना रेडियो नेपाल प्रोग्राम @gmail.com लेखी पठाउनु होला। प्राविधिक साथी देवकी भण्डारीलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रमबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको सञ्चार।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपाने हो। आज पनि हामी टुप्लुक्का आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा विरति गाँस्न सक्नुहुन्छ।

मौलिकता नै हाम्रो पहिचान हो, संस्कृति नै हाम्रो संस्कार र सम्पत्ति हो। झनै नेपाली मौलिक संस्कृतिभित्रको लोकगीतको बारेमा जति नै चर्चा गरे पनि कमै हुन्छ। त्यसैले त हामी पनि हरेक शुक्रबारको बेलुकीको 10 बजेको हिन्दी समाचारपछि विभिन्न कलाकारहरूका यी यस्तै लोकभाकाहरू लिएर उपस्थित हुने गर्दछौँ। हो, हाम्रो गाउँ बस्तीका रोधीघरमा यसरी नै दोहोरी, छ्याउरी, रोइला, ख्याली आदि आदि भाकाहरू घन्किने गर्दछन्, रन्किने गर्दछन्। अनि माया प्रीतिका कुराहरूले प्राथमिकता पाउने गर्दछन्। अनि नाच्ने र नचाउने कुरा गर्दै थिए यी कलाकार: मणिराम बुढाथोकी, जयन्ता मगर, मातृका डिसी, कमला घरती र महेन्द्र तिवारीको स्वरमा मौलिक झ्याउरे गीतमा। यस्तै झ्याउरीमा नाच्दै गाउँदै गर्दा गर्दै बिहान फालेको डाँकोमा विदाईको हात हल्लाउँदै आफ्नो कर्मथलोमा जानुपर्ने हुन्छ र त रोधी घरको सम्झना कसले बिर्सन सक्छ र लोकगीतका लैबेरीका भाकाहरू अनि त्यो रमाइलो क्षणलाई सम्झेर होला यहाँ राम साइली र राम साइलो पनि यसरी प्रस्तुत हुँदैछन्। नवीन कुमार खड्का, धनु ग्याङ्गी मगर र रमिला ग्याङ्गी मगर।

राम साइली र राम साइलोको बिचमा पनि माया पिरतीकै कुरा छ। कस्तो चिज वा कस्तो शब्द रहेछ माया पिरती, नभई पनि नहुने, भएर पनि बैगुनी, न त दिल खोलेर भन्न सकिने, अनेक बाहना र चाहना गुहार्दा गुहार्दै बल्ल बल्ल चिन्जान गरी बसेको माया पिरतीमा पनि घोजपेज विभिन्न भाषा र शैलीमा प्रस्तुत हुने गर्दछन् कलाकारहरू। यसैले त यहाँ पनि भुतुक्क पार्ने नजरले बाण हाने पनि नौ डाँडा पारिरहेको मायाले अल्पत्र पारेको कुरा कसलाई पो सुनाउनु र रोएर फाटेको मन कसलाई देखाउनु र नलाग्नु माया लागिहालो बिर्सन भने गाह्रो नै पर्दो रहेछ। त्यसैले जो जहाँ भए पनि मनभित्रको माया प्रेमको गाँठो त छँदैछ। त्यसैले नलाउनु पिरती लाइसकेपछि सँगै जिउने सँगै मर्ने हुनुपर्छ। हामीले मात्र भनेर के गर्नु, कलाकारहरूले नै यस्तो गीत गाएपछि फेरि पनि माया प्रेमकै कुरा। स्वर हो सुदर्शन अधिकारी, सङ्गम थापा, प्रतिमा अर्याल र

गरिरहेका आफूलाई नै परेर वा अरूको देखेर भय गरेका कुराहरूलाई टपक्क टिपेर यसरी नै सुर लहरी मार्फत पोख्ने गर्दछन्। आखिर यहाँ पनि कुरा माया प्रेमकै छ। जुनेली रातमा आफ्नो मायालुको झल्को जो कसैलाई पनि आउँछ नै, किन र कसरी आफ्नो मायालु साथमा रहन सकेनन् त? धोका दिने वा जीवन्त हुने यो कुरा दोहोरी गीतमा मात्र हो कि यथार्थ? यसरी नै दुःख सुख घोचपेजका शब्दहरूले घुर्क्याउने र फकाउने प्रशस्तै पाइन्छन् र त यस्ता गीत बन्छन्। यसैले फेरि पनि राजेन्द्र बाजुराली र प्रकाश थापाको स्वर।

कार्यक्रम रोदीमा यस्तै नै जानकार भाकाहरू पस्कने इच्छा हुँदा हुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिउटिँदा अगाडि यी कलाकार गणेश गुरुङ र सङ्गम गुरुङको स्वर साथै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नौपानेलाई बिदा दिनुहोस्। नमस्कार।

रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 5 गते मंगलबार, अषाढ शुक्ल पक्ष सप्तमी तिथि, तदनुसार जुलाई 21 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्लाथ्व अष्टमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी उत्तम पाण्डे, सहकर्मी राजन छेत्री, प्रमिला गजुरेल अनि म रमा ढुङ्गाना। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमा नै यहाँहरूले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौँ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि हाम्रो सभ्यता कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 देखि 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि शैक्षिक बहस कार्यक्रम सुन्नुहुनेछ। 8:40 सुनाउँछौ शास्त्रीय संगीत। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझै सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम प्रेमको सन्देश। 9:40 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौ। 10 बजी समाचार, समाचारपछि म्युजिक मन्त्र कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्माज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवद् गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 35 संजय भन्नुहुन्छ, एतत् श्रुत्वा वचनम् केशवस्य कृताञ्जलिर्वेपमानः किरीटी नमस् कृत्वा भूय एवाह कृष्णम् सगद गदम् बीतवेताः प्रणम्य। संजय भन्नुहुन्छ, भगवान केशवको त्यो वचन सुनेर काँपिरहेका किरीटधारी अर्जुन दुवै हात जोडेर नमस्कार गर्दै र बडो भयभीत मुद्रामा फेरि पनि प्रणाम गरेर गदगद वाणीसहित भगवान कृष्णलाई केही भन्न थाले। संजयले बीचमा सहजकर्ताको भूमिका निर्वाह गर्दै हुनुहुन्छ। एउटा बलेको दियो र बुझेको दियोको बीचमा जुन संवाद छ, त्यो संवादको बीचमा कतै संजयको भूमिका बार बार आइरहन्छ। संजयले आफ्नो तर्फबाट केही थपेका छन्, अर्जुनले केही भनिरहेका छैनन्, तर अर्जुनको जुन अवस्था देखिँदैछ त्यो अवस्थाको यहाँ विवरण छ र बडो गजब विवरण छ। यसलाई सूक्ष्म दृष्टिले हेर्नुपर्छ र मात्र यसको गहिराईलाई हामी बोध गर्न सक्छौँ। भगवान केशवको, अब यहाँ भगवानको नाम संजयले केशव राखे, बडो अर्थपूर्ण छ। कुनै शब्द, कुनै वाक्य, कुनै अक्षर बिना अर्थ राखिएकै छैन। न केही निकाल्न सकिन्छ, न केही थप्न सकिन्छ, न घटाउन सकिन्छ, केही पनि गर्न सकिँदैन। भगवद् गीतामा भगवानको एउटा नाम केशव रहन गयो। केशव किन रहन गयो भने त्यसो त धेरै अर्थ हुन्छन्। त्यसमध्ये एउटा हो, बैरीहरूको संहार गरेको कारणले, राक्षसहरूको संहार गरेको कारणले केशव रहन गयो। भगवान कृष्णको डरलाग्दो रूप, उग्र रूपको चित्रण गर्दैछन् संजय, त्यसकारणले केशव शब्द प्रयोग गर्दैछ। यो वचन सुनेर काँप्दै गरेका किरीटधारी अर्जुन, अब हेर्नुहोस्, एकातिर केशव बोल्दैछन्, अर्कोतिर किरीटी सुन्दैछन्। भगवानको त्यो रूप जुन अलि डर लाग्दो हुन्छ त्यसलाई केशव भनिन्छ, र त्यो रूप कसले ग्रहण गरिरहेको छ? अर्कोतिर किरीटीले। अर्जुन भनेको भए हुन्थ्यो, पार्थ भनेको भए हुन्थ्यो, कौन्तेय भनेको भए हुन्थ्यो। अघिल्लो श्लोकमा सभ्यसाची भन्ने शब्द भगवान कृष्णले अर्जुनको लागि उपयोग गर्नुभएको थियो। अब अचानक यहाँ किरीटी आउँछ। किन किरीटी आउँछ? अर्जुनको मनमा अत्यन्तै गहिरा जुन भ्रम हाम्रो मनमा पनि छन्, त्यो के हो भने केही राक्षसहरूको संहार गरेको कारणले इन्द्रदेवले उनलाई मुकुट दिनुभएको थियो। त्यो मुकुट दिँदाखेरि भनिएको थियो कि तिम्रो नाम किरीटी रहनेछ, त्यसकारणले अर्जुनको नाम किरीटी रह्यो। त्यो किरीट शब्द, मुकुट शब्दबाट अर्जुनले के बुझ्दथे भने मैले इन्द्र देवताले पनि दहन गर्न नसक्ने राक्षसहरूको दहन गरे, यानी म इन्द्र देव भन्दा पनि बलवान छु, म त्यति सुरवीर भए भन्ने भ्रम अर्जुनको मनमा थियो, त्यो भ्रम याद दिलाउनको लागि किरीटी शब्द प्रयोग गर्छ, अर्जुनभित्रको मनोविज्ञान देखाउन। अब अघिल्ला श्लोकहरूमा हामीले देख्यौँ कि अध्याय 11 श्लोक 15 श्लोक 30 अर्जुनले के देखे त्यसको विवरण, बार बार डराइरहेका छन्, बार बार उग्र रूप बनिरहेका छन्, भगवान म एकदमै डराएँ, यो उग्र रूप बन्द गरिदिनुहोस्, यो विराट रूप बन्द गरिदिनुहोस्, यसलाई बन्द गर्नुहोस्, यो म सहन सक्दिनँ, मेरो क्षमताभन्दा बाहिर रहेछ भनेर अर्जुनले भन्दै थिए। अब भगवानको विराट रूप देख्दा अर्जुन थर थर काँपिरहेका छन्। यहाँ पनि आयो शब्द बेपमानहा, कृतांजलि गरेका छन्, दुवै हात जोडेका छन्, तर डराएका छन्। जुन अर्जुन इन्द्र देवताले नसकेको काम गर्न सक्थे, त्यति धेरै सुरवीर थिए, तिनी अर्जुन आज किन डराए? यसको अर्थ के हो भने संसारको सुरवीरता ईश्वरीय क्षेत्रमा काम लाग्दैन, केही पनि अर्थ छैन। म चाहे साधारण बहादुर हुँ, चाहे साहसी हुँ, चाहे वीर हुँ, चाहे सुरवीर हुँ, चाहे परमवीर हुँ, यी पाँचवटा तह हुन् वीरताका। म जुनसुकै तहमा परौँ, जब म दिव्यतालाई देख्न थाल्छु मेरो प्राण काँप्न थाल्छ, किनभने त्यहाँ म र मेरा शत्रुहरूको बिचमा मात्रै मामला रहेन, पुरै ब्रह्माण्ड म देख्न थाल्छु। र त्यो ब्रह्माण्डमा अर्जुनले के देखे? अर्जुनले भगवान कृष्णको अत्यन्तै डर लाग्दो उग्र रूप देखे, धेरै रूपहरू मध्ये उनले उग्र रूप देखे। अर्जुनले उग्र रूप देखेका हुन् कि अरू कसैले पनि उग्र रूप देख्थे होला? अर्जुनको ठाउँमा खप्तड बाबाले देखेको भए यो उग्र रूप हुँदैन थियो। जसको अन्तर हृदयमा डर भरिएको छ, भय भरिएको छ, ऊ अरूमाथि जितेर बहादुर हुँ भनेर आफूलाई प्रमाणित गर्ने प्रयास गर्छ। अरू कसैलाई जित्न खोज्नु, जित्ने भावले निस्किनु, सफलताको भावले निस्किनु भित्रको कायरताको अभिव्यक्ति बाहेक केही पनि होइन। मलाई अरू कसैमाथि विजय प्राप्त गर्नु छ भने म भित्र को चाहिँ डराइरहेको छ? अर्जुनभित्र के कुरा डराइरहेको थियो कि अरूलाई नजिकिकन चुपचाप बस्नै सक्थे थिए भने? के डराएको थियो भित्र? यो डरको अत्यन्तै गहिरो मनोविज्ञान हो। जित्न त्यो व्यक्ति निस्किन्छ जो वास्तवमै हारेको छ। जो व्यक्ति आफ्नो जीवनबाट हारेको छैन त्यो व्यक्ति कसैलाई जित्नै निस्किँदैन। र ठुलो स्वरले को व्यक्ति बोल्छ? जसलाई आफ्नो स्वरमाथि भरोसा सकियो। अरू कसैमाथि तिता शब्दहरूको प्रहार कसले गर्छ? जसलाई आफू मिठो भइकन पनि जीवन बाँच्न सकिन्छ भन्ने भरोसा टुट्यो। अरूलाई डर कसले देखाउँछ? जसलाई अरूसँग डर छ, उसले आक्रमण गर्नुभन्दा पहिले मैले आक्रमण गरिहालौँ न भन्ने भावले मान्छेले डर देखाउँछ। अर्जुनलाई भ्रम थियो कि मैले इन्द्र देवताले गर्न नसक्ने काम गरे। इन्द्र देवता यानि देवताहरूका पनि राजा, शक्तिहरूका पनि महाशक्ति, तिनले गर्न नसक्ने काम पनि मैले गरेँ भन्ने अर्जुनलाई भ्रम थियो। तर त्यो भ्रम ईश्वरको अगाडि टिकेन, किन? अब अर्जुनले त्यहाँभन्दा गहिरो लुकेको डर देख्न थाले, भय देख्न थाले, र यो अत्यन्तै उपयुक्त छ। महाकवि देवकोटाको एउटा कविता याद गर्न सम्झन लायक छ। संसार रूपी सुख स्वर्गभित्र रमे रमाए लिए भित्र चित्र, सारा भयो त्यो मरुभूमि तुल्य, रातै परे चाहिँ अब बुझ्छु बल्ल, म खुब रमाएको थिएँ, मेरा आफ्ना सफलताहरूसँग रमाएका थिएँ, कसैमाथि अन्याय गरेको थिएँ म त्यसैमाथि रमाएको थिएँ, कसैलाई जित्न हिँडेको थिएँ त्यसैमाथि रमाएको थिएँ, कसैलाई मैले आँखा तर्दा पनि उसले मलाई हात तर्ने कोसिस गरेको थिएन, म रमाएको थिएँ, तर त्यो के भयो? सारा भयो त्यो मरुभूमि तुल्य, रातै परे चाहिँ अब बुझ्छु बल्ल, रहेछ संसार निशा समान, बस रात्रि जस्तै रहेछ, त्यहाँ त मैले के गरेँ अर्थै रहेनछ, रहेछ संसार निशा समान, आएन जिउँदै रहँदा नि ज्ञान, आखिर श्री कृष्ण रहेछ एक, न भक्ति भो ज्ञान न भो विवेक। त्यो एकको त ज्ञानै भएन, म संसारमा अरूलाई डराउन दिने, अरूलाई जित्ने त्यो बाटोमा लागेँ, आफूलाई जित्ने बाटोमा त म कहिले पनि लागिनँ। महाकवि देवकोटा भन्दा पनि भाग्यमानी रहेछन् अर्जुन, किनभने महाकवि देवकोटाको जीवनमा अन्तिम अन्तिम दिनहरूमा यो बोध जन्मियो। अर्जुन त धेरै जीवन अरू बाँच्न बाँकी थियो, त्यही नै बोध जन्मिसक्यो कि मभित्र भयानक ठुलो डर लुकेको छ। अर्जुन कामनु अत्यन्तै स्वाभाविक थियो। हामीभित्र डरको गहिराई कति छ? जुन दिनदेखि हामी ईश्वरबाट आफूलाई अलग ठान्न थाल्यौँ, त्यसै दिन हामीले अलग शरीर बनाउन थालेको, घरि कीट पतङ्गादिको शरीर बनायौँ, घरि पशु पक्षीको शरीर धारण गऱ्यौँ हामीले, घरि मनुष्यको शरीर धारण गऱ्यौँ, र आजसम्म हामी जे जे गऱ्यौँ हेरौँ त त्यसको मूलमा डर छ। डरको कारणले मान्छेले साथी सङ्गी बनाउँछ, डरको कारणले विवाह गर्छ, डरको कारणले अरू खोज्छ, डरको कारणले घर बनाउँछ, डरको कारणले व्यक्ति धार्मिक पनि हुन्छ। ओहो के भइहाल्ला कि भनेर डराउँछ। पुरा जीवन डरको एउटा श्रृङ्खला मनुष्यको। अगाडि के भन्नुहुन्छ? महामरुमा कणझैमा तातो, जलेर मर्दो बिनु आस लाटो, सुकिरहेको तरु झै चुखाली, चिताग्नि तापी जल डाल्न फाली, संस्कार आफ्नो सबनै गुमाए, म शून्यमा शून्य शरीर बिलाएँ, संस्कार आफ्नो सबनै गुमाए, म शून्यमा शून्य शरीर बिलाएँ, जन्मे म यो स्वर्ग विषय पलाएँ, आखिर भई खाक त्यसै बिलाएँ। आखिर त म खरानी भएर बिलाएछु, तर म खरानी पनि रहेनछु भन्ने बोध अर्जुनलाई प्राप्त भयो। हेर्नुहोस्, सद्गुरु आउनुको फाइदा यही हो। जीवनमा सद्गुरु आउनुको फाइदा आफ्नो अन्तरतम, आफ्नो गहिराईको बोध हुन्छ। जुन दिन म डराएँ त्यसै दिन खुसी भए हुन्छ, किनभने त्यति धेरै डर मभित्र बोकेको रहेछु भन्ने मलाई थाहा भयो। त्योभन्दा पहिले त थाहा थिएन, अलिकति धन, अलिकति सम्पत्ति, अलिकति यौवन, त्यसको भरमा म डरलाई त लुकाएर बसिरहेको छु नि। मभित्रको डर कहाँ देखिएको छ र? बत्तीले लुकाएको छ, घरले लुकाएको छ मेरो डर, लुगाले लुकाएको छ मेरो डर, साथीभाइले लुकाएको छ डर, आफ्नो पेसाले आफ्नो कर्मले डर लुकाएको छ। मैले मेरो डर को आँखामा आँखा लगाएर हेर्ने कहिले फुर्सद पाएकै थिइनँ, अवकाश पाएकै थिइनँ। सद्गुरु आएपछि अवकाश आयो जीवन, बल्ल आफ्नो डरसँग सामना गर्ने सु अवसर प्राप्त भयो। यो डर हामी प्रत्येकको जीवनमा देखिनेछ। अर्जुनको यो हाल थियो भने हाम्रो के हाल होला? हामी कहाँ होला? जन्म जन्मको डरभित्र लुकेको छ। त्यसकारणले हामी ध्यान गर्दै गरेका मान्छेहरूलाई सोधौँ, तपाईँको सबभन्दा ठुलो समस्या के छ भन्दा ध्यानमा डर लाग्छ। कतिलाई त आँखा चिम्लिने डर लाग्छ, आँखा चिम्लेपछि के हो भन्ने हुन्छ। कति आँखा चिम्लेर ध्यानमा जान थाल्यो अनि नयाँ प्रकारको डर सुरु भयो। त्यो डर के हो? जन्म जन्मको डर देखिन थाल्यो। अब अनि धेरै मित्रहरू भन्दै आउनुहुन्छ कि गुरु अरू बेला मलाई डर लाग्दैन, त्यो ध्यानमा चाहिँ किन डर लाग्छ? स्वाभाविक हो त। म भन्छु अरू डराउनुहोस्, जे जे छ आफ्नो समस्या त्यसलाई पुरै हेर्नुहोस्, देख्नुहोस्, अनि बल्ल शल्यक्रिया प्रारम्भ गर्न ठिक हुन्छ। रोग कति गहिरो छ, कहाँ कहाँ फैलिएको छ नहेरिकन शल्यक्रिया गर्नु उपयुक्त हुँदैन। कति डराउन सक्छु म त्यसलाई हेर्नुपर्छ, कति दुखी हुन सक्छु म त्यसलाई हेर्नुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरियो।
3: झण्डो आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01 45 30 4 18।

हरि गुरु भजनित गोविंद राधे, भाव निष्काम अनन्य बना दे। सद्गुरु भगवान मा निष्काम भक्ति को याचना गर्दे रेडियो नेपाल को राष्ट्रीय प्रसारण अंतर्गत नियमित रूप में प्रसारण होने कार्यक्रम अध्यात्म संदेश सुनेर बसिरहनु भएका आदरणीय श्रोताहरुमा राधे राधे। आदरणीय श्रोताहरु, यहाँहरुले यस कार्यक्रम मार्फत हरेक दिनको शुभारम्भ सत्सङ्गको लाभ लिएर गर्ने अवसर प्राप्त गर्नुभएको छ। जगद्गुरु श्री कृपालुजी महाराजद्वारा वितरित भक्ति संगीत एवं उहाँद्वारा प्रतिपादित दुर्लभ तत्वज्ञान नै हाम्रो कार्यक्रममा मुख्य सामग्रीका रूपमा प्रसारण गर्ने गरिन्छ। आदरणीय श्रोताहरू, हाम्रा शास्त्रहरूमा सत्सङ्गको महिमा एवं महात्म्यको विशद निरूपण गरिएको छ। वेदमा कयौँ स्थानमा मानव देहधारी जीवलाई सत्सङ्ग गर्नको लागि प्रेरित गरिएको छ। यदि वास्तविक सद्गुरुको सङ्ग प्राप्त भएमा जीवात्माले आफ्नो परम चरम लक्ष्य परमात्मा प्राप्ति सहजै गर्न सक्छ। यस सम्बन्धमा राधा गोविन्द गीत अनमोल ग्रन्थमा भनिएको छ, सत्य सत्य सत्य हो गोविन्द राधे, संत सत्य सत्य हो तो लक्ष्य दिला दे। आउनुहोस्, जीवको हृदयमा रहेको मोह अन्धकार नाश गर्न समर्थ सद्गुरुको स्मरण गर्दै यो सुमधुर पद श्रवण गरौँ। प्रस्तुत पदमा सद्गुरुको यशोगान गरिएको छ।

सद्गुरु महात्मा गान पछि अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। श्रोताहरू, तत्त्वज्ञान नियमित श्रवण गर्नाले नै आध्यात्मिक ज्ञान दृढ भएर हाम्रो बुद्धिमा बस्दछ। त्यसैले तत्त्वज्ञान सुन्न अल्छी नगर्नुभयो भन्दै महापुरुषहरू सचेत गराउँछन्। आउनुहोस् सावधानीपूर्वक तत्त्वज्ञान श्रवण गरौँ।

राधा गोविन्द गीत, यो जीवन जुन छ तिम्रो पानीको फोका समान छ, फोका बुद बुदाइव वेद पनि भन्छ। तपाईँहरूले जब भाँडोमा कुनै भाँडोमा पानी भर्नुहुन्छ धाराबाट, त त्यहाँ फोका उठ्छ कि उठ्दैन पानीको? तर तपाईँले हेर्दा हेर्दै फुट्छ त्यो, धेरै बेर टिक्दैन। त्यस्तै छ तिम्रो यो शरीर, यो देह कुनै पनि बेला टुट्न सक्छ। ध्यान देऊ। त्यसैले मृत्युलाई याद गर्दै तुरन्त लागि पर आफ्नो लक्ष्य जान्नलाई। त यसको निमित्त भोलि भोलि पनि नभन, न स्व स्व उपासित वेद भन्छ। भोलि गरौँला पर्सि गरौँला नभन, भोलिको दिन आउँछ कि आउँदैन के थाहा, आजै प्रयत्न गर वेद भन्छ। आयु स्तम्भ मिवा साध्य कालस्तामपि कृन्तति महोपनिषद्। तेस्रो अध्यायको 37 मन्त्र भन्छ वेद, तिम्रो उमेर जुन छ नि आयु, त्यसलाई एक घसियाराले घाँस काट्नेले घाँस काटे समान कालले तिम्रो आयु काट्दैछ। कुन बेला खतम हुने हो थाहा छैन, त्यसैले सावधान हौ, तुरन्त यसको महत्त्व जान लागि पर।

बनिता हतः शेषे कलत्र चिन्तार्तः किं करोति नराधम। वेद महोपनिषद छैठौं अध्याय को 23वां मंत्र बन्छ। ए ध्यान देओ, तिमेरको को बाल्य अवस्था अज्ञानता में बित्यो, थाई भएन के को लागि यो मानव देह प्राप्त भो, लक्ष्य के हुनु पर्छ, यसको विचारे आएन, अज्ञानता रह्यो। जब जवानी आयो तब बस पति स्त्री स्त्री पतिमा मस्त रह्यो, भुल्यौ रस रङमै भुल्यौ, त्यति बेला पनि सोचेनौ। जब बुढेस काल आयो तब बस त्यही संतान परिवार जम्मा गरेको यो संसार कुडा कबडा यसैको चिन्ता रह्यो तिमीलाई। अब यो के होला, मेरो छोराको के होला, नातिको के होला, यो धन सम्पत्ति के होला, बुढेसकालमा यही चिन्ता हुन्छ। जीवनभर जे कार्य गरिन्छ त्यसैको चिन्तन रहन्छ अन्तिम कालमा पनि। यो नसोच्नुहोस् कि बुढेसकालमा भगवानको चिन्तन गरौँला या लक्ष्य के हो खोजौँला, यो हुन सक्दैन, असम्भव।

समयमा। त्यसैले यो नसोच्नुहोस् कि वृद्ध अवस्थामा गरुला, त्यसैले वेद भन्छ वृद्ध अवस्थालाई नसाच नसोच, अहिल्यै गर जे गर्नु छ तुरन्त गर। हेर्नुहोस् भगवान रामका पिता राजा दशरथ एक दिन आफ्नो कपाल मिलाउँदै थिए राजसभामा जानको निमित्त मुकुट लगाउनलाई। त उनले देखे ऐनामा कि उनका केही कपालहरू सेता भएछन् कानका नजिक। त त्यो देख्ने बित्तिकै ऐनामा उनको हृदयबाट उद्गार निक्ल्यो,

राजा दशरथ बंदे छन, अर्थात अर्थात अरे कान्छौ को कपाल सेतो भएछ, केही कपाल पुरै पनि होइन, सेतो भइसकेछ। अब मलाई यो विषय वासनामा भोगमा लिप्त हुनु छैन, फस्नु छैन। अब मलाई तुरन्त युवराज रामलाई यो राज्य दिनु छ, राजा बनाइदिनु छ, र अब एकान्तमा रहेर यो मानव देहको लक्ष्य के हो त्यो खोजी गर्नु छ, प्राप्त गर्नु छ। यो भावना आयो राजा दशरथमा, जबकि राजा दशरथलाई नपुग्दो के थियो, ऐश्वर्यशाली थिए, पराक्रमी थिए, यहाँसम्म पराक्रमी कि उनको विजय रथ 1-7-10 दिशामा जान्थ्यो, त्यसैले उनको नाम थियो दशरथ। र अति रथी थिए, हाम्रो इतिहासमा केही व्यक्तिहरू मात्र अति रथी भए, त्यसमध्ये एक थिए राजा दशरथ। अतिरथी माने एक अर्धरथी हुन्छ, एकजना मिलेर दुईजनालाई पछार्ने युद्धमा, त्यो अर्धरथी आधा रथी। अर्को रथी हुन्छ एकले एकलाई पछार्ने, त्यो वीर। अर्को हुन्छ महारथी, जसले एकजनाले हजारौँ दसौँ हजारलाई एक्लै परास्त गर्न सक्ने महारथी। एक हुन्छ लाखौँ लाखलाई एक्लै परास्त गर्न सक्ने, त्यो हुन्छ अतिरथी। त अतिरथी थिए राजा दशरथ। उनी जब स्वर्ग जान्थे त इन्द्रले आफ्नो आसन छोडिदिन्थे बस्नलाई। यो सब प्राप्त थियो राजा दशरथलाई, तैपनि सेतो कपाल केही फुलेको देखेर कानको छेउमा सबदेखि वैराग्य भयो, आत्मकल्याणको चिन्तन भयो। तर तपाईँहरूको के हाल छ? अरे छेउको कपाल त के पुरै सेतो भइसक्दा पनि तपाईँहरूमा चेता आउँदैन, अझ संसार बटुल्नमै लाग्नुहुन्छ, अझ अरूलाई झुक्क्याउनलाई कालो किनी किनी दल्नुहुन्छ, यो हाल छ तपाईँहरूको। त्यसैले भोलि भोलि भन्नु छैन, आजै गर्नु छ, ध्यान दिनुहोस्। राजा दशरथ समान जुन उमेरमा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, तुरन्त लागि पर्नु छ। प्रह्लादजीले बताए, कौमार आचरेत प्राज्ञो धर्मान भागवता निहा, दुर्लभम मानुषम जन्म तदप्यधुर्वमर्थदम। भागवत 7 स्कंद को 6 अध्याय को पहिलो श्लोक, प्रहलाद जी भन्छन्, ये बाल्य अवस्थामै कुमार अवस्थामै तुरुन्त

लागि पर नत्र हानि हुनेछ तुरन्त। तिमीले सर्टिफिकेट ल्याएको छैनौ कि 50 वर्षमा गरौँला 60 वर्षमा गरौँला? अरे 60 वर्षवाला पनि मर्दैछन्, 80वाला नि मर्दैछन्, 50, 40, 20 वर्षवाला पनि मर्दैछन् जवानीमै। कोही जन्मियो कि मर्यो, कोही त पेटमै मरेर जन्मिन्छन्। त्यसैले यो नसोच भोलि गरौँला भोलि गरौँला।

अब महापुरुष बताए ए एक क्षण में जीवन समाप्त हुन सक्छ, त्यसैले बोली बोली न भन। जगत गुरु श्री कृपालु जी महाराज एक कदम अगाडि सरेर बताउनुहुन्छ, आज कारु जनी का हो, आज गरौँ यो पनि नभन, त फेरि कहिले गरौँ?

0: करू यह कही मन को लगा दे।
1: राधा गोविन्द गीत आज गरौँ होइन अहिले गरौँ भनेर गर्न पनि सुरु गर। अहिले पछिको क्षण कसले देखा छ? त हेर्नुहोस्, यो प्रकारले तपाईँहरू अधिकांश यहाँ अध बैसेर वृद्धहरू हुनुहुन्छ, जवानहरू धेरै कम छन्, र कतिपय जवानहरू लाग्न खोजे सत्सङमा भने पनि बाबुआमा गोडा तान्छन्। ए, यो त जोगी भएर हिँड्छ कि क्या हो बाबाजी भएर? डराउँछन्, यसले हाम्रो स्याहार सुसार गर्नुपर्छ बुढेसकालमा, यो नौकर हो, हामीले यसको गरेका थियौँ बाल्यकालमा, यो सोध्छन्। संस्कार हाल्न चाहँदैनन्, जबकि शास्त्र के भन्छ? तुरन्त जुन अवस्थामा छन् बालकहरूलाई पनि संस्कार देऊ। यन्नवे भाजने लग्न संस्कारो नान्यथा भवेत। जब बुझ्ने बेला हुन्छ त्यति बेला तिमीहरू ज्ञान दिन्छौ, त फेरि सदा रहन्छ जीवनभर। बुढेसकालमा जवानीमा गएपछि सुधार गर्न सक्दैनौ सन्तानलाई। ध्यान दिनुहोस्, तपाईँहरूले जे सिकाउनुहुन्छ त्यही सिक्छन्, त्यही गर्नेछन् तिनीहरूले। त्यसैले संस्कार सिकाउनु जरुरी छ। हेर्नुहोस्, एक अधिकांश वृद्ध वृद्धाको यही हाल हुन्छ, धेरै कमले मात्र स्याहार सुसार गर्छन्। एक परिवारमा एक वृद्ध थिए, त छोराहरू सब व्यापार इत्यादि गर्थे, बुहारीहरू पनि केही हदसम्म गर्थे सेवा, तर त्यति हृदय लगाएर गर्दैनथे। त त्यहाँ नपुग्दो केही थिएन परिवारमा, त एक बेल लगाइएको थियो घन्टी वृद्धको एक कोठामा, एक साधारण कोठा दिइएको थियो वृद्धलाई, केही चाहियो भने घन्टी बजाइदिन्थे। त घरमा जो छ त्यही नौकर चाकर जो पनि छ उसले पानी चाहे पानी ल्याइदिन्थ्यो, फेरि भोक लाग्यो बजाइदिए त जे रुखा सुखा थियो त्यही दिन्थे। त एक दिन यस्तो भयो कि वृद्ध बाले घन्टी नै बजाएनन् दिनभरि, त कोही हेर्न पनि गएन। साँझमा किन आज वृद्ध बाले घन्टी बजाएनन्? सबजना हेरे त वृद्ध बा बेहोसीमा रहेछन्। यो कारण कि भूख प्यासको कारण, र जहाँ घन्टी राखिएको थियो त्यहाँ घन्टी पनि थिएन। त हल्ला खल्ला भयो कि घन्टी कहाँ गयो, आज यो हाल भयो। छोराले बुहारीलाई, बुहारीले छोरालाई दोष लगाउन थाले, नौकर चाकर पनि त्यसमा समेटिए। त पहिलो कुरा आयो कि त्यो घन्टी कहाँ गयो खोज्न पर्यो। त सबसँग सोधपुछ गर्दा एक त्यो घरको बालक जुन रहेछ उसले देखिरहे रहेछ कि मेरा बाउ आमा मलाई त एक चम्चा खाना खुवाउन पनि अनेक चरीले खायो, यो खायो भन्दै फका